0: भोटेकोशी विपदपछि नेपालद्वारा 20 मिलियन डलर दावी शीर्षकमा अन्नपूर्ण पोस्टमा खबर छापिएको छ। सरकारले रसुवा भोटेकोशी विपदपछि विश्व तापमान वृद्धिको असर देखिएको निष्कर्ष सहित नोक्सानी र क्षतिपूर्तिको कोषमा सहायता माग गरेको छ। कृषि वन तथा पर्यावरण मन्त्रालय र अर्थ मन्त्रालयले कोषमा दावी पठाएका हुन्। मन्त्रालयका सचिव डाक्टर राजेन्द्र प्रसाद मिश्रका अनुसार दुवै मन्त्रालयको सहकार्यमा भोटेकोशी विपदपछि 20 मिलियन डलर सहायता माग गरिएको छ। हामीले छलफलपछि प्लस एण्ड ड्यामेज कोषमा 20 मिलियन माग गरेर पत्राचार गरेका छौं। उनले भने मन्त्रालयले सीधै सहायता दावी गरेको पहिलो पटक हो। विगतमा नेपालले ट्याक्स वेस्ट परियोजनाहरूमा प्रस्ताव पेश गरेर स्वीकृतिपछि अनुकूलन लगायतका काम गर्दै आएको थियो।
1: बाढ़ीले सबैभन्दा ठूलो क्षति पुर्याएको रसुवामै उद्धार राहत वितरणमा ढिलाइ भएको छ। भोटेकोशी नदीमा विनाशकारी बाढ़ी आएको साता पुग्ने लाग्दा समेत इपिसेन्टर मानिएको रसुवामा प्रभावकारी उद्धार र राहतको काम हुन नसकेको हो। तिब्बत हुँदै रसुवाको भोटेकोशी क्षेत्रबाट आएको भीषण बाढ़ीले रसुवा सहित नुवाकोट र धादिङका नदी तटीय क्षेत्रमा विध्वंस मचाएको थियो। बाढ़ीपछि नुवाकोट र धादिङमा उद्धार र राहत टोली पुगे पनि रसुवामा ढिलो गरी टोली पुगेको हो। रसुवाका जल विद्युत आयोजनाका सुरूङभित्र फसेका स्वयं कामदार तथा प्राविधिकहरूको अझै उद्धार हुन सकेको छैन भने बाढ़ीबाट जोगिएर बाहिर रहेकाहरूको नेपाली सेनाले उद्धार गरिसके पनि जल विद्युतका विभिन्न सुरूङभित्र फसेका मानिसहरूको अवस्था अझै अज्ञात रहेको छ। विनाशकारी बाढ़ी प्रभावित रसुवा र नुवाकोटका जल विद्युत आयोजनाका सुरूङमा फँसेका सम्पर्क विहीन कामदारको खोजी तथा उद्धारमा सम्बन्धित कम्पनीलाई पनि सहभागी गराउन थालिएको छ। यसअघि जल विद्युत आयोजनासँग सम्बन्धित कम्पनी तथा निजी क्षेत्रका प्रतिनिधिले आफ्नै प्राविधिक जनशक्ति उपकरण र क्षमता हुँदाहुँदै पनि उद्धारमा सहभागी हुन सरकारले अनुमति नदिएको गुनासो गर्दै आएका थिए।
0: बुधबार भोटेकोशीमा आएको बाढ़ीले रसुवा र नुवाकोटका 12 जलविद्युत आयोजनाका सुरूङ पूरिए। 898 कामदार सम्पर्कविहीन भए। सरकारले एकद्वार प्रणाली अन्तर्गत आफूले मात्रै उद्धार कार्य गर्ने बताएको थियो। छिमेकी देशका प्राविधिकलाई पनि गुहारेन। पछि भारत र चीनका प्राविधिक सहित उद्धार कार्यमा पहल त गर्यो तर सुरूङमा फँसेका कामदारको स्थिति 7 दिनसम्म पनि पत्ता लगाउन सकेन। अनि मात्र सरकारले निजी क्षेत्रका ऊर्जा उत्पादक कम्पनीहरूलाई मिलेर उद्धार गर्नको लागि आयोजनाका टनलमा फँसेकाको उद्धार गर्न सरकारले नसकेपछि गत आइतबारदेखि नै केही निजी कम्पनीले प्राविधिक तथा उद्धार कार्य खटाएका थिए। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले सोमबार नुवाकोटको बट्टार पुगेर सरकार एक्लैले उद्धार गर्न नसक्ने भन्दै आयोजनाहरूसँग सहयोग गुहारेका थिए।
1: नेपालले अब बाढ़ीलाई केवल मनसूनको वर्षा र नदीको पानीसँग जोडेर हेरेर पुग्ने अवस्था रहेन। हिमालमा जमेको बरफ घटिरहेको छ। हिमनदी पछाडि हटिरहेका छन्। नयाँ हिमताल बनिरहेका छन् र पुराना हिमताल विस्तार भइरहेका छन्। अर्कोतर्फ तीव्र पहिरो हिमचट्टान खस्ने घटना प्राकृतिक रूपमा नदी थुनिने र त्यस्ता अवरोध फुटेर एकैपटक ठूलो भाव आउने जोखिम समेत बढ़दै गएको छ। हिमाल पग्लिँदा नेपालले सामना गर्ने समस्या एउटै नहुन सक्छ। अहिले हिमनदी पग्लिएर पानी बढ्दा केही नदीमा भाव बढ़न सक्छ, हिमथाल विस्तार हुन सक्छ, त्यसले आकस्मिक बाढ़ीको जोखिम बढ़ाउन सक्ने वैज्ञानिकहरूले चेतावनी दिएका छन्। तर दीर्घकालमा हिमनदी र हिउँको भण्डार घट्दै गएपछि सुक्खा मौसममा नदीको भाव घट्ने र खानेपानी कृषि तथा जल विद्युतमा असर पर्ने जोखिम रहेको पनि उनीहरूले जोड़ दिएका छन्। अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्रको सन् 2026 हिउँ सम्बन्धी प्रतिवेदनले हिन्दुकुश हिमालय क्षेत्रमा हिउँको आवरण दीर्घकालीन औषधभन्दा 27.8% कम भएको र लगातार चौथो वर्ष औषधभन्दा कम हिउँ परेको जनाएको छ। यसले यस क्षेत्रबाट उत्पन्न हुने 12 प्रमुख नदी प्रणालीमा निर्भर करिब 2 अर्ब मानिसको पानी सुरक्षामा चिन्ता समेत बढ़ाएको छ।

0: noi. LG le ल्यायो नया LG Essential Series. अब किफायती मूल्यमा refrigerator, washing machine, AC को complete range. 10 वर्षको warranty सहित 0% no cost EMI. नागरिकता भए पुग्छ. हरेक घरको खुशी घर घरमा LG. LG, life's good.
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर.
2: नेपाली खबरमा अब भित्री पृष्ठका खबर. प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 6,36,65,00,000 रूपियाँ जम्मा भएको छ. मंगलबार अपरान्हसम्म डलर खातामा 161,11,000 रूपियाँ जम्मा भएको हो.
3: गत भदौ 10 गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीबाट सिर्जित प्राकृतिक प्रकोपबाट भएको ठूलो मानवीय तथा भौतिक क्षतिसँगै अरबौंको बीमा दावी पर्ने आकलन गरिएको छ. नेपाल बीमा प्राधिकरणको प्रारम्भिक विवरण अनुसार बाढ़ीका कारण भएको क्षतिको करिब 26 अर्ब बराबरको बीमा दावी पर्ने देखिएको छ.
2: उपत्यका जोड्ने मुख्य पृथ्वी राजमार्ग पहिरोले अवरूद्ध भएपछि आपूर्ति व्यवस्था सहज बनाउन उद्योगीले ट्रकबाट खाना पकाउने एलपी ग्यास ल्याउन थालेका छन्। आइतबार कृष्णभीरको सड़क भत्किएपछि काठमाडौँ उपत्यकामा जोड्ने सड़क बन्द भएपछि उद्योगीले त्रिभुवन राजपथ अन्तर्गत हेटौँडा भैंसे पालुङ नौबिसे हुँदै उपत्यकामा ग्यास ल्याउन थालेका हुन्।
3: विनाशकारी बाढ़ी तथा प्राकृतिक विपदका कारण भएको क्षतिप्रति दुःख व्यक्त गर्दै राहत पुनर्स्थापना र पुननिर्माणका लागि विभिन्न क्षेत्रबाट आर्थिक तथा भौतिक सहयोग आउने क्रम घटनाको सातौं दिन पनि जारी भएको छ. सही क्रममा गैरावर्ष नेपाली संघले बाढ़ी तथा डुबानबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि पहिलो चरणमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 1 करोड़ हस्तान्तरण गरेको छ.
2: बाढ़ी प्रभावित क्षेत्रको बीमा दावीको भुक्तानी सरल र सहज बनाउन अर्थमन्त्री स्वर्णिम वाग्लेले निर्देशन दिएका छन्. 10 भदौमा गएको बाढ़ीका कारण भएको क्षति पछिको बीमा दावीको अवस्था तथा यसको सरल भुक्तानी प्रक्रिया सन्दर्भमा सोमबार बीमा प्राधिकरणको आयोजनामा अर्थ मन्त्रालयमा उच्चस्तरीय छलफल गरिएको थियो.
3: सप्तरीमा 3 हप्तादेखि पर्याप्त वर्षा नहुँदा खेतमा जमेको पानी सुक्दा धानबाली जोगाउन कठिन हुन थालेको छ. पानी नपरे धानबाली सुक्दै जाने र उत्पादनमा समेत प्रत्यक्ष असर पर्ने जोखिम बढ़ेको कृषि ज्ञान केन्द्र सप्तरीले जनाएको छ.
2: भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीबाट जलविद्युत आयोजनामा ठूलो क्षति पुगे पनि निजी ऊर्जा क्षेत्रले प्रभावित नागरिकको उद्धार राहत तथा पुनर्स्थापनाका लागि 13 करोड़ रूपियाँ भन्दा बढ़ी सहयोग जुटाएको छ.
3: विनाशकारी बाढ़ीले नेपालका जल विद्युत आयोजनामा ठूलो क्षति पुर्याएको छ. केही जल विद्युत आयोजना पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने संरचनामा प्रत्यक्ष क्षति नपुगेका आयोजना समेत प्रसारण लाइन ध्वस्त हुँदा विद्युत उत्पादन र आपूर्ति बन्द गर्न बाध्य भएका छन्.

0: नेपालको एकमात्र डिटिएच सेवा डिस्को डिसो खुशीको कनेक्शन यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब विदेशका खबर। तिब्बतको हिमालय क्षेत्रबाट उत्पत्ति भएको छोचेन र रेपु त्याङसो नदीको दोभानमा बनेको जलाशय आसपासका हिमनदी अझै भत्किन सक्ने अवस्थामा रहेको चीनको जलस्रोत मन्त्रालयले जनाएको छ। यसबाट ठूलो सम्भावित जोखिम निम्तन सक्ने पनि मन्त्रालयले चेतावनी दिएको छ। ड्रोनबाट खिचिएको भिडियो प्यानोरामिक तस्विर र घटनास्थलमा खटिएको आपतकालीन कार्यदलबाट प्राप्त जानकारी अनुसार छोचेन र प्युरेपुको दोभानमा बनेको प्राकृतिक अस्थायी जलाशयबाट पानी नदीमा बगिरहेको छ।
2: अब खेल खबर। नेपालले काभा बीच भलिबलमा सहभागिता जनाउने भएको छ। 19 21 फरवरीसम्म भूटानमा हुने काभा बीच भलिबलमा नेपालबाट दुई दुई पुरूष महिला टोलीले प्रतिस्पर्धा गर्नेछ। पुरूषमा महेन्द्र श्रेष्ठ र राजकुमार निरौला तथा जमन सिंह दर्जी र शरण कार्कीको जोड़ीले खेल्नेछन्। महिलातर्फ कमला पुन र कोपिला राणा तथा सुनिता राई र भावना डाँगीको जोड़ीले प्रतिस्पर्धा गर्ने भएको छ।
1: अब विचार विश्लेषणको पालो। सामूहिक आघात पछिको स्तब्धता शीर्षकमा सिकेलालको विचार कान्तिपुर दैनिकमा छापिएको छ। सन् 2005 को हिन्द महासागरको सुनामी पछि संयुक्त राष्ट्रसंघका तर्फबाट पुनरुत्थान सम्बन्धी विशेष दूतका रूपमा काम गर्दा अमेरिकी राष्ट्रपति बिल क्लिन्टनले विपदपछि पुरानै अवस्थामा मात्र फर्किनुको सट्टा भविष्यका लागि अरू सुरक्षित र बलियो गरी पुनरुत्थान गर्नुपर्छ भन्ने सन्दर्भमा बिल्ड ब्याक बेटर शब्दावली प्रयोग गरेका थिए। पछि आपतकालीन व्यवस्थापनका लागि संयुक्त राष्ट्रसंघको सेन्डाई फ्रेमवर्कले केही थपथापपछि त्यही नारा अंगीकार गरेपछि नेपाल जस्ता अन्तर्राष्ट्रिय सहयोग चाहने विपन्न देशहरूका लागि त्यो शब्दावली जप्न सजिलो तर लागू गर्न गाह्रो विकासको मन्त्र बन्न पुगेको छ।
2: नाम उछो मुख कान बुच्छो शीर्षकमा प्राध्यापक डाक्टर कुलप्रसाद कोइरालाको विचार हिमालय टाइम्समा छापिएको छ। अदालत देशका विधिको व्याख्याता हो। अदालत राजनीतिक दलको पनि विधिको व्याख्याता हो। आधिकारिकता छिमल्ने काममा त्यसलाई मुस्नु हुँदैनथ्यो। न मातृका र वित्तीय अदालत गए न त गिरिजा प्रसाद नै अदालत गुहार्न गएका थिए। यो गोतान कुलको चरित्र कहाँबाट कसरी आयो? निश्चित भरि तोकेर सरकार संघ संस्थाले दिएको नियुक्तिमा अन्यथा भयो भने पीड़ित अदालत जान्छ तर आफू विधि व्यवहार जनताबाट अनुमोदन गराउने चरित्र भएको राजनीतिक दल विभाजन गर्ने नगर्ने दिने राजनीतिक कर्मीका बीचको कुरा हो। विधानले पनि केही व्यवस्था गरेको छ। आफ्ना स्वार्थका कारणले 82% केन्द्रीय समितिमा पकड़ भएको सभापतिबाट तिनै महाधिवेशन प्रतिनिधि महामन्त्री किन बिस्किए भनेर स्वमूल्याङ्कन नगरी नदुखेको कपाल दुखाउने काम गर्न नेता भनिएका अदालत जानु राजनीतिक संस्कार र उदार चरित्रको भन्दा काइटे प्रवृत्ति र पजने चरित्र चिन्तनको आधिक्यका कारणले हो भन्न सकिन्छ।
1: हवस् त, नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेम्बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
3: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन् तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
4: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि। प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर खादबारी नगरपालिका एक प्रगति टोल
5: विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रो फेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ।
3: प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 9816655553 र 9843180।
6: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। कुन जन्मको पाप थियो कुनै?
7: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हो? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै टहरीमा उपचार भइहाल्छ। चिन्ता लिनै पर्दैन।
8: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98525557068।
9: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
10: रेडियो संखुवा सभा समय सूचक अहिले बिहानको 6 बज्यो।
11: You are listening to Radio for the Century, broadcasting live on 95.5 MHz, on air, online.

0: शुभ प्रभात, यो सीआईएनको साझा खबर हो। सन्तोष गन्धर्वसँगै दीपक आचार्यको तपाईंलाई हार्दिक स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर cinkhabar.com सीआईएनको फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल भाद्र 17 गति बुधबार, सेप्टेम्बर 2 तारीक सन् 2026 नेपाल सम्वत 1146 भाद्र कृष्ण पक्षको पञ्चमी तिथि।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: विनाशकारी बाढ़ीमा 16 लाख प्रभावित, पूर्वाधार विकास मन्त्रालयद्वारा बाढ़ी प्रभावितलाई 21 दिनभित्र प्रारम्भिक पुनर्स्थापना तथा आवश्यक व्यवस्थापनको काम अगाडि बढ़ाउन कार्यदल गठन, प्रतिनिधि सभाको बैठक आज बस्ने।
1: भोटेकोशी बाढ़ीबाट क्षति पुगेका रसुवा, नुवाकोट र धादिङका मुख्य सड़क मर्मत तथा वैकल्पिक सड़क संचालनको काम तीव्र, पृथ्वी राजमार्ग अन्तर्गतको कृष्णभीर पहिरोले अवरूद्ध, सड़क खुलाउन कम्तीमा 2 साता लाग्ने।
0: सर्वदलीय बैठकमा उद्धारसँगै राहत पुनर्स्थापना र पुननिर्माणसम्मका कामलाई हातेमालो गर्ने सहमति, देउबा पक्षले महाधिवेशनको छुट्टै कार्यतालिका ल्याउने, जलवायु परिवर्तनले विपद ल्याएको प्रधानमन्त्रीको भनाई।
1: चीनी राष्ट्रपति इजिप्टको भ्रमणमा रहँदा इरानमाथि दबाव, युरेसियाका प्रमुख शक्ति राष्ट्रहरूको भेला किर्गिस्तानमा, भेनेजुएलाका केही महत्वपूर्ण तेल खानी अमेरिकी कम्पनीले संचालन गर्ने।
0: तेस्रो संस्करणको एभरेस्ट महिला भलिबल लीग स्थगित, कावा बीच भलिबल टूरमा सहभागी हुन आज 4 नेपाली टोली भूटान जाने, खुल्ला पिकलबल प्रतियोगितामा सुवर्ण शाह च्याम्पियन।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरको शुरूमा जलवायु परिवर्तनले आपत आएको प्रधानमन्त्रीको भनाई।
1: प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ी जलवायु परिवर्तनका कारण भएको बताउनु भएको छ। सामाजिक सञ्जाल मार्फत उहाँले जलवायु परिवर्तनले हिमाल क्षेत्रको तापक्रम 1.8 डिग्रीसम्म वृद्धि भइसकेको पुष्टि भएकाले सोही कारण यो विपत्ति आएको शंका छैन। जलवायु परिवर्तन विश्वव्यापी योगदान हो र यो प्रतिकार पनि विश्वव्यापी जिम्मेवारी हो भन्नुभएको छ। प्रधानमन्त्री शाहले यस घटनाले हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने जोखिम बढ़दै गएको संकेत गरेको उल्लेख गर्नु भएको छ। कसरी यो विपत आइलाग्यो भन्ने जिज्ञासा उठेको छ। विज्ञसँग छलफल गर्दा रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ी हिमालय क्षेत्रमा हिउँ चट्टानको हिम पहिरोबाट सृजित भएर त्यस क्षेत्रकै ठूलो विपत्ति हो भन्ने लागेको छ। त्यसैले यस क्षेत्र अझ सचेत हुनुपर्छ, उहाँले आफ्नो सामाजिक सञ्जाल मार्फत व्यक्त गर्नुभएको छ। जलवायु परिवर्तनका कारण भोग्नु परेको विपदको विषयबारे अन्तर्राष्ट्रिय समुदाय समक्ष बलियो गरी प्रस्तुत हुनुपर्ने पनि उहाँले बताउनु भएको छ। उहाँले हिउँ चट्टान किन खस्यो, यति धेरै पानी कसरी आयो भन्ने प्रश्नको जवाब मानव सभ्यतालाई दिनै पर्ने उहाँले बताउनु भएको छ। प्रधानमन्त्री शाहले विनाशकारी बाढ़ीपछि खोज र उद्धार र राहत विपद विवरण अगाडि बढ़दै पुनर्स्थापनातर्फ अग्रसर भइरहेकाले समेत उल्लेख गर्नुभएको छ। साथै प्रभावित क्षेत्रमा नागरिकको जीवन रक्षा गर्दै उहाँहरूको स्वास्थ्य उपचार, आवश्यक उपचार र मनोपरामर्श प्रदान गर्दै सरकार पुनर्स्थापनातर्फ लागेको समेत बताउनु भएको छ। प्रधानमन्त्री शाहले विपत्तिपछि अन्तर्राष्ट्रिय स्तरबाट पनि सहयोग आउने क्रम जारी रहेको उल्लेख गर्नुभएको छ। उहाँका अनुसार भारत सरकारले बाढ़ी आएको दिनदेखि नै सहयोग दिन शुरू गरेको समेत उहाँले उल्लेख गर्नुभएको छ। भारतले हालसम्म 68.5 टन राहत तथा उद्धार सामग्री उपलब्ध गराइसकेको छ। उद्धारका लागि भारतको 11 सदस्यीय टोली पनि नेपाल आइसकेको छ। साथै भारतले 22 फिटको रेफ्रिजरेटर, कन्टेनर, ट्रक अस्थायी रूपमा उपलब्ध गराउने तयारी समेत गरिरहेको छ। पाकिस्तानबाट 86 टन राहत सामग्री हुँदै प्राप्त भएको छ भने श्रीलंकाले 10 लाख अमेरिकी डलर बराबरको सहयोगको प्रतिबद्धता समेत जनाएको प्रधानमन्त्री कार्यालयले जनाएको छ।
0: सरकार एक्लैले राष्ट्रिय विपत्तिको सामना गर्न नसक्ने निष्कर्षसहित प्रमुख राजनैतिक दलहरू केन्द्रदेखि स्थानीय तहसम्म सर्वदलीय संयन्त्र बनाएर बाढ़ी पीड़ितको खोजी, उद्धार, राहत र पुनर्स्थापनामा जुट्न सहमत भएका छन्। दलहरूले तत्काल उद्धारलाई पहिलो प्राथमिकता दिँदै राहत पुनस्थापना र पुननिर्माणसम्म संयुक्त रूपमा अगाडि बढ़नुपर्नेमा जोड़ दिएका हुन्। भोटेकोशी बाढ़ीपछि उद्धार तथा राहतमा समन्वय कमजोर भएको गुनासो बढ़िरहेका बेलामा हिजो बसेको सर्वदलीय बैठकले संघ प्रदेश जिल्ला र स्थानीय तहसम्म राजनैतिक संयन्त्र गठन गरी सरकारी निकायसँग समन्वय गरेर काम गर्ने समझदारी जुटाएको हो। विपद जोखिम न्यूनीकरणको दीर्घकालीन समाधानका लागि उच्चस्तरीय राजनैतिक संयन्त्र मार्फत राष्ट्रिय सहकार्य गर्ने निष्कर्ष समेत बैठकले निकालेको छ। बैठकले शीर्ष नेतृत्व सहितको अघिल्लो बैठकको 10 बुधे निर्णयको प्रभावकारी कार्यान्वयनमा अगाडि बढ़ने पनि निर्णय गरेको राष्ट्रपाका प्रवक्ता जगदीश खरेलले जानकारी दिनुभयो। त्यस्तै केन्द्रमा प्रदेश जिल्ला तथा स्थानीय तहमा सरकारको सहयोग कस्तो भइरहेको छ भन्ने बारेमा एउटा संयन्त्रले काम गर्ने पनि उहाँले बताउनुभयो। खरेलका अनुसार राजनैतिक संयन्त्रले उद्धार राहत र पुननिर्माण सम्मका काममा सरकारलाई सहयोग गर्नेछ। केन्द्रदेखि प्रदेश जिल्ला र स्थानीय तहसम्म भन्ने संयन्त्रले संघ प्रदेश र स्थानीय सरकार तथा सरकारी संरचनाले गरिरहेका उद्धार राहत पुनस्थापना र पुननिर्माणका कामलाई सहयोग गर्नेछ। दलहरूले खोजी उद्धार र राहतका विषयमा सरकारको ध्यानाकर्षण गराउनुका साथै आगामी कामका लागि सुझाव समेत दिएका छन्। सत्तारूढ़ दल राष्ट्रपाले बोलाएको बैठकमा दलहरूका दोस्रो तहका नेता सहभागी भएका थिए। बैठकमा राष्ट्रपाका महामन्त्री विपिन आचार्य, संसदीय दलका उपनेता गणेश पराजुली, प्रमुख सचेतक कविन्द्र बुर्लाकोटी, प्रवक्ता खरेल र कांग्रेसका प्रवक्ता देवराज चालिसे, एमालेका नेता प्रदीप गेवाली र सचिव पद्मा अर्याल, नेकपाबाट नेता वर्षमान पुन र गंगालाल तुलाधर, सम संस्कृतिबाट ध्रुव राई, राप्रपाबाट संसदीय दलका नेता ज्ञानेन्द्र बहादुर साई सहभागी हुनुभएको थियो। बैठकको शुरूमा राष्ट्रपा महामन्त्री आचार्यले हालसम्म सरकारले गरिरहेको काम र पछिल्लो विवरणहरू जानकारी गराउनु भएको थियो।
1: यसैबीच भदौ 10 गते भोटेकोशी नदीमा आएको हिम बाढ़ीका कारण रसुवा, नुवाकोट र धादिङ जिल्लाका 16 शिक्षक र 250 विद्यार्थी बेपत्ता भएका छन्। शिक्षा तथा खेलकुद मन्त्रालयले दिएको जानकारी अनुसार सबै जिल्लाका गरेर 233 विद्यार्थी बेपत्ता भएका छन् भने 17 जनालाई बाढ़ीले बगाएको पुष्टि भएको छ। मन्त्रालयको तथ्याङ्क अनुसार रसुवाको नीलकण्ठ माध्यमिक विद्यालयका सबैभन्दा धेरै विद्यार्थी र शिक्षक बेपत्ता भएका छन्। नीलकण्ठ स्कूलका 200 विद्यार्थी हराइरहेका छन्। सोही विद्यालयका 4 जना शिक्षक पनि हराइरहेका छन्। रसुवाकै कोमिस्यामी वाङ फिल माध्यमिक विद्यालयका 16 विद्यार्थीलाई बाढ़ीले बगाएको छ। उक्त विद्यालयमा 1 जना शिक्षकलाई पनि बाढ़ीले बगाएको शिक्षा मन्त्रालयले पुष्टि गरेको छ। नुवाकोट जिल्लाको चण्डेश्वरी माध्यमिक विद्यालयका 12 जना विद्यार्थी हराइरहेका छन्। सोही विद्यालयमा 1 जना विद्यार्थी बाढ़ीले बगाएको मन्त्रालयले जनाएको छ। रसुवाको नेपाल राष्ट्रिय आधारभूत विद्यालयका 6 जना शिक्षक तथा रसुवाकै चिप्ले टी आधारभूत विद्यालयका 4 जना विद्यार्थी पनि हराएका छन्। रसुवाकै नव विजय माध्यमिक विद्यालयका 2 जना शिक्षक बाढ़ीमा परेर हराइरहेको मन्त्रालयले जनाएको छ। यता भोटेकोशी बाढ़ीको खोज उद्धार तथा पुनस्थापना राहत पुनस्थापनामा सरकारलाई सघाउनका लागि स्थानीय तहसम्म सर्वदलीय संयन्त्र बन्ने भएको छ। स्थानीय तहसम्म सर्वदलीय संयन्त्र बनाएर खोज तथा राहत र उद्धारलाई थप तीव्रका साथ अगाडि बढ़ाउने सर्वदलीय बैठकले निर्णय समेत गरेको हो।
0: सरकारले जलविद्युत आयोजनाका सुरूङ तथा रसुवाका विकट क्षेत्रमा अझै उद्धारको प्रयास जारी राखेको छ। सरकारी तथ्याङ्क अनुसार 4571 जना सम्पर्कविहीन रहेका छन्। उद्धारमा ढिलाइ भएको भन्दै पीड़ितका आफन्तहरू आक्रोशित हुन थालेपछि सरकारले अब भोटेकोशी र त्रिशुली नदी क्षेत्रका जलविद्युत आयोजनाको सुरूङमा फँसेका मानिसहरूको उद्धारका लागि सोही कम्पनीहरू र सरकारवालासँग सहकार्य गर्ने भएको छ। शुरूमा सेना मात्र खटाएको सरकारले 2 दिनदेखि भारतीय र चिनिया विज्ञ टोलीलाई पनि अनुमति दिएको थियो। अब जलविद्युत परियोजनाका प्रवर्धकहरूलाई पनि साथमा लिएर अगाडि बढ़ने सरकारले नीति लिएको छ। सरकारले विदेशी उद्धार टोली र स्वदेशी इन्जिनियरहरू लगायतलाई बेलैमा अनुमति नदिनु गल्ती भएको भन्दै आलोचना भइरहेको छ। रसुवा र नुवाकोटका विभिन्न जलविद्युत आयोजनाका सुरूङभित्र 500 भन्दा धेरै मजदूर कर्मचारी फँसेको आंकलन गरिएको छ। अब सेना, विदेशी प्राविधिक टोलीसँगै प्रवर्धक कम्पनीले संयुक्त रूपमा उद्धार कार्य गर्नेछन्।
1: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा बाढ़ी प्रभावितको खोज उद्धार र राहतमा सेनाको प्रयास, मौसम र स्रोत साधन चुनौती,
3: हामीले गर्नुपर्ने कतिपय कुराहरू मौसमको कारणले गर्दाखेरि भनेको ठाउँमा चाहिँ टोली पुग्न सकेको छैन, आवश्यक क्रिटिकल आइटम्सहरू पनि पुग्न नसकेको अवस्था छ, त्यस्तै गरी जमिन पनि एकदमै अप्ठ्यारो छ।
4: कुराकानीसँगै बाढ़ीको छ दिनमा पाउने 26 अर्बको बीमा दावी, सड़क पुल आवास र खानेपानी 48 अर्बको क्षति लगायतका खबर, कार्टुन पनि बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
5: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ,
6: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
5: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
6: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
5: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
6: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
5: बाल विवाह रोकौं, छोरा छोरीको सपना जोगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
7: बाल बालिकाको स्वस्थ भविष्यको लागि सन्तुलित र पोषिलो आहार अत्यन्त आवश्यक छ। बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस्। दूध, अण्डा, मासु, दाल, हरियो साग सब्जी, मौसमी फलफूल र घरमै बनेका पोषिला खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस्। चाउचाउ, चिप्स, चकलेट, धेरै चिनी भएका पेय पदार्थ र जंक फूडको सेवन सकेसम्म कम गरौ।
4: हरेक बार खाना चार भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटीन, कार्बोहाइड्रेट, क्याल्सियम, आइरन, भिटामिन र अन्य आवश्यक खनिज तत्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्। यदि बालबालिका उमेर अनुसार कम तौलका छन्, कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्।
7: स्वस्थ बाल बालिका, समृद्ध परिवार, समुन्नत नेपाल।
4: सामुदायिक सूचना नेटवर्क सीआईएन र ओल्ड भिजन इन्टरनेशनल नेपालको सहकार्य।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
4: तपाई अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुन्दै हुनुहुन्छ। अब आज काठमाण्डुबाट प्रकाशित पत्र पत्रिकाका खबर।
1: आजको कान्तिपुरको पहिलो पृष्ठमा जो परिवार विहीन बने शीर्षकमा विमल खतिवडा र अर्जुन पौडेलले खबर लेख्नु भएको छ भने राहत पुर्याउन र शव बोक्न ड्रोन शीर्षकमा अर्को खबर प्रकाशित छ। त्यस्तै भित्रपृष्ठमा एउटै शवमाथि दुई परिवारको दावी, डीएनए परीक्षण गर्ने सहमति शीर्षकमा दीपक परियारले पोखराबाट खबर लेख्नु भएको छ। भोटेकुसी बारीमा हराइरहेका गोपाल दहितको खोजीमा चारजना आफन्त शुक्रबार बर्दियाबाट हिँडे। बर्दियाको बार बर्दिया नगरपालिका दुई, जोगी गाउँका दहित रसुवाको मैलुङ हाइड्रो पावरमा काम गर्नुहुन्थ्यो। शनिबार बिहान पूर्वी नवलपरासीको गैराकोट पुगेका गोपालका आफन्तले भेटिएका शवहरूको तस्विर हेरे। सब नम्बर 101003 गोपालकै भएको ठहर गरियो। प्रहरीले त्यो सब पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको जानकारी गरायो र त्यसपछि उहाँहरू शनिबार नै पोखरा पुग्नु भएको थियो। अहिले सोही सबका विषयमा दुई परिवारले दावी गरिरहेको खबर प्रकाशित छ। त्यस्तै नयाँ पत्रिकाको पहिलो पृष्ठमा बारीले लग्यो नागरिकका 7,570 घर शीर्षकमा खबर प्रकाशित छ। 1253 घरको मनो निशान नामो निशानै छैन। बाँकी घरहरू पनि अधिकांश पुनर्निर्माण नै गर्नुपर्ने अवस्थामा छन्। बाढ़ी पीड़ितलाई विदेशबाट धमाधम राहत सामग्री शीर्षकमा पनि खबर प्रकाशित छ भने अति प्रभावित नुवाकोट र रसुवाका होल्डिङ सेन्टरमा पुगेन राहत शीर्षकमा शिवहरि घिमिरेले खबर लेख्नु भएको छ। त्यस्तै भित्रपृष्ठमा प्राकृतिक विपदमा हालसम्मकै ठूलो बीमा दावी शीर्षकको खबर छ। प्रारम्भमै 25,87 करोड़को बीमा दावी भएको छ भने अग्रिम भुक्तानीको तयारी समेत अघि बढ़ाइएको छ। ढिला सुस्ती गर्ने आयोजनाको ठेक्का तोड्ने कोशी सरकारको चेतावनी छ भने कृष्णभीरमा गाविन वेस्टवाल बनाएर यातायात सञ्चालन गरिने शीर्षकको अर्को खबर छ। पृथ्वी राजमार्गको कृष्णभीर खण्ड सञ्चालन गर्न गाविन वेस्टवाल बनाउने भएको छ। पूर्वाधार विकास मन्त्रालयले हिजो साँझ बसेको बैठकले कृष्णभीरमा यातायात सञ्चालन गर्न सो निर्णय गरेको हो। सो अनुसार हाल पहिरोले भासिएको ठाउँमै अस्थायी रूपमा ग्याविन वेस्टवाल बनाएर यातायात सञ्चालन गर्ने समेत बताएको छ। आजको गोर्खापत्रको पहिलो पृष्ठमा सुरुङभित्र जीवनको आशा कायमै शीर्षकमा खबर छ भने 16 शिक्षक 250 विद्यार्थी बेपत्ता जलवायु परिवर्तनले विपद प्रधानमन्त्री भारतसम्म पुग्यो सब स्थानीय तहसम्म सर्वदलले संयन्त्र बनाउने तयारी लगायतका खबरहरू पनि प्रकाशित छन्। त्यस्तै भित्र पृष्ठमा उद्धार कोषमा 6,36 करोड़ बाढ़ी ग्रस्त क्षेत्रमा तत्काल 1 अर्ब पठाइने शीर्षकको अर्को खबर छ भने आजको गोर्खापत्रको भित्र पृष्ठमा निर्धारित आयु सकिएसँगै कृष्णभीरमा पहिरो शीर्षकमा पनि खबर प्रकाशित छ। त्यस्तै संघीय संसदको बैठक आज बस्दै गरेको खबरहरू विभिन्न पत्र पत्रिकाहरूले प्रकाशित गरेका छन्। संघीय संसद प्रतिनिधि सभाको बैठक आज अपरान्ह 1 बजे बस्दैछ। सिंहदरबारमा बस्ने आजको बैठकमा सभामुख डोलप्रसाद अरियालले भट्टेकोशी बाढ़ी र यसले पुर्याएको क्षतिका सम्बन्धमा विशेष प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ। संघीय संसद सचिवालयका अनुसार सभामुख अरियालले भट्टेकोशी बाढ़ीका कारण भएको ठूलो जनधनको क्षतिप्रति बैठकमा गहिरो दुःख प्रकट गर्नुहुनेछ। विशेष प्रस्तावमा उल्लेख भएअनुसार गत भदौ 10 गते बुधबार भोटिकोशी त्रिशुली नदीमा आएको बाढ़ीले रसुवाको टिमुरे स्याप्रुबेसी वेत्रावती नुवाकोटको त्रिशुली बजार र देवीघाट लगायतका धादिङ चितौन र गोर्खा जिल्लामा तटीय क्षेत्रमा व्यापक क्षति पुर्याएको छ। उक्त प्राकृतिक विपद ठूलो संख्यामा विदेशी तथा स्वदेशी नागरिकले ज्यान गुमाउनु परेको र बेपत्ता भएका घटनाहरूप्रति सभाले शोक व्यक्त गर्ने संसद सचिवालयले जनाएको हो।
8: यसैबीच नागरिक दैनिकको पहिलो पृष्ठमा बाढ़ी पहिरोले खाद्य आपूर्तिमा असर शीर्षकमा मधुजंग पाण्डेले खबर लेख्नु भएको छ। भोटेकोशी र त्रिशुली नदीमा आएको विनाशकारी बाढ़ीसँगै काठमाण्डु उपत्यकामा दैनिक उपभोग्य वस्तुको आपूर्ति प्रणालीमा प्रत्यक्ष असर परेको छ। काठमाण्डु उपत्यकाको लाइफ लाइनका रूपमा रहेको नागढुंगा मुगलिङ खण्डको कृष्णभीर स्थित सड़क त्रिशुलीको बाढ़ीले कटान गरेपछि यो समस्या आएको हो। यो मार्ग भएर भित्रिने बाहिरिने र मालवाहक गाड़ी आइतबारदेखि नै ठप्प हुँदा उपभोग्य वस्तुहरूको आपूर्ति प्रणाली प्रभावित भएको छ। धादिङको बेनीघाट स्थित कृष्णभीरमा त्रिशुली नदीले कटान गर्दा सड़क पूर्ण रूपमा भाँसिएको छ र यो सड़क बन्नको लागि अझै 2 साता लाग्ने जनाइएको छ। आपूर्ति प्रणालीमा अवरोध आउँदा उपत्यकामा खाद्यान्न दाल हरियो तरकारी फलफूल लगायतको मूल्य बढ़ेको छ। पेट्रोलियम पदार्थ र एलपी ग्यासको पनि समस्या देखिएको छ। वैकल्पिक मार्ग भएर ढुवानी गर्नुपर्दा लागत बढ़न गई मूल्य पनि बढ़ने व्यापारीहरूले दावी गरेका छन्। यसैबीच बाढ़ीको 6 दिनमा पाउने 26 अर्बको बीमा दावी शीर्षकमा कारोबार दैनिकमा खबर लेखिएको छ। बाढ़ीले क्षति पुर्याएको भन्दै बीमा कम्पनीहरूमा पाउने 26 अर्ब रूपियाँ बराबरको बीमा दावी आएको छ। घटना भएको 6 दिनमै यति धेरै बीमा दावी आएको हो। बीमा प्राधिकरणले हिजो सार्वजनिक गरेको तथ्याङ्क अनुसार विभिन्न 6 क्षेत्रमा गरेर 25,76,35,00,000 रूपियाँ बराबरको बीमा दावी आएको हो। यो भदौ 15 सम्ममा आएको विवरण हो। यसअघि 2072 सालको भूकम्पमा 16,09,00,000,000 रूपियाँको बीमा दावी परेको थियो। प्राधिकरणका अनुसार सबैभन्दा धेरै बीमा दावी इन्जिनियरिङ र ठेक्का जोखिममा रहेको देखिएको छ। पारावहन क्षेत्रमा पनि बीमा दावी बढ़ी देखिन्छ। नेपालमा 15 वटा बीमा कम्पनीले सबैभन्दा धेरै दावी द ओरिएन्टल इन्सुरेन्समा आएको जनाएको छ। यो कम्पनीमा 13,04,00,000,000 रूपियाँको बीमा दावी आएको हो। कारोबार दैनिकमै अगस्तमा आए 85,000 पर्यटक शीर्षकमा खबर लेखिएको छ। यो वर्ष 85,444 जना विदेशी पर्यटक अगस्त महिनामा मात्र नेपाल आएका छन्। गत वर्ष अगस्तमा 88,680 जना पर्यटक आएका थिए। नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्याङ्क अनुसार अगस्तमा सबैभन्दा धेरै पर्यटक भारतबाट 26,373 जना आएका छन्। यो कुल पर्यटक आगमनको 30.76% हो। यसैबीच एकीकृत डिजिटल प्रणालीबाटै सेवा दिने बारेमा सरकारले तयारी गरेको छ। सरकारले विदेशी लगानीकर्ताका लागि अर्को महत्वपूर्ण सुधारका रूपमा एकीकृत डिजिटल प्रणाली स्थापना गरी एकै बिन्दुबाट सेवा प्रदान गर्न सकिने व्यवस्था गरेको हो कारोबार दैनिकमा खबर लेखिएको छ। यसैबीच गहुँको समर्थन मूल्य तोक्न स्थलगत अध्ययन शुरू भएको छ। कृषि विभागले गहुँको समर्थन मूल्य तोक्न स्थलगत अध्ययन शुरू गरेको हो। कोशीमा सुनसरी र उदयपुर, मधेसमा सिराहारा रौतहट, बागमतीमा काभ्रे पलाञ्चोक र धादिङ, गण्डकीमा गोर्खा र तनहुँ, लुम्बिनीमा नवलपरासी कपिलवस्तु र रूपन्देही, कर्णालीको सुर्खेत र सुदूरपश्चिममा कैलाली र कञ्चनपुरमा टोली अध्ययनमा गएको छ। टोलीले स्थलगत अध्ययन गरी प्रतिवेदन बुझाएपछि गहुँको समर्थन मूल्य निर्धारण गरिने विभागले जनाएको छ। यसैबीच सुदूरपश्चिम प्रदेश सरकारले बहुवर्षीय ठेक्का अल्पत्र पार्ने प्रवृत्ति अन्त्य गर्ने तयारी थालेको छ। विगत 8 वर्षमा लगाएका बहुवर्षीय ठेक्काका 145 आयोजनाले प्रदेशको वार्षिक बजेट व्यवस्थापनमा चुनौती थपेको भन्दै प्रदेश सरकारले यस्तो तयारी थालेको हो। आर्थिक वर्ष 2076-77 सड़क तथा पुल निर्माणका लागि लगाइएका बहुवर्षीय ठेक्काको कुल दायित्व 11,33,10,00,000 रूपियाँ पुगेको छ। भौतिक पूर्वाधार विकास मन्त्रालयका अनुसार बहुवर्षीय ठेक्कामा रहेका 145 आयोजना मध्ये 70 आयोजनाको म्याद सकिसकेको छ। म्याद सकिएका आयोजनाको दायित्व मात्रै 9,76,00,000,000 रूपियाँ रहेको छ। कारोबार दैनिकमा मुकेश चौधरीले धनगढ़ीबाट खबर लेख्नु भएको छ।
1: साझा खबरमा अब विदेशका खबर। इरानमाथि अमेरिकी आर्थिक दबाव बढ़िरहेका बेलामा चिनिया राष्ट्रपति सी जिनफिङ इजिप्टको राजकीय भ्रमणमा पुग्नु भएको छ। एक दशकपछि गएको इजिप्ट भ्रमणले चीन इजिप्ट सम्बन्ध विस्तारसँगै मध्यपूर्वका क्षेत्रीय विषयमा बेजिङको बढ़दो चासोलाई उजागर गर्ने विश्लेषण समेत भएका छन्। इजिप्टका राष्ट्रपतिले कायरोमा सीलाई स्वागत गर्नुभएको थियो। भ्रमणमा क्षेत्रीय तथा अन्तर्राष्ट्रिय चासोका विषयमा दुई नेताबीच विचार आदान प्रदान हुने पनि अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। विश्व व्यवस्था तीव्र रूपमा परिवर्तन भइरहेका बेलामा युरेसियाका प्रमुख शक्ति राष्ट्र तथा उदयमान क्षेत्रीय शक्तिहरू किर्गिस्तानको राजधानी बिश्केकमा भेला भएका छन्। सांघाई कोअपरेशन अर्गनाइजेशनको शिखर सम्मेलनमा चीन, रूस, भारत, इरान लगायतका प्रमुख राष्ट्रका नेताहरू सहभागी भएका हुन् र अमेरिकी तेल कम्पनीले भेनेजुएलाका केही महत्वपूर्ण तेल क्षेत्रको सञ्चालन गर्ने जिम्मा पाएको छ। तीमध्ये केही तेल क्षेत्र यसअघि चिनिया कम्पनी र एउटा रूसी कम्पनीले सञ्चालन गर्दै आएको थियो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलासँग घोषणा गरेको व्यापार तेल उत्पादन सम्झौता अन्तर्गत एनबीआईपीले ती परियोजनाको जिम्मेवारी पाउन सफल भएको अधिकारीहरूलाई उद्धृत गर्दै रोइटर्सले जनाएको छ। भेनेजुएला सरकारले एनबीईपीलाई 14 नयाँ तेल परियोजनाको सञ्चालन गर्ने जिम्मेवारी दिएको छ। तीमध्ये 4 परियोजना यसअघि चिनिया कम्पनीले सञ्चालन गर्दै आएको थियो।
8: तेस्रो संस्करणको एभरेस्ट महिला भलिबल लीग स्थगित भएको छ। सामाजिक सञ्जाल मार्फत हालको परिस्थितिमा पीड़ित परिवार तथा प्रभावित समुदायप्रति ऐक्यबद्धता जनाउँदै लीग स्थगित गर्ने निर्णय भएको आयोजकले जनाएको छ। यसअघि तेस्रो संस्करणको ईडब्ल्यूभीएल आउँदो 15-24 असोजमा दशरथ रंगशालाको कवर हलमा आयोजना गर्ने निर्णय भएको थियो। भूटानको थिम्पूमा आयोजना हुने कावा बीच भलिबल टूरमा 4 नेपाली टोलीले प्रतिस्पर्धा गर्ने भएका छन्। नेपाल भलिबल संघले सहभागीलाई विदाई गरेको छ। नेपाली टोली आज भूटान प्रस्थान गर्नेछ। यही भदौ 19-21 आयोजना हुने काबा बीच भलिबल टूरमा नेपालबाट 2 पुरूष र 2 महिला टोलीले सहभागिता जनाउने नेपाल भलिबल संघका महासचिव रोशन श्रेष्ठले जानकारी दिनुभएको छ। यसैबीच खुल्ला पिकलबल प्रतियोगितामा सुवर्ण शाहले पुरूष एकल र डबल्समा च्याम्पियन बन्नुभएको छ। पुलचोकमा रहेको हार्दिक फिटनेसले पहिलो पटक आयोजना गरेको खुल्ला पिकलबलको फाइनलमा सुवर्णले प्रणव खलाललाई सजिलै 11-4, 11-1 हराउनु भएको हो। यसै गरी पुरूष डबलमा सुवर्ण र समीर पोखरेलको जोड़ीले 11-5 र 11-2 हराएर उपाधि जितेको छ। पुरूष एकलमा आयुष श्रेष्ठले मनोज कुमारलाई 11-3 5-11 र 11-8 हराएर तेस्रो स्थान हासिल गर्नुभएको छ। नेपालमा नयाँ खेलको रूपमा रहेको पिकल बललाई 36 जनाले एकल र 46 टीमले डबल्समा सहभागिता जनाएका छन्।
1: बाढ़ी प्रभावितको खोज उद्धार र राहतमा सेनाको प्रयास, मौसम र स्रोत साधन चुनौती, कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
9: स्वास्थ्य फिर्ता लिनुभयो त? एनसेल प्याक किन्नुभयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
8: साझा खबरमा अब खाने पानीका नेपाली सेनाले गरेको प्रयास। बाढ़ी प्रभावितको खोज उद्धार र राहतमा सेनाले बढ़ी भन्दा बढ़ी फौज परिचालन गरेको छ। अन्य जिल्लादेखि केन्द्रसम्मका सबै स्रोत साधन परिचालन भएको सेनाले जनाएको छ। मौसम र स्रोत साधनको अझ पनि चुनौती रहेको सेनाको भनाई छ। यसै सन्दर्भमा साथी सुशीला श्रेष्ठले सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयको महासेनानी झविन्द्र रेग्मीसँग कुराकानी गर्नुभएको छ।
10: व्यवस्थापन चाहिँ हरेक जति पनि हाम्रो चोस चाहिँ फिल्डमा तैनात भएको छ त्यसमा चाहिँ सबै कमान्डर छ र त्यसमा चाहिँ भएको फौज चाहिँ उहाँले चाहिँ त्यहाँको वस्तु स्थिति अवस्था हेरेर त्यो तोडेर चाहिँ काम गर्ने रेस्ट एन्ड रिलिफको व्यवस्था गर्नुभएको छ।
11: अहिले अब नुवाकोट र रसुवा अलि बढी प्रभावित, धादिङ पनि अलि बढी प्रभावित, यी तीनवटा जिल्लामा चाहिँ नेपाल सेनाको यही भएको जनशक्तिले पुगिरहेको छ कि बाहिर जिल्लाबाट पनि यहाँहरूले बोलाइरहनु भएको छ?
10: होइन, यो चाहिँ यहाँको जुन चाहिँ नेपाली सेनाको जनशक्ति छ त्योभन्दा नै बाहिरबाट नै हाम्रो फौज आएर तैनात छ।
11: अहिले अब कस्तो कस्तो जटिल ठाउँमा, अप्ठ्यारो ठाउँमा, सजिलो छैन नि त उद्धार गर्न, खोजको काम गर्नलाई चुनौती चाहिँ के छ नेपाली सेनाले भोगिरहेको?
10: अहिलेको सबभन्दा ठुलो चुनौती भनेको नै जमिन आफैमा एउटा चुनौती छ र अर्को चाहिँ मौसम। र हामीले गर्नुपर्ने कतिपय कुराहरू मौसमको कारणले गर्दाखेरि भनेको ठाउँमा चाहिँ टोली पुग्न सकेको छैन, आवश्यक क्रिटिकल आइटम्सहरू पनि पुग्न नसकेको अवस्था छ। त्यस्तै गरी जमिन पनि एकदमै अप्ठ्यारो छ। त्यसपछि आएको चाहिँ यो जुन चाहिँ हिलो, त्यसलाई मजी ल्यान्ड
11: लेदो,
10: त्यो लेदोले गर्दाखेरि चाहिँ काम गर्न पनि कठिनाइ भएको छ। त्यसले गर्दाखेरि अलिक खासै हेर्दाखेरि चाहिँ मजी ल्यान्ड, जमिन र मौसम नै हाम्रो चाहिँ ठुलो चुनौती रहेको छ।
11: तपाईँहरूले आफ्ना जो सेना हुनुहुन्छ उहाँहरूको सुरक्षाको लागि कस्तो खालको व्यवस्था गर्नुभएको छ नि? अरूको सुरक्षामा खटिटा खटिँदै अस्ति केही प्रहरीहरू चाहिँ विपदको सूचना दिन जाँदै गर्दाखेरि उहाँहरूलाई पनि सँगसँगै बगाएको भन्ने पनि आयो होइन? अहिले पनि जोखिम उत्तिकै छ, जुनसुकै बेला ताल फुट्न सक्ने भन्ने खालको कुराहरू पनि आइरहँदाखेरि अब रातिको समयमा पनि काम गरिरहनु भएको छ, खोलाकै किनारमै हो, बगरमै हो काम गर्ने होइन? यसमा चाहिँ के छ यहाँहरूले गर्नुभएको तयारी व्यवस्थापन?
10: हाम्रो चाहिँ सुरक्षा बिना उद्धार त हुन सक्दैन। सुरक्षाको लागि चाहिँ हाम्रो चाहिँ सर्टेन एउटा एसओपी अथवा आरओई भन्ने हुन्छ, स्ट्यान्डिङ अपरेटिङ प्रोसिजर र रुल्स अफ इन्गेजमेन्ट अनुसार चाहिँ आफ्नो सुरक्षाको पूर्ण पटापुटी गरी खोज तथा उद्धार कार्यमा लागिरहेको छ।

0: दाँत बलियो भयो भने आँत बलियो हुन्छ।
1: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
0: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
1: हाम्रा सेवाहरू
0: दाँत नदुखाई खोल्ने,
1: दाँत भर्ने, दाँतको आसुति गर्ने,
0: दाँतको एक्सरे सुविधा,
1: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
0: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
1: दाँत नहुनेर बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
0: ध्यान दिनै पर्ने कुरा
1: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
0: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एक मात्र डेन्टल
2: पाथीभरा डेन्टल, खातबारी नगरपालिका एक, हाटलाक नेटुडी खेल छेउ, शंखुवा सभा। फोन नम्बर 0295 62 320 र 98 420 50 541।
3: This is Radio Songkhua Sabha 95.5 MHz.
4: विपदमा प्रधानमन्त्रीले सर्वदलीय बैठक नबोलाएको भन्दै प्रतिपक्षको प्रश्न, राजनीतिक दल सरकारको साथमा रहँदा पनि प्रधानमन्त्रीले समन्वय गर्न नचाहेको टिप्पणी, भोटेकोसी बाढ़ीबाट करिब 16 लाख मानिस प्रभावित भएको प्रतिवेदन सार्वजनिक, रसुवा र नुवाकोट अति प्रभावित, हालसम्म 1050 जनाको मृत्यु भएको पुष्टि, राहत पुर्याउन र शव बोक्न ड्रोनको प्रयोग गर्न थालियो, एउटै शवमाथि दुई परिवारको दावी, डीएनए परीक्षण मार्फत टुंग्याउने सहमति, इरान युद्ध विरामका लागि तयार रहेको राष्ट्रपति पेजेस्कियनको भनाई, अमेरिकाले अन्तरिम समझदारी पालना गर्ने प्रतिबद्धता जनाउनु पर्ने शर्त, र काभा बीच भलिबल टूरमा नेपालका 4 टोलीले प्रतिस्पर्धा गर्ने।
5: दैनिक रू 197 रु 50 लाखको बीमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
6: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि।
4: नमस्कार, कान्तिपुर डायरीका साथमा सुनिता र तारा, समाचार अब विस्तारमा।
7: भोटेकोशीको भीषण बाढ़ीले जनधनको ठूलो क्षति हुँदा समेत प्रधानमन्त्री बालेन्द्र शाहले सर्वदलीय बैठक नबोलाएकामा विभिन्न राजनैतिक दलका नेताहरूले प्रश्न उठाएका छन्। विपदमा सरकारको साथमा रहेको प्रतिबद्धता सबै राजनैतिक दलले गर्दा पनि प्रधानमन्त्रीले समन्वय गर्न नचाहेको उनीहरूले टिप्पणी गरेका छन्। सत्तारूढ रासपाले हिजो गरेको सर्वदलीय बैठकमा विपक्षी दलका नेताहरूले सबै पक्षको समन्वय मात्र विपदपछि व्यवस्थापन सहज हुने धारणा राखेका छन्। प्रधानमन्त्रीले राजनैतिक दलहरूलाई समेटेर केन्द्रदेखि प्रदेश, जिल्ला र स्थानीय तहसम्म समन्वयको संयन्त्र बनाउनु पर्नेमा उनीहरूले जोड़ दिएका छन्। भोटेकोशी बाढ़ीको भोलिपल्टै बिहिबार रासोपा सभापति रवि लामी छानेको आह्वानमा सर्वदलीय बैठक बसेको थियो। त्यसपछि हिजो रासोपा महामन्त्री विपिन आचार्यको समन्वयमा सर्वदलीय बैठक राखिएको थियो। प्रधानमन्त्री शाहले भने यस विषयमा राष्ट्रपति रामचन्द्र पौडेलसँग पनि भेट गरेका छैनन्। संविधानको धारा 81 प्रधानमन्त्रीले मन्त्री परिषदका निर्णय, संघीय संसदमा पेश गरिने विधेयक, ती विषयसँग सम्बन्धित राष्ट्रपतिले आवश्यक ठानेका अन्य विवरण तथा नेपालको समसामयिक परिस्थिति र वैदेशिक सम्बन्धका विषयमा राष्ट्रपतिलाई जानकारी गराउनु पर्ने भनिएको छ। रासोपा सभापति लामिछानेले भने सोमबार राष्ट्रपतिलाई भेटेर रसुवा, नुवाकोट र दार्जीलिङ लगायतका क्षेत्रमा बाढ़ीबाट भएको जनधनको क्षति, त्यस लगत्तै सरकारले गरिरहेको उद्धार, राहत र पुननिर्माण लगायतका विषयमा जानकारी गराएका थिए। कंग्रेसका प्रवक्ता देवराज चालिसेले प्रधानमन्त्री आफैले दलहरूसँग समन्वय गर्नुपर्नेमा जोड़ दिएका छन्। उनले भने पार्टी र सरकारको भूमिका फरक हुन्छ, राष्ट्रिय संकटमा पक्ष विपक्ष हुन्न, सबै एकपक्ष हुन्छ, त्यसैले सरकारलाई समर्थन गरेका हौं। यसको अर्थ सरकारका कमजोरीलाई मौन समर्थन गरेको होइन, विशेष विज्ञ बाहिरकालाई अनुमति दिने कि नदिने भन्ने बीचको विवादका कारण यतिबेला सयौं मान्छेका जीवन जोखिममा परेको छ। यस्ता विषयमा सरकारले समन्वय गरेको भए राम्रो परिणाम आउन सक्थ्यो। एमाले नेता प्रदीप गेवालीले राष्ट्रिय संकटका बेला प्रधानमन्त्रीले अग्रसरता लिएर सर्वदलीय बैठक गर्नुपर्ने बताएका छन्। प्रधानमन्त्री आफैले नबोलाउँदा दलहरूको सुझाव सरकार समक्ष पुग्न बीचमा एक लेयर तह हुने भए यस्तो संकटको सामना सरकार एक्लैले गर्न सक्दैन। उनले भने दलहरूको केन्द्रदेखि पालिकासम्म सामर्थ्य हुन्छ, सबैको समन्वयमा बढ्दा सहज हुन्छ। बाढ़ीपछि उद्धार र खोजमा सरकारले तत्काल अन्तर्राष्ट्रिय सहयोग नलिँदा अवस्था जटिल बनेको नेता गेवालीले बताए। रासोपा सभापति लामिछानेको अग्रसरतामा गत साता सम्पन्न सर्वदलीय बैठकबाट पारित 10 बुझे संकल्पमा प्रदेश र स्थानीय तहसँग समन्वय गर्ने भनिएको छ। नेकपाका नेता वर्षमान पुनले पनि यस्ता विपत्तिका बेला प्रधानमन्त्रीले बैठक राख्न अग्रसरता लिनुपर्ने बताएका छन्। स्थानीय तहलाई बेलैमा जिम्मेवारी नदिँदा राहत सामग्री एकातिर, पीड़ित र प्रभावित अर्कातिर रहने अवस्था सृजना भएको उनको भनाइ छ। उनले निजी क्षेत्रलाई समेत सरकारले साथमा लिन नसकेको बताएका छन्। निजी क्षेत्रलाई विश्वासमा लिएर गएको भए हाइड्रोको सुरुङमा फँसेकाहरूको बेलैमा उद्धार हुन सक्थ्यो। पुनले भने सरकार र निजी क्षेत्र सँगसँगै काम गर्दा राम्रो हुन्छ भन्ने त विगतका विपत्तिले पनि देखाएका छन्। प्रधानमन्त्रीले सर्वदलीय बैठकका लागि अग्रसरता नदेखेका कारण सत्तारूढ़ पार्टी र प्रधानमन्त्रीबीच तालमेल नभएको त होइन भन्ने प्रश्न समेत उठेको छ। तर रासोपा प्रवक्ता जगदीश खरेलले पार्टीसँगको तालमेलबाटै सरकार अघि बढ़िरहेको दावी गरेका छन्। सरकार र पार्टीबीच सौहार्दपूर्ण, कसिलो र राम्रो सम्बन्ध छ। पार्टी सभापति र प्रधानमन्त्रीले हरेक दिन सरसल्लाहका साथ काम गरिरहनु भएको छ। हिजो सोमबार नै दुई नेताबीच भेटघाट भएर लामो छलफल भएको थियो। उनले भने यस्तो विपदको घड़ीमा सबै काम एकजनाले गर्न सकिँदैन, कार्य विभाजन भएको छ। राजनैतिक दलहरूसँग वार्ता सम्वाद भेटघाटको वातावरण बनाउने काम सभापतिबाट भइरहेको छ। सरकारले गर्नुपर्ने काम प्रधानमन्त्रीको नेतृत्वमा भइरहेको छ। सरकार र पार्टी सँगै छौं। हिजोको सर्वदलीय बैठकले बाढ़ी प्रभावित पालिका र वडामा समेत राजनैतिक संयन्त्र बनाएर राहत पुनर्स्थापना र पुननिर्माणमा तीन तहकै सरकारबीच समन्वय गर्ने निर्णय गरेको छ। केन्द्रमा लामिछानेको नेतृत्वमा संयन्त्र रहने र स्थानीय तहमा पनि त्यही खालको संयन्त्र बनाउने विषयमा सहमति भएको रासोपा प्रवक्ता खरेलले बताएका छन्।
4: सरकारले भोटेपछि बाढ़ीबाट करिब 16 लाख मानिस प्रभावित भएको विवरण सहितको प्रतिवेदन सार्वजनिक गरेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको प्रतिवेदनले रसुवा र नुवाकोटलाई अति प्रभावित जिल्लाको सूचीमा राखेको छ। यस्तै धादिङ, गोर्खा र चितवनलाई मध्यम प्रभावित जिल्ला भनिएको छ। बाढ़ीबाट हिजो साँझसम्मको तथ्याङ्क अनुसार 1050 को मृत्यु भएको पुष्टि भएको छ। चितवनमा 321, नवलपरासी पूर्वमा 216, पश्चिम नवलपरासीमा 170, नुवाकोटमा 142, गोर्खामा 65, धादिङमा 57, तनहुँमा 38 र रसुवामा 41 शव फेला परेका छन्। देशका 62 जिल्लाबाट 3916 जना बेपत्ता भएको विवरण प्राप्त भएका छन्। बेपत्ता मध्ये 62% स्वदेशी पर्यटक तथा नेपाली सहितको समूह, 17% सरकारी निकायका कर्मचारी र 15% विदेशी नागरिक छन्। हालसम्म 11814 जनाको सकुशल उद्धार भएको प्राधिकरणको भनाइ छ। यसमध्ये 253 जना विदेशी छन्। हवाई मार्गबाट 3702 को उद्धार गरिएको छ। उद्धारमा नेपाली सेनाका 8896, नेपाल प्रहरीका 7912 र सशस्त्र प्रहरी बलका 4203 गरी कुल 21011 सुरक्षाकर्मी खटिएको प्राधिकरणले जनाएको छ। खोज तथा उद्धारमा भारत, चीन र दक्षिण कोरियाका अन्तर्राष्ट्रिय टोली पनि संयुक्त रूपमा परिचालन भएको प्राधिकरणको भनाइ छ। प्राधिकरणका अनुसार विभिन्न स्वास्थ्य संस्थामा 279 जना घाइतेको, उपचार भएकामा 168 जना डिस्चार्ज भइसकेका छन्। उपचारका क्रममा 3 जनाको मृत्यु भएको छ। नेपाली सेनाले प्रभावित क्षेत्रमा थप 2770 जनालाई स्वास्थ्य उपचार प्रदान गरेको छ। रसुवा, नुवाकोट र धादिङका 19 विद्यालयमा अध्ययनरत 6901 विद्यार्थी बाढ़ीबाट प्रभावित बनेको प्राधिकरणको भनाइ छ। तीमध्ये 8 विद्यालय पूर्ण र 8 आंशिक रूपमा क्षतिग्रस्त बनेका छन्। 3 वटा मात्र सुरक्षित रहेको प्राधिकरणको तथ्याङ्क छ। रसुवाको सेफ्रीवेसी स्वास्थ्य चौकी, टिमुरे स्वास्थ्य चौकी, टिमुरे हेल्थ डेस्क, रसुवागढ़ी र मैलुङ सामुदायिक स्वास्थ्य एकाई पूर्ण रूपमा ध्वस्त बनेको प्राधिकरणले जनाएको छ। त्यस्तै गल्छीको बैरेनी अस्पताल र चरौदी आधारभूत स्वास्थ्य सेवा केन्द्रमा आंशिक क्षति पुगेको प्राधिकरणको भनाइ छ। नुवाकोटको ढुंगे र विदुरमा रहेको 2 वटा फोहोर पानी प्रशोधन केन्द्र पूर्ण रूपमा क्षतिग्रस्त बनेको प्रतिवेदनमा उल्लेख छ। विदुर खानेपानी आयोजनामा क्षति पुग्दा करिब 4.5 किलोमिटर पाइपलाइन र 3 वटा सम्पवेल बगेका छन्, जसबाट 4000 घरधुरी प्रभावित बनेको प्राधिकरणको भनाइ छ। त्यस्तै टिमुरे, स्याफुरबेसी, मैलुङ र बन्दरेमा रहेका लाङटाङ राष्ट्रिय निकुञ्जका कार्यालय तथा भवन पूर्ण वा आंशिक रूपमा ध्वस्त बनेका छन्। नुवाकोट स्थित कृषि विकास केन्द्र र टिमुरे स्थित प्लान्ट क्वारेन्टाइन कार्यालयमा पनि क्षति पुगेको प्राधिकरणको भनाइ छ। बाढ़ी प्रभावित जिल्लाका प्रभावित 15 पालिकालाई विभिन्न किस्तामा गरी 13.5 करोड़ रूपियाँ निकासा गरिएको प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेतीले जनाएका छन्। सरकारले शुरू किस्तामा 6.75 करोड़ र दोस्रो चरणमा 6,75,00,000 निकासा गरेको उनको भनाइ छ। रसुवाका चारवटा पालिका उत्तर गया, गोसाई कुण्ड, कालिका र आमा छोदिङमो गाउँपालिकालाई राहत पठाइएको छ। नुवाकोटका भने विदुर, बेलकोटगढ़ी नगरपालिका र किस्पाङ तार्केश्वर गाउँपालिकालाई थप राहत पठाइएको उप्रेतीको भनाइ छ। दाहादिङको गल्छी, सिद्धलेक, गजुरी र बेनीघाट रोराङ गाउँपालिका र तनहुँका दुईवटा देवघाट र आम्बुखैरेनी गाउँपालिकालाई रकम पठाइएको उनले जनाए। भोटेकोसी बाढ़ीले 41 पक्की पुल पूर्ण रूपमा बगाएको र थप 4 पुलमा क्षति पुर्याएको प्रतिवेदनमा उल्लेख छ। त्यस्तै रसुवागढ़ी, रसुवा भोटेकोसी, चिलिमे, लाङटाङ खोला, माथिलो त्रिशुली 2, माथिलो त्रिशुली 1, मैलुङ खोला, माथिलो त्रिशुली 3A, माथिलो त्रिशुली 3B, मध्य त्रिशुली, गंगा नदी, त्रिशुली, देवीघाट र सुपर त्रिशुली लगायत जलविद्युत आयोजनामा क्षति पुगेको छ। जलविद्युत र सोलर गरी कुल 783.385 मेगावट जड़ित क्षमताका आयोजनासँगै सबस्टेशन र ट्रान्समिशन लाइन पनि प्रभावित बनेको प्रतिवेदनमा उल्लेख गरिएको छ। यस्तै गल्छी बेत्रावती रसुवासम्मको 82

0: उड़िरहेको उद्धारकर्ता पुग्न कठिन र जोखिमपूर्ण ठाउँबाट शव निकाल्न ड्रोन प्रयोग गरिएको थियो। स्थानीय प्रविधिको विकास र नेपाली युवामा बढ़दो रूचिले नेपालको फरक फरक परिस्थितिमा प्रयोगका लागि ड्रोन प्रणालीको विकास भइरहेको छ। अब ड्रोनको प्रयोग हवाई फोटोग्राफी र नक्साङ्कनमा मात्र सीमित छैन। एयरलिफ्ट टेक्नोलोजीका निर्देशक तथा ड्रोन पायलट मिलन पाण्डेले गाउँलेहरूको प्रतिक्रियाका आधारमा उनीहरूलाई के आवश्यक छ भन्ने मूल्याङ्कन गर्ने र ड्रोन मार्फत सामग्री पठाउने गरिएको जानकारी दिएका छन्। ड्रोनले गाउँलेलाई सम्पर्क नम्बर वा ठेगाना उपलब्ध गराउन पनि आग्रह गरेको छ। त्यो नम्बर वा ठेगाना प्ले कार्डमा लेखेर वा हिलोमै लेखेर समेत देखाउन सकिन्थ्यो। ड्रोन संचालकले प्राप्त संकेतका आधारमा विपदमा फँसेका व्यक्तिको आवश्यकता पहिचान गर्दै आएका छन्। सड़क र पुल बगेर आवाजात अवरूद्ध भएका र विकट ठाउँमा यो प्रविधि विशेष उपयोगी देखिएको छ। ड्रोन संचालकहरूका अनुसार विपद प्रतिकारमा यसको भूमिका केही सीमित छ। सामान बोक्ने क्षमता, उडान दूरी र मौसमको अवस्था अनुसार यसको प्रयोग हुन्छ। हराइरहेका खोजीका लागि पनि अन्य ड्रोन पनि नदी क्षेत्रमा निरीक्षणका प्रयोग गरिएको छ। थर्मल ड्रोनले जीवित व्यक्तिको संकेत पहिचान गर्न सक्छ। यसबाट उद्धारकर्ता पुग्न कठिन रहेको ठाउँमा जीवित व्यक्तिलाई खोजी गर्न सहयोग पुग्छ। यस्तै ड्रोन प्रविधि जमीन मुनि पनि प्रयोग गरिएको छ। बाढ़ीपछि दर्जनौं कामदार फँसेको आशंका गरिएको माथिल्लो त्रिशुली एक जल विद्युत आयोजनाको सुरुङभित्र समेत खोजीका लागि ड्रोन प्रयोग गरिएको छ। नेपालको विपद प्रतिकारमा ड्रोनको बढ़दो प्रयोगले यो प्रविधि कसरी छोटो समयमै सीमित प्रयोजनको उपकरणबाट आपतकालीन उद्धार प्रणालीमा रूपान्तरण भइरहेको छ भन्ने देखाउँछ। ड्रोनले परम्परागत सेटेलाइट तस्विर भन्दा पनि बढ़ी विस्तृत रूपमा अर्थ फोटो र स्थल नक्सा तयार गर्न सक्ने विश्व बैंकको मूल्याङ्कन प्रतिवेदनमा उल्लेख छ। छिटो परिचालन गर्न सकिने भएकाले तीव्र रूपमा बदलिरहेको अवस्थाको मूल्याङ्कन गर्ने आपतकालीन ट्रोलीलाई ड्रोनले वास्तविक समयको सूचना उपलब्ध गराउन सक्छ। नेपालका लागि यो प्रविधि झन महत्वपूर्ण बन्दै गएको छ। हिमालय पर्वत श्रृंखलामा रहेको नेपालले तीव्र वातावरण तथा जलवायु परिवर्तनको सामना गरिरहेको छ। यसले बाढ़ी पहिरो हिमताल तथा हिमनदी जन्ने जोखिम लगायत विभिन्न विपद जोखिम बढ़ाइरहेको छ। नेपालले बदलिदो जलवायुको सामना गर्न ड्रोन सैटेलाइट प्रविधि र भू स्थानिक विश्लेषण जस्ता नयाँ प्रविधिको प्रयोग बढ़ाउनु पर्ने विश्व बैंकले बताउँदै आएको छ।
1: यसैबीच पोखरामा राखिएका एउटै शवमाथि दुई परिवारले दावी गरेका छन्। भोटेकोशी बाढ़ीमा हराएका गोपाल दहितको खोजीमा चारजना आफन्त शुक्रबार बर्दियाबाट हिँडे। बर्दियाको बारबर्दिया नगरपालिका दुई जोगी गाउँका दहित रसुवाको मैलुङ हाइड्रो पावरमा काम गर्थे। शनिबार बिहान पूर्वी नवलपरासीको गैंडाकोट पुगेका गोपालका आफन्तले भेटिएका शवहरू तस्विर हेरे। शव नम्बर 1003 गोपालकै भएको ठहर गरे। प्रहरले त्यो शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको जानकारी गरायो। त्यसपछि उनीहरू शनिबार नै पोखरा आइपुगे। गोपालका आफन्तले देखाएको तस्विर र शव नम्बर 1003 को हुलिया ठ्याक्कै मिल्यो। अस्पतालले शनिबार साँझ नै शव शनाखत गरेर परिवारलाई बुझाउने तयारी गरेको थियो। तर जेठो दाजु कृष्णबहादुर थारू पनि भाइको शव हेर्न पोखरा आउने भए। तर कृष्णबहादुर आइतबार दिउँसो पोखरा आइपुग्दा यता शव नम्बर 1003 माथि रूपन्देहीको बस्याल परिवारले पनि दावी गरिसकेको थियो। रूपन्देहीको तिलोतमा नगरपालिका सातका राधेश्याम शर्मा बस्याल पनि बाढ़ीमा हराइएका भाई दामोदर बस्यालको खोजीमा पोखरा आइपुगेका थिए। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेको शव नम्बर 1003 को तस्विर एकजना आफन्तले पठाएपछि उनी पोखरा पुगेका हुन्। उनले पोखरा पुगेर शवको तस्विर हेरेपछि आफ्नै भाई भएको ठोकुवा गरे। गोपाल दहितको परिवारले बुझ्नै लागेको शवमा दामोदर बस्यालका दाईले पनि दावी गरेपछि अस्पतालमा खटिएका सुरक्षाकर्मी र स्वास्थ्यकर्मी नै अनिहलमा परे। विवाद नटुंगिएपछि दुवै परिवार डीएनए परीक्षणका लागि तयार भए। गोपालकी दिदी मन्जी थारूले डीएनए परीक्षणको सहमति भएको बताइन्। उता रूपन्देहीको तिलोतमा नगरपालिका सातका दामोदर बस्याल 10 भदौमा मानसरोवरबाट 67 पर्यटक लिएर केरुङ पुगेका थिए। बिहान 8:40 जाँदा त्यहाँबाट टोलीसहित काठमाडौँ फर्किने तयारीमा थिए। तर त्यसपछि टोली नै सम्पर्क नरहेको उनका दाजु राधेश्याम शर्मा बसियालले बताए। उनले पोखरामा आएर प्रहरी सहायता कक्षमा राखिएको डिस्प्लेमा शव नम्बर 1003 को तस्विर हेरे। उनले भने तस्विर हेर्दा सबै हिसाबले भाइसँग मिल्यो। मोबाइलमा भाइको तस्विर देखाउँदै मेरो कान्छो भाई हो, डीएनए परीक्षणका लागि तयार छु, डीएनए परीक्षणका लागि जाउँ, जसको ठहर छ उसैले लैजाउला। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको अर्को एक शवमाथि पनि दुई परिवारले दावी गरेका छन्। अस्पतालले आफन्तको डीएनए परीक्षणका लागि नमूना संकलन गरेर राखेको छ। एक परिवारले आफ्नो आफन्तको भनेर शनिबार बुझिसकेको शवमा आइतबार अर्को परिवार आएर आफ्नो भएको समेत दावी गरेको कास्कीका प्रहरी निमित्त प्रवक्ता दीपक रिजालले बताए। सो परिवारसहित अहिलेसम्म 5 परिवारको डीएनए नमूना संकलन भएको छ। उनले भने विपदका बेला एउटाको भनिएको शव अर्कैले लैजाने हुँदो रहेछ। डीएनए रिपोर्टले मृत्यु दर्ता र क्षतिपूर्तिमा सघाउँछ।

0: ब्रेकपछि कान्तिपुर डायरीमा अब बाँकी प्रसंग। प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको 81 महासभामा भाग लिन जाने विषयमा छलफल शुरू भएको छ। प्रधानमन्त्री शाह संयुक्त राष्ट्रसंघको 81 महासभामा सहभागी भई भोटेपछि बाढ़ी सहित जलवायु परिवर्तनबाट नेपाललाई परेको असरबारे जानकारी गराउँदै जलवायु न्यायको माग राख्नुपर्ने बारे छलफल शुरू भएको हो। यसअघि परराष्ट्र मन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन जाने निर्णय मन्त्री परिषदबाट भएको थियो। भदौ 10 भोटेपछिमा बाढ़ी आएपछि जलवायु परिवर्तनले नेपाललाई पारेका विषय प्रधानमन्त्रीको तहबाट नै अन्तर्राष्ट्रिय समुदायमाझ राख्नुपर्ने तथा जलवायु परिवर्तनबाट परेको क्षतिपूर्ति माग गर्नुपर्ने निष्कर्ष सहित प्रधानमन्त्रीको भ्रमणबारे छलफल भएको सम्बन्ध स्रोतको भनाई छ।
1: भोटेकोशी बाढ़ीले निम्त्याएको विपत्तिपछि यसको मुख्य कारणलाई लिएर विभिन्न कोणबाट विश्लेषण भइरहेका छन्। कतिपय विज्ञले भोटेकोशी बाढ़ी आउनुमा भीषण वर्षाको कुनै भूमिका नरहेको बताएका छन्। यसै सन्दर्भमा बाढ़ीविद विनोद पराजुलीसँग सहकर्मी सुनिता लोहनीले गरेको कुराकानी अबको क्रममा।
2: ग्लोबल वेदर फोरकास्ट गर्ने मल्टिपल अर्गनाइजेसन्सहरू छन्, अब त्यसमा चाइना पनि एउटा हो होइन। अहिले 10 त्यस्ता सेन्टर्सहरू छन् जसले ग्लोबल वेदर फोरकास्ट गर्छ। अब हामी हाम्रो कन्ट्री स्पेसिफिक फोरकास्ट चाहिँ हामीले आफै गर्छौँ, हाम्रो मेटेरोलोजी फोरकास्टिङ डिभिजनले गर्छ, मौसम पूर्वानुमान महाशाखाले होइन। त्यो चाइनाले त्यो इन्फर्मेसन दिन्छ, त्यो एउटा रेफरेन्स इन्फर्मेसन हुन्छ, बट हामीलाई हाम्रै फोरकास्टिङ सिस्टममा पनि त्यो डिटेक्ट हुन्छ। अब त्यस कारणले चाइनाले दिएको इन्फर्मेसन चाहिँ वान अफ द रेफरेन्स होइन एमङ मल्टिपल अरू फोरकास्टहरू हो, अनि त्यो चाहिँ हामीले डिटेक्ट गरेकै हो। त्यसको त्यति बेला फोरकास्टहरू गरिएकै हो, वार्निङ म्यापहरू इस्यु गरिएकै हो। त्यसमा हामी त्यो रेगुलर फोरकास्टको पाटोमा पर्छ, त्यो रेनफल इन्ड्युस्ड। अब अहिलेको फ्लडको कनेक्सन त्यो फोरकास्टसँग छैन के, जस्तै अब हेभी रेनफल इभेन्टहरू हुँदाखेरि त्यसले इन्ड्युस गर्ने फ्लडको फोरकास्ट गर्ने र हेभी रेनफल फोरकास्ट गर्ने त्यो कामहरू, त्यसको वार्निङ दिने कामहरू त हामीले गरेकै छौँ। जस्तै तपाईँको जुन दिन यो भोटेपछि बाढी गयो त्यो दिन हामीहरूको फ्ल्यास फ्लड वार्निङमा रसुवा, त्यस नुवाकोट, गोर्खा, यो सबै जति इम्प्याक्टेड डिस्ट्रिक्ट छन्, सिन्धुपाल्चोक पनि, सबै हाम्रो ओरेन्ज अलर्टमा थियो। मतलब फ्ल्यास फ्लडको चान्स हाई छ भनेर त्यो ओरेन्ज अलर्ट जारी गरिएको थियो जति बेला घटना घटेकै थिएन। अब त्यो रेगुलर प्रोसेस भयो एउटा रेनफल फोरकास्ट, त्यसपछि त्यसले इन्ड्युस गर्ने फ्ल्यास फ्लड फोरकास्टहरूको कुरा। तर पर्टिकुलर त्यो दिनमा जति बेला इभेन्ट भयो त्यति बेला र त्योभन्दा अगाडि पनि एक दिन दुई दिन अगाडिसम्म पनि त्यहाँ चाहिँ हेभी रेनफलहरू भएको चाहिँ छैन। अब त्यस कारणले यो चाहिँ रेनफल इन्ड्युस अथवा मेटेरोलोजिकल प्रोसेसबाट गाइडेड भन्दा पनि यो चाहिँ तपाईँको स्लो फेलर, ग्लेसियर फेल हुने भनेको चाहिँ अरू मल्टिपल प्रोसेसहरू त्यहाँ इन्भल्भ हुन्छन्, जियोलोजीको कुराहरू हुन्छन्। अब ग्लेसियरको आफ्नै प्रोसेस छ, ग्लेसियर झर्ने भनेको अब ग्लोबल वार्मिङसँग क्लाइमेट चेन्जसँग त्यसको केही न केही कनेक्सन हुन्छ, तर त्यो कहिले हुन्छ भन्नु नसकिने विषय हो। त्यसो भएर सायद मैले रिओटोसँगको कम्युनिकेसनमा पनि मैले केही कुरा भनेको थिएँ कि चीनबाट हामीलाई रेगुलरली त्यो पर्टिकुलर त्यो टाइम पिरियडहरूलाई मात्रै होइन, अरू इभेन्टहरूमा पनि तिब्बतको रिजनमा रेनफल हाई हुँदैछ भने उनीहरूको फोरकास्ट नै पठाउनुहुन्छ। हामीसँग अलरेडी त्यसको फोरकास्ट हामीले नै गरिसकेका पनि हुन्छौँ, हामी खालि क्रस भ्यालिडेसनहरू गर्छौँ, फोरकास्टहरू करिब करिब उस्तै हुन्छन् होइन। त्यसो भएर त्यो फोरकास्ट र यो इभेन्टको कनेक्सन खासै गर्न मिल्दैन। यो इभेन्ट एक दिन दुई दिन अथवा केही तलमाथि गर्न सक्ने अवस्था चाहिँ हुनसक्छ हेभी रेनफल इभेन्टहरू हुँदाखेरि, तर त्यसले नै ट्रिगर गर्यो भन्न चाहिँ मिल्दैन।
3: त्यसमा चाहिँ फ्ल्यास फ्लडको पनि उसले वार्निङ दिएको रहेछ, अब आफूले पनि मोनिटर गर्छौँ हेर्छौँ भन्नुभयो। अब फ्लड आउँदैछ भन्ने खालको उताको मोनिटरिङसँग हाम्रो कुरा मिलेको थियो या त्यो दिनमा हामीलाई त्यस्तो के पनि हुन्छ भन्ने नै थिएन?
2: होइन, मिलेको हुन्छ, मतलब डाउट नै छैन। अब यो इभेन्ट पर्टिकुलर इभेन्टलाई अझै पनि कनेक्ट गर्नै मिल्दैन, किनभने जस्तै चीनले त्यो इभेन्टको फोरकास्ट गर्न सकेको भए त चीनतर्फ पनि त्यत्रो क्षति छ त्यसलाई रोक्न सकिहाल्थ्यो। त्यो यो इभेन्ट भनेको चाहिँ यति फ्ल्यास इभेन्ट हो, यो फ्ल्यास फ्लड चाहिँ आयो तर फ्ल्यास फ्लड वाज नट ड्यु टु रेनफल भनेर चाहिँ हामीले स्पष्ट बुझ्नुपर्छ। यो चाहिँ टोटली मेटेरोलोजिकल इभेन्ट होइन, यो मौसमी घटना नै होइन, यो घटना जियो हाइड्रोलोजिकल इभेन्ट भनेको छ हामीले। त्यस कारणले त्यसलाई चाहिँ त्यसरी बुझ्नुपर्छ। अब हामीले तिब्बत तर्फबाट अहिले चाहिँ कम्तीमा तिब्बतको रिजनको फोरकास्टहरू पाउने गरेका छौँ, त्यो अनुसार हामीले हाम्रो फोरकास्ट बुलेटिनहरूलाई केही न केही रेफरेन्स मिलेको छ होइन, अलिकति केही सहज भएको छ तिब्बत साइडको, त्यो फरक विषय हो। हामीले त्यो गरिराखेकै छौँ रेगुलरली, तर यो इभेन्ट र फ्युचरमा पनि यस्तै इभेन्टहरू हुँदै गर्दाखेरि चिनले दिने त्यस किसिमको फोरकास्टसँग त्यसको खासै कनेक्सन हुने देखिँदैन।
3: त्यसो भए यस्तो खालको घटना प्रलयबाट कसरी बस्ने त नेपालले, किनभने वेदर फोरकास्ट पनि काम नलाग्दो रहेछ, कसैले दियो भने पनि त्यसलाई युटिलाइज हामी गर्न सक्दो रहेनछौँ।
2: युटिलाइज गर्न सक्दैनौँ भन्ने कुरै गलत छ, होइन, हामीले युटिलाइज नगरेको हुने होइन। अझै पनि मैले प्रश्न पार्न के चाहेँ भने यो वेदर फोरकास्टसँग रिलेटेड इभेन्ट नै होइन। वेदर फोरकास्टबाट आउने भनेको चाहिँ खोलामा पानी बढ्छ होइन, रेनफल हेभी भयो भने हाई फ्लडहरू आउँछ होइन, मोडरेट भयो भने मिडियम फ्लडहरू आउँछ, लाइट रेन भयो भने हल्का खोलाहरूको घटघट हुन्छ। त्यो किसिमको फोरकास्ट र हाम्रो बुलेटिनको एकदमै सिधा सम्बन्ध हुन्छ, हामीले त गरिरहेकै छौँ कि, त्यो फरक पाटो हो। यो किसिमको इभेन्ट भनेको चाहिँ ग्लेसियरले छुट्ने अथवा ग्लेसियर चाहिँ खस्ने भनेको चाहिँ टोटली यो फरक इभेन्ट हो। त्यस कारणले त्यो किसिमको फोरकास्टले यस्तो किसिमको इभेन्टलाई कुनै सहयोग पुर्याउँदैन। त्यही भएर नै हामीले दुईटै देशले ठुलो क्षति बेहोर्नु पर्यो। अब हामीले बरु फ्युचरमा गर्न सकिने अर्ली वार्निङको लागि गर्न सकिने कामहरू के हुन्छ भनेर हामी अहिले एक्सप्लोर गरिरहेका छौँ। त्यसको लागि नै हामीले आज मात्रै सिसी क्यामेरा जडान गरेका छौँ। अब यस्तो इभेन्टबाट जहाँ रेनफल नहुँदाखेरि पनि यस्तो इभेन्ट भइरहेको छ, वर्षा नहुँदा पनि भने, त्यसलाई चाहिँ हामीले डिटेक्सन गर्न सक्नको लागि सिस्मो मिटरहरू प्रयोग गर्ने, त्यसले भाइब्रेसन डिटेक्ट गर्छ, त्यस्तै सिसी क्यामेराहरू प्रयोग गर्ने, त्यसले त्यस्तो इभेन्टहरूलाई चाहिँ माथि डिटेक्ट गर्छ, र त्यसलाई हामीले डिटेक्ट गर्न सक्यौँ भने बल्ल टाइमली वार्निङ दिन सक्छौँ। अन्यथा फ्युचरमा पनि यस्तै इभेन्ट हुँदाखेरि हामी फेरि पनि वार्निङ दिन सक्छौँ। त्यसो भएर नै हामीले अहिले सिसी क्यामेरा होइन, यसको फिलोसफी नै फरक छ यो किसिमको इभेन्टको, होइन, त्यसलाई त्यसरी हेर्नुपर्छ।
3: सिसिटिभी क्यामेरा चाहिँ कुन कुन क्षेत्रमा तपाईँले,
2: अहिले हामीले एउटा सिसी क्यामेरा रसुवागढी बोर्डरमा राखेको छौँ, होइन, लगभग बोर्डरको नजिकै तिमुरे भन्ने स्थानबाट अलिकति माथि। अब हाम्रो विश्वास के हो भने हामी त्यो सिसी क्यामेरा 24 आवर मोनिटरिङ गर्छौँ, र कुनै पनि फ्लड माथिबाट आउँदै गऱ्यो भने त्यो चाहिँ फर्स्ट पोइन्टमै बोर्डर नजिकै नै हामीले डिटेक्ट गर्यौँ भने तल्लो क्षेत्रमा चाहिँ हामीले टाइमली वार्निङ इस्यु गर्न सक्छौँ। अस्ति भन्दा कम्तीमा पनि 10-15 मिनट अगाडि वार्निङ इस्यु गर्न सक्छौँ। त्यो भयो भने मानिसहरूलाई होइन जो प्रभावित हुन सक्नुहुन्छ उहाँहरूलाई चाहिँ टाइमली सुरक्षित ठाउँमा जाने समय उपलब्ध हुन्छ भन्ने।
4: It's always fun when you hit the road.

0: कान्तिपुर डायरीमा अब आर्थिक प्रसंग। बाढ़ी प्रभावित क्षेत्रको बीमा दावीको भुक्तानी सरल र सहज बनाउन अर्थमन्त्री स्वर्णिम वाग्लेले निर्देशन दिएका छन्। 10 भदौमा गएको बाढ़ीका कारण भएको क्षति पछिको बीमा दावीको अवस्था तथा यसको सरल भुक्तानी प्रक्रिया सन्दर्भमा बीमा प्राधिकरणको आयोजनामा अर्थ मन्त्रालयमा उच्च स्तरीय छलफल गरिएको थियो। बाढ़ीका कारण देश शोकमा छ। यो कठिन अवस्थामा अब सबैजना हातेमालो गरौं, पीड़ितको क्षतिमा बीमा कम्पनीहरूको मलम लगाऊ, दावी भुक्तानीहरूलाई सहज र सरल बनाउँछौ। अर्थमन्त्री वाग्लेले भने बरू बीमा कम्पनीहरूलाई कुनै समस्या भयो र सरकारले केही गर्नुपर्ने अवस्था आयो भने भन्नुहोला, हामी सहयोग गर्न तयार छौ। नेपाल बीमा प्राधिकरणका अनुसार 15 भदौसम्म प्राप्त प्रारम्भिक विवरण अनुसार बाढ़ीका कारण कुल 583 बीमा दावी परेका छन्। यी प्रारम्भिक दावीको कुल अनुमानित रकम 25,87,00,00,000 छ। बैठकले यी ठूला तथा प्रारम्भिक क्षतिको दावी भुक्तानीलाई उच्च प्राथमिकतामा राख्दै विभिन्न सहजतातर्फ कदम चाल्ने निर्णय पनि गरेको छ। बैठकले जलविद्युत आयोजना र ठूला पूर्वाधार जस्ता ठूला क्षतिको पूर्ण मूल्यांकन गर्न समय लाग्ने भएकाले बीमितको नगद प्रवाह सहज बनाउन तत्काल उचित रकम पेस्की स्वरूप भुक्तानी दिइने पनि निर्णय गरेको छ। दावी भुक्तानी प्रक्रियाको नियमित रूपमा दैनिक अनुगमन र सहजीकरण गर्नका लागि नेपाल बीमा प्राधिकरणमा एक विशेष कार्यदल गठन गर्ने निर्णय पनि बैठकले गरेको छ।
1: भोटेकोशी बाढ़ीपछि जलविद्युत आयोजनाहरूको भूमिगत विद्युत गृह र सुरुङमा फँसेका कर्मचारी र श्रमिक अझै उद्धार हुन सकेको छैन। बाढ़ीको एक साता बित्दा पनि उद्धार टोली भूमिगत विद्युत गृहसम्म पुग्न सकेको छैन। फँसेका कर्मचारी र श्रमिकका परिवार भने उद्धारमा ढिलाइ गरिएको भन्दै सरकार र आयोजना व्यवस्थापनप्रति आक्रोशित बनेका छन्। नारायणी जोशीले एउटै भूमिगत विद्युत गृहमा फँसेका आफ्नो श्रीमान सहित 40 जना जतिको उद्धारको प्रतीक्षामा बस्दा बस्दै एक साता बितिसकेको बताए। यता स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इपानको हिजोसम्मको तथ्याङ्क अनुसार विभिन्न विद्युत आयोजनामा गरी 947 जना अझै सम्पर्कविहीन बनेका छन्। तीमध्ये कतिजना भूमिगत विद्युत गृह वा सुरुङभित्र फँसेका छन्, कतिलाई बाढ़ीले बगायो भन्नेबारे यकिन गर्न नसकिएको इपानले जनाएको छ। त्यस्तै गृहमन्त्री सुदन गुरूङले भने राज्यको भयभरको संयन्त्र प्रयोग गरेर घाइते तथा बाँचेकाहरूको उद्धारको काम गरिरहेको बताए। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पत्रकार सम्मेलनमा गृहमन्त्री गुरूङले भने अझै पनि हामीले आशा मारेका छैनौं, उहाँहरू त्यहाँको नै पानी खाएर बस्नु भएको छ कि भन्ने पनि लागेको छ। हाम्रो सुरक्षा संयन्त्रले अझै पनि त्यहाँ काम गरे।
2: दाँत बलियो भयो भने आँत बलियो हुन्छ।
3: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
2: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
3: हाम्रा सेवाहरू
2: दाँत नदुखाई खोल्ने,
3: दाँत भर्ने, दाँतको आसुति गर्ने,
2: दाँतको एक्सप्रेस सुविधा,
3: बाङ्गा टिङ्गा नमिलेका दाँत मिलाउने,
2: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
3: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल
2: ध्यान दिनै पर्ने कुरा।
3: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
2: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एक मात्र डेन्टल
4: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1 हाटलाग्ने टुडी खेल छेउ शङ्खुवा सभा। फोन नम्बर 0295 62 320 र 98 420 50 541।
5: होइन, यो खातबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
6: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खातबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
5: प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खातबारी नगरपालिका 1 प्रगति टोल,
6: विगत 1 दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो थ्रेडिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% छुटको व्यवस्था छ। प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 98163555553 र
7: रेडियो शङ्खुवा सभा समय सूचक अहिले बिहानको 7 बज्यो।

0: महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
3: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ म त।
2: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
3: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
2: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
3: ए ल ल, सँगै जाउँ न भाइ।
4: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
3: रबिन टेलर्स, खापारी नगरपालिका 9 तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
4: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
3: सम्पर्क नम्बर 9860-9640-00
4: र 9819-32-77-75।
5: श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजारमा विद्यार्थी भर्ना सम्बन्धी जरुरी सूचना। पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजार सङ्खुवा सभामा शिक्षा शास्त्र संकाय अन्तर्गत 4 वर्षीय बीएड र व्यवस्थापन संकाय बीबीएस बिहानी सत्रमा कक्षा सञ्चालन हुने तपसिलमा उल्लेखित सुविधा सहित शैक्षिक वर्ष 2083 लागि प्रथम वर्षमा भर्ना खुलेको अनुरोध छ।
6: उपलब्ध सुविधाहरू: 1. दक्ष र अनुभवी शिक्षकहरूबाट नियमित पठन पाठनको व्यवस्था भएको। 2. शान्त र मनोरम वातावरण साथै पर्याप्त मात्रामा भौतिक सुविधा भएको। 3. सर्वसुलभ शुल्कमा पठन पाठन गर्न सकिने। 4. वार्षिक परीक्षा प्रणालीमा आधारित शैक्षिक कार्यक्रम साथै व्यवस्थित पुस्तकालयको व्यवस्था भएको। 5. पर्याप्त मात्रामा खेलकुदका सामग्रीहरू व्यवस्था भएको र प्रयोगात्मक साथै व्यावहारिक शिक्षामा आधारित। 6. आन्तरिक परीक्षाको व्यवस्था सबै तहरमा भएकाले विद्यार्थीहरूलाई उच्च प्राप्ताङ्क प्राप्त गर्न सफल। 7. विद्यार्थी छात्रावास साथै विपन्न जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था साथै एका घरको दुईजना विद्यार्थी भएमा नियमानुसार मासिक शुल्कमा छुटको व्यवस्था भएको। 8. सुविधा सम्पन्न पुस्तकालयको साथमा इन्टरनेटको सुविधा। 9. यातायातको सुविधा भएको।
7: सम्पर्कको लागि श्री हिमालय किरण पब्लिक क्याम्पस खादावारी नपा 7 नयाँ बजार सङ्खुवा सभा। फोन नम्बर 0295-61-165, 98-421-5254, 98-421-26-987 र 98-520-51-906।
8: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नि?
9: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो, सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
10: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी 16 सुनसरी। सम्पर्क नम्बर 98-520-55-768।
11: साथै 98-520-55-768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
12: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
3: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
12: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदबारी 1 नगरपालिका रोड, संघ वा सभा।
3: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
12: प्रोप्राइटर लक्ष्मी काफ्ले,
3: सम्पर्क 9843447262,
12: 9810555580
3: र वाट्सएप नम्बर 9852286646।
13: नेपाल नेत्र ज्योति संघ तेजरत्न आँखा तथा कान उपचार केन्द्रको आँखा शिविर बस्ने सूचना। नेपाल नेत्र ज्योति संघ तेजरत्न आँखा तथा कान उपचार केन्द्रको आयोजनामा तथा विराटनगर आँखा अस्पताल रानीको प्राविधिक सहयोगमा खादबारीमा मिति 2083 असोज 2 गते शुक्रबार मोतीबिन्दु शल्यक्रिया शिविर सञ्चालन हुने सम्पूर्ण महानुभावहरूलाई जानकारी गराउँदछौ। फेको प्रविधिबाट शल्यक्रिया गराउनेहरूका लागि विशेष छुटको व्यवस्था गरिएको छ। प्राविधिक सहयोग विराटनगर आँखा अस्पताल विराटनगर मोरङ। आयोजन नेपाल नेत्र ज्योति संघ तीजरत्न आँखा तथा कान उपचार केन्द्र खादबारी संखुवा सभा। सम्पर्क 9852601177।
5: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय खादबारी संखुवा सभाको सूचना। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको 7 वार्षिक उत्सवको उपलक्ष्यमा सहुलियत पसल सञ्चालन गर्ने व्यवस्था भए अनुसार मिति 2083 साउन 28 गतेदेखि यस कार्यालयबाट हुने खाद्यान्नको बिक्री मूल्यमा प्रति केजी ₹5 छुटमा बिक्री वितरण भइरहेको बेहोरा आम उपभोक्ताहरूलाई जानकारी गराउँदछौ। सहुलियत पछिको खाद्यान्नको बिक्री मूल्य अरुवा सोना मन्सुली चामल ₹58 प्रति केजी, अरुवा सोना मन्सुली चामल ₹1425 प्रति बोरा, इस्टिङ जिरा मसिनो चामल ₹87 प्रति केजी, इस्टिङ जिरा मसिनो चामल ₹2175 प्रति बोरा र चिनी ₹100 प्रति केजीमा उपलब्ध छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय हिमावी टोल खादबारी संखुवा सभा। सम्पर्क नम्बर 0295625201, 97492522।
14: ओहो लु नमस्कार है सर।
15: ओहो लु नमस्कार है सर। नमस्कार।
14: अनि के हो आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
15: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
14: त्यसो भए सर, म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
16: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छचाल टेलर्सले संसार सभाको खादबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
14: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छचाल टेलर्सलाई नै सम्झिनुहोला।
16: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
14: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कुल कलेजको युनिफर्महरू पनि पाइन्छ।
16: छचाल टेलरिङ सेन्टर खादबारी 1 बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
14: डिजाइनर सुमन ठटाल 9865349444
16: र 0295901155।
17: मोर स्टाइल मोर डिजाइन ठटाल टेलर्स।
18: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
19: ए अब त जानै पर्ने भएन नि। हाम्रै खादबारीको नगरपालिका भित्रैमा रहेको भित्री स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल मार्बल ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
18: हाम्रो सेवाहरू
19: टाइल मार्बल ग्रेनाइट पाइप फिटिङ धाराहरू सेनिटरी आइटम रेडीमेड ढुङ्गाको साथै ढुङ्गा गिटी बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0295605680, 9952061580 र 9942081181। ज्योति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्स खादबारी 1 संखुवा सभा।
3: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
19: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खाँदबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खाँदबारी एक खाँदबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काठी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800090062।
12: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
3: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खाँदबारीमा सेवा दिइरहनु भएको छ।
12: शंकर सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सप्रेस सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
3: हाम्रा सेवाहरू
12: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
3: दाँत खोल्ने, दाँत सफा गर्ने,
12: दाँतको एक्सरे गर्ने,
3: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
12: झिक्न मिल्ने आरपीडी लगाइने,
3: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
12: बाङ्गो टिङ्गो दाँत मिलाइने,
3: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
12: मनकामना डेन्टल क्लिनिक, खाँदरी नगरपालिका एक, प्रहरी गेट, सेउ संखुवा सभा हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
3: सम्पर्क नम्बर 0295906667 र 9842226667।
20: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टारमा प्रत्येक दुई हप्तामा शनिबारको दिन वरिष्ठ नेत्र रोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोती बिन्दु तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मितिहरू 2083 भदौ 20 गते शनिबार, 2083 असोज 3 गते शनिबार, 2083 असोज 17 गते शनिबार। समय बिहान 10 बजेदेखि 12 बजेसम्म। स्थान नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टार। फोन नम्बर 0295752667, मोबाइल नम्बर 9865546460। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
21: You are listening to Radio for the Century, broadcasting live on 95.5 MHz, on air, online. This is Radio Songkhua Sabha, 95.5 MHz.

0: This is Radio Sankhuasabha 95.5 MHz.
1: श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजारमा विद्यार्थी भर्ना सम्बन्धी जरुरी सूचना। पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजार सङ्खुवा सभामा शिक्षा शास्त्र संकाय अन्तर्गत 4 वर्षीय बीएड र व्यवस्थापन संकाय बीबीएस बिहानी सत्रमा कक्षा सञ्चालन हुने तपसिलमा उल्लेखित सुविधा सहित शैक्षिक वर्ष 2083 को लागि प्रथम वर्षमा भर्ना खुलेको अनुरोध छ।
2: उपलब्ध सुविधाहरू: 1. दक्ष र अनुभवी शिक्षकहरूबाट नियमित पठन पाठनको व्यवस्था भएको। 2. शान्त र मनोरम वातावरण साथै पर्याप्त मात्रामा भौतिक सुविधा भएको। 3. सर्वसुलभ शुल्कमा पठन पाठन गर्न सकिने। 4. वार्षिक परीक्षा प्रणालीमा आधारित शैक्षिक कार्यक्रम साथै व्यवस्थित पुस्तकालयको व्यवस्था भएको। 5. पर्याप्त मात्रामा खेलकुदका सामग्रीहरू व्यवस्था भएको र प्रयोगात्मक साथै व्यावहारिक शिक्षामा आधारित। 6. आन्तरिक परीक्षाको व्यवस्था सबै तहरमा भएकाले विद्यार्थीहरूलाई उच्च प्राप्ताङ्क प्राप्त गर्न सफल। 7. विद्यार्थी छात्रावास साथै विपन्न जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था साथै एका घरको दुईजना विद्यार्थी भएमा नियमानुसार मासिक शुल्कमा छुटको व्यवस्था भएको। 8. सुविधा सम्पन्न पुस्तकालयको साथमा इन्टरनेटको सुविधा। 9. यातायातको सुविधा भएको।
3: सम्पर्कको लागि श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी नपा 7 नयाँ बजार सङ्खुवा सभा। फोन नम्बर 0295611065, 98421552504, 98421269987 र 98520519906।
4: होइन है मास्टर नि नानी, अब तिमी त जान्ने बुझ्ने मान्छे, म त एउटा कुरा सोधौ भन्दैछु हो नानीलाई।
5: भन्नुहोस् न हजुर बुवा, के कुरा हो?
4: यो बुढेसकाल लागेपछि त नानी आँखा पनि राम्रोसँग देख्दिन, कान पनि राम्रोसँग सुन्दिन, कहाँ गएर पो राम्रो उपचार गर्नु होला नि नानी?
5: ए, त्यसको लागि त हाम्रै खातबारीमा तेजरत आँखा तथा कान उपचार केन्द्र छ, त्यही जानुहोस् न हजुर बुवा। विगत 17 वर्षदेखि सङ्खुवा सभा जिल्लाको खाँदबारीमा सञ्चालित नेपाल नेत्र ज्योति संघ तेजरत नाखा तथा कानुपचार केन्द्रमा प्रदान गरिने सेवा तथा सुविधाहरू:
6: दक्ष तथा अनुभवी प्राविधिकहरूबाट आँखा सम्बन्धी सम्पूर्ण चेक जाँच गरिने,
5: अटो रिफ्याक्टोमिटरद्वारा आँखाको पावर जाँच गरिन्छ,
6: नन कन्ट्याक्ट टोनोमिटर र अप्लानेसन मिटरबाट आँखाको प्रेसर जाँच गरिन्छ,
5: नागरिकता वा परिचय पत्रको साथमा आएमा 60 वर्ष भन्दा माथिका बिरामीहरूलाई चस्मा खरिदमा 25% छुटको व्यवस्था गरिएको छ,
6: असहाय बिरामीहरूलाई निशुल्क उपचारको व्यवस्था गरिएको छ,
5: मोतियाबिन्द भएका बिरामीलाई छनौट गरी महिनामा एक दिन निशुल्क शल्यक्रिया गरिन्छ,
6: कान सम्बन्धी सम्पूर्ण चेक जाँच गरी कानको सुनवाई क्षमता जाँच गरिन्छ, साथै सुनवाई क्षमता अनुसारको कानको मेसिन सुपथ मूल्यमा उपलब्ध गराइन्छ,
5: प्रत्येक विद्यालयमा गएर विद्यार्थीको आँखा जाँच गर्ने र दृष्टिदोष भएका विद्यार्थीलाई निशुल्क चस्मा वितरण गरिन्छ,
6: र टेलिमेडिसिनबाट रोग विशेषज्ञ डाक्टरबाट सुझाव तथा परामर्श लिन सकिन्छ, साथै जिल्लाको मकालु गाउँपालिकाको नुम, चैनपुर नगरपालिकाको चैनपुर बजार र सिलिचोङ गाउँपालिकाको तानकुबाट पनि आँखा उपचार केन्द्रको स्थापना गरी सेवा प्रदान गरिरहेको छ।
5: थप जानकारीको लागि 0295760061,
6: 0295703015
5: र 98520607
6: नेपाल नेत्र ज्योति संघ तेज रत्न आँखा तथा कान उपचार केन्द्र खाँदबारी सङ्खुवा सभा।
7: आयो सबको घर घरमा।
3: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
8: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 MHz।
3: अब रेडियो सङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98432571 र 0295266066 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो सङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
0: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
9: ओहो लु नमस्कार है सर।
10: ओहो लु नमस्कार है सर। नमस्कार। अनि के हो आज चक्क सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
9: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
10: त्यसो भए सर म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
11: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल ठटाल टेलर्सले संसार सभाको खातबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
10: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने ठटाल टेलर्सलाई नै सम्झिनुहोला।
11: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
10: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
11: ठटाल टेलरिङ सेन्टर, खाँदबारी एक बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
10: डिजाइनर सुमन ठटाल, 9615349444
11: र 0295901555।
12: मोर स्टाइल मोर डिजाइन ठटाल टेलर्स।
13: नमस्कार है वडाध्यक्षज्यू।
14: नमस्ते नमस्ते, के भन्नु आउनु भयो त?
13: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
14: भन्नुहोस् न त, त्यस्तो के कुरा थियो कुन्नी?
13: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
14: यो मेरो सुट त हाम्रै सखुवा सभाको दबुडा एक मात्रै विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा टेलर्स खातबारीबाटै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्धी विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानुहोला।
13: अबदेखि म पनि निशान टेलर्स नै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
15: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्स नै अर्डर दिनुपर्छ ल?
16: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
17: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
5: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाई गरिन्छ।
18: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल।
19: सम्पर्क नम्बर 0295606779 र मोबाइल नम्बर 9842082776।
20: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादारी एक बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
21: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
6: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अङ्कित पोखरेलले हाम्रै सुन्दर नगरी खातबारीमा सेवा दिइरहनु भएको छ।
21: संखुवा सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
6: हाम्रा सेवाहरू
21: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
6: दाँत खोल्ने, दाँत सफा गर्ने,
21: दाँतको एक्सरे गर्ने,
6: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
21: झिक्न मिल्ने आरपीडी लगाइने,
6: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
21: बाङ्गो टिङ्गो दाँत मिलाइने,
6: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
21: मनकामना डेन्टल क्लिनिक, खाद्रे नगरपालिका एक प्रहरी गेट छेउ, संखुवा सभा हस्पिटल बिल्डिङको ठक्कै अगाडि।
6: सम्पर्क नम्बर 0295906667 र 9842226667।
17: ठुली, यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
22: किन र काका?
17: अब हेर न, छोराले विदेशबाट आइएमएमा पैसा पठाएछ, काकीले पनि एउटा तिलरी रहर गर्दैछिन्।
22: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिजन एन्ड सम्राट सुनचाँदी उद्योग छ, त्यहाँ नै अहिले त आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
17: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
22: हजुर, जुनसुकै ठाउँबाट आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
17: सिर्जन एन सम्राट सुनसादी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
22: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
17: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
22: पुनश हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड बिल लिएमा 1 तोला चाँदी उपहार दिइनेछ।
17: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपैयाँ छुट दिइनेछ
22: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
17: सिर्जन एन सम्राट सुनसादी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
22: प्रोप्राइटर सुनु एन भीमका दाइली।
17: सम्पर्क 0249 40 00 84 र 98 40 45 827। घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
1: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खाँदबारीमा गणित क्लास

0: 0062।
1: खुसीको खबर खुसीको खबर खुसीको खबर। तपाई हाम्रै बजार खादबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू: दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खादबारी 1 संघ सभा जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295752 67, मोबाइल 97438640084।
2: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नि?
3: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
4: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी 16 सुनसरी। सम्पर्क नम्बर 98525557।
5: साथै 98525557 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
2: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
1: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदबारी 1 नगरपालिका रोड, संखुवा सभा।
2: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
1: प्रोप्राइटर लक्ष्मी काफ्ले।
2: सम्पर्क 98433-47262,
1: 98-10-55-55-85
2: र वाट्सएप नम्बर 98-5-20-28-646।
3: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय खाँदबारी, संखुवा सभाको सूचना। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको 7 वार्षिकोत्सवको उपलक्ष्यमा सहुलियत पसल सञ्चालन गर्ने व्यवस्था भए अनुसार मिति 2083 साउन 28 गतेदेखि यस कार्यालयबाट हुने खाद्यान्नको बिक्री मूल्यमा प्रति केजी ₹5 छुटमा बिक्री वितरण भइरहेको बेहोरा आम उपभोक्ताहरूलाई जानकारी गराउँदछौ। सहुलियत पछिको खाद्यान्नको बिक्री मूल्य अरुवा सोना मनसुली चामल ₹58 प्रति केजी, अरुवा सोना मनसुली चामल ₹1425 प्रति बोरा, इस्टिङ जिरा मसिनो चामल ₹87 प्रति केजी, इस्टिङ जिरा मसिनो चामल ₹2175 प्रति बोरा र चिनी ₹100 प्रति केजीमा उपलब्ध छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय हिमावी टोल, खाँदबारी, संखुवा सभा। सम्पर्क नम्बर 0 29 5 62 201, 97 4 29 22 520।
4: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नि?
5: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
6: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98-5-20-55-768।
7: साथै 98-5-20-55-768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।

कार्यक्रममा ज्योतिष दर्पणको व्यवसायमा छु र तपाईसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार अनि संस्कृति सम्बन्धीका विशेष जानकारीहरू दिने प्रयासमा हामी लागिरहेका छौं। तपाईँ दुईटा नम्बरमा हामीलाई सिधा सम्पर्क गरेर हामीसँग प्रत्यक्ष रूपमा जोडिन सक्नुहुनेछ र हामीसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार अनि संस्कृति सम्बन्धीका विशेष जानकारीहरू पनि दिने एउटा प्रयासमा हामी लागिरहेका छौं। 98453 97 658 र 98142 73 601 सिधा रूपमा तपाईँ र मेरो प्रत्यक्ष रूपमा कुराकानी रहनेछ र तपाईँले फोन गरिसकेपछि हामीसँग भएका विभिन्न जानकारी र भूत भविष्य अनि वर्तमान सम्बन्धीका धेरै भन्दा धेरै कुराहरूको जानकारी दिने प्रयासमा हामी लागिरहेका छौं। फोन गर्दा तपाईँले हामीलाई सिधा सम्पर्कमा हामीसँग रहेर कुराकानी तपाईँ गर्न सक्नुहुनेछ र हामीसँग भएका विभिन्न भूत भविष्य र वर्तमान सम्बन्धीको जिज्ञासाहरूको समस्याको समाधान तपाईँ लिन सक्नुहुनेछ। कार्यक्रमको शुरूवाती चरणमा छु। कार्यक्रमलाई ढिलो नगरिकन अगाडि बढाउँछु। आजको पञ्चाङ्ग अनि आजको ग्रह गोचरबाट आज मिति 2083 साल भदौ 17 गते आज बुधबार, तदनुसार ईस्वी सन 2026 सेप्टेम्बर 2 तारीक नेपाल सुमत 1146 गुल्लागा रोद्र नाम संवत्सर श्री सूर्य दक्षिणायन वर्षा ऋतु आज भाद्र कृष्ण पक्ष परम पवित्र पावन दिन आज षष्ठी रहेको 55:08 27:46 भरणी नक्षत्र 51:14:26:13 ध्रुवयोग 42:30 करकरण 27:36 आज आनन्द योगमा काँडा योग रहेको छ। आजको दिनमानको समय 31:37 बिहान सूर्य उदय 5:43 जानभयो। साँझ सूर्यास्त 6:22 रहनेछ। आज निवृत्ति भरण दिवस, आज चन्द्र षष्ठी आजको पञ्चाङ्गमा उल्लेख छ। हिजो हामीले तपाईँलाई भन्न बिर्सेका कुरा, हिजो मंगल चौथी मात्र थिएन, हिजोबाट बिरुडा पञ्चमी, हिजोलाई बिरुडा पञ्चमी भनिन्छ। हिजो बिरुडा पञ्चमीबाट विशेष गरी यो दुर्वाष्टमीको व्रत उपासना गर्ने दिन प्रारम्भ भएको छ। गौरा पर्व मान्नेहरूले सबैले मान्नुपर्छ, तर ककले मान्नुहुन्छ? विशेष गरी गौरा पर्वको रौनक र गौरा पर्वको उत्सव भने सुदूरपश्चिममा बढ़ी मात्रामा देख्ने गरिन्छ। अब यो जानकारी सहित आजको लागि तपाईँको राशिफलतर्फ जान्छौ। हामी राशिफलमा हामी तपाईँलाई भएका विभिन्न जानकारी र भूत भविष्य अनि वर्तमान सम्बन्धीका विशेष जिज्ञासाहरूको समस्याको समाधान पनि गर्ने प्रयासमा छौं। यतिखेर ग्रह गोचरको हिसाबमा हामी आजको दिन तपाईँको पञ्चाङ्गमा भएका ग्रह गोचरलाई श्रवण गराउँदै राशिफलतर्फ जान्छौं। यतिखेर भने ग्रह गोचर

0: आज सूर्य सिंह राशिमा रहनु भएको छ भने चन्द्रमा मेष राशिमा छन्, मंगल ग्रह मिथुन राशिमा, बुध सिंह राशिमा रहनु भएको छ, बृहस्पति कर्कट राशिमा, शुक्र ग्रहको अवस्था कन्या राशिमा, शनि मीन राशिमा, राहु कुम्भ राशि र केतु भने सिंह राशिमा आजको ग्रहहरूबाट संकेत देख्न सकिन्छ। यो जानकारी सँगसँगै अब भने कार्यक्रममा रहेर प्रस्तुत गर्छु तपाईँका दिन र आजको तपाईँको राशिफल के कसरी व्यतीत हुन्छ। तपाईँका मेषादि बाह्र राशिफल यस प्रकार छन्। सबैभन्दा पहिले मेष राशिको लागि आजको दिन लग्नमा चन्द्रमा छन्, तपाईँको लागि ऐश्वर्य थपिनेछ भने धनस्थानमा ग्रहहरू खाली छन्। तेस्रो पराक्रमिक युग छ, उन्नति र प्रगति राम्रो छ, तपाईँको काम सहजै अरूले स्वीकार गर्न सक्ने सम्भावना राशिमा मेषलाई देख्न सकिन्छ। वृष राशि हुनेको लागि आजको दिनमा मान सम्मानमा वृद्धि हुने खालका योगहरू देखिन्छ भने आर्थिकताका कामबाट पनि शुभ देखिएको छ। इष्टमित्रहरूबाट साथ र सहयोगको अपेक्षा गर्नु आजको लागि वृषलाई पनि शुभ छ। अलिकति बाह्रौं चन्द्रमा हुँदा कहिलेकाहीँ स्वास्थ्यमा भने समस्या आइपर्ने योग छ। आजको दिनमा तपाईँको लागि उन्नति र प्रगतिको लागि धेरै कुरामा सहज हुनेछ, मान सम्मानमा वृद्धि हुन्छ, नबनेका कामहरू तपाईँको लागि पनि शुभ हुँदै आउने खालको योगहरू देख्न सकिन्छ। आजको दिनमा कामबाट सफलता पनि प्राप्तको लागि शुभ दिनहरू राशिमा संकेत छन्। आफ्नो गोप्य कुराहरूलाई सुरक्षित राख्नु आजको लागि राम्रो छ, प्रेममा सफलता हुनेछ भने पठन पाठनमा पनि शुभ रहेको छ, दिन शुभ छ। मान सम्मानमा वृद्धि हुनेछ, आर्थिकता केका कामबाट सफलता प्राप्तिको योग छ, पठन पाठनमा शुभ, जागिरमा भने केही उल्झन आइपर्ने योग छ। तपाईँले सोचेका कामहरूबाट सकारात्मक हुन सक्छ, उन्नति र प्रगतिको लागि पनि धेरै कुरामा सहज आजको राशिबाट कन्या राशि हुनेहरूको लागि ग्रहमा देख्न सकिन्छ।
1: के तपाईँ भू वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
2: त्यस्तो हो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
1: हामी कहाँ वृन्दावनबाट अध्ययन पूरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सँगालु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण वेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने हेराउने वास्तु सम्बन्धी परामर्श घर घडेरीको माटो परीक्षण पितृ उद्धार रत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधि द्वारा गराइन्छ।
2: सम्पर्क
1: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन मोबाइल 98453 97 158 143601
2: लागि पनि सम्झन सक्नुहुनेछ।
0: हुनुको साथसाथमा पारिवारिक क्षेत्रबाट आज निकै सहयोगहरू प्राप्त रहनेछन्। तपाईँको अधुरा कामहरू आज सम्पन्न रहनेछ। पति पत्नी बीचको सम्बन्ध शुभ तर प्रेम गर्दै हुनुहुन्छ भने चाहिँ आज अलि राम्रो दिन छैन तुला राशिको लागि। आजको दिनमा मान सम्मानमा वृद्धि हुनेछ, छैठौं ग्रहले गर्दा शत्रु भइरहनेछ, आफ्नो बनिसकेको कामहरू पनि शत्रुले बिगार्न सक्छन्। एकदम गोप्य रहेर अगाडि बढ्नु, धेरै बाहिर बोल्नुभन्दा काममा ध्यान दिनु राम्रो हुन सक्ने योगहरू राशिमा संकेत छ। आजको दिनमा उन्नति र प्रगतिको लागि धेरै कुरामा सहज हुने खालका योगहरू छन्, मान सम्मानमा पनि वृद्धि रहने खालका योगहरू छन् भने गर्दै आएका हरेक कामबाट सफलता मिल्नेछ, मान सम्मानमा पनि वृद्धि, राशि धनबाट संकेत देख्न सकिन्छ। मकर राशिको लागि आजको दिनमा सुरक्षित यात्रा बन्न सक्छ, अधुरा काम पूरा हुन्छन्। आजको दिनमा लेखा पढ़ी गर्नेहरूको लागि भने पठन पाठनमा शुभ छ, जागिरमा भने अलिकति कमजोरीको योग छ, तर मिष्टान्न भोजनको अवसर प्राप्त रहनेछ। गर्दै आएका हरेक कामबाट सफलता मिल्ने खालका योगहरू छन्, गरेका कामबाट आजको दिन जस पाउने योग छ भने मान सम्मानमा पनि वृद्धि रहनेछ। तपाईँको चारैतर्फ वर्चस्व कायम रहँदा मन भने आनन्दमा रमाउने खालका योग राशि कुम्भ राशिबाट संकेत छ। उन्नति अनि प्रगतिको लागि पनि धेरै कुरामा सहज हुनेछ। आजको दिनमा तपाईँको लागि मान सम्मानमा वृद्धि हुनुका साथसाथमा पारिवारिक योगहरू पनि आज शुभ छ। आज मीन राशिको लागि स्वास्थ्यमा सुधार हुनुका साथसाथमा उन्नति र प्रगतिको लागि पनि धेरै कुरामा सहज आजको राशिबाट संकेतहरू राशिबाट देख्न सकिन्छ।
1: के तपाईँ भू वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
2: त्यसो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
1: हामी कहाँ वृन्दावनबाट अध्ययन पूरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सँगाल्नु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने हेराउने वास्तु सम्बन्धी परामर्श घर घडेरीको माटो परीक्षण पितृ उद्धार रत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधि द्वारा गराइन्छ।
2: सम्पर्क
1: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन मोबाइल 98453 97658 98142 73 6001।
2: पुनश्च संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुनेछ।
3: के तपाई आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ?
4: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण।
3: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
4: पञ्चाङ्ग दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम ज्योतिष दर्पण।

अहिले तपाईँ सुन्दै हुनुहुन्छ संस्कार र संस्कृतिको संवाहक सनातन रेडियो नेटवर्कमा कार्यक्रम ज्योति दर्पण।

0: हजुर कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा तपाईँहरू सँग छौमा हामी हरेक दिन 8 बजेबाट 9 बजेसम्म तपाईँहरूसँग उपस्थित रहन्छौ र तपाईँसँगका विशेष कुराकानी अनि भूत भविष्य र वर्तमान समाजको विशेष जिज्ञासाहरूको विशेष गरी धेरैभन्दा धेरै कुराहरूको जानकारी हामी दिने एउटा प्रयासमा लागिरहेका छौं। आज शुरूमै एक दुईवटा कमेन्टहरू वाचन गर्न मन लाग्यो, हिजोका कमेन्टहरू हामीले वाचन गरेका छैनौ। है एउटा कमेन्ट छ, राधराजी गुरूजी, अस्ति मैले आफ्नो बारेमा चिनाइरहेको थिएँ, तपाईँले मंगलबार र पूर्णिमा दिन व्रत बस्नुपर्छ भन्नुभएको थियो, तर कहिलेबाट शुरू र कहिलेसम्म बस्नुपर्ने हो अनि के खानेकुरा खान मिल्छ के खान मिल्दैन सबै कुरा बताइदिनु भए आभारी हुने थिए गुरू भन्नुभएको छ। अब यो व्रत त पूर्णिमाको दिनदेखि प्रारम्भ गर्ने, अब मंगलबारको व्रत हिजो 16 गतेबाट बस्नु मैले धेरै भनेको थिएँ, रेडियोबाट पनि हामीले जानकारी गराएका थियौं। त्यही भएर तपाईँहरूले दिनदिनै रेडियो सुन्नुको फाइदा त रहन सक्छ। एउटा कुरा, पूर्णिमाको व्रत चाहिँ अब आउने पूर्णिमादेखि प्रारम्भ गर्न मिल्छ, यो असोजको 10 गतेबाट प्रारम्भ गर्नुहोला, राम्रो हुन्छ। है त अब अर्को कमेन्ट छ, जिन्दगीमा के छ र भर अजम्बरीको नै छ र अजम्बरीको नै छ र भावीले लेखेको कसले छ देखेको, जन्म र मृत्यु बीचको कुरा हुँदैन सबै चाहेको पुरा, खबर पठाए आइदेला काल आइदिए काल आउनु है भन्थे म अर्कै साल, टुटेपछि सास उठेपछि बास चिता भन्दा पर पुग्नेको नै छ र तेरो मेरो भन्छौ किन के सक्छौ र लिन लिई जान, यही भाद्र 10 गते बुधबारका दिन अचानक भएको भीषणबाढीबाट दिवंगत हुने सम्पूर्णमा भावपूर्ण श्रद्धांजलि भन्ने लेख्नु भएको छ, नाम खुलाउनु भएको छैन। अर्को कमेन्ट छ, ओम हनुमते नमः गुरुदेव, जय श्री राधे, म नमराज देवकोटा कालीकोट जिल्लाको शनि त्रिवेणी 3 घर भई हाल भारतको राज्य कर्नाटकको साझापुरबाट तपाईँको कार्यक्रम सनातन रेडियो नेटवर्कमा समय मिलेसम्म नियमित सुन्ने गर्छु गुरु भन्नुभएको छ। कार्यक्रम मेरो होइन, कार्यक्रम तपाईँहरूको सबै हाम्रो है, मेरो र तेरो भनौँ भने त्यो फेरि एउटा घमण्ड वृद्धि हुन्छ है त। त्यही भएको भएर तपाईँहरूले विशेष ध्यान दिनुहोला कार्यक्रममा, यति कमेन्टहरू पनि केही भए हामी कार्यक्रमको विश्रामपछि फेरि पनि कमेन्टहरू वाचन गर्ने प्रयास गर्नेछौ। अहिलेलाई यतिखेर कोही जिज्ञासु हुनुहुन्छ हामीसँग, प्रत्यक्ष रूपमा भूत भविष्य अनि वर्तमान सम्बन्धीको विषय जिज्ञासाहरूको समस्याको समाधान गर्ने प्रयासमा लागिरहेका छौ, को हुनुहुन्छ यतिखेर स्वागत गर्छु। राधे राधे हजुर, कहाँदेखि हजुर को बोल्दै हुनुहुन्छ? हजुर नरबहादुर बोहरा बझाङबाट। अनि कुन रेडियोमा कार्यक्रम सुन्दै हुनुहुन्छ नरबहादुरजी यतिखेर? नरबहादुरजी कहाँबाट कुन रेडियो सुन्दै हुनुहुन्छ? कोही हुनुहुन्थ्यो तर उहाँसँग हामी कुराकानी गर्न भने सकेनौ, फेरि पनि कोही जिज्ञासु हुनुहुन्छ स्वागत गर्न गरिहाल्छु। राधे राधे हजुर।
1: हजुर राधे राधे गुरु।
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ?
1: हजुर म बैतडी जिल्लाबाट भरतदेखि।
0: अनि कुन रेडियोमा कार्यक्रम सुन्दै हुनुहुन्छ?
1: रेडियो बैतडी एफएम।
0: बैतडी एफएम है, अहिले कार्यक्रममा आउनु भएको छ, कसको बारेमा हेर्न चाहनुहुन्छ?
1: हजुर म मेरो छोराको बारेमा।
0: छोराको साल महिना गते समय भनिदिनु त।
1: 2076 पुष महिनाको 24 गते बिहिबार राति 9:35
0: कुन जिल्लामा भयो जन्म?
1: बैतडी जिल्लामा।
0: कसको हो यसिना?
1: हजुर मेरो छोराको।
0: छोराको लागि यहाँबाट हेर्दा घनश्याम नाम आउँछ, मिथुन राशि हुन्छ, चतुर्दशी तिथिमा जन्म छ, राम्रो तिथि हो, शुक्ल पक्ष परेको भएर है। लग्न सिंह लग्न छ, सिंह लग्नको मालिक सूर्य विद्यास्थानमा छ, यसले अलिकति राम्रो रूप लिएन किनभने अलिकति राम्रो अवस्था राहुको दृष्टि परेको छ बृहस्पतिलाई सूर्यलाई, यसले विद्यामा एकदमै धेरै कमजोरी बनाइदिन्छ। घरमा पितृको दोष परेको छ, ठूलो मान्छे कोही अकालमा मृत्यु भएको छ, को छ भन्नु त?
1: मेरो आमा पनि
0: अकालमै है, अनि घरमा सत्ताहरू केही लाउनु भएको छैन?
1: छैन गुरु
0: है। अनि अहिले यो अब सत्ता लाउनु पर्यो भने सम्भव छ? अनि अब यो सत्ताहरू लाउनु पर्ने भयो, ग्रह बिग्रेको छ, 13 वर्ष 3 महिना 29 दिनसम्म राहु छ, पढाइमा असाध्य कमजोरी हुन्छ, स्वास्थ्य पनि बिग्रिन्छ, बिहिबार मंगलबार पूर्णिमाको दिन घरमा एकदम चोखो बस्नुपर्छ, लसुन प्याज माछा मासु खान हुँदैन होइन, अनि त्यो भइसकेपछि एकदम गाह्रो हुन सक्छ, विशेष ध्यान दिनुपर्छ है। ग्रहको शान्तिहरू गर्दै ग्रहको पूजापाठ सहित सप्ताह पनि लाउनु भयो भने धेरै कुरामा राम्रो हुन्छ के है। अरू के छ विशेष? त्यही त एकदम पढाइमा कमजोरी हुने खालको योग छ। ग्रहको शान्तिहरू गरेर ग्रहको पूजापाठहरू गरिसकेपछि धेरै कुरामा राम्रो हुन्छ है त। ल अरू केही छ? अहिले छुट्टिन्छ। राधे राधे। हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौं र तपाईसँग भएका विशेष कुराकानी र विशेष भूत भविष्य र वर्तमान सम्बन्धीको जिज्ञासाहरूको समस्याको समाधान गर्ने एउटा प्रयासमा हामी लागिरहेका छौं। को हो अनि कहाँबाट तपाईँ आउँदै हुनुहुन्छ, सम्पर्कमा आउन सक्नुहुन्छ, कोही जिज्ञासु हुनुहुन्छ? राधे राधे हजुर। कहाँदेखि हजुर को बोल्दै हुनुहुन्छ हजुर? घनश्याम बुढाथोकी। अलि आवाज कम आएको छ, नजिकै आएर बोलिदिनु होला। अनि कुन रेडियोमा कार्यक्रम सुन्दै हुनुहुन्छ? खादबारी एफएममा कार्यक्रमै आउँदैन, कसरी सुन्नुभयो त खादबारी एफएममा? हो अनि बिर्सिनु भएन नि, रेडियो शङ्खुवा सभाबाट अहिले कार्यक्रममा आउनु भएको छ, कसको बारेमा हेर्न चाहनुहुन्छ तपाईँ? आफ्नो साल महिना गते समय भनिदिनु त।
1: 2021 साल
0: साउन महिनाको 21 गते
1: बुधबार
0: बेलुकी ठिक 4 बजे बेलुकीको ठिक 4 बजे कुन जिल्लामा भयो जन्म? शङ्खुवा सभामै भयो जन्म है। यहाँबाट हेर्दाखेरि के देखिन्छ भने 2021 सालको श्रावण 21 गते 4 बजे बेलुका राशिको नाम चाहिँ 6 बाट छत्रमणि नाम आउँछ, मिथुन राशि हुन्छ। पति र पत्नी बीचको सम्बन्धबाट एकदम पीड़ित भएको मान्छे, पत्नी सुख कम भएको मान्छे हो। के भएको छ जिन्दगीमा? 2-3 बिहे गरियो कि एउटा भएको एउटा रोगी भएर पीड़ित भइयो कि धेरै झगडा पर्छ बुवा?
1: झगडा त पर्दैन गुरु, म आफै पीड़ित भएको छु, पेट दुख्ने समस्या छ,
0: अलिकति गाह्रो छ। यो सातौं मांगलिक पनि परेको छ, अब वैवाहिक जीवनबाट पनि दोष लागेको हुन सक्छ है। अंगारक युग परेको छ, अंगारक युगको पनि शान्ति गर्नु, अंगारक युगको पनि पूजा पाठहरू गर्नु धेरै कुरामा राम्रो हुन्छ है। छोरा छोरीसँगको सम्बन्ध राम्रै छ, नराम्रो छैन, ग्रहहरू ठिक छन्, आतिनु पर्ने ग्रहहरू छैन, राम्रै छ है त। तपाईँले जुन दिनसम्म ग्रह शान्ति गर्नुहुन्न त्यही दिनसम्म तपाईँलाई अप्ठ्यारो पारिरहन्छ। यो विशेष गरी सूर्य के अरे अंगारक युगको शान्तिहरू गर्ने अनि घरमा महामृत्युञ्जय जपहरू गराउनु भयो भने धेरै कुरामा शुभ हुन्छ। अहिलेको अवस्थामा हेर्दा तपाईँलाई ग्रह भने त्यस्तो केही बिग्रेकै छैन, तर कुण्डली बिग्रेको छ। कुण्डली बिग्रेपछि मान्छे रोगी बन्छ, धेरै नै समस्या हुन्छ। राम्रोसँग शान्तिहरू गर्ने, राम्रोसँग पूजापाठहरू गर्ने कामहरू गर्नुभयो भने धेरै कुरामा राम्रो हुन्छ है त। च्वाट्टै हुन्छ, सप्तम घरमा गएर अंगारेको परेछ, बरु तपाईँको त आन्द्रामा समस्या हुन्छ। सप्तम भाव भनेको उदर भाव हो, पेटको स्थान हो होइन, यसले गर्दा तपाईँको भोलि पिसाबमा समस्या, पेटमा समस्या आउन सक्छ, किडनीहरूमा फेल हुन सक्छ, अथवा हुन्छ नि भित्र के भन्छ त्यसलाई पत्थरीहरू हुन सक्छ। किनकि मंगल भनेको त्यस्तै जमिन कारक ग्रह हो, धातु कारक ग्रह हो, राहुसँग गएर त्यहीसँगै बसेपछि अंगारयोगिक बनो अनि पेटमा समस्या हुन्छ, पत्नी पनि रोगी हुन्छन्, पत्नीसँग पनि राम्रो हुँदैन, धेरै कुरा बिग्रिन्छ है। छुट्टिन्छु। राधे राधे। हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौं र तपाईसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीको विशेष जिज्ञासाहरूको समस्याको समाधान गर्ने प्रयासमा हामी लागिरहेका छौं। हामी 9845 97658 र 9812473601 सीधा तपाईँ र मेरो प्रत्यक्ष रूपमा कुराकानी रहनेछ र हामीसँग भएका विभिन्न भूत भविष्य र वर्तमान सम्बन्धीको जिज्ञासाहरूको समस्याको समाधान गर्ने एउटा प्रयासमा लागिरहेका छौं। राधे राधे हजुर, कहाँदेखि हजुर को बोल्दै हुनुहुन्छ त्यतिखेर?
2: आज पनि म शङ्का सभाबाट अभिषा कार्की हो गुरु।
0: अभिषाजी, कुन रेडियोमा कार्यक्रम सुन्दै हुनुहुन्छ यहाँले यतिखेर?
2: शङ्का सभामै।
0: अहिले कार्यक्रममा कसको बारेमा हेर्न चाहनुहुन्छ?
2: मैले यो बहिनीकै बारेमा गुरु, अस्ति अलिकति यो लेखेको चिटिपनमा त्यो जुन चिनामा भएकै लेखेको छ कि गुरु,
0: हजुर
2: मैले अलिकति बोलीमा त्यो मिस्टेक गरेछु।
0: तपाईँले अहिले पनि तपाईँले झुट बोल्दै हुनुहुन्छ, कम्तीमा तपाईँले अस्ति मैले हेरिन, मैले हच्चक भरमा भनेको थिएँ भन्नु त एकचोटि स्वीकार न आफ्नो गल्ती।
2: होइन सर, टिप्न चाहिँ टिपेको मैले, तर यो गुरुहरूले चिनामा अब त्यो बिहिबारको राति हो कि अब के हो, 20 गते बिहिबार राति भनेको छ होइन?
0: तपाईँले एकचोटि हो यस्तै समस्या भएको मान्छेलाई मैले कतिचोटि भनेको छु, कम्तीमा त फोटो खिचेर हालिदिनु न त्यहाँ स्टिफन चिना के छ मलाई, म त्यसको बारेमा सबै तपाईँलाई जानकारी गराइहाल्छु नि। तपाईँलाई अब खोइ किन मान्नु न थाहा छैन,
2: एकचोटि हेरौँ न त गुरु, म फेरि पनि भन्छु होइन।
0: तपाईँले अस्ति पनि हेर्नु भएको छ, अब एकचोटि तपाईँले मलाई चिनाको फोटो हाल्नु अनि म त्यहाँबाट तपाईँलाई सबै कुरा भनिदिन्छु अनि बल्ल हेर्ने, अहिले छुट्टिन्छु। राधे श्याम।
2: राधे राधे गुरु।
0: कार्यक्रममा हुनुहुन्थ्यो यतिखेर, हामीसँग आफ्नो जिज्ञासा राखेर आइसक्नु भएको छ। बारम्बार यस खालको समस्या धेरै नै, अहिले त उहाँले डाइरेक्ट भन्नुभयो होइन, प्रायले कुरा भन्नुहुन्न अनि लुकाइदिनुहुन्छ, तर पनि हामीलाई थाहा हुन्छ के, त्यही भएर तपाईँहरू सकभर साल महिना गते समयहरू चाहिँ थाहा छैन, हुँदैन क्या, मलाई थाहा छैन, म बुझ्छु, र तपाईँको चिना त छ भने कम्तीमा चिनाको फोटो त खिचेर हाल्न सकिन्छ, त्यति गर्न म अल्छी लाग्छ है, खालि त टिकटक हेरिया छ, खालि युट्युब हेरिया छ, भएको नभएको कुरामा ध्यान दिएको छ, आफ्नो कामप्रति ध्यान छैन, एउटा जाँगर छैन, कहीँ हुन्छ। फेरि पनि कोही जिज्ञासा हुनुहुन्छ, स्वागत गरिहाल्छु। राधे राधे हजुर।
3: राधे राधे गुरु।
0: कहाँदेखि हजुर को बोल्दै हुनुहुन्छ?
3: म ओखलडुङ्गाबाट शान्ति राई।
0: शान्तिजी, कुन रेडियोमा कार्यक्रम सुन्दै हुनुहुन्छ?
3: खोटाङ।
0: कुन गाउँमा हुनुहुन्छ अहिले ओखलडुङ्गाको?
3: बर्मालु।
0: अहिले कसको बारेमा हेर्नुहुन्छ?
3: आफ्नै बारेमा गुरु।
0: कति सालमा जन्मिनु भयो?
3: 2044 साल।
0: साउन महिनाको 22 गते
3: शुक्रबार।
0: शुक्रबार
3: साँझ 6:18 जाँदा गुरु।
0: 6:18 जाँदा कुन जिल्लामा भयो जन्म?
3: खोटाङ जिल्लामा।
0: खोटाङ जिल्लामा कसको हो यो?
3: मेरो आफ्नै हो गुरु।
0: तपाईँको नाम ढाका कुमारी धनुराशि हुन्छ, तपाईँको लग्न रहेको छ मकर लग्न, मकर लग्न भएको मान्छे शनि पराक्रम स्थानमा छ, आय स्थानमा छ, राम्रो हो, उन्नति प्रगति राम्रै हुन्छ, तर हात खुट्टा झमझमाने रोग सुरु भइसकेको छ होइन, समस्या छ होइन? ए हजुर, ए प्रभु, ए देउता,
3: हजुर गुरु,
0: खोइ त बोल्नु भएको नि, कता हुनुहुन्छ, के गर्दै हुनुहुन्छ अहिले भने, फोन गर्नुहुन्छ बोल्दिनुहुन्न? हजुर के अरे? ए हजुर
3: गुरु,
0: के गर्दै हुनुहुन्छ भनेको मैले? तपाईँको आवाजै बुझिनँ मैले, फेरि भन्नु त, के गर्दै हुनुहुन्छ अहिले?
3: फोनमा कुरा गरिरहेको
0: छु। अनि यता बोल्न छ भने कता उता चुप्प लगाएर भन्नु भएको छ? तपाईँको हात खुट्टामा के समस्या छ भनेको मैले?
3: मेरो हात खुट्टामा आयो बेलुका
0: समस्या छ होइन, सातो माण्डलिक छ, वैवाहिक जीवनमा ठुलो समस्या भोग्नु पर्ने योग छ, एकदम धेरै ठुलो समस्या, किनकि सातौं घरमा मंगल निज भएर बसेको छ, साथमा सूर्य पनि छ, दुइटै ग्रहले तपाईँलाई वैवाहिक जीवन राम्रो हुन दिँदैन, बिहे गर्नु भएको छ कि छैन? एउटै बिहा हो कि दुइटा भयो बिहा? झगडा पर्छ? झगडा अलिअलि होइन धेरै नै झगडा पर्नु पर्छ यो तपाईँको चिना सही हो भने 6:18 साँझ होइन त जन्म तपाईँको वैवाहिक जीवनमा धेरैवटा बिहे हुन सक्ने सम्भावना हुन्छ अथवा कोहीसँग प्रेम पर्न सक्छ एकदम धेरै ध्यान दिनुपर्छ अहिले तपाईँलाई राहु भन्ने ग्रह चलिरहेको छ यो राहु ग्रहको शान्ति गर्ने राहु ग्रहको पूजापाठ गर्ने राहु ग्रहको चाहिँ उपासना गर्ने 39 हुनुभएछ राहुले सङ्गत बिगारिदिन्छ होइन कामहरू पनि बन्दैन घर परिवारमा इज्जत जान सक्छ धेरै कुरोमा ध्यान दिनुपर्छ है त अरू केही छ व्यापार व्यवसायको लागि राम्रै हुन्छ नराम्रो हुँदैन होइन अब यो राम्रोसँग ग्रह शान्तिहरू गर्ने ग्रहको पूजापाठहरू गर्ने गर्नु अहिले राहु भन्ने ग्रह चलेको छ राहु ग्रहको शान्तिहरू गरिसकेपछि अनि बल्दै राम्रो हुन्छ घर परिवारसँगको सम्बन्ध राम्रै हुन्छ ठिकै छ है अहिले छुट्टिन्छु हजुर हजुर वास्तुको लागि ठिक छ श्रीमानसँग चाहिँ कुरो मिल्दैन ध्यान दिनुहोला है त 6 राम्रो हुन्छ सबैभन्दा राम्रो रातो सेतो रङ राम्रो हुन्छ पूर्व दक्षिण राम्रो हुन्छ अहिले छुट्टिन्छु राधे राधे हामीसँग हुनुहुन्थ्यो यतिखेर आफ्नो जिज्ञासा राखेर गइसक्नु भएको छ हामी हरेक दिन झैं आज पनि तपाईँहरूसँग उपस्थित भएर विशेष जानकारी दिने प्रयासमा छौं यतिखेर छोटो विश्रामको पालो भएको छ विश्रामपछि उपस्थित हुन्छ हामी सँगै रहनुहोला
4: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 8:00-9:00 कार्यक्रम ज्योतिष दर्पण भूत्र वर्तमानको स्मरण गर्दै ज्योतिष शास्त्र अनुसार सुनौलो भविष्य तय गर्नका लागि ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा हरेक बिहान मुलुकभरका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष दर्पण सुन्न नसुझाउनुहोला
5: के तपाईँ भू वर्तमान र भविष्य जान्न चाहनुहुन्छ
6: त्यस्तो हो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा
5: हामी कहाँ वृन्दावनबाट अध्ययन पूरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सङ्गाल्नु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने हेराउने वास्तु सम्बन्धी परामर्श घर घडेरीको माटो परीक्षण पितृ उद्धार रत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गराइन्छ
6: सम्पर्क
5: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन मोबाइल 98453-97658-98142-73-6601
6: संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुनेछ
7: के तपाईँ आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ
8: त्यसो हो भने अब चिन्ता नलिनुहोस् सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण
7: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8:00 सुन्ने प्रयास गर्नुहोला
8: पञ्चाङ्ग दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम ज्योतिष दर्पण
9: क्या तम आफ्ना गया दिनकी र आफ्नो दिनकी बारेमा जान्न चाहन्छौ तसो हो भने आज ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा
10: हाम्रा यहाँ वृन्दावन बठै ज्योतिष विद्या पढेबटी आएका ज्योतिष विद्याका बारेमा भौतिक जानकारी भएका भौतिक वर्ष अगाडि बठै ज्योतिष विद्याका बारेमा जान्ने देश र परदेशमा सम्मान र ख्याति पाएका ज्योतिष पण्डित लक्ष्मण सुवेदीले कम्प्युटरका माध्यम बठै चिना चिठा बनाउने रे चिठा भाग्य हेद्या घर बनाउना कि लेखा माटो हेद्या वास्तुशास्त्रका बारेमा सबै बताउने पृथ्वीको उद्धार गद्या रत्न रे जन्तर बीज लौने जन्म कुण्डलीमा भएको दोष ग्रहको शान्ति विशेष धार्मिक रे बौद्धिक विधि बठे गद्या
9: सम्पर्क कि लेखाए ज्योतिष पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन
10: फोन गर्दाकी लेखा फोन नम्बर 9845-3976-58 रे 9814-2736-36-01 तमु फोन बठेलाई आफ्नो भाग्य हेर्न सकन्छौ। आज संगीतमय पुराण लगाउनेक लेखालाई सम्झन सकन्छौ।
11: अहिले तपाईँ सुन्दै हुनुहुन्छ संस्कार र संस्कृतिको संवाहक सनातन रेडियो नेटवर्कमा कार्यक्रम ज्योतिष दर्पण।

0: हजुर, कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छु र तपाईँसँग भएका विभिन्न जानकारी अनि भूत भविष्य र वर्तमान सम्बन्धीको विशेष जिज्ञासाहरूको समस्याको समाधान गर्ने प्रयासमा लागिरहेका छौं। हामी नियमित रूपमा छौं। तपाईँसँग भएका विभिन्न जानकारी अनि भूत भविष्य र वर्तमान सम्बन्धीको जिज्ञासाहरूको समस्याको समाधान दिने प्रयासमा लागिरहेका छौं। कोही जिज्ञासु यतिखेर लाइनमा हुनुहुन्छ, स्वागत गरिहाल्छु। राधे राधे हजुर। ए प्रभु, राधे राधे।
1: राधे राधे,
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ यतिखेर? अलिकति आवाज थाहा नआयो, फेरि भन्नु त। चन्द्रशाही
1: सन्देश राई।
0: सन्देश राई कहाँदेखि बोल्दै हुनुहुन्छ अरे सन्देशजी? भोजपुरको कुन गाउँमा हुनुहुन्छ? कुन रेडियोमा कार्यक्रम सुन्दै हुनुहुन्छ त्यहाँ? कसको बारेमा हेर्नुहुन्छ अहिले?
1: आफ्नै गुरु
0: भन्नु त। साल महिना गते समय के के थाहा छ?
1: 2033 साल पुष 18 गते।
0: पुषको 18 गते
1: हजुर।
0: के बार थियो?
1: शनिबार।
0: कति बजे?
1: समय बेलुका 4:30।
0: 4:30 बेलुका भनेको साँझको कि बिहान पखको?
1: साँझको।
0: साँझ घाम डुब्ने बेला। कुन जिल्लामा जन्मिनु भयो?
1: भोजपुर।
0: भोजपुर जिल्लामा जन्मिनु भयो। तपाईँको यहाँबाट हेर्दाखेरि राशिको नाम के देखिन्छ भने इन्द्र कुमार नाम आउँछ, वृष राशि हुन्छ है।
1: हजुर।
0: द्वादशी भन्ने तिथिमा जन्म भएको रहेछ, राशि वृष भइहाल्यो, लग्न मिथुन छ। मिथुन लग्न हुने मान्छे असाध्य चञ्चले हुन्छ नि क्या?
1: हजुर।
0: कहिले पनि मन शान्त भएन है।
1: हजुर।
0: उन्नति पनि गर्न खासै सकिएन। अब पारिवारिक अवस्था पनि बिग्रिएको छ, पितृदोष पनि परेको छ, माङ्गलिक पनि परेको छ। यतिखेर फेरि तपाईँलाई ग्रहहरूमा पनि शनि भन्ने ग्रह चलिरहेको छ, शनिको शान्ति गर्नुपर्छ, शनिको पूजापाठ गर्नुपर्छ होइन। यो शनिले धेरै कुरामा तपाईँलाई बिगार्छ नै। शनिको विशेष शान्तिहरू गर्नु, शनिको विशेष पूजापाठहरू गर्नु, सङ्कटाकार पनि चलिरहेको छ, झोटाएर पाउन सक्छ, मुद्दामालाहरू पर्न सक्छ होइन। के छ अहिले विशेष अवस्था चाहिँ? ग्रह अलिकति दोषयुक्त छन्। ग्रहको शान्तिहरू गराएर, ग्रहको पूजा पाठहरू गराएर अगाडि बढ्नुपर्छ। संकटा शनिहरूको शान्तिहरू गर्ने, गुरु चन्द्रलेको शान्ति गर्ने। अब एकचोटि घरमा सप्ताह लगाउनु पर्ने भएको छ तपाईँको, पितृको दोष परेको छ। नजिकैको मान्छे, आफ्नो काका ठुलो बा, उहाँको छोराहरू, आफ्नै घर परिवारमा कोही उमेर नपुगिकन केही गर्छु भन्दा भन्दै उमेरमै बितेको छ अरे हो।
1: दाजु
0: तपाईँकै घर परिवारमा भनौँ न?
1: घर परिवारमा त छोरा मान्छे
0: जो भए पनि बित्यो, काकी भए पनि बित्यो, ठुलो बाबा पनि बित्यो, दाजुभाइ कोही न कोही एकजना अकालमा मृत्यु भएको दोस्त को हो त्यो मान्छे चिन्नुहुन्छ? त्यस्तै छ। अब पितृको दोष परेको छ, अहिले ग्रहहरू बिग्रेका छन्, कामहरू बन्दैन, उन्नति प्रगति हुन गाह्रो हुन्छ होइन। राम्रोसँग शान्तिहरू गरेर अगाडि बढ्नु भयो भने धेरै कुरामा शुभ हुन्छ है।
1: अनि मलाई कुन पेसाबाट फाप्छ त गुरु?
0: तपाईँलाई सबैभन्दा राम्रो पेसा चाहिँ तपाईँको लागि कृषि, अनिखेर तपाईँको ठेक्कापट्टामा राम्रो हुन्छ, अनि होटल व्यवसायमा राम्रो

0: शान्ति
1: र छोरीसँग सम्बन्ध
0: छोरा छोरीसँगको सम्बन्ध पनि ठिकै छ, राम्रै छ।
1: अनि छोराछोरीले के काम गर्दा त्यहाँ राम्रो हुन्छ कि कुरो?
0: छोराछोरीको बारेमा त फेरि छोराछोरीकै हेर्नुपर्छ, यहाँबाट थाहा हुँदैन है,
1: उहाँहरूकै हेर्नुपर्छ।
0: हजुर
1: ए अनि शुभ अङ्क शुभ रङ?
0: शुभ अङ्कको लागि एक अङ्क राम्रो हुन्छ, सबैभन्दा राम्रो रातो सेतो रङ राम्रो हुन्छ, दक्षिण पूर्व राम्रो हुन्छ। अहिले छुट्टिन्छु, राधे राधे। हस् राधे राधे। हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौं। हामी विशेष गरी भूत भविष्य अनि वर्तमान सम्बन्धीको विशेष जिज्ञासाहरूको समस्याको समाधान गर्ने प्रयासमा लागेका छौं। एउटा कमेन्ट अथवा म्यासेज आएको छ वाट्सएपमा, त्यो म्यासेज पढ्छु म, रेडियोमा भनिदिनु है भन्नुभएको छ। कमेन्ट, जय श्री राधे गुरुजी, हजुरसँग एउटा सल्लाह लिनु थियो र गुरुजी कालसर्प योगको शान्ति गर्न के गर्नुपर्छ र मंगलबारको व्रतको लागि के गर्नुपर्छ गुरुजी भनिदिनु भएमा आभारी हुने थिए गुरुजी, हिजो सोध्न बिर्सेछु गुरुजी, एफएममा नै भनिदिनु भए नि हुन्छ गुरुजी, म हजुरको कार्यक्रम दैनिक सुन्छु गुरुजी, गुरु हिजो हेराको चिना हो है भन्नुभएको छ। उहाँलाई मैले भने, अब उहाँलाई मात्रै होइन सबैलाई म के भन्छु भने, सबैभन्दा पहिलो कुरो त मंगलबारको व्रत मैले फेरि पनि भने, हिजो पनि मैले व्रतको लागि राम्रो दिन छ भने, अब आउने हप्तादेखि पनि शुरूआत गर्दा मंगलबारको व्रत भइहाल्छ। मंगलबारको व्रत हनुमानजीको पूजा र गणेशजीको पूजाबाट प्रारम्भ गर्नु, हरेक हप्ता त्यसै गरी पूजाहरू गर्नुभयो भने राम्रो हुन्छ। काल सर्पयोग पर्ने व्यक्तिहरूलाई म सम्पूर्ण काल सर्पयोग परेको छ भने तपाईँले काल सर्पका बुटीहरू पाइन्छन् हामीसँग, त्यसको लागि तपाईँले हामीलाई नि फोन गरेर दिउँसो मलाई काल सर्पयोग छ भन्नुभएको छ, यसको लागि बुटी चाहियो मलाई भनेर खबर गर्नु, अथवा बुटी जन्तर तपाईँहरू के भन्नुहुन्छ, हामी त्यसलाई कवच भन्छौ होइन, अब तपाईँ बुटी जन्तर बीज होइन अरू के हुन्छ होइन ताबिज के भन्नुहुन्छ तपाईँ आफ आफ्नो भाषा होला, तर एउटै शब्द हो त्यसको नाम कवच भन्छौ हामी। नागपाश यन्त्र कवच तपाईँलाई धारण गराइदिन्छौ, जुन तपाईँले कहिलेकाहीँ नाग नागिनीको फिल्महरू हेर्नुभयो भने त्यहाँ नागपाशले बाँधेर रक्षा र सुरक्षा गरेको घटनाहरू तपाईँ देख्न सक्नुहुन्छ, त्यस्तै खालको तपाईँलाई सुरक्षा दिने मन्त्रले तपाईँको त्यो नागदेवतालाई प्रसन्न पार्ने कवचहरू हामी तपाईँलाई उपलब्ध गराउँछौ, यसको लागि तपाईँले हामीलाई दिउँसो फोन गरेर सम्झिन सक्नुहुन्छ। र कालसर्पको शान्ति साँच्चै गर्ने हो भने सुनको सर्प बनाउनुपर्छ, अनि तपाईँले खोलाको तीरमा अथवा शिवजीको मन्दिरमा त्यसको विधिहरू गरेर सुनको सर्प चाहिँ ब्राह्मणलाई दान दिनु, अनि तपाईँले चाहिँ त्यो दान पनि कसरी दिनु भने कुनै पनि जलमा टेकेर अनि तपाईँले त्यो दान गर्नुभयो भने त्यो तपाईँको कालसर्पको विधिहरू पूरा हुन्छ। यसको लागि महामृत्युञ्जय मन्त्र जप गर्नुपर्छ, अघोर मन्त्र जप गर्नुपर्छ, मानस मन्त्र, नाग मन्त्र, राहु मन्त्र र केतु मन्त्र, यी छ प्रकारका मन्त्र अनिवार्य रूपमा जप गर्नुपर्छ, जप मात्रै गर्न भएन, त्यसको लागि हवनहरू पनि गर्नुपर्छ है। यसरी गरिएका हवन र यसरी गरिएका पूजा कर्महरूले साँच्चीकै तपाईँको विधि पूरा हुन्छ। त्यो विधि पूरा भयो भने तपाईँलाई अशुभ होइन, अशुभको चार गुणा तपाईँलाई अशुभ हुन्छ। जुन दिन तपाईँ नागदेवताको शरणमा जानुहुन्छ, जुन दिन तपाईँ भगवानको शरणमा पुग्नुहुन्छ, तपाईँलाई पक्कै पनि भगवानले धेरै भन्दा धेरै कृपा गर्नुहुनेछ। त्यसो भएको हुँदा तपाईँले अब यो राहु र केतुले पार्ने भएकाले राहु र केतुको रत्न गोमेद र लसुनिया धारण गर्नु कालसर्प एक परेको मान्छेले, कसै कसैको सातौं राहु पर्यो भने पनि गोमेदहरू रत्न धारण गर्नु, विवाहदेखि लिएर परिवारसँगको सम्बन्धहरू सबै कुरा राम्रो हुन्छ। तपाईँहरूलाई विशेष प्रकारले बुझ्नुभयो भने धेरै कुरामा राम्रो हुन्छ। यतिखेर कोही जिज्ञासु हुनुहुन्छ, स्वागत गरिहाल्छ। राधे राधे हजुर। कहाँदेखि हजुर, को बोल्दै हुनुहुन्छ?
2: हजुर बझाङदेखि म विशाल बोहरा गुरु।
0: विशालजी कुन रेडियोमा कार्यक्रम सुन्दै हुनुहुन्छ? साइकल एफएमबाट कार्यक्रम सुन्दै हुनुहुन्छ है, अनि अहिले कार्यक्रममा आउनु भएको छ, कसको बारेमा हेर्न चाहनुहुन्छ? छोराको बारेमा, छोराको साल महिना गते समय भन्नु त?
2: 2076 साल गुरु।
0: 76 साल
2: मङ्सिर महिनाको 30 गते सोमबार।
0: मङ्सिर महिनाको 30 गते सोमबार
2: बेलुका 10:09 गुरु।
0: मङ्सिर महिनाको
2: 30 गते गुरु
0: के बार थियो?
2: सोमबार गुरु।
0: सोमबार

0: कति बजी हेरे जानु भएको?
1: बेलुका 10:09 गुरु।
0: 10:09 बेलुका। कुन जिल्लामा भयो जन्म?
1: बझाङ गुरु।
0: बझाङ जिल्लामा भयो जन्म। यहाँबाट हेर्दाखेरि तपाईँको छोराको लागि चिना गर्नु भएको छ कि छैन थाहा छैन होइन? यहाँबाट तपाईँको नाम चाहिँ यो दिन जुन 76 सालको मङ्सिर महिनाको 30 गते सोमबार है 10:09 जन्म भयो। डेल कुमार नाम आउँछ, कर्कट राशि हुन्छ, लग्न सिंह भन्ने लग्न परेको छ, राशि कर्कट भयो। अलिकति पढाइमा असाध्यै धेरै कमजोरी भएको छोराको चिना हो। किन पढाइ कमजोरी भयो भने विद्यास्थानमा बृहस्पति स्वगृही छ तर राहुको दृष्टि त्यही छ, भनेपछि राहुले असाध्यै बिगारिदिन्छ पढाइ। कतिमा पढ्नुहुन्छ छोरा अहिले? वानमा छ। कस्तो छ पढाइ? हुन त अहिले सानै रहेछ, सानोको सम्झ धेरै हुन त हुन्न, ज्ञानै हुन बच्चा बच्चीलाई होइन? वानमा रहेछ अनि हेरौँ त पढाइ त्यसै पनि ढिलो पनि भएछ नि। तपाईँहरू शान्ति गर्न खोज्दाखेरि अलिअलि खर्च हुन्छ भने यहाँ डराइहाल्नुहुन्छ। ग्रह बिग्रेको छ, राम्रोसँग शान्ति गर्नु, गुरु चन्द्रलेको शान्ति गरेर बृहस्पति महामृत्युञ्जय जपहरू गराउनु होला। राहुको पनि दृष्टि परेको छ, राहुको लागि, राहु दृष्टिको लागि महामृत्युञ्जय र नवग्रहको बुटीहरू पनि घाँटीमा धारण गराउनु होला। त्यसपछि पढाइमा सुधार हुन्छ है। बुझ्नुभयो? हजुरको आवाज एकदम बिग्रेर आइरहेको छ हजुर। आवाजै बुझ्दिन, कस्तो घेरघेर भएर आयो, टावर आएन क्या तपाईँकोतिर? हजुर हजुर।
1: राहुको शान्ति गर्ने गुरु?
0: राहुको होइन, गुरु चन्द्रलेको शान्ति गर्ने, बृहस्पति राहु अनि महामृत्युञ्जय जपेर गराउने, एउटा घाँटीमा कवचहरू धारण गर्नुपर्छ, यसको लागि दिउँसो सम्पर्कमा रहनु होला। अरू केही छैन, आत्तिनु पर्दैन। भोलिको दिनमा राजयोग परेको मान्छे शुभ हुन्छन्, तर आफूले कति ग्रह शान्तिहरू गरिन्छ, कति मेहनत गरिन्छ भन्ने कुरामा पनि भर त पर्यो। तथापि ग्रह राम्रै छन्, आत्तिनु पर्दैन। अहिले छुट्टिन्छु। राधे राधे। घरको वास्तुको लागि ठिकै छ, नराम्रो छैन, ग्रह बिग्रेको छ है। बरु घरमा तपाईँको कुल पितृहरू, तपाईँको कुल पितृहरू राम्रा छैनन् है त?
1: हजुर।
0: अब अहिले यति भने ल।
1: हजुर गुरु।
0: अरू केही छ? आमा बुवासँग सम्बन्ध त्यस्तो नराम्रो छैन, राम्रै छ। प्यार गर्छन् आमा बुवालाई, राम्रै हुन्छ, उन्नति प्रगति राम्रै छ। तर हेर्नुहोस् अलिकति ग्रहमा मेन कुरा यसलाई पढाइ हेर्ने हो, पढाइमै राम्रो भएन भने त गाह्रो हुन्छ नि है। अहिले छुट्टिन्छु। राधे राधे।
1: राधे राधे।
0: हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौं र हामी तपाईसँग भएका विभिन्न ज्योतिष, धर्म, संस्कार र संस्कृति सम्बन्धीका विशेष जानकारीहरू दिने प्रयासमा लागिरहेका छौं। आफ्नो अनि आफन्तहरूको बारेमा विशेष कुराहरूलाई जानकारी दिँदै हामी तपाईसँग रहेका विशेष भूत, भविष्य र वर्तमान सम्बन्धीका विशेष जिज्ञासा र समस्याको समाधान गर्ने प्रयासमा हामी लागिरहेका छौं। आफ्नो अनि आफन्तहरूको बारेमा चर्चा अनि परिचर्चाहरू गर्दै हामी तपाईसँग रहनेछौं र हामीसँग भएका विविध जानकारीहरू तपाईँलाई दिँदै जानेछौ। कोही जिज्ञासु हुनुहुन्छ? राधे राधे हजुर।
2: राधे राधे हजुर।
0: कहाँदेखि हजुर को बोल्दै हुनुहुन्छ यतिखेर? इलामबाट सुभाषजी। कुन रेडियोमा कार्यक्रम सुन्दै हुनुहुन्छ यतिखेर सुभाषजी? रेडियो फिकलबाट कार्यक्रम सुन्दै हुनुहुन्छ। अहिले कसको बारेमा हेर्न चाहनुहुन्छ?
2: मेरो आफ्नै।
0: भन्दिनु त, साल महिना गते समय?
2: 2051 साल पुष महिनाको 22 गते शुक्रबार साँझ 6:35 बजे।
0: 6:35 साँझ। कुन जिल्लामा भयो जन्म? के बारको जन्म भयो तपाईँको?
2: शुक्रबार।
0: राशिको नाम तपाईँको सोमनाथ नाम आउँछ, कुम्भ राशि हुन्छ, षष्ठी तिथिमा जन्म भएको छ, लग्न कर्कट छ। राशि कुम्भ, चन्द्रमा अष्टम स्थानमा शनिसँग विशेष युक्त भएर बसेको छ, चिसोबाट जोगिनुपर्छ। फेरि चन्द्रमा एकदम शनिसँग बस्नु यसै पनि अशुभ मानिन्छ, होइन विशेष भन्छ। त्यही माथि पनि अष्टम भावमा गएर बसेको छ, यसले धेरै कुरामा स्वास्थ्यमा भोलि आयुमा धेरै कुरामा समस्याहरू हुन सक्छ। यसलाई विशेष ध्यान दिँदै तपाईँले चाहिँ ग्रहका शान्तिहरू गर्ने, हनुमान कवचहरू धारण गर्ने, हनुमान चालिसाहरू पाठ गर्ने गर्नु, पूर्णिमा पूर्णिमामा व्रत बस्नु र सधैँभरि पुष महिनाको शुक्ल पक्षको षष्ठी तिथिमा तपाईँको जन्म भएको छ। यो षष्ठी तिथिको दिनमा, पुषको शुक्ल पक्षको षष्ठी दिनमा अष्ट चिरञ्जीवीको पूजा लाउनु धेरै कुरामा राम्रो हुन्छ तपाईँको लागि। अहिलेको लागि तपाईँको उन्नति भएको कुरा देखिँदैन, एउटा बृहस्पति पञ्चम स्थानमा चाहिँ यसले केही कुरामा राम्रो गराउँछ, उन्नति गराउँछ, तर धेरै कुराबाट रोकिने खालका ग्रहहरू छन् है। के छ अरू विशेष जिज्ञासा? तपाईँले अब विशेष गरी अध्ययन अध्यापनमा अगाडि बढ्ने, अब त्यसको लागि तपाईँको बेलैमा 28 वर्ष 3 महिनासम्म शनि थियो, त्यसले पनि बिचमा बिगार्यो होला होइन। अब अरू कुरामा के छ भने तपाईँको लागि होटल व्यवसाय राम्रो हुन्छ, अनिखेर चाहिँ औषधि सम्बन्धीको कामहरूमा पनि राम्रै हुन्छ है। फलामहरूले पनि ठिकै हो, अष्टम स्थानमा छ चन्द्रमा, फेरि शनि त्यही छ, शनिले दीर्घायु बनाउँछ, फलाम राम्रो फाप्छ भन्छ, तर विशेष युक्त भएको ग्रहले कहिलेकाहीँ अशुभ पनि गरिदिन सक्छ, विशेष ध्यान दिँदै अगाडि बढ्नु होला है।
2: हजुर हुन्छ। अनि घरको वास्तु
0: राम्रै छ? राम्रै, सबै कुरा ग्रह ठिक छ। अलिकति ग्रहलाई शान्तिहरू गराउने तयारी गर्नुहोला, ग्रहको पूजापाठहरू गराउनु होला, राम्रो हुन्छ है।
2: मांगलिक कार्यहरू कस्तो होला गुरु?
0: हजुर हजुर,
2: मांगलिक कार्य कस्तो हुन्छ?
0: मांगलिक कार्यमा ठिकै हुन्छ, ठिकै छ। तपाईँ धार्मिक मान्छे नि हो, अलिकति चन्द्रमाको चाहिँ विशेष शान्ति गर्नु, हनुमान चालिसा दैनिक रूपमा पाठ गर्नु राम्रो हुन्छ है।
2: कुन रङ, कुन अङ्क राम्रो होला?
0: दुई अङ्क राम्रो हुन्छ, सबैभन्दा कालो रङ दक्षिण पश्चिम राम्रो हुन्छ। अहिले छुट्टिन्छु, राधे राधे है। हामीसँग हुनुहुन्थ्यो यतिखेर, हामीसँग आफ्नो जिज्ञासा राखेर गइसक्नु भएको छ, हामीसँग प्रत्यक्ष रूपमा तपाईँ कुराकानी गर्दै भूत भविष्य र वर्तमान सम्बन्धीको विशेष जिज्ञासा र समस्याको समाधान गर्ने एउटा प्रयासमा लागिरहेका छौं। नियमित रूपमा तपाईँहरूसँग भएका भूत भविष्य र वर्तमान सम्बन्धीको विशेष जिज्ञासाहरूको समस्याको समाधान गर्ने एउटा प्रयासमा लागिरहेका छौं, हामी निरन्तर छौं र तपाईँहरूसँगका विशेष कुराकानी र भूत भविष्य अनि वर्तमान सम्बन्धीका विशेष जिज्ञासाहरूको समस्याको समाधान गर्ने प्रयासमा हामी लागिरहेका छौं। हामी 98453 97658 र 98142-73601 तपाईँसँग कुराकानी गर्छौं। हरेक दिन कार्यक्रम नेपालभरबाट तपाईँ एकैसाथमा रेडियोको धुरी तरंगबाट सुनिरहनु भएको छ भने अनलाइनको माध्यमद्वारा सनातन रेडियो नेटवर्क, सनातन खबर .com, सनातन अनलाइन .com लगायत सनातन पार्टी .com लगायत विभिन्न वेबसाइटहरूबाट पनि विश्वभरबाट एकैसाथमा तपाईँ सुन्दै हुनुहुन्छ। हामीलाई निरन्तर रूपमा सुन्नको लागि तपाईँ हामीसँग प्रत्यक्ष कुराकानी गर्न सक्नुहुनेछ। आजको लागि कार्यक्रमको हामी लगभग अन्तिम भागमा आइपुगेका छौं। तपाईँको दिन भोलि 8 बजे उपस्थित हुने नै छौं, तर तपाईँले बीचमा आज दिनैभरि पनि हामीलाई 98453 97658 र 98142-73601 सीधा रूपमा सम्पर्कमा तपाईँ आउन सक्नुहुनेछ। हामीसँग प्रत्यक्ष कुराकानी गर्दै साल महिना गति र समयको आधारमा कार्यक्रममा फोन लागेन भने पनि दिउँसो पनि हामीसँग तपाईँ कुराकानी गर्दै आफ्नो अनि आफन्तहरूको बारेमा विशेष चर्चाहरू र परिचर्चाहरू गर्न भने सक्नु नै हुनेछ। तबसम्मको लागि भने आज्ञा दिनुहोस्, भोलि बिहान तपाईँ र मेरो भेट पुनः 8 बजे रेडियोको ध्वनि तरंगमा रहनेछ। आजको लागि भने आज्ञा चाहन्छु, तपाईँको दिन आनन्दमय रहोस्, मंगलमय रहोस्। जय श्री कृष्ण, जय जय श्री राधे।

0: लौकै घर घर आयो हजुर सबको मन सुना सबको मन सुना।
1: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्कर सभा 95.5 मेगाहर्ज

0: नेपाली महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको घर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नि?
3: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
1: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी सोह्र सुनसरी। सम्पर्क नम्बर 98525-55-768।
4: साथै 98525-55-768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
5: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
6: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
5: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी 1 नगरपालिका रोड, सङ्खुवा सभा।
6: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू।
7: रेडियो सङ्खुवा सभा समय सूचक अहिले बिहानको 9 बज्यो।
8: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
5: खादबारीको लागि पाथीबरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
8: पाथीबरा डेन्टल खादबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
5: हाम्रा सेवाहरू
8: दाँत नदुखाई खोल्ने,
5: दाँत भर्ने, दाँतको आसुति गर्ने,
8: दाँतको एक्सरे सुविधा,
5: बाङ्गाटिङ्गा नमिलेका दाँत मिलाउने,
8: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
5: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको, गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीबरा डेन्टल।
8: ध्यान दिनै पर्ने कुरा,
5: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
8: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खादबारीमा एकमात्र डेन्टल
6: पाथीबरा डेन्टल, खादबारी नगरपालिका 1, हाटलाग नेटुडी खेल छेउ, सङ्खुवा सभा। फोन नम्बर 0295-62-320 र 98-420-50-541।
9: This is Radio Sankhuasabha 95.5 MHz.

नमस्कार, कान्तिपुर डायरीमा स्वागत छ। उपस्थित छु म सुनिता। प्रतिनिधि सभाको बैठक आज बस्दैछ। भदौ 10 गते अनिश्चितकालका लागि स्थगित गरिएको प्रतिनिधि सभाको बैठक आज दिउँसो 1 बजे बस्ने भएको। प्रतिनिधि सभा बैठक यसअघि भदौ 11 बस्ने तय भएको थियो, तर सभामुखले सो बैठक सूचना टाँसेर स्थगित गर्न लगाएका थिए। बैठकमा सभामुख डोल प्रसाद अर्यालले भोटेको सी बाढ़ी र त्यसले निम्त्याएको क्षतिका सम्बन्धमा विशेष प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ। प्रतिनिधि सभाको यो बैठक भदौ 10 गते बुधबार भोटेकोशी त्रिशुली नदीमा आएको बाढ़ीले रसुवाको टिमुरे, स्याप्रुबेसी, बेत्रावती, नुवाकोटको त्रिशुली बजार र देवघाट लगायत धादिङ, चितौन र गोर्खा जिल्लाको त्रिशुली नदी तटीय क्षेत्रका धेरै संख्यामा स्वदेशी तथा विदेशी नागरिक बेपत्ता हुनका साथै ठूलो संख्यामा मृत्यु भएको र व्यापक जनधनको क्षति भएको घटनाप्रति गहिरो दुःख प्रकट गर्दछ संघीय संसद सचिवालयले उपलब्ध गराएको विशेष प्रस्तावमा भनिएको छ। यसैबीच आजै अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति र विधान समितिको बैठक पनि बस्दैछ। अबको केही बेरमा बस्ने बैठकमा रसुवा, बाढ़ी, पहिरोका कारण पर्यटन क्षेत्रमा परेको प्रभावका बारेमा छलफल गर्ने कार्यसूची छ। यस्तै सभा 12 बजे बस्ने विधान व्यवस्थापन समितिको बैठकमा नेपाल विशेष सेवा ऐन 2042 साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक 2083 दफावार छलफल गर्ने कार्यसूची छ। भोटेकोशीमा आएको विनाशकारी बाढ़ीका कारण आज बिहान 5 बजेसम्म 1127 जनाको सफेला परेको छ। रसुवामा 45, नुवाकोटमा 155, धादिङमा 59, चितौनमा 348, गोर्खामा 66, तनहुँमा 38, नवलपरासी पूर्वमा 217, नवलपरासी पश्चिममा 190 र भारतमा 9 गरी 1127 जनाको शव फेला परेको हो। फेला परेका मध्ये 1113 लाश जाँच मुचुल्का सम्पन्न भएको छ भने 95 शव आफन्तलाई हस्तान्तरण गरिएको नेपाल प्रहरीले जनाएको छ। देशका विभिन्न भागमा भइरहेको वर्षासँगै सुनकोशी, बुढ़ी गण्डकी र महाकाली नदीले सतर्कता तह पार गरेका छन्। आज बिहान 6 बजेको मापनमा सुनकोशी, बुढ़ी गण्डकी र महाकाली नदीले सतर्कता तह पार गरेको जल तथा मौसम विज्ञान विभाग बाढ़ी पूर्वानुमान महाशाखाले जनाएको छ। सुनकोशी नदी खुरकोटमा 7.62 मिटर, बुढ़ी गण्डकी नदी आरूघाटमा 3.6 मिटर र महाकाली नदी पारीगाउँमा 6.37 मिटर जलसतह पुगेको छ। बाढ़ी पूर्वानुमान महाशाखाले नदीको तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने बासिन्दाहरूलाई विशेष सावधानी अपनाउन र सुरक्षित स्थानमा रहन अनुरोध गरेको छ। जुम्लाको गुठी चौर गाउँपालिकाले प्रधानमन्त्री राहत कोषमा 12,67,348 रूपियाँ जम्मा गर्ने भएको छ। भोलिकोशी बाढ़ीबाट प्रभावित नागरिकको उद्धार राहत तथा पुनर्स्थापनाका लागि राहत रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढा थापाले जानकारी दिए। विपद व्यवस्थापन समितिको बैठकले गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी र शिक्षकबाट संकलित रकम तथा विपद व्यवस्थापन कोषबाट रकम थप गरी प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने निर्णय गरेको हो।

0: Coming up next,
1: The Good Morning Show. अविरल वर्षाका कारण आएको बाढ़ी र पहिरोले देशका मुख्य राजमार्गहरू क्षतविक्षत पारेको छ। नेपाल प्रहरीका अनुसार बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका मुख्य सड़क खण्डमा पहिरो जाँदा यातायात पूर्ण रूपमा ठप्प छ, जसमा पृथ्वी राजमार्ग, बीपी राजमार्ग, पासाङ लामु सड़क खण्ड, बेसीसर मनाङ सड़क, मुगु गमगढ़ी सड़क र गोठाला पानी झुलाघाट सड़क खण्ड लगायतका मुख्य सड़कहरू अवरूद्ध छन्। बाढ़ी र पहिरोका कारण यातायात पूर्ण रूपमा ठप्प भएको छ भने केही स्थानमा एकतर्फी मात्र सड़क सञ्चालनमा आएको छ। देशका केही स्थानमा आज भारी वर्षाको सम्भावना छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार धेरै स्थानमा भने हल्कादेखि मध्यम वर्षाको पूर्वानुमान छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना छ। आज दिउँसो पहाड़ी भूभागमा बादल लाग्ने र हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सेनाले हर्मुज जलमार्ग नजिक इरानी संरचनाहरूमा आक्रमण गरिरहेको जनाएका छन्। उनले तेहरानलाई प्रतिशोध लिने निर्णय गरेमा विनाशकारी परिणाम भोग्नुपर्ने चेतावनी समेत दिएका छन्। राष्ट्रपति ट्रम्पले आफ्नो सामाजिक सञ्जालमा पोस्ट गर्दै अमेरिकाले हर्मुजको जलमार्ग नजिकै इरानी संरचनामा आक्रमण गरिरहेको र सो आक्रमण ठूलो र शक्तिशाली भएको दावी गरेका हुन्। उनले सो आक्रमण इरानले समुद्री खानीहरू जलमार्गमा बिछ्याउने असफल प्रयास र जोर्डनमा अमेरिकी सैन्य आधारमा मिसाइल आक्रमण गरेपछि प्रतिक्रियामा आएको बताएका छन्। आठ मिसाइलहरू सबै सफलतापूर्वक खसालिएको राष्ट्रपति ट्रम्पलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। र म्यान्चेस्टर सिटीले कीर्तिमानी मूल्यमा इन्जो फर्नान्डेजलाई चेल्सीबाट अनुबन्ध गरेको छ। सिटीले फर्नान्डेजका लागि बेलायती फुटबलकै सबैभन्दा बढ़ी मूल्यको कीर्तिमान बराबरी हुने गरी 16,70,00,000 तिरेको हो। गत सिजन लिभरपूलले स्वीडेनका एलेक्जाण्डर इसाकका लागि यत्तिकै मूल्य तिरेको थियो। सिटीका अहिलेका प्रशिक्षक इन्जो मारेसका चेल्सीमा छँदा फर्नान्डेजसँग सहकारी गरिसकेका छन्। सिटीले विश्वकप विजयी स्पेनी खेलाड़ी रोड्रीलाई बार्सिलोनामा बिक्री गरेपछि प्रशिक्षक मारेस्कोले फर्नान्डेजलाई भित्राएका हुन्। चेल्सीका प्रशिक्षक जावी एलोन्सोले क्लबका पछिल्ला दुई खेलमा फर्नान्डेजलाई राखेका थिएनन् र यससँगै उनले क्लब छाड्ने तय जस्तै देखिएको थियो। हवस् त, कान्तिपुर डायरी अहिलेलाई यति नै। अहिले मध्याह बाह्र बजे कान्तिपुर डायरीका साथ पुनः भेट हुने नै छ। सुनिता आज्ञा चाहन्छु। नमस्कार।

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्कर सभा 95.5 MHz।
1: ओहो लु नमस्कार है सर।
2: ओहो लु नमस्कार है सर। नमस्कार।
1: अनि के हो आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
2: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
1: त्यसो भए सर म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
3: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संस्था सभाको खातबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
1: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
3: साथै हामी कहाँ स्तरीय कटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
1: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
3: होटल टेलरिङ सेन्टर खाँदबारी 1 बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
1: डिजाइनर सुमन ठटाल 98615 39 444
3: र 029590155।
2: मोर स्टाइल मोर डिजाइन टोटल टेलर्स।
4: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
5: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
4: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदबारी 1 नगरपालिका रोड, सङ्खुवा सभा।
5: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
4: प्रोप्राइटर लक्ष्मी काफले।
5: सम्पर्क 98433-47-262,
4: 98-10-55-55-85
5: र वाट्सएप नम्बर 98-5-20-28-646।
6: खुसीको खबर नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टारमा प्रत्येक दुई हप्तामा शनिबारको दिन वरिष्ठ नेत्र रोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोती बिन्दु तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मितिहरू 2083 भदौ 20 गते शनिबार, 2083 असोज 3 गते शनिबार, 2083 असोज 17 गते शनिबार। समय बिहान 10 बजेदेखि 12 बजेसम्म। स्थान नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टार। फोन नम्बर 0295-75-267, मोबाइल नम्बर 98-55-86-460। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
7: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
8: खाँदबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
7: पाथीभरा डेन्टल खाँदबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
8: हाम्रा सेवाहरू
7: दाँत नदुखाई खोल्ने,
8: दाँत भर्ने, दाँतको आकृति गर्ने,
7: दाँतको एक्सरे सुविधा,
8: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
7: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
8: दाँत नहुनेर बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको, गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
7: ध्यान दिनै पर्ने कुरा,
8: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
7: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खाँदबारीमा एकमात्र डेन्टल
5: पाथीभरा डेन्टल, खाँदबारी नगरपालिका 1, हाटलाग नेटुडी खेल छेउ, सङ्खुवा सभा। फोन नम्बर 0295-62-320 र 98-4-20-50-541।

0: अनि महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
3: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ म त।
2: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
3: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हौ भाइ।
2: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
3: ए ल ल, सँगै जाउ न भाइ।
4: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
3: रबिन टेलर्स, खापबारी नगरपालिका 9 तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
4: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
3: सम्पर्क नम्बर 9860-9640-00
4: र 9819-32-76-75।
5: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। तपाईँ हाम्रै बजार खादबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू: दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खादबारी 1 संघ सभा जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295-75-267, मोबाइल 97438-46084।
4: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
3: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खादबारीमा सेवा दिइरहनु भएको छ।
4: संघ सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
3: हाम्रा सेवाहरू:
4: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
3: दाँत खोल्ने, दाँत सफा गर्ने,
4: दाँतको एक्सरे गर्ने,
3: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
4: झिक्न मिल्ने आरपीडी लगाइने,
3: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
4: बाङ्गो टिङ्गो दाँत मिलाइने,
3: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
4: मनकामना डेन्टल क्लिनिक, खाँद्रे नगरपालिका 1, प्रहरी गेट, सेउ संखुवा सभा, हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
3: सम्पर्क नम्बर 0295-90-667 र 98-420-22-667।
6: नमस्कार है वडा अध्यक्षज्यू।
7: नमस्ते नमस्ते, के भन्न आउनु भयो त?
6: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
7: भन्नुहोस् न त, त्यस्तो के कुरा थियो कुन्नी?
6: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
7: यो मेरो सुट त हाम्रै सकुवा सभाको नबुदा एक मात्रै विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा टेलर्स खादबारीमा नै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्ध विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला।
6: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
8: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
9: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
10: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, छैन र?
11: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाई गरिन्छ।
12: डिजाइनर सुट स्पेशलिस्ट अनिल ठटाल।
13: सम्पर्क नम्बर 0295606979 र मोबाइल नम्बर 9842287776।
14: नयाँ नेपालमा नयाँ नाम निशान टेलर। निशान खाजारी एक बुदुक बाटो दूरसञ्चार जाने बाटो।
15: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
16: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
15: प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर खादबारी नगरपालिका एक प्रगति टोल,
16: विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लरमा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रो फेसियल, माइक्रो थ्रेडिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै पाँचजनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% छुटको व्यवस्था छ।
15: प्रोप्राइटर प्रतीक्षा दाहाल।
16: सम्पर्क नम्बर 9816655553
15: र 9843180049।
17: होइन ए मास्टर नि नानी, अब तिमी त जान्ने बुझ्ने मान्छे, म त एउटा कुरा सोधौ भन्दैछु हो नानीलाई।
18: भन्नुहोस् न हजुर बुवा, के कुरा हो?
17: यो बुढेसकाल लागेपछि त नानी आँखा पनि राम्रोसँग देख्दिन, कान पनि राम्रोसँग सुन्दिन, कहाँ गएर पो राम्रो उपचार गर्नु होला नि नानी?
18: ए, त्यसको लागि त हाम्रै खातबारीमा तेजगत नाखा तथा कान उपचार केन्द्र छ, त्यही जानुहोस् न हजुर बुवा। विगत 17 वर्षदेखि संखुवासभा जिल्लाको खातबारीमा सञ्चालित नेपाल नेत्र ज्योति संघ तेजरत नाखा तथा कानुपचार केन्द्रमा प्रदान गरिने सेवा तथा सुविधाहरू,
19: दक्ष तथा अनुभवी प्राविधिकहरूबाट आँखा सम्बन्धी सम्पूर्ण चेक जाँच गरिने,
18: अटो रिफ्याक्टोमिटर द्वारा आँखाको पावर जाँच गरिन्छ,
19: नन कन्ट्याक्ट टोनोमिटर र अप्लानेसन मिटरबाट आँखाको प्रेसर जाँच गरिन्छ,
18: नागरिकता वा परिचय पत्रको साथमा आएमा 60 वर्ष भन्दा माथिका बिरामीहरूलाई चस्मा खरिदमा 25% छुटको व्यवस्था गरिएको छ,
19: असहाय बिरामीहरूलाई निशुल्क उपचारको व्यवस्था गरिएको छ,
18: मोतियाबिन्द भएका बिरामीलाई छनौट गरी महिनामा 1 दिन निशुल्क शल्यक्रिया गरिन्छ,
19: कान सम्बन्धी सम्पूर्ण चेक जाँच गरी कानको सुनवाई क्षमता जाँच गरिन्छ, साथै सुनवाई क्षमता अनुसारको कानको मेसिन सुपथ मूल्यमा उपलब्ध गराइन्छ।
18: प्रत्येक विद्यालयमा गएर विद्यार्थीको आँखा जाँच गर्ने र दृष्टि दोष भएका विद्यार्थीलाई निशुल्क चस्मा वितरण गरिन्छ,
19: र टेलिमेडिसिनबाट रोग सम्बन्धी विशेषज्ञ डाक्टरबाट सुझाव तथा परामर्श लिन सकिन्छ। साथै जिल्लाको मकालो गाउँपालिकाको नुम, चैनपुर नगरपालिकाको चैनपुर बजार र सिलिचोङ गाउँपालिकाको तामकुबाट पनि आँखा उपचार केन्द्रको स्थापना गरी सेवा प्रदान गरिरहेको छ।
18: थप जानकारीको लागि 0295620161,
19: 0295703315
18: र 9852601177।
19: नेपाल नेत्र ज्योति संघ तेज रत्न आँखा तथा कान उपचार केन्द्र खादबारी संखुवा सभा।
20: सम्पूर्ण करदाताहरूमा खादबारी नगरपालिका 3 नम्बर वडा कार्यालयको हार्दिक अनुरोध। खादबारी नगरपालिकाले सम्पत्ति कर, मालपोत भूमिकर, तिरो, व्यवसाय नवीकरण दस्तुर लगायतका राजस्व तथा अन्य सेवा शुल्क संकलन कार्यलाई थप प्रभावकारी, पारदर्शी तथा प्रविधि मैत्री बनाउन हाल सूत्रा सिस्टम फुल वर्जन सञ्चालनमा ल्याएको छ। उक्त प्रणालीमा प्रत्येक करदाताको व्यक्तिगत विवरण, घर जग्गाको विवरण तथा व्यवसाय सम्बन्धी विवरण एक पटकका लागि अध्यावधिक गर्न आवश्यक भएकाले कर तिर्न आउँदा देहायका कागजात अनिवार्य रूपमा साथमा ल्याई सहयोग गरिदिनु हुन सम्पूर्ण करदाताहरूमा हार्दिक अनुरोध गर्दछौ।
21: साथमा ल्याउनु पर्ने कागजातहरू: नेपाली नागरिकताको प्रमाण पत्र, जग्गा धनी प्रमाण पूर्जा, लाल पूर्जा, नक्सा पास गरी निर्माण गरिएको घरको हकमा नक्सा पास सम्पन्न प्रमाणपत्र वा घरको क्षेत्रफल खुल्ने अन्य आधिकारिक कागजात, कच्ची घर भएको हकमा घरको अनुमानित लम्बाई र चौडाईको विवरण, व्यवसाय नवीकरणका लागि व्यवसाय दर्ता प्रमाणपत्र, घर वा जग्गा बहालमा दिएको भए बहाल सम्झौता पत्र।
20: सम्पर्क नम्बरहरू 5060 र 98520 72 631। खादबारी नगरपालिका 3 नम्बर वडा कार्यालय मानी भन्ज्याङ संखुवा सभा।
0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।

0: করতে হার
1: रेडियो संखुवा सभा समय सूचक अहिले बिहानको 10 बज्यो।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय खाँदबारी संखुवा सभाको सूचना। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको 7 वार्षिकोत्सवको उपलक्ष्यमा सहुलियत पसल सञ्चालन गर्ने व्यवस्था भए अनुसार मिति 2083 साउन 28 गतेदेखि यस कार्यालयबाट हुने खाद्यान्नको बिक्री मूल्यमा प्रति केजी ₹5 छुटमा बिक्री वितरण भइरहेको बेहोरा आम उपभोक्ताहरूलाई जानकारी गराउँदछौ। सहुलियत पछिको खाद्यान्नको बिक्री मूल्य अरुवा सोना मनसुली चामल ₹58 प्रति केजी, अरुवा सोना मनसुली चामल ₹1425 प्रति बोरा, स्टिम जिरा मसिनो चामल ₹87 प्रति केजी, स्टिम जिरा मसिनो चामल ₹2175 प्रति बोरा र चिनी ₹100 प्रति केजीमा उपलब्ध छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय हिमावी टोल खाँदबारी संखुवा सभा। सम्पर्क नम्बर 0295625201 97429222।
2: खुशीको खबर नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टारमा प्रत्येक दुई हप्तामा शनिबारको दिन वरिष्ठ नेत्र रोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोतीबिन्दु तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मितिहरू 2083 भदौ 20 गते शनिबार, 2083 असोज 3 गते शनिबार, 2083 असोज 17 गते शनिबार। समय बिहान 10 बजेदेखि 12 बजेसम्म। स्थान नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङटार। फोन नम्बर 0295752067, मोबाइल नम्बर 9865586460। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
3: मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनै?
4: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
5: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इतरी स्वर सुनसरी। सम्पर्क नम्बर 9852557768, 9852557768।
6: साथै 9852557768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
1: श्री हिमालय किरण पब्लिक क्याम्पस खाँदबारी 7 नयाँ बजारमा विद्यार्थी भर्ना सम्बन्धी जरुरी सूचना। पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस हिमालय किरण पब्लिक क्याम्पस खाँदबारी 7 नयाँ बजार संखुवा सभामा शिक्षा शास्त्र संकाय अन्तर्गत 4 वर्षीय बीएड र व्यवस्थापन संकाय बीबीएस बिहानी सत्रमा कक्षा सञ्चालन हुने तपसिलमा उल्लेखित सुविधा सहित शैक्षिक वर्ष 2083 लागि प्रथम वर्षमा भर्ना खुलेको अनुरोध छ।
7: उपलब्ध सुविधाहरू: 1. दक्ष र अनुभवी शिक्षकहरूबाट नियमित पठन पाठनको व्यवस्था भएको। 2. शान्त र मनोरम वातावरण साथै पर्याप्त मात्रामा भौतिक सुविधा भएको। 3. सर्वसुलभ शुल्कमा पठन पाठन गर्न सकिने। 4. वार्षिक परीक्षा प्रणालीमा आधारित शैक्षिक कार्यक्रम साथै व्यवस्थित पुस्तकालयको व्यवस्था भएको। 5. पर्याप्त मात्रामा खेलकुदका सामग्रीहरू व्यवस्था भएको र प्रयोगात्मक साथै व्यावहारिक शिक्षामा आधारित। 6. आन्तरिक परीक्षाको व्यवस्था सबै तहरमा भएकाले विद्यार्थीहरूलाई उच्च प्राप्ताङ्क प्राप्त गर्न सफल। 7. विद्यार्थी छात्रावास साथै विपन्न जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था साथै एका घरको दुईजना विद्यार्थी भएमा नियमानुसार मासिक शुल्कमा छुटको व्यवस्था भएको। 8. सुविधा सम्पन्न पुस्तकालयको साथमा इन्टरनेटको सुविधा। 9. यातायातको सुविधा भएको।
8: सम्पर्कको लागि श्री हिमालय किरण पब्लिक क्याम्पस खाँदबारी नपा 7 नयाँ बजार संखुवा सभा। फोन नम्बर 0295611065, 9841552564, 9841226987, र 98520 51906।
9: आयो सबको घर घरमा।
8: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
10: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
8: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98432 57 841 र 029562 6666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
11: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
12: खुशीको खबर, खुशीको खबर, खुशीको खबर। तपाई हाम्रै बजार खादबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू: दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खादबारी 1 संख सभा, जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295752 67, मोबाइल 97438640084।
13: नेपाल नेत्र ज्योति संघ तेज रत्न आँखा तथा कान उपचार केन्द्रको आँखा शिविर बस्ने सूचना। नेपाल नेत्र ज्योति संघ तेज रत्न आँखा तथा कान उपचार केन्द्रको आयोजनामा तथा विराटनगर आँखा अस्पताल रानीको प्राविधिक सहयोगमा खादबारीमा मिति 2083 असोज 2 गते शुक्रबार मोतीबिन्दु शल्यक्रिया शिविर सञ्चालन हुने सम्पूर्ण महानुभावहरूलाई जानकारी गराउँदछौ। फेको प्रविधिबाट शल्यक्रिया गराउनेहरूका लागि विशेष छुटको व्यवस्था गरिएको छ। प्राविधिक सहयोग विराटनगर आँखा अस्पताल, विराटनगर, मोरङ। आयोजन नेपाल नेत्र ज्योति संघ, तीज रत्न आँखा तथा कान उपचार केन्द्र, खादबारी, संखुवा सभा। सम्पर्क 98562 60 177।
14: होइन है मास्टर नि नानी, अब तिमी त जान्ने बुझ्ने मान्छे, म त एउटा कुरा सोधौ भन्दैछु हो नानीलाई।
15: भन्नुहोस् न हजुर बुवा, के कुरा हो?
14: यो बुढेसकाल लागेपछि त नानी आँखा पनि राम्रोसँग देख्दिन, कान पनि राम्रोसँग सुन्दिन, कहाँ गएर पो राम्रो उपचार गर्नु होला नि नानी?
15: ए, त्यसको लागि त हाम्रै खातबारीमा तेज रत्न आँखा तथा कान उपचार केन्द्र छ, त्यही जानुहोस् न हजुर बुवा। विगत 17 वर्षदेखि संखुवा सभा जिल्लाको खादबारीमा सञ्चालित नेपाल नेत्र ज्योति संघ तेज रत्न आँखा तथा कानुपचार केन्द्रमा प्रदान गरिने सेवा तथा सुविधाहरू:
16: दक्ष तथा अनुभवी प्राविधिकहरूबाट आँखा सम्बन्धी सम्पूर्ण चेक जाँच गरिने,
15: अटो रिफ्याक्टोमिटर द्वारा आँखाको पावर जाँच गरिन्छ,
16: नन कन्ट्याक्ट टोनोमिटर र अप्लानेसन मिटरबाट आँखाको प्रेसर जाँच गरिन्छ,
15: नागरिकता वा परिचय पत्रको साथमा आएमा 60 वर्ष भन्दा माथिका बिरामीहरूलाई चश्मा खरिदमा 25% छुटको व्यवस्था गरिएको छ,
16: असहाय बिरामीहरूलाई निशुल्क उपचारको व्यवस्था गरिएको छ,
15: मोतियाबिन्द भएका बिरामीलाई छनौट गरी महिनामा 1 दिन निशुल्क शल्यक्रिया गरिन्छ,
16: कान सम्बन्धी सम्पूर्ण चेक जाँच गरी कानको सुनवाई क्षमता जाँच गरिन्छ, साथै सुनवाई क्षमता अनुसारको कानको मेसिन सुपथ मूल्यमा उपलब्ध गराइन्छ,
15: प्रत्येक विद्यालयमा गएर विद्यार्थीको आँखा जाँच गर्ने र दृष्टि दोष भएका विद्यार्थीलाई निशुल्क चश्मा वितरण गरिन्छ
16: र टेलिमेडिसिनबाट रोग सम्बन्धी विशेषज्ञ डाक्टरबाट सुझाव तथा परामर्श लिन सकिन्छ। साथै जिल्लाको मकालु गाउँपालिकाको नुम, चैनपुर नगरपालिकाको चैनपुर बजार र सिलिचोङ गाउँपालिकाको तामकुबाट पनि आँखा उपचार केन्द्रको स्थापना गरी सेवा प्रदान गरिरहेको छ।
15: थप जानकारीको लागि 029-762-061
16: 029-570-315
15: र 98-520-6177
16: नेपाल नेत्र ज्योति संघ तेज रत्न आँखा तथा कान उपचार केन्द्र खाँदबारी सङ्खुवा सभा।

0: तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 MHz।
1: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
2: नमस्कार भाइ, तुम्लिङतिर पो हिँडेको हौ म त।
1: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
2: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
1: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
2: ए ल ल, सँगै जाउँ न भाइ।
3: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
2: रबिन टेलर्स, खापबारी नगरपालिका 9 तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
3: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
2: सम्पर्क नम्बर 9867946400
3: र 9819327375।
4: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टारमा प्रत्येक दुई हप्तामा शनिबारको दिन वरिष्ठ नेत्र रोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोती बिन्दु तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मितिहरू 2083 भदौ 20 गते शनिबार, 2083 असोज 3 गते शनिबार, 2083 असोज 17 गते शनिबार। समय बिहान 10 बजेदेखि 12 बजेसम्म। स्थान नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टार। फोन नम्बर 0929575267, मोबाइल नम्बर 9865586460। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।

0: अनि महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: घरको झ्याल ढोकामा आल्मुनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
3: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खाँदबारीमा गणेश ग्लास हाउस एन्ड आल्मुनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मुनियम फेब्रिकेटर खादबारी 1 खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मुनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800090062।
4: तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
3: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खादबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोरेन्ट सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
4: हाम्रो सेवाहरू
3: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0295605080, 9852061580 र 9841108181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्स, खादारी 1, सम्खुवा सभा।

0: नमस्कार वडाध्यक्षज्यू।
1: नमस्ते नमस्ते, के भन्दै आउनु भयो त?
0: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
1: त्यस्तो के कुरा थियो कुन्नी?
0: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
1: यो मेरो सुट त हाम्रै सकुवा सभाको दबुडा एक मात्रै विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा टेलर्स खादबारीबाटै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्धी विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला।
0: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
2: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
3: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
4: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
5: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
6: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल,
4: सम्पर्क नम्बर 0295606979 र मोबाइल नम्बर 9842287076।
7: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादबारी 1 बुद्धचोकबाट दूरसञ्चार जाने बाटो।
8: आयो सबको घर घरमा।
9: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
10: नमस्कार, तपाईले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
9: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98432857841 र 0295626666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
11: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
12: श्री हिमालय किरण पब्लिक क्याम्पस खादबारी 7 नयाँ बजारमा विद्यार्थी भर्ना सम्बन्धी जरुरी सूचना। पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस हिमालय किरण पब्लिक क्याम्पस खादबारी 7 नयाँ बजार संखुवा सभामा शिक्षा शास्त्र संकाय अन्तर्गत 4 वर्षीय बीएड र व्यवस्थापन संकाय बीबीएस बिहानी सत्रमा कक्षा सञ्चालन हुने तपसिलमा उल्लेखित सुविधा सहित शैक्षिक वर्ष 2083 को लागि प्रथम वर्षमा भर्ना खुलेको अनुरोध छ।
13: उपलब्ध सुविधाहरू: 1. दक्ष र अनुभवी शिक्षकहरूबाट नियमित पठन पाठनको व्यवस्था भएको। 2. शान्त र मनोरम वातावरण साथै पर्याप्त मात्रामा भौतिक सुविधा भएको। 3. सर्वसुलभ शुल्कमा पठन पाठन गर्न सकिने। 4. वार्षिक परीक्षा प्रणालीमा आधारित शैक्षिक कार्यक्रम साथै व्यवस्थित पुस्तकालयको व्यवस्था भएको। 5. पर्याप्त मात्रामा खेलकुदका सामग्रीहरू व्यवस्था भएको र प्रयोगात्मक साथै व्यावहारिक शिक्षामा आधारित। 6. आन्तरिक परीक्षाको व्यवस्था सबै तहरमा भएकाले विद्यार्थीहरूलाई उच्च प्राप्ताङ्क प्राप्त गर्न सफल। 7. विद्यार्थी छात्रावास साथै विपन्न जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था साथै एका घरको दुईजना विद्यार्थी भएमा नियमानुसार मासिक शुल्कमा छुटको व्यवस्था भएको। 8. सुविधा सम्पन्न पुस्तकालयको साथमा इन्टरनेटको सुविधा। 9. यातायातको सुविधा भएको।
9: सम्पर्कको लागि श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी नपा 7 नयाँ बजार संखुवा सभा, फोन नम्बर 0295611065, 9841252504, 9841226987 र 9852051906।
14: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
15: त्यसको लागि के को चिन्ता, हाम्रै खादबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
14: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी एक, नगरपालिका रोड, सङ्खुवा सभा।
15: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
14: प्रोप्राइटर लक्ष्मी काफ्ले।
15: सम्पर्क 9843347262,
14: 9810555580
15: र वाट्सएप नम्बर 9552286646।
14: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
15: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अङ्कित पोखरेलले हाम्रै सुन्दर नगरी खादबारीमा सेवा दिइरहनु भएको छ।
14: सङ्खुवा सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
15: हाम्रा सेवाहरू
14: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
15: दाँत खोल्ने, दाँत सफा गर्ने,
14: दाँतको एक्सरे गर्ने,
15: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
14: झिक्न मिल्ने आरपीडी लगाइने,
15: दाँतको जरादेखि भर्ने अर्थात् आरसुटी गरिने,
14: बाङ्गो टिङ्गो दाँत मिलाइने,
15: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
14: मनकामना डेन्टल क्लिनिक, खाँदरी नगरपालिका एक, प्रहरी गेट, सेउ सङ्खुवा सभा, हस्पिटल बिल्डिङको ठक्कै अगाडि।
15: सम्पर्क नम्बर 029590667 र 9842226667।
16: तपाईहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज।

0: Celebrating the history and future of Sankhuaspa, Radio Sankhuaspa 95.5 MHz.
1: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
2: त्यसको लागि के को चिन्ता, हाम्रै खानपारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पाठ पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
1: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी एक, नगरपालिका रोड, सङ्खुवा सभा।
2: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
1: प्रोप्राइटर लक्ष्मी काफ्रे,
2: सम्पर्क 9843447262,
1: 9810555580
2: र वाट्सएप नम्बर 9852286646।
3: आयो सबको घर घरमा आयो।
4: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
5: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज।
4: अब रेडियो सङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 9842357841 र 0295262666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो सङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
0: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
6: श्री हिमालय किरण पब्लिक क्याम्पस, खादवारी 7, नयाँ बजारमा विद्यार्थी भर्ना सम्बन्धी जरुरी सूचना। पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7, नयाँ बजार, सङ्खुवा सभामा शिक्षा शास्त्र संकाय अन्तर्गत 4 वर्षीय बीएड र व्यवस्थापन संकाय बीबीएस बिहानी सत्रमा कक्षा सञ्चालन हुने तपसिलमा उल्लेखित सुविधा सहित शैक्षिक वर्ष 2083 लागि प्रथम वर्षमा भर्ना खुलेको अनुरोध छ।
7: उपलब्ध सुविधाहरू: 1. दक्ष र अनुभवी शिक्षकहरूबाट नियमित पठन पाठनको व्यवस्था भएको। 2. शान्त र मनोरम वातावरण साथै पर्याप्त मात्रामा भौतिक सुविधा भएको। 3. सर्वसुलभ शुल्कमा पठन पाठन गर्न सकिने। 4. वार्षिक परीक्षा प्रणालीमा आधारित शैक्षिक कार्यक्रम साथै व्यवस्थित पुस्तकालयको व्यवस्था भएको। 5. पर्याप्त मात्रामा खेलकुदका सामग्रीहरू व्यवस्था भएको र प्रयोगात्मक साथै व्यावहारिक शिक्षामा आधारित। 6. आन्तरिक परीक्षाको व्यवस्था सबै तहरमा भएकाले विद्यार्थीहरूलाई उच्च प्राप्ताङ्क प्राप्त गर्न सफल। 7. विद्यार्थी छात्रावास साथै विपन्न जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था साथै एका घरको दुईजना विद्यार्थी भएमा नियमानुसार मासिक शुल्कमा छुटको व्यवस्था भएको। 8. सुविधा सम्पन्न पुस्तकालयको साथमा इन्टरनेटको सुविधा। 9. यातायातको सुविधा भएको।
4: सम्पर्कको लागि श्री हिमालय किरण पब्लिक क्याम्पस, खादावारी नपा 7, नयाँ बजार, सङ्खुवा सभा। फोन नम्बर 0295611665, 9841252564, 9841226987 र 9852051906।
8: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय खादबारी, सङ्खुवा सभाको सूचना। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको 7 वार्षिकोत्सवको उपलक्ष्यमा सहुलियत पसल सञ्चालन गर्ने व्यवस्था भए अनुसार मिति 2083 साउन 28 गतेदेखि यस कार्यालयबाट हुने खाद्यान्नको बिक्री मूल्यमा प्रति केजी ₹5 छुटमा बिक्री वितरण भइरहेको बेहोरा आम उपभोक्ताहरूलाई जानकारी गराउँदछौ। सहुलियत पछिको खाद्यान्नको बिक्री मूल्य: अरुवा सोना मनसुली चामल ₹58 प्रति केजी, अरुवा सोना मनसुली चामल ₹1425 प्रति बोरा, स्टिङ जिरा मसिनो चामल ₹87 प्रति केजी, स्टिङ जिरा मसिनो चामल ₹2175 प्रति बोरा र चिनी ₹100 प्रति केजीमा उपलब्ध छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय हिमावी टोल खादबारी संखुला सभा सम्पर्क नम्बर 0295625201 97492522
9: नेपाल नेत्र ज्योति संघ तेज रत्न आँखा तथा कान उपचार केन्द्रको आँखा शिविर बस्ने सूचना नेपाल नेत्र ज्योति संघ तेज रत्न आँखा तथा कान उपचार केन्द्रको आयोजनामा तथा विराटनगर आँखा अस्पताल रानीको प्राविधिक सहयोगमा खादबारीमा मिति 2083 असोज 2 गते शुक्रबार मोतीबिन्दु शल्यक्रिया शिविर सञ्चालन हुने सम्पूर्ण महानुभावहरूलाई जानकारी गराउँदछौ फेकु प्रविधिबाट शल्यक्रिया गराउनेहरूका लागि विशेष छुटको व्यवस्था गरिएको छ प्राविधिक सहयोग विराटनगर आँखा अस्पताल विराटनगर मोरङ आयोजक नेपाल नेत्र ज्योति संघ तीज रत्न आँखा तथा कान उपचार केन्द्र खादबारी संखुवा सभा

0: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नी?
1: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ। चिन्ता लिनै पर्दैन।
2: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 9852557068 9852557068।
3: साथै 9852557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
4: सम्पूर्ण करदाताहरूमा खादबारी नगरपालिका 3 नम्बर वडा कार्यालयको हार्दिक अनुरोध। खादबारी नगरपालिकाले सम्पत्ति कर, मालपोत भूमिकर, तिरो, व्यवसाय नवीकरण दस्तुर लगायतका राजस्व तथा अन्य सेवा शुल्क संकलन कार्यलाई थप प्रभावकारी, पारदर्शी तथा प्रविधि मैत्री बनाउन हाल सूत्रा सिस्टम फुल वर्जन सञ्चालनमा ल्याएको छ। उक्त प्रणालीमा प्रत्येक करदाताको व्यक्तिगत विवरण, घर जग्गाको विवरण तथा व्यवसाय सम्बन्धी विवरण एक पटकका लागि अध्यावधिक गर्न आवश्यक भएकाले कर तिर्न आउँदा देखाएका कागजात अनिवार्य रूपमा साथमा ल्याई सहयोग गरिदिनु हुन सम्पूर्ण करदाताहरूमा हार्दिक अनुरोध गर्दछौ।
5: साथमा ल्याउनु पर्ने कागजातहरू: नेपाली नागरिकताको प्रमाण पत्र, जग्गा धनी प्रमाण पूर्जा, लाल पूर्जा, नक्सा पास गरी निर्माण गरिएको घरको हकमा नक्सा पास सम्पन्न प्रमाण पत्र वा घरको क्षेत्रफल खुल्ने अन्य आधिकारिक कागजात, कच्ची घर भएको हकमा घरको अनुमानित लम्बाई र चौडाईको विवरण, व्यवसाय नवीकरणका लागि व्यवसाय दर्ता प्रमाण पत्र, घर वा जग्गा बहालमा दिएको भए बहाल सम्झौता पत्र।
4: सम्पर्क नम्बरहरू 029560400 र 9852772631। खादबारी नगरपालिका 3 नम्बर वडा कार्यालय, मानी भन्ज्याङ, संखुवा सभा।
6: सरप्राइज जेनी, यो गहना कस्तो छ?
7: छ्या, यस्तो पनि गहना लाउँछन्?
6: अनि यो
7: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
6: नरिसाऊ न, अर्को पनि ल्याएको छु। ल हेर त, यो कस्तो छ?
7: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
6: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
7: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
6: दुर्गा ज्वेलरी उद्योग, खाँदारी 1 बुद्ध टोल, सङ्कुवा सभा।
7: प्रोप्राइटर गोपाल विश्वकर्मा, 9842569801। जनक पौडेली, 9852558344 र 029560248।
6: दुर्गा ज्वेलरी उद्योग, खाँदारी 1 बुद्ध टोल, सङ्कुवा सभा।

0: रेडियो संखुवा सभा समय सूचक अहिले मध्याह्नको 12 बज्यो।
1: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
2: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
1: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
2: हाम्रा सेवाहरू
1: दाँत नदुखाई खोल्ने,
2: दाँत भर्ने, दाँतको आकृति गर्ने,
1: दाँतको एक्सरे सुविधा,
2: बाँगाटिङ्गा नमिलेका दाँत मिलाउने,
1: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
2: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
1: ध्यान दिनै पर्ने कुरा,
2: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
1: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
0: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1 हाटलाग नेटुडी खेल छेउ संखुवा सभा। फोन नम्बर 0295 62 320 र 98 420 50 541।
3: This is Radio Sankhuwa Sabha 95.5 MHz.
4: भेटेको सी विपत्तिमा ज्यान गुमाएका मध्ये 1100 बढ़ीको शव भेटियो। 8 दिन बितिसक्दा पनि बेपत्ता भएका आफन्त नभेटिएपछि रसुवा र नुवाकोटका केही परिवारद्वारा भने अन्तिम संस्कारको तयारी। बाढ़ीका कारण प्रभावित नुवाकोट र रसुवाका विद्यालयहरू अनिश्चितकालका लागि बन्द। तत्काल विद्यालय सञ्चालन गर्न कठिनाई भएको शिक्षा कार्यालयको भनाई। अमेरिकी सेनाले हर्मुज जलमार्ग नजिकका इरानी संरचनाहरूमा आक्रमण जारी राखेको राष्ट्रपति ट्रम्पको भनाई। र एसीसी प्रिमियर लीगमा तास्मिनियालाई नेपालको सामान्य लक्ष्य पेश।
5: दैनिक रू 197 मा ₹50 लाखको बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
6: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि

0: नमस्कार, कान्तिपुर डायरीका साथमा दीपशिखा र तारा समाचार अब विस्तारमा। भोटेकोशी विपत्तिको आठौं दिन रसुवा सहित चितवन, धादिङ, तनहुँ, गोर्खा, नुवाकोट र नवलप्रासी पूर्व लगायतका ठाउँमा सफेला परिरहेका छन्। अचानक बाढ़ी आएको कारणबारे जलवायु विज्ञ, हिमाल र हिमनदीका विशेषज्ञहरू अध्ययनमा छन्। बाढ़ी प्रभावितको उद्धारका लागि नेपाली सेना सहित स्वयंसेवकहरू घाइतेहरूको उद्धार तथा खोजीमा जुटिरहेका छन्। अधिकांश उद्धार उडानहरू रसुवा, टिबुरे, त्रिशुली तथा ढुन्चे क्षेत्रमा केन्द्रित रहेका छन्। विपत्तिमा कतिको मृत्यु भयो, कति घाइते छन् र कति सम्पर्क बाहिर छन् भन्ने एकीकृत विवरण अझै संकलन भइसकेको छैन। सरकारले राहत तथा सहायता वितरणमा एकद्वार नीति कायम गरेको छ। त्यसका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सोझै रकम पठाउन सकिने व्यवस्था मिलाइएको छ। बाढ़ी प्रभावित क्षेत्रमा उद्धार, खोजी, राहत वितरण, सब व्यवस्थापन लगायतका कार्यका लागि हालसम्म 7,912 जना प्रहरी कर्मचारीहरू परिचालन बाढ़ी प्रभावित क्षेत्रहरूबाट 6,551 जनाको उद्धार गरिएको छ भने हालसम्म बेपत्ता भएको भनिएका 4,858 जनाको खोजी कार्य भइरहेको छ। यसैबीच भोटेकोशी बाढ़ी प्रभावित क्षेत्रमा आज अपरान्हपछि मध्यम वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागका मौसमविद रोजन लामिछानेले भोटेकोशी बाढ़ी प्रभावित रसुवा, नुवाकोट, धादिङ लगायत आसपासका क्षेत्रमा आज अपरान्हपछि मध्यम वर्षा हुने सम्भावना रहेको जानकारी दिए।
1: भोटेकोशीमा आएको विनाशकारी बाढ़ीका कारण आज बिहान 5 बजेसम्म 1,127 जनाको शव फेला परेको छ। रसुवामा 45, नुवाकोटमा 155, धादिङमा 59, चितवनमा 348, गोर्खामा 66, तनहुँमा 38, नवलपरासी पूर्वमा 217, नवलपरासी पश्चिममा 190 र भारतमा 9 गरी 1,127 जनाको शव फेला परेको हो। फेला परेका मध्ये 1,113 शव जाँच मुसुलका सम्पन्न भएको छ भने 95 शव आफन्तलाई हस्तान्तरण गरिएको नेपाल प्रहरीले जनाएको छ। पहिचान नभएका 911 शवको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत अपलोड गरिएको जनाइएको छ। त्यस्तै बाढ़ी प्रभावित क्षेत्रमा उद्धार, खोजी, राहत वितरण, शव व्यवस्थापन लगायतका कार्यका लागि हालसम्म 7,912 जना प्रहरी कर्मचारी परिचालन गरिएको छ। बाढ़ी प्रभावित क्षेत्रहरूबाट 6,541 जनाको उद्धार गरिएको छ भने हालसम्म बेपत्ता भएका 4,858 जनाको खोजी कार्य भइरहेको छ। यस्तै बाढ़ीको 8 दिन बितिसक्दा पनि बेपत्ता भएका आफन्त नभेटिएपछि रसुवा र नुवाकोटका केही परिवारले अन्तिम संस्कारको तयारी थालेका छन्। केही पत्तो नलागेपछि खोजी छाडेर कुशको शव बनाएर उनीहरूले अन्त्येष्टि शुरू गरेका हुन्। 8 दिन बित्दा समेत कुनै जानकारी नआएपछि जीवित भेटिने सम्भावना नरहेको भन्दै पीड़ित परिवारले अन्त्येष्टिको प्रक्रिया अघि बढ़ाएका हुन्। बाढ़ीले अहिलेसम्म रसुवाका 2 र नुवाकोटको विदुर नगरपालिकाका 7 धेरै मानिस बेपत्ता भएका छन्। कतिजना हराइरहेका छन् भन्ने पूर्ण विवरण भने आइसकेको छैन।
0: बाढ़ीका कारण प्रभावित बनेका नुवाकोटका विद्यालयहरू अनिश्चित समयका लागि बन्द गरिएका छन्। बाढ़ीले प्रभावित भएको विदुर नगरपालिका सहित किस्पाङ गाउँपालिकाभित्रका सबै विद्यालय बन्द भएका हुन्। बुलकोट, गढ़ी र तारकेश्वर पालिकाले पनि प्रभावित क्षेत्रका शैक्षिक संस्था सञ्चालन अनिश्चित भएको जनाएका छन्। बाढ़ीका कारण विद्यार्थी, शिक्षक र अभिभावक हराइरहेका, विद्यालयको संरचना, सड़क र पुलमा पुगेको क्षतिले आवत जावत गर्न कठिन रहेकाले तत्कालै विद्यालय सञ्चालनको तयारी नभएको विदुरका नगर प्रमुख राजन श्रेष्ठले जानकारी दिए। दैनिक जनजीवन केही सरल र नदी वारपार गर्न सक्ने भएपछि मात्रै विद्यालय सञ्चालन गर्न सकिने उनको भनाई छ। शिक्षा शाखा प्रमुख नवराज सापकोटाले शैक्षिक क्षेत्रको क्षति ठूलो भएको बताएका छन्। त्रिशुली नदीमा आएको बाढ़ीले सबैभन्दा बढ़ी प्रभावित भएको विदुर नगरभित्र संचालित 83 मध्ये 1 दर्जन विद्यालय प्रत्यक्ष रूपमा प्रभावित भएका छन्।
1: प्रतिनिधि सभाको बैठक आज बस्दैछ। भदौ 10 गते अनिश्चितकालका लागि स्थगित गरिएको प्रतिनिधि सभाको बैठक आज दिउँसो 1 बजे बस्ने भएको हो। प्रतिनिधि सभा बैठक यसअघि भदौ 11 बस्ने तय भएको थियो, तर सभामुखले सो बैठक सूचना टाँसेर स्थगित गर्न लगाएका थिए। बैठकमा सभामुख डोल प्रसाद अरियालले भोटेकोशी बाढ़ी र त्यसले निम्त्याएको क्षतिका सम्बन्धमा विशेष प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ। प्रतिनिधि त्रिशुली नदीमा आएको बाढ़ीले रसुवाको टिमुरे, स्याफ्रुवेसी, बेत्रावती, नुवाकोटको त्रिशुली बजार र देवी काँडेघाट लगायत धादिङ, चितवन र गोर्खा जिल्लाका त्रिशुली नदी तटीय क्षेत्रका धेरै संख्यामा स्वदेशी तथा विदेशी नागरिक बेपत्ता हुनुका साथै ठूलो संख्यामा मृत्यु भएको र व्यापक जनधनको क्षति भएको घटनाप्रति गहिरो दुःख प्रकट गर्दै संघीय संसद सचिवालयले उपलब्ध गराएको विशेष प्रस्तावमा उल्लेख गरिएको छ। यसैबीच आजै अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति र विधान व्यवस्थापन समितिको बैठक बस्दैछ। यसै दिउँसो सभा 12 बजेदेखि विधान व्यवस्थापन समितिको बैठकमा नेपाल विशेष सेवा ऐन 2042 साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक 2083 दफावार छलफल गर्ने कार्यसूची रहेको छ। जुम्लाको गुठीचर गाउँपालिकाले प्रधानमन्त्री राहत कोषमा 12,67,348 रूपियाँ जम्मा गर्ने भएको छ। भोटेकोशी बाढ़ीबाट प्रभावित नागरिकको उद्धार राहत तथा पुनस्थापनाका लागि राहत रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत टेक बहादुर बुढा थापाले जानकारी दिए। विपद व्यवस्थापन समितिको बैठकले गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी र शिक्षकबाट संकलित रकम तथा विपद व्यवस्थापन कोषबाट रकम थप गरी प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने निर्णय गरेको हो। गुठीचौरका जनप्रतिनिधिले 49,625 कर्मचारी, 431,525 शिक्षकले 268,498 र गाउँपालिका विपद व्यवस्थापन कोषबाट 5,00,000 रूपियाँ गरेर प्रधानमन्त्री राहत कोषमा रकम जम्मा गर्ने निर्णय गरेको हो।
0: काठमाडौँबाट मुगलिनतर्फ बाहिरिने सवारी साधनमध्ये पेट्रोलियम पदार्थ बोकेका र दुई पाङ्ग्रेस सवारी साधन बाहेक सबैलाई नागढुङ्गा सुरुङ मार्ग खुल्ला गरिएको छ। नागढुङ्गा पातले वनमा सड़क भाँचिएपछि आवागमन प्रभावित भएको छ। अहिले पेट्रोलियम पदार्थ बोकेका सवारी र मोटरसाइकललाई भने सो स्थानबाट एकतर्फी आवाजावतको व्यवस्था मिलाइएको सड़क विभागले जनाएको छ। विभागका अनुसार सड़क भाँचिएको स्थानमा भने प्राविधिक अध्ययनपछि मात्र मरम्मतको काम शुरू हुने बताइएको छ। पूर्ण रूपमा सड़क सञ्चालन ल्याउने बारे छलफल भइरहेको सड़क विभागले जनाएको छ।

कान्तिपुर डायरीमा अब अन्तर्राष्ट्रिय प्रसंग। राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सेनाले हर्मुज जलमार्ग नजिक इरानी संरचनाहरूमा आक्रमण गरिरहेको जनाएका छन्। उनले तेहरानलाई प्रतिशोध लिने निर्णय गरेमा विनाशकारी परिमाण भोग्नुपर्ने चेतावनी दिएका हुन्। राष्ट्रपति ट्रम्पले आफ्नो सामाजिक सञ्जालमा पोस्ट गर्दै अमेरिकाले हर्मुजको जलमार्ग नजिकै इरानी संरचनामा आक्रमण गरिरहेको र सो आक्रमण ठूलो र शक्तिशाली भएको दावी गरेका छन्। उनले सो आक्रमण इरानी समुद्री खानीहरू जलमार्गमा बिछ्याउने असफल प्रयास र जोर्डनमा अमेरिकी सैन्य आधारमा मिसाइल आक्रमण गरेपछि प्रतिक्रिया आएको बताएका छन्। आठ मिसाइलहरू सबै सफलतापूर्वक खसालिएको राष्ट्रपति ट्रम्पलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। कान्तिपुर डायरीमा अब खेल प्रसंग। नेपाल ए ले एक दिवसीय खेलमा तास्मेनियालाई 193 रनको सामान्य लक्ष्य दिएको छ। नेपाल ए ले 43 ओभर 3 बलमा सबै विकेट गुमाउँदै 192 रनको योगफल बनाएको हो। अस्ट्रेलियामा जारी खेलमा नेपाल ए विरूद्ध टस जितेर तास्मेनियाले पहिले फिल्डिङ रोजेको थियो। मयान यादव र तृतराज दासले पहिलो विकेटका लागि 55 रनको साझेदारी गरे। मयान 32 रनमा आउट भए। तृतराजले 37 रन जोड्दै उनी नै टोलीका लागि सर्वाधिक रन जोड्ने खेलाड़ी बने। कुशल मल्लले 29 रन, पवन सराफले 22 रन, दीपक डुब्नेले 18 रन, कुशल भुर्तेलले 12 रन तथा लोकेश बम र अनिल कुमार शाहले समान 11 रन बनाए। अवस्था कान्तिपुर डायरी अहिलेलाई यति नै। दिउँसो 3 बजे अर्को बुलेटिनका साथमा उपस्थित हुने नै छौं। अहिलेलाई दिउँसिका र तारा विदा हुन्छौं। नमस्कार।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 मेगाहर्ज
1: आयो सबको घर घरमा।
2: तपाईको व्यवसाय संस्था कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
3: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
2: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
4: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
5: सरप्राइज जेनी, यो गहना कस्तो छ?
6: छ्या, यस्तो पनि गहना लाउँछन्?
5: अनि यो
6: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
5: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त, यो कस्तो छ?
6: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
5: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
6: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
5: दुर्गा ज्वेलरी उद्योग, खाँचबारी 1 बुद्ध टोल, संखुवा सभा।
6: प्रोप्राइटर गोपाल विश्वकर्मा, 98 4 20 59 8 1, जनक पौडेली 98 5 20 58 344 र 0 29 5 60 248।
5: दुर्गा ज्वेलरी उद्योग, खाँचबारी 1 बुद्ध टोल, संखुवा सभा।
7: नमस्कार है वडा अध्यक्षज्यू।
8: नमस्ते नमस्ते, के भन्नु भएको?
7: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
8: भन्नुहोस् न त, त्यस्तो के कुरा थियो कुन्नी?
7: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
8: यो मेरो सुट त हाम्रै सखुवा सभाको डबुडा एक मात्रै विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा टेलर खातबारीबाटै सिलाएको त हो नि। तपाईँहरू पनि हेर्छ भन्ने विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला।
7: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
9: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
6: नाइ के बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है।
5: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
10: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
11: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटा।
5: सम्पर्क नम्बर 0 29 5 60 6 79 र मोबाइल नम्बर 98 4 20 82 776।
12: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खाजारी 1 बुद्धचोकबाट दूरसञ्चार जाने बाटो।
6: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
5: त्यसको लागि के को चिन्ता, हाम्रै खाँचबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
13: शुभलक्ष्मी कृषि औजार सप्लायर्स खादबारी एक नगरपालिका रोड सङ्खुवा सभा।
5: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
13: प्रोप्राइटर लक्ष्मी काफ्ले।
5: सम्पर्क 9843447262,
13: 9810555580
5: र वाट्सएप नम्बर 9852028646।
14: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
5: नमस्कार भाइ, तुमलेतिर पो हिँडेको हौ। म त
14: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
5: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
14: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
5: ए ल ल, सँगै जाउँ न भाइ।
13: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
5: रबिन टेलर्स, खातबारी नगरपालिका 9 तुमलिङ टार, राधाकृष्ण मन्दिर अगाडि।
13: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
5: सम्पर्क नम्बर 9860946400
13: र 9919327775।
5: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
15: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खादबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खादबारी एक, खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800906062।
16: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैतालाले फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नि?
17: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो, सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
18: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी सोह्र सुनसरी। सम्पर्क नम्बर 9852557768, 9852557768।
19: साथै 9852557768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
13: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
5: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खादबारीमा सेवा दिइरहनु भएको छ।
13: शङ्का सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
5: हाम्रा सेवाहरू
13: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
5: दाँत खोल्ने, दाँत सफा गर्ने,
13: दाँतको एक्सरे गर्ने,
5: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
13: झिक्न मिल्ने आरपीडी लगाइने,
5: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
13: बाङ्गोटिङको दाँत मिलाइने,
5: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
13: मनकामना डेन्टल क्लिनिक, खाद्रे नगरपालिका एक, प्रहरी गेट, सेउ सङ्खुवा सभा, हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
5: सम्पर्क नम्बर 0295906667 र 9842226667।
20: You are listening to Radio for the Century, broadcasting live on 95.5 MHz, on air, online,

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: सम्पूर्ण करदाताहरूमा खादबारी नगरपालिका 3 नम्बर वडा कार्यालयको हार्दिक अनुरोध। खादबारी नगरपालिकाले सम्पत्ति कर, मालपोत भूमिकर, तिरो, व्यवसाय नवीकरण दस्तुर लगायतका राजस्व तथा अन्य सेवा शुल्क संकलन कार्यलाई थप प्रभावकारी, पारदर्शी तथा प्रविधि मैत्री बनाउन हाल सूत्रा सिस्टम फुल वर्जन सञ्चालनमा ल्याएको छ। उक्त प्रणालीमा प्रत्येक करदाताको व्यक्तिगत विवरण, घर जग्गाको विवरण तथा व्यवसाय सम्बन्धी विवरण एक पटकका लागि अद्यावधि गर्न आवश्यक भएकाले कर तिर्न आउँदा देहायका कागजात अनिवार्य रूपमा साथमा ल्याई सहयोग गरिदिनु हुन सम्पूर्ण करदाताहरूमा हार्दिक अनुरोध गर्दछौ।
2: साथमा ल्याउनु पर्ने कागजातहरू: नेपाली नागरिकताको प्रमाण पत्र, जग्गा धनी प्रमाण पूर्जा, लाल पूर्जा, नक्सा पास गरी निर्माण गरिएको घरको हकमा नक्सा पास सम्पन्न प्रमाण पत्र वा घरको क्षेत्रफल खुल्ने अन्य आधिकारिक कागजात, कच्ची घर भएको हकमा घरको अनुमानित लम्बाई र चौडाईको विवरण, व्यवसाय नवीकरणका लागि व्यवसाय दर्ता प्रमाण पत्र, घर वा जग्गा बहालमा दिएको भए बहाल सम्झौता पत्र।
1: सम्पर्क नम्बरहरू 029560400 र 98520-72631। खादबारी नगरपालिका 3 नम्बर वडा कार्यालय, मानी भन्ज्याङ, संखुवा सभा।
3: होइन है मास्टर नि नानी, अब तिमी त जान्ने बुझ्ने मान्छे, म त एउटा कुरा सोधौ भन्दैछु हो नानीलाई।
4: भन्नुहोस् न हजुर बुवा, के कुरा हो?
3: यो बुढेसकाल लागेपछि त नानी आँखा पनि राम्रोसँग देख्दिन, कान पनि राम्रोसँग सुन्दिन, कहाँ गएर पो राम्रो उपचार गर्नु होला नि नानी?
4: ए त्यसको लागि त हाम्रै खातबारीमा तेजरत आँखा तथा कान उपचार केन्द्र छ, त्यही जानुहोस् न हजुर बुवा। विगत 17 वर्षदेखि संखुवा सभा जिल्लाको खादबारीमा सञ्चालित नेपाल नेत्र ज्योति संघ तेजरत नाखा तथा कानुपचार केन्द्रमा प्रदान गरिने सेवा तथा सुविधाहरू:
5: दक्ष तथा अनुभवी प्राविधिकहरूबाट आँखा सम्बन्धी सम्पूर्ण चेक जाँच गरिने,
4: अटो रिफ्याक्टोमिटर द्वारा आँखाको पावर जाँच गरिन्छ,
5: नन कन्ट्याक्ट टोनोमिटर र अप्लानेसन मिटरबाट आँखाको प्रेसर जाँच गरिन्छ,
4: नागरिकता वा परिचय पत्रको साथमा आएमा 60 वर्ष भन्दा माथिका बिरामीहरूलाई चस्मा खरिदमा 25% छुटको व्यवस्था गरिएको छ,
5: असहाय बिरामीहरूलाई निशुल्क उपचारको व्यवस्था गरिएको छ,
4: मोतियाबिन्द भएका बिरामीलाई छनौट गरी महिनामा 1 दिन निशुल्क शल्यक्रिया गरिन्छ,
5: कान सम्बन्धी सम्पूर्ण चेक जाँच गरी कानको सुनवाई क्षमता जाँच गरिन्छ, साथै सुनवाई क्षमता अनुसारको कानको मेसिन सुपथ मूल्यमा उपलब्ध गराइन्छ,
4: प्रत्येक विद्यालयमा गएर विद्यार्थीको आँखा जाँच गर्ने र दृष्टिदोष भएका विद्यार्थीलाई निशुल्क चस्मा वितरण गरिन्छ,
5: र टेलिमेडिसिनबाट रोग विशेषज्ञ डाक्टरबाट सुझाव तथा परामर्श लिन सकिन्छ, साथै जिल्लाको मकालु गाउँपालिकाको नुम, चैनपुर नगरपालिकाको चैनपुर बजार र सिलिचोङ गाउँपालिकाको ताम्कुबाट पनि आँखा उपचार केन्द्रको स्थापना गरी सेवा प्रदान गरिरहेको छ।
4: थप जानकारीको लागि 029562061,
5: 029573315
4: र 98520601177
5: नेपाल नेत्र ज्योति संघ तेज रत्न आँखा तथा कान उपचार केन्द्र, खादबारी संखुवा सभा।
6: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्म्यो। उफ, कुन जन्मको पाप थियो कुन्नी?
7: ए अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्केको क्लब फुट समस्या हो, सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
8: उपचारको लागि सम्पर्क अपाङ्गा बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी 16 सुनसरी, सम्पर्क नम्बर 98525557068, 98525557068।
9: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
10: आयो सबको घर घरमा।
11: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा। नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो शङ्खुवा सभा 95.5 मेगाहर्ज।
12: अब रेडियो शङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
13: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
14: खुशीको खबर, खुशीको खबर, खुशीको खबर। तपाई हाम्रै बजार खादबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू: दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खादबारी 1 शङ्कर सभा जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0 29 5 75 2 67, मोबाइल 97 4 38 46 0 84।
13: This is Radio Songkhwa Sabha 95.5 MHz.

0: अहिले यहाँहरू सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज।
1: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
2: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
1: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
2: हाम्रा सेवाहरू
1: दाँत नदुखाई खोल्ने,
2: दाँत भर्ने, दाँतको आसुति गर्ने,
1: दाँतको एक्सरे सुविधा,
2: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
1: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
2: दाँत नहुनेर बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
1: ध्यान दिनै पर्ने कुरा,
2: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
1: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
3: पाथीभरा डेन्टल, खातबारी नगरपालिका एक, हाटलाग नेटुडी खेल छेउ, सङ्खुवा सभा। फोन नम्बर 029562320 र 98420505041।
4: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
5: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लाई छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
4: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खातबारी एक, नगरपालिका रोड, सङ्खुवा सभा।
5: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
4: प्रोप्राइटर लक्ष्मी काफ्रे,
5: सम्पर्क 98433-47262,
4: 98-10-55-55-85
5: र वाट्सएप नम्बर 98-5-20-28-646।
4: होइन, यो खातबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
6: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खातबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि। प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खातबारी नगरपालिका एक, प्रगति टोल। विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लरमा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याब सुपथ मूल्यमा गरिन्छ। साथै पाँचजनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ। प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 98163-55553 र 98423-18-049।
7: तिमी उठ्ने बेला भएन भनेको, तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
4: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खातबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोरेन सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
7: हाम्रो सेवाहरू
4: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडिमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 029-560-580, 99-520-160-580 र 99-421-08-181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्स, खातबारी एक, सङ्खुवा सभा।

0: ओहो लु नमस्कार है सर।
1: ओहो लु नमस्कार है सर। नमस्कार। अनि के हो आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट
0: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
1: त्यसो भए सर म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
2: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संसार सभाको खातबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
3: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
2: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
3: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
2: छटाल टेलरिङ सेन्टर खाँदबारी एक बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
3: डिजाइनर सुमन ठटाल 9865349444
2: र 029590155।
0: More style, more design. Total Tailors.

0: महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको घर पर्दो साथी ठूलो क्याबिन शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैँ अगाडि
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङटार 0295751147
2: सरप्राइज जेनी यो गहना कस्तो छ
3: छ्या यस्तो पनि गहना लाउँछन्
2: अनि यो
3: तपाईँलाई त गहना किनै आउँदैन कि झन् आकर्षक गहना ल्याइदिनु है भनेको त
2: नरिसाउ न अर्को पनि ल्याएको छु ल हेर त यो कस्तो छ
3: आहा सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त कहाँ किन्नु भएको
2: अन्त कहाँ हुनु र त्यही दुर्गा ज्वेलरीमा त हो नि
3: हजुर तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस् यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्
2: दुर्गा ज्वेलरी उद्योग खाँचबारी एक बुद्ध टोल सङ्कुवा सभा
3: प्रोप्राइटर गोपाल विश्वकर्मा 98420 59 8 जनक पौडेली 98520 58 344 र 029560248
2: दुर्गा ज्वेलरी उद्योग खाँचबारी एक बुद्ध टोल सङ्कुवा सभा
4: नमस्कार है सर टाढै लाग्नु भयो निकै हतारमा हुनुहुन्छ त
5: नमस्कार भाइ तुमलिङतिर पो हिँडेको हौ म त
4: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर
5: होइन भाइ म त रबिन टेलर्सतिर पो हिँडेको हौ छोराको बिहे पनि आउन लाग्यो सुट पनि सिलाउनु पर्नेछ मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ
4: ओहो सर त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो सँगै जाउँ न त सर
5: ए ल ल सँगै जाउँ न भाइ
6: हामी कहाँ सटिङ सुटिङका कपडा अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ
5: रबिन टेलर्स खाँचबारी नगरपालिका 9 तुमलिङ 4 राधाकृष्ण मन्दिर अगाडि
6: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल
5: सम्पर्क नम्बर 9860946000
6: र 9819320775
7: You're listening to the greatest beats, hits, news, views on 95.5 Radio Sankawasava.

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
2: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खाकबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खादबारी 1 खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800902062।
3: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
1: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
3: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदबारी 1 नगरपालिका रोड, संखुवा सभा।
1: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
3: प्रोप्राइटर लक्ष्मी काफ्ले,
1: सम्पर्क 9843347262,
3: 9010555580
1: र वाट्सएप नम्बर 9852028646।
4: आयो सबको घर घरमा।
5: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
6: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 MHz।
5: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 9842357841 र 0295262666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
7: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
8: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
2: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खाँदबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोरेन सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
8: हाम्रो सेवाहरू
2: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0295605080, 9825165580 र 9841108181। ज्योति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खाँदबारी 1, संखुवा सभा।
9: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। कुन जन्मको पाप थियो कुनि?
10: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
11: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 9852557768, 9852557768।
12: साथै 98525577 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
13: नमस्कार है वडा अध्यक्षज्यू।
14: नमस्ते नमस्ते, के भन्नु भयो त?
13: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
14: भन्नुहोस् न त, त्यस्तो के कुरा थियो कुन्नी?
13: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
14: यो मेरो सुट त हाम्रै सकुवा सभाको दबुडा एक मात्रै विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा टेलर्स खातबारी भन्दै सिलाएको त हो नि। तपाईँहरू पनि हेर्छ भन्ने विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला।
13: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
15: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
16: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
17: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
18: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
19: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल,
17: सम्पर्क नम्बर 0295607679 र मोबाइल नम्बर 98422776।
20: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादबारी एक बुद्धचोकबाट दूरसञ्चार जाने बाटो।
21: श्री हिमालय किरण पब्लिक क्याम्पस खादबारी 7 नयाँ बजारमा विद्यार्थी भर्ना सम्बन्धी जरुरी सूचना। पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस हिमालय किरण पब्लिक क्याम्पस खादबारी 7 नयाँ बजार सङ्खुवा सभामा शिक्षा शास्त्र संकाय अन्तर्गत 4 वर्षीय बीएड र व्यवस्थापन संकाय बीबीएस बिहानी सत्रमा कक्षा सञ्चालन हुने तपसिलमा उल्लेखित सुविधा सहित शैक्षिक वर्ष 2083 को लागि प्रथम वर्षमा भर्ना खुलेको अनुरोध छ।
22: उपलब्ध सुविधाहरू: 1. दक्ष र अनुभवी शिक्षकहरूबाट नियमित पठन पाठनको व्यवस्था भएको। 2. शान्त र मनोरम वातावरण साथै पर्याप्त मात्रामा भौतिक सुविधा भएको। 3. सर्वसुलभ शुल्कमा पठन पाठन गर्न सकिने। 4. वार्षिक परीक्षा प्रणालीमा आधारित शैक्षिक कार्यक्रम साथै व्यवस्थित पुस्तकालयको व्यवस्था भएको। 5. पर्याप्त मात्रामा खेलकुदका सामग्रीहरू व्यवस्था भएको र प्रयोगात्मक साथै व्यावहारिक शिक्षामा आधारित। 6. आन्तरिक परीक्षाको व्यवस्था सबै तहरमा भएकाले विद्यार्थीहरूलाई उच्च प्राप्ताङ्क प्राप्त गर्न सफल। 7. विद्यार्थी छात्रावास साथै विपन्न जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था साथै एका घरको दुईजना विद्यार्थी भएमा नियमानुसार मासिक शुल्कमा छुटको व्यवस्था भएको। 8. सुविधा सम्पन्न पुस्तकालयको साथमा इन्टरनेटको सुविधा। 9. यातायातको सुविधा भएको।
23: सम्पर्कको लागि श्री हिमालय किरण पब्लिक क्याम्पस खादावारी नपा 7 नयाँ बजार सङ्खुवा सभा, फोन नम्बर 0295611065, 98421552564, 98421262987 र 98520519906।

0: तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: हेर्नु विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नी?
2: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
3: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी सोह्र सुनसरी। सम्पर्क नम्बर 98525557068, 98525557068।
4: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
5: सरप्राइज जेनी, यो गहना कस्तो छ?
6: छ्या, यस्तो पनि गहना लाउँछन्?
5: अनि यो
6: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
5: नरिसाऊ न, अर्को पनि ल्याएको छु। ल हेर त, यो कस्तो छ?
6: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
5: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
6: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुनचाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुनचाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
5: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1 बुद्ध टोल, सङ्खुवा सभा।
6: प्रोप्राइटर गोपाल विश्वकर्मा, 98429981, जनक पौडेली 98525854 र 029562048।
5: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1 बुद्ध टोल, सङ्खुवा सभा।

0: महेन्द्र बोलेरो पिकअप हो, तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
3: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
2: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी 1 नगरपालिका रोड, सङ्खुवा सभा।
3: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
2: प्रोप्राइटर लक्ष्मी काफ्ले।
3: सम्पर्क 98433-47-262,
2: 98-10-55-55-85
3: र व्हाट्सएप नम्बर 98-5-20-28-6 46।
4: आयो सबको घर घरमा आयो।
5: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
6: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज।
5: अब रेडियो सङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98-432-57-841 र 0-29-562-666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो सङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
7: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
2: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
8: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
2: प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खाँदारी नगरपालिका 1, प्रगति टोल।
8: विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कान पुलौदी टाल्ने, इयर ल्याप सुफत मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% छुटको व्यवस्था छ। प्रोप्राइटर प्रतीक्षा दाहाल। सम्पर्क नम्बर 98-163-55-553 र 98-423-18-049।
9: तिमी उठ्ने बेला भएन भनेको, तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
8: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको धित्री स्टोर निर्माण होम डेकोरेन सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
9: हाम्रो सेवाहरू
8: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री। सम्पर्क नम्बर 0-29-560-580, 99-520-160-580 र 99-421-08-181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खादबारी 1, सङ्खुवा सभा।
10: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
11: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ? म त
10: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
11: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
10: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
11: ए ल ल, सँगै जाउँ न भाइ।
2: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
11: रबिन टेलर्स, खातबारी नगरपालिका नौ, तुमलिङ टार, राधाकृष्ण मन्दिर अगाडि।
2: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
11: सम्पर्क नम्बर 98 60 96 40 00
2: र 98 19 32 77 75।

नमस्कार, म मदन पौड्याल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। संसदमा प्रधानमन्त्री शाहको सम्बोधन, दृढ़ संकल्पका साथ विपदसँग लड्ने प्रतिबद्धता। प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म 7 अर्ब 88 लाख रूपियाँ जुटियो। मुगलिनतर्फ बाहिरिने मध्ये इन्धन र दुई पाङ्री बाहेक सबै गाड़ीलाई नागढुङ्गा सुरुङ मार्ग खुला। अवरूद्ध राजमार्गको दबाव व्यवस्थापन गर्दै मकवानपुर प्रहरी। गराएतिर अत्यावश्यक क्षेत्रलाई प्राथमिकतामा राखेर ग्यास उपलब्ध गराउने निर्णय, आपूर्ति र वितरण सहज बनाउने प्रयास। चीनले खुलायो भोटेकोशी बाढ़ीले बगाएको सड़क, गाड़ी मार्फत ढुवानी गरेर उद्धार सामग्री पुर्याइँदै। र अस्ट्रेलिया भ्रमणमा रहेको नेपाल ए टोली अभ्यास खेलमा तास्मानियासँग 2 विकेटले पराजित। नेपाल खबरमा अब पूरा खबर। प्रधानमन्त्री बालेन्द्र शाहले आजको प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्नुभएको छ। गएको 10 गते बुधबार बिहान रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ी, त्यसबाट भएको जनधनको क्षति र भइरहेको खोज, उद्धार, उपचार, राहत र नागरिकको व्यवस्थापन लगायतका विषयमा प्रधानमन्त्री शाहले आजको संसदमा जानकारी गराउनु भएको हो। उहाँले दृढ़ संकल्पका साथ यो विपदसँग लड़ने प्रतिबद्धता जनाउनु भएको छ। प्रधानमन्त्री शाहले भोटेकोशी बाढ़ीको सूचना आएदेखि नै सरकार प्रभावकारी राहतमा जुटेको समेत बताउनुभयो। यो क्रम अहिले पनि निरन्तर चलिरहेको छ। साथै उहाँले यो पीड़ा रसुवा, नुवाकोट र धादिङको मात्र नभई सिंगु नेपालको साझा वज्रपात रहेको बताउनुभयो। देशमा संकट परेका बेला नेतृत्वले आड़ र भरोसा दिनुपर्नेमा उहाँको जोड़ छ। रसुवाको बाढ़ीले ज्यान गुमाउनेको संख्या 1114 जना पुगेको छ। पछिल्लो क्षति अवस्थाको विवरणसहित उहाँले ज्यान गुमाउनेको संख्या 1114 पुगेको उल्लेख गर्नुभयो। फेला परेका शवमध्ये अहिलेसम्म 95 जनाको शनाखत भई आफन्तलाई बुझाइएको छ। अहिलेसम्म 292 जना घाइते भएका छन्, जसमध्ये 182 जना उपचारपछि अस्पतालबाट डिस्चार्ज भइसकेका छन् भने अन्यको उपचार चलिरहेको छ। अझै 3916 जना सम्पर्कविहीन छन्। अहिलेसम्म 11993 जनाको उद्धार गरिएको छ। सरकारले प्रभावित जिल्ला र पालिकाका लागि राहत रकम निकासा गरेको प्रधानमन्त्री शाहले जानकारी गराउनु भएको छ। प्रधानमन्त्री शाहले जलविद्युत आयोजनाका सुरुङभित्र फँसेका नागरिकहरूको उद्धारमा भइरहेको ढिलाईबारे पनि संसदलाई जानकारी गराउनुभयो। सुरुङमा फँसेकाहरूको उद्धार गर्न प्राविधिक जटिलताका कारण ढिलाई भएको उहाँको भनाई छ। त्यस्तै उहाँले रसुवा बाढ़ीको घटना जलवायु परिवर्तनसँग पनि सम्बन्धित भएकोले यसबारेमा अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउनुपर्ने बताउनु भएको छ। हिमालय क्षेत्रमा जोखिम बढ़ेकाले यो विश्वको साझा जिम्मेवारी भएको प्रधानमन्त्री शाहले उल्लेख गर्नुभयो। रसुवाको बाढ़ी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ़दै गएको छ। सरकारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोष मार्फत बाढ़ी प्रभावितका लागि आर्थिक सहयोग जुटाइरहेको छ र यसमा सहयोग आउने क्रम बढ़दै गएको प्रधानमन्त्री बालेन्द्र शाहले जानकारी दिनुभयो। राहत कोषमा आजसम्म 7 अर्ब 88 लाख 57 हजार 217 रूपियाँ जम्मा भएको छ। कोषबाट राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई हिजो 1 अर्ब रूपियाँ निकासा गरिएको थियो। त्यसमध्येबाट 6 करोड़ 75 लाख रसुवा, नुवाकोट, धादिङ, गोर्खा र तनहुका बाढ़ी प्रभावित 15 वटा पालिकामा निकासा भइसकेको छ। कोषमा अहिले 6 अर्ब 88 लाख 57 हजार 217 मौजदात रहेको छ भने थप 61,41,702 अमेरिकी डलर जम्मा भएको छ। नागढुङ्गा मुगलिन सड़क खण्डका विभिन्न ठाउँमा सड़क भाँचिएको छ। नागढुङ्गा नजिकै पातले वनमा सड़क भाँचिएको सड़क विभाग धादिङले जनाएको छ। काठमाण्डुबाट मुगलिनतर्फ बाहिरिने गाड़ीमध्ये पेट्रोलियम पदार्थ बोकेका र दुई पाङ्री बाहेक सबैलाई नागढुङ्गा सुरुङ मार्ग खुल्ला गरिएको छ। पेट्रोलियम पदार्थ बोकेका र मोटरसाइकललाई भने पातले वन क्षेत्रबाटै एकतर्फी आवत जावतको व्यवस्था मिलाएको सड़क विभागले जनाएको छ। विभागका अनुसार सड़क भाँचिएको ठाउँमा प्राविधिक अध्ययनपछि मात्र मरम्मतको काम शुरू हुनेछ। मलेखु बजार नजिकै पनि परेवा भीरमा सड़क भाँचिए पछि जोखिमयुक्त भएको छ। गजुरी गाउँपालिका 3 परेवा भीरमा वैकल्पिक मार्ग खोलिएको जिल्ला प्रहरीकारले धादिङले जनाएको छ। परेवा भीरमा 100 मिटरको नयाँ ट्रयाक खोलिएको हो। धादिङको कृष्णभीर सड़क पनि त्रिशुलीको बाढ़ीले यसअघि नै कटान गरेको छ। गाड़ी तथा मानिस वारपार गर्न नमिल्ने गरी कृष्णभीर क्षेत्र अवरूद्ध छ। त्यस्तै जवाङ खोला नजिकै पनि सड़क चर्किएको छ। त्रिशुलीको बाढ़ीले सड़कको टेवा पर्खालमा क्षति गरेको छ। भदौ 10 गतेको बाढ़ीले पृथ्वी राजमार्ग ठाउँ ठाउँमा अवरोध हुँदा विशेष गरी हेटौडा हुँदै चल्ने वैकल्पिक सड़कमा गाड़ीको चाप छ। हेटौडा काठमाडौँ सड़क खण्डमा यति बेला गाड़ीको चापसँगै
व्यवस्थापनको दबाव पनि बढ़ेको छ। त्रिशुली नदीमा आएको बाढ़ीका कारण पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णवीरमा सड़क अवरूद्ध भएपछि काठमाण्डु आवत जावतका लागि वैकल्पिक मार्ग प्रयोग गर्नुपर्ने बाध्यता छ। वैकल्पिक सड़कमा गाड़ी र यात्रुको चाप बढ़ेसँगै मकवानपुर प्रहरीले सड़क व्यवस्थापनलाई प्राथमिकतामा राखेको जनाएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक श्यामबहादुर खत्री र जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक रमेश विष्ट आफै सड़कमा खटिएर आवागमन व्यवस्थापन गरिरहनु भएको छ। गाड़ीको लामो लाइन, सांगुरा सड़क र वैकल्पिक मार्गमा बढ़ेको चापका बीच प्रहरीले निर्धारित रूट अनुसार संचालन गराउने, जाम व्यवस्थापन गर्ने तथा अत्यावश्यक गाड़ीलाई प्राथमिकता दिने काम गरिरहेको छ। प्रशासनले 14 सीट भन्दा कम क्षमताका गाड़ीका लागि छुट्टै रूट निर्धारण गरेको छ। हेटौडाबाट काठमाण्डौ छुट्ने ती गाड़ीले भीमफेदी, कुलेखानी, सिस्नेरी, दक्षिणकाली र काठमाण्डौबाट फर्किनेले फर्पिङ, फाखेल, कुलेखानी, भीमफेदी सड़क प्रयोग गर्नुपर्नेछ। ठूला यात्रुवाहक तथा मालवाहक गाड़ीलाई काठमाण्डौतर्फ छोड्दा त्रिभुवन राजपथ र फर्किदा कान्ति लोकपथ प्रयोग गर्न भनिएको छ। त्रिभुवन राजपथमा रहेको कमजोर बेली ब्रिजका कारण इन्धन तथा धेरै लोडका गाड़ी सञ्चालन नगर्न प्रशासनले आग्रह गरेको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक विष्टले यात्रालाई सहज बनाउने काम भइरहेको बताउनुभयो। सामान्य अवस्थामा झण्डै 3 घण्टामा पूरा हुने हेटौडा काठमाण्डु यात्रा अहिले चापका कारण 5 घण्टासम्म लम्बिएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्।

0: यो चाड पर्वमा युरो पेन्ट प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 युरो पेन्टको खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: थोरै बचत धेरै कायदा, बिमा काचन फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामसाहापथ काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान।
2: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाख सम्मको छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
1: फोन 0556943333 4935555।
5: सिधा कुरा प्रस्तुत विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल खबरमा अब थप खबरहरू। नेपाल आयल निगमले व्यावसायिक प्रयोजनका लागि ग्यास बिक्री वितरणमा तत्कालका लागि रोक लगाउँदै घरायसी र अत्यावश्यक क्षेत्रलाई प्राथमिकतामा राखेर ग्यास उपलब्ध गराउने निर्णय गरेको छ। पृथ्वी राजमार्गको कृष्णवीर खण्डमा त्रिशुली नदीले सड़क कटान गरेपछि काठमाडौँ उपत्यका सहित आसपासका जिल्लामा खाना पकाउने ग्यास आपूर्ति प्रभावित भएको छ। निगम र ग्यास विक्रेता महासंघको टोलीबीच आज बसेको संयुक्त बैठकले ग्यासको आपूर्ति र वितरण सहज बनाउन विभिन्न निर्णय गरेको हो। अब काठमाडौँ उपत्यकामा बिक्री वितरण गर्ने ग्यास उद्योगले अहिलेलाई तराईका उद्योगमा नै ग्यास सिलिण्डर भरेर वैकल्पिक मार्गबाट काठमाडौँ ल्याउने व्यवस्था मिलाइएको छ। बजारमा आउने ग्यास अब अति आवश्यक उपभोक्तालाई मात्र वितरण गरिनेछ। व्यावसायिक प्रयोजनमा ग्यास उपभोग गर्ने व्यवसायीले आफै ग्यास व्यवस्थापन गर्नुपर्नेछ। बजारमा कृत्रिम अभाव वा कालो बजारी हुन नदिन र उपभोक्तालाई सहजीकरण गर्न आवश्यक प्रयास गरिने भएको छ। चीनले रसुवागढ़ी जोड्ने केरून नाका जाने स्थलमार्ग पूर्णरूपमा पुनः संचालनमा ल्याएको छ। सीमावर्ती चीनको स्वशासित क्षेत्र तिब्बत केरूङ जीरोङ नाकामा लेदोसहितको पहिरो जाँदा ठूलो क्षति पुगेको छ। बाढ़ीले बगेको सड़क खुलाएसँगै उद्धारकर्मी राहत सामग्री उपकरण सड़क मार्फत विपदको मुख्य प्रभावित क्षेत्रमा पुर्याएर थप उद्धार कार्य संचालन गर्न सक्ने चीनिया संचार माध्यमले जनाएका छन्। राष्ट्रिय राजमार्ग G216 विभिन्न खण्डमा सड़क सफा गर्ने कार्य चलिरहेको छ। खोज तथा उद्धार कार्य पनि निरन्तर यसअघि भदौ 10 को बाढ़ीले केरूङ बन्दरगाह तथा चीन र नेपालतर्फको आद्यागमन कार्यले पूर्ण रूपमा क्षतिग्रस्त बनाएको थियो। अब खेल खबर। अस्ट्रेलिया भ्रमणमा रहेको नेपाल एक क्रिकेट टोली पहिलो एक दिवसीय अभ्यास खेलमा तास्मानियासँग 2 विकेटले पराजित भएको छ। नेपाल एले दिएको 193 रनको लक्ष्य तास्मानियाले 4 बल बाँकी छँदा 8 विकेट गुमाएर भेटायो। नेपाल एका साहब आलम र दीपक प्रसाद डुमरेले 2-2 तथा रिजन ढकाल, आकाश चन्द र पवन सराफले 1-1 विकेट लिए। यसअघि डार्विनमा टस हारेर ब्याटिङ गरेको नेपालले 43 ओभर 3 बलमा 192 रन बनाउँदा सबै विकेट गुमाएको थियो। तीर्थराज र मयनले पहिलो विकेटका लागि 55 रनको साझेदारी गरे पनि त्यसपछि अरू खेलाड़ीबीच धेरै रनको साझेदारी हुन सकेन। तास्मानियाका बिली स्टाइनलेकले 4 विकेट लिए। अब नेपाल एले दोस्रो अभ्यास खेलमा पर्सि शुक्रबार साउथ अस्ट्रेलियासँग र अन्तिम अभ्यास खेलमा आउँदो आइतबार न्यूजील्याण्ड एसँग खेल्नेछ। चारभञ्जङभित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। संसदमा प्रधानमन्त्री शाहको सम्बोधन, दृढ़ संकल्पका साथ विपदसँग लड्ने प्रतिबद्धता, प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म 7.88 अर्ब रूपियाँ जुट्यो, मुगलिनतर्फ बाहिरिने मध्ये इन्धन र दुई पाङ्री बाहेक सबै गाड़ीलाई नागढुङ्गा सुरुङ मार्ग खुला, अवरूद्ध राजमार्गको दबाव व्यवस्थापन गर्दै मकवानपुर प्रहरी, घर आएसी र अत्यावश्यक क्षेत्रलाई प्राथमिकतामा राखेर ग्यास उपलब्ध गराउने निर्णय, आपूर्ति र वितरण सहज बनाउने प्रयास, चीनले खुलायो भोटेकोसी बाढ़ीले बगाएको सड़क, गाड़ी मार्फत ढुवानी गरेर उद्धार सामग्री पुर्याइँदै, र अस्ट्रेलिया भ्रमणमा रहेको नेपाल ए टोली अभ्यास खेलमा तास्मानियासँग 2 विकेटले पराजित।
6: मणिचूडको काख,
7: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
6: शान्ति र आनन्दको अनुभूति,
7: भीडभाडबाट टाढा,
6: सहरबाट नजिकै,
7: तपाईँको स्वागत र आतिथ्यका लागि सधैं तत्पर
6: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
8: विस्तृत जानकारीका लागि फोन नम्बर 9861956661 र 9841954181, वेबसाइट झुले.com.np।
9: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा, नेपाल बैंकको बबाल नाडा फेस्टिव अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5% रु 3 लाख सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने, यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
10: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
11: मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा, म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
12: हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानी भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
13: सम्पर्क नेपाल जापान सेवा सेन्टर, नाग पोखरी काठमाडौँ, फोन नम्बर 44-28-242 44-28-242।
5: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चारभन्जाङ भित्रका खबरमा तपाईंलाई स्वागत छ। गएको भदौ 10 गते रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीमा परेर काठमाडौँ महानगरपालिकाभित्रका 16 जना बेपत्ता भएका प्रारम्भिक विवरण प्राप्त भएको छ। त्यस्तै 1 जनाको घर बगाएको छ। रसुवा बाढ़ीमा वडा नम्बर 1 बाट 1 जना, वडा नम्बर 6 बाट 2 परिवारका 5 जना, वडा नम्बर 31 बाट 4 जना, वडा नम्बर 29 बाट 1 जना र वडा नम्बर 26 बाट 5 जना बेपत्ता भएका काठमाडौँ महानगरले जनाए। काठमाडौँ महानगरपालिकाको विपद व्यवस्थापन हेल्प डेस्क तथा विपद सूचना केन्द्रबाट यो विवरण संकलन भएको हो। महानगरले राष्ट्रिय सभागृहमा केन्द्र सञ्चालन गरिरहेको छ। भोटेकोशी बाढ़ीमा परेका महानगरवासीको संख्या, अवस्था र आवश्यकता पत्ता लगाउन प्रभावितहरूलाई सहयोग गर्न इच्छुक महानगरभित्रका व्यक्ति, कम्पनी, संस्था तथा निजी क्षेत्रलाई आफूले चाहेको सहयोग सहजै प्रदान गर्ने वातावरणमा सहजीकरण गर्न, बाढ़ीका कारण महानगरवासीमा परेको प्रभाव तथा क्षतिको विवरण संकलन गर्न केन्द्र स्थापना भएको हो। केन्द्रले नागरिकलाई सूचना दिने, आवश्यक समन्वय गर्ने र तत्काल सहयोग उपलब्ध गराउन सहजीकरणको काम गरिरहेको छ। काठमाडौँबाट रसुवा, गोसाईकुण्ड लगायतका ठाउँमा आन्तरिक पर्यटन तथा तीर्थाटनका लागि समूह बनाएर जाने थुप्रै संख्यामा व्यक्ति रहेका अनुमान छ। यसमा पनि ठमेल क्षेत्रबाट धेरै व्यक्ति गएका हुन सक्ने महानगरको विपद व्यवस्थापन विभागका प्रमुख अनिरूद्र नेपालले जानकारी दिनुभयो। काठमाडौँ महानगरपालिकाले गौरीघाट गोयेश्वरी क्षेत्रमा ढुंगा छपाई शुरू गरेको छ। झण्डै 1,700 वर्गमिटरमा ढुंगा छापिनेछ। प्राचीन महत्वको क्षेत्रका रूपमा रहेको यस ठाउँमा कालो पत्र हटाई ढुंगा छाप्न थालिएको वडा नम्बर 8 का अध्यक्ष आसमान संगतले जानकारी दिनुभयो। झण्डै 87 लाख लागतमा पहिलो चरणको काम शुरू भएको हो। दोस्रो चरणमा 1,100 वर्गमिटरमा ढुंगा छाप्नका लागि 90 लाख रूपियाँमा खरिद प्रक्रिया अघि बढ़ाइएको छ। अध्यक्ष संगतले पुरातात्विक महत्वको क्षेत्रमा यसअघि कालो पत्र गरिएका सड़कलाई परम्परागत निर्माण शैली
14: र विधि अनुसार पुनर्स्थापना थालेको बताउनुभयो। सेतो ढोका, जयबागेश्वरी, पशुपतिको ढोका, नवाली टोलका सहायक गल्ली, तिलगंगा देउला टोलका सबै सड़क र गल्लीमा ढुंगा छापिएको छ। यस्तै जयबागेश्वरी, उमाकुण्ड र आसपासका गल्लीमा काम शुरू हुँदैछ। मौलिक स्वरूपमा पुनर्स्थापनाको लागि 4,50,00,000 रूपियाँ बराबरको खर्च भएको छ। गौरीघाट गोहेश्वरी मार्गमा कालो रंगका 4 इन्च मोटाईका ढुंगा छापिनेछ। ढुंगाको तहमुनि झण्डै 4 इन्चको चुना ढलान राखिनेछ। कुनै पनि आधुनिक निर्माण सामग्रीको प्रयोग गरिने छैन।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz
1: नेपाल नेत्र ज्योति संघ तेज रत्न आँखा तथा कान उपचार केन्द्रको आँखा शिविर बस्ने सूचना। नेपाल नेत्र ज्योति संघ तेज रत्न आँखा तथा कान उपचार केन्द्रको आयोजनामा तथा विराटनगर आँखा अस्पताल रानीको प्राविधिक सहयोगमा खादबारीमा मिति 2083 असोज 2 गते शुक्रबार मोतीबिन्दु शल्यक्रिया शिविर सञ्चालन हुने सम्पूर्ण महानुभावहरूलाई जानकारी गराउँदछौं। फेकु प्रविधिबाट शल्यक्रिया गराउनेहरूका लागि विशेष छुटको व्यवस्था गरिएको छ। प्राविधिक सहयोग विराटनगर आँखा अस्पताल विराटनगर मोरङ। आयोजक नेपाल नेत्र ज्योति संघ तीज रत्न आँखा तथा कान उपचार केन्द्र खादबारी संखुवा सभा। सम्पर्क 98.5 60 177।
2: श्री हिमालय किरण पब्लिक क्याम्पस खादबारी 7 नयाँ बजारमा विद्यार्थी भर्ना सम्बन्धी जरुरी सूचना। पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस हिमालय किरण पब्लिक क्याम्पस खादबारी 7 नयाँ बजार संखुवा सभामा शिक्षा शास्त्र संकाय अन्तर्गत 4 वर्षीय बीएड र व्यवस्थापन संकाय बीबीएस बिहानी सत्रमा कक्षा सञ्चालन हुने तपसिलमा उल्लेखित सुविधा सहित शैक्षिक वर्ष 2083 लागि प्रथम वर्षमा भर्ना खुलेको अनुरोध छ।
3: उपलब्ध सुविधाहरू: 1. दक्ष र अनुभवी शिक्षकहरूबाट नियमित पठन पाठनको व्यवस्था भएको। 2. शान्त र मनोरम वातावरण साथै पर्याप्त मात्रामा भौतिक सुविधा भएको। 3. सर्वसुलभ शुल्कमा पठन पाठन गर्न सकिने। 4. वार्षिक परीक्षा प्रणालीमा आधारित शैक्षिक कार्यक्रम साथै व्यवस्थित पुस्तकालयको व्यवस्था भएको। 5. पर्याप्त मात्रामा खेलकुदका सामग्रीहरू व्यवस्था भएको र प्रयोगात्मक साथै व्यावहारिक शिक्षामा आधारित। 6. आन्तरिक परीक्षाको व्यवस्था सबै तहरमा भएकाले विद्यार्थीहरूलाई उच्च प्राप्ताङ्क प्राप्त गर्न सफल। 7. विद्यार्थी छात्रावास साथै विपन्न जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था साथै एका घरको 2 जना विद्यार्थी भएमा नियमानुसार मासिक शुल्कमा छुटको व्यवस्था भएको। 8. सुविधा सम्पन्न पुस्तकालयको साथमा इन्टरनेटको सुविधा। 9. यातायातको सुविधा भएको।
1: सम्पर्कको लागि श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी नपा 7 नयाँ बजार संखुवा सभा। फोन नम्बर 0295611065, 98421552504, 98421926987 र 98520519906।
4: दाँत बलियो भयो भने आँत बलियो हुन्छ।
5: खादबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
4: पाथीभरा डेन्टल खादबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
5: हाम्रा सेवाहरू:
4: दाँत नदुखाइ खोल्ने,
5: दाँत भर्ने, दाँतको आकृति गर्ने,
4: दाँतको एक्सरे सुविधा,
5: बाङ्गा टिङ्गा नमिलेका दाँत मिलाउने,
4: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
5: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
4: ध्यान दिनै पर्ने कुरा:
5: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
4: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खादबारीमा एकमात्र डेन्टल
6: पाथीभरा डेन्टल, खादबारी नगरपालिका 1 हाटलाग्ने टुडी खेल छेउ संखुवा सभा। फोन नम्बर 0295562320 र 98420501।
7: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
6: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खादबारीमा सेवा दिइरहनु भएको छ।
7: संख्या सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
6: हाम्रा सेवाहरू:
7: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
6: दाँत खोल्ने, दाँत सफा गर्ने,
7: दाँतको एक्सरे गर्ने,
6: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
7: झिक्न मिल्ने आरपीडी लगाइने,
6: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
7: बाङ्गो टिङ्गो दाँत मिलाइने,
6: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
7: मनकामना डेन्टल क्लिनिक, खादरे नगरपालिका 1 प्रहरी गेट छेउ संखुवा सभा, हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
6: सम्पर्क नम्बर 0295906667 र 98420226667।
8: खुशीको खबर नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टारमा प्रत्येक दुई दुई हप्तामा शनिबारको दिन वरिष्ठ नेत्र रोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोतीबिन्दु तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मितिहरू 2083 भदौ 20 गते शनिबार, 2083 असोज 3 गते शनिबार, 2083 असोज 17 गते शनिबार। समय बिहान 10 बजेदेखि 12 बजेसम्म। स्थान नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङटार। फोन नम्बर 0295752067, मोबाइल नम्बर 9865546460। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
9: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
10: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ म त।
9: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
10: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
9: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
10: ए ल ल, सँगै जाउ न भाइ।
7: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
10: रबिन टेलर्स, खापबारी नगरपालिका 9 तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
7: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
10: सम्पर्क नम्बर 9860964000
7: र 9819327375।
2: सम्पूर्ण करदाताहरूमा खादबारी नगरपालिका 3 नम्बर वडा कार्यालयको हार्दिक अनुरोध। खादबारी नगरपालिकाले सम्पत्ति कर, मालपोत भूमिकर, तिरो, व्यवसाय नवीकरण दस्तुर लगायतका राजस्व तथा अन्य सेवा शुल्क संकलन कार्यलाई थप प्रभावकारी, पारदर्शी तथा प्रविधि मैत्री बनाउन हाल सूत्रा सिस्टम फुल वर्जन सञ्चालनमा ल्याएको छ। उक्त प्रणालीमा प्रत्येक करदाताको व्यक्तिगत विवरण, घर जग्गाको विवरण तथा व्यवसाय सम्बन्धी विवरण एकपटकका लागि अद्यावधिक गर्न आवश्यक भएकाले कर तिर्न आउँदा देहायका कागजात अनिवार्य रूपमा साथमा ल्याई सहयोग गरिदिनु हुन सम्पूर्ण करदाताहरूमा हार्दिक अनुरोध गर्दछौ।
11: साथमा ल्याउनु पर्ने कागजातहरू: नेपाली नागरिकताको प्रमाण पत्र, जग्गा धनी प्रमाण पूर्जा, लाल पूर्जा, नक्सा पास गरी निर्माण गरिएको घरको हकमा नक्सा पास सम्पन्न प्रमाण पत्र वा घरको क्षेत्रफल खुल्ने अन्य आधिकारिक कागजात, कच्ची घर भएको हकमा घरको अनुमानित लम्बाई र चौडाईको विवरण, व्यवसाय नवीकरणका लागि व्यवसाय दर्ता प्रमाण पत्र, घर वा जग्गा बहालमा दिएको भए बहाल सम्झौता पत्र।
2: सम्पर्क नम्बरहरू 0295604000 र 9852726131। खादबारी नगरपालिका 3 नम्बर वडा कार्यालय, मानी भन्ज्याङ, सङ्खुवा सभा

राष्ट्रको गौरव नेपालीको आवाज आजको आवश्यकता समृद्ध समाज रेडियो शङ्ख सभा 95.5 मेगाहर्ज।

0: लु राजा, बक्स यहाँ छ, अधिकृत पनि यही छ।
1: मलाई यहाँ किन ल्याउनु भयो हजुर?
2: यो गाउँमा मैले सोचे जति भोट आए कि आएन, पहिला यहाँ गन्ने अनि मात्र लाने।
3: आज 19 गते हल्का रमाइलो।

0: मैले महेन्द्र बोलेरो पिकअप हो, तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
3: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
2: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदबारी 1 नगरपालिका रोड, सङ्खुवा सभा।
3: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
2: प्रोप्राइटर लक्ष्मी काफ्ले,
3: सम्पर्क 98433-47-262,
2: 98-10-55-55-85
3: र व्हाट्सएप नम्बर 98-5-20-28-646।
4: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
5: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ? म त
4: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
5: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
4: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
5: ए ल ल, सँगै जाउँ न भाइ।
2: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
3: रबिन टेलर्स, खाँदबारी नगरपालिका 9, तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
2: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल,
3: सम्पर्क नम्बर 98-60-96-40-00
2: र 98-19-32-76-75।
6: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। कुन जन्मको पाप थियो कुन्नि?
7: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो, सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
8: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी, सम्पर्क नम्बर 98-5-20-55-768, 98-5-20-55-768।
9: साथै 98-5-20-55-768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
10: आयो सबको घर घरमा।
11: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
12: नमस्कार, तपाईले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 MHz।
11: अब रेडियो सङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98-4-32-57-841 र 0-29-5-62-666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो सङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
13: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।

0: You're listening to the greatest beats, hits, news, views on 95.5 Radio Sankawasava.
1: Surprise! जेनी, यो गहना कस्तो छ?
2: छ्या, यस्तो पनि गहना लाउँछन्?
1: अनि यो?
2: तपाईलाई त गहना किनै आउँदैन के? जन आकर्षक गहना ल्याइदिनु है भनेको त।
1: नरिसाऊ न, अर्को पनि ल्याएको छु। ल हेर त, यो कस्तो छ?
2: आहा, सुनको गहना भनेको त यस्तो पो हुनु पर्छ त। कहाँ किन्नु भएको?
1: अन्त कहाँ हुनु र? त्यही दुर्गा ज्वेलरीमा त हो नि।
2: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
1: दुर्गा ज्वेलरी उद्योग, खाँटबारी एक बुद्ध टोल, सङ्कुवा सभा।
2: प्रोप्राइटर गोपाल विश्वकर्मा, 98420-59801, जनक पौडेली, 98520-58344 र 029560248।
1: दुर्गा ज्वेलरी उद्योग, खाँटबारी एक बुद्ध टोल, सङ्कुवा सभा।
3: नमस्कार है वडा अध्यक्षज्यू।
4: नमस्ते नमस्ते, के भन्नु भयो त?
3: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
4: भन्नुहोस् के कुरा थियो? कुन्नी
3: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
4: यो मेरो सुर त हाम्रै सकुवा सभाको डबुडा एक मात्रै विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा टेलर्स खातबारीबाटै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्धी विचार छ भने आजदेखि नै सुर सिलाउन दिशा टेलर्समा जानुहोला।
3: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
5: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
2: नाइ के बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है।
1: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
6: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
7: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल।
1: सम्पर्क नम्बर 029560679 र मोबाइल नम्बर 98420-82776।
8: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खाजारी एक बुद्धसुकबाट दूरसञ्चार जाने बाटो।
9: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। कुन जन्मको पाप थियो कुनी?
10: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो, सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
11: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98520-55768, 98520-55768।
12: साथै 98520-55768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
1: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
13: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खाँदबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खादबारी एक खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडिमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काठी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800900062।
14: आयो सबको घर घरमा।
15: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
16: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 MHz।
15: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
17: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
1: ठुली, यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
18: किन र काका?
1: अब हेर न, छोराले विदेशबाट आइएमएमा पैसा पठाएछ, काकीले पनि एउटा तिलहरी रहर गर्दैछिन्।
18: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग छ, त्यहाँ नै अहिले त आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
1: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
18: हजुर, जुनसुकै छेउबाट आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
1: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, संखुवा सभा।
18: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
1: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
18: पुनश्च हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड दिल्ली आएमा 1 तोला चाँदी उपहार दिइनेछ।
1: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपैयाँ छुट दिइनेछ
18: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
1: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, संखुवा सभा।
18: प्रोप्राइटर सुनु एन्ड भीमका दाइली।
1: सम्पर्क 0 29 41 00 84 र 98 40 45 827।

whatever.

0: तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो शङ्ख सभा 95.5 मेगाहर्ज।
1: नेपाल नेत्र ज्योति संघ तेजरत्न आँखा तथा कान उपचार केन्द्रको आँखा शिविर बस्ने सूचना। नेपाल नेत्र ज्योति संघ तेजरत्न आँखा तथा कान उपचार केन्द्रको आयोजनामा तथा विराटनगर आँखा अस्पताल रानीको प्राविधिक सहयोगमा खादबारीमा मिति 2083 असोज 2 गते शुक्रबार मोतीबिन्दु शल्यक्रिया शिविर सञ्चालन हुने सम्पूर्ण महानुभावहरूलाई जानकारी गराउँदछौं। फेको प्रविधिबाट शल्यक्रिया गराउनेहरूका लागि विशेष छुटको व्यवस्था गरिएको छ। प्राविधिक सहयोग विराटनगर आँखा अस्पताल विराटनगर मोरङ। आयोजन नेपाल नेत्र ज्योति संघ तेजरत्न आँखा तथा कान उपचार केन्द्र खादबारी सङ्खुवा सभा। सम्पर्क 98.5/60/177।
2: तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
3: ए अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका भित्रैमा रहेको भित्री स्टोर निर्माण होम डेकोरेन सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल मार्बल ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
2: हाम्रो सेवाहरू
3: टाइल मार्बल ग्रेनाइट पाइप फिटिङ धाराहरू सेनेटरी आइटम रेडिमेड ढुङ्गाको साथै ढुङ्गा गिटी बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री। सम्पर्क नम्बर 0295605080 99520160580 र 99421-08181। ज्योति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्स खादबारी 1 सङ्खुवा सभा।
4: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय खादबारी सङ्खुवा सभाको सूचना। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको 7 वार्षिक उत्सवको उपलक्ष्यमा सहुलियत पसल सञ्चालन गर्ने व्यवस्था भए अनुसार मिति 2083 साउन 28 गतेदेखि यस कार्यालयबाट हुने खाद्यान्नको बिक्री मूल्यमा प्रति केजी ₹5 छुटमा बिक्री वितरण भइरहेको बेहोरा आम उपभोक्ताहरूलाई जानकारी गराउँदछौ। सहुलियत पछिको खाद्यान्नको बिक्री मूल्य अरुवा सोना मनसुली चामल ₹58 प्रति केजी, अरुवा सोना मनसुली चामल ₹1425 प्रति बोरा, इस्टिङ जिरा मसिनो चामल ₹87 प्रति केजी, इस्टिङ जिरा मसिनो चामल ₹2175 प्रति बोरा र चिनी ₹100 प्रति केजीमा उपलब्ध छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय हिमावी टोल खादबारी सङ्खुवा सभा। सम्पर्क नम्बर 0295625201 97449222।
5: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैतारा नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनै।
6: ए अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ। यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ। चिन्ता लिनै पर्दैन।
7: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98525557068 98525557068।
1: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
8: खादबारी नगरपालिकाको अनुरोध।
9: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्।
10: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नी तथा मांसपेशी दुख्नु, वाकपकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
9: डेंगू रोगको रोकथामका उपायहरू।
10: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
9: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा सिसी बोतल कप पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
10: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
9: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
10: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
8: स्वास्थ्य शाखा खादबारी नगरपालिका नगर कार्यपालिकाको कार्यालय खादबारी सङ्खुवा सभा।

0: सबै राम्रो सधैँ हाम्रो रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज सधैँ सुन्नुहोला।
1: खादबारी नगरपालिकाको अनुरोध।
2: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्।
3: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नी तथा मांसपेशी दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
2: डेंगू रोगको रोकथामका उपायहरू:
3: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टे भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
2: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फूलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
3: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
2: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
3: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
1: स्वास्थ्य शाखा, खादबारी नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, खादबारी सङ्खुवा सभा।
4: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनै?
5: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ। चिन्ता लिनै पर्दैन।
6: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98525557068, 98525557068।
7: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
8: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
9: त्यसको लागि के को चिन्ता? हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर्स छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
8: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदबारी 1 नगरपालिका रोड, सङ्खुवा सभा।
9: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
8: प्रोप्राइटर लक्ष्मी काफ्ले।
9: सम्पर्क 98433-47262,
8: 98-10-55-55-85
9: र व्हाट्सएप नम्बर 98-5-20-28-646।
10: सम्पूर्ण करदाताहरूमा खादबारी नगरपालिका 3 नम्बर वडा कार्यालयको हार्दिक अनुरोध। खादबारी नगरपालिकाले सम्पत्ति कर, मालपोत भूमिकर, तिरो, व्यवसाय नवीकरण दस्तुर लगायतका राजस्व तथा अन्य सेवा शुल्क संकलन कार्यलाई थप प्रभावकारी, पारदर्शी तथा प्रविधि मैत्री बनाउन हाल सूत्रा सिस्टम फुल वर्जन सञ्चालनमा ल्याएको छ। उक्त प्रणालीमा प्रत्येक करदाताको व्यक्तिगत विवरण, घर जग्गाको विवरण तथा व्यवसाय सम्बन्धी विवरण एक पटकका लागि अध्यावधि गर्न आवश्यक भएकाले कर तिर्न आउँदा देखाएका कागजात अनिवार्य रूपमा साथमा ल्याई सहयोग गरिदिनु हुन सम्पूर्ण करदाताहरूमा हार्दिक अनुरोध गर्दछौ।
11: साथमा ल्याउनु पर्ने कागजातहरू: नेपाली नागरिकताको प्रमाणपत्र, जग्गा धनी प्रमाण पूर्जा, लाल पूर्जा, नक्सा पास गरी निर्माण गरिएको घरको हकमा नक्सा पास सम्पन्न प्रमाण पत्र वा घरको क्षेत्रफल खुल्ने अन्य आधिकारिक कागजात, कच्ची घर भएको हकमा घरको अनुमानित लम्बाई र चौडाईको विवरण, व्यवसाय नवीकरणका लागि व्यवसाय दर्ता प्रमाण पत्र, घर वा जग्गा बहालमा दिएको भए बहाल सम्झौता पत्र।
10: सम्पर्क नम्बरहरू 029-560-400 र 98-520-72-631। खादबारी नगरपालिका 3 नम्बर वडा कार्यालय, मानी भन्ज्याङ, सङ्खुवा सभा।
12: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
13: ए अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोरेन सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल मार्बल ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
12: हाम्रो सेवाहरू
13: टाइल मार्बल ग्रेनाइट पाइप फिटिङ धाराहरू सेनेटरी आइटम रेडीमेड ढुङ्गाको साथै ढुङ्गा गिटी बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री सम्पर्क नम्बर 0295605080 9852165080 र 9841081181 धृति स्टोर निर्माण होम डेकोरेन सप्लायर खादारी एक सम्खुवा सभा।

0: ओहो लु नमस्कार है सर।
1: ओहो लु नमस्कार है सर। नमस्कार। अनि के हो आज चक्क सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट
0: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
1: त्यसो भए सर म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
2: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संसार सभाको खातबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
3: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
2: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
3: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
2: होटल टेलरिङ सेन्टर खाँदबारी एक बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
3: डिजाइनर सुमन ठटाल 9865349444
2: र 029590155।
0: मोर स्टाइल मोर डिजाइन टोटल टेलर्स।
4: आयो सबको घर घरमा।
5: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस हरेक घर घरमा।
6: नमस्कार, तपाईले सुन्दै हुनुहुन्छ रेडियो संख्या सभा 95.5 MHz।
5: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 9842357841 र 029562666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईको आवाज जनताको साथ।
7: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
8: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
9: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खातबारीमा सेवा दिइरहनु भएको छ।
8: संख्या सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
9: हाम्रा सेवाहरू
8: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
9: दाँत खोल्ने, दाँत सफा गर्ने,
8: दाँतको एक्सरे गर्ने,
9: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
8: झिक्न मिल्ने आरपीडी लगाइने,
9: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
8: बाङ्गो टिङ्गो दाँत मिलाइने,
9: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
8: मनकामना डेन्टल क्लिनिक, खाद्रे नगरपालिका एक, प्रहरी गेट, सेउ संखुवा सभा हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
9: सम्पर्क नम्बर 029590667 र 9842226667।

0: सबै घर घर आयो हजुर सबको मन सुना सबको मन सुना।
1: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्कर सभा 95.5 MHz।
2: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
3: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
2: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
3: हाम्रा सेवाहरू
2: दाँत नदुखाइ खोल्ने,
3: दाँत भर्ने, दाँतको आकृति गर्ने,
2: दाँतको एक्सप्रेस सुविधा,
3: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
2: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
3: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल
2: ध्यान दिनै पर्ने कुरा।
3: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
2: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एक मात्र डेन्टल
4: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1 हाट लाग्ने टुडी खेल छेउ शङ्खुवा सभा। फोन नम्बर 0295 62 320 र 98 420 50 541।

0: अनि महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैँ अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295 75 147।

बाढ़ी पछिको अवस्थाबारे प्रधानमन्त्रीद्वारा संसदमा सम्बोधन, सबै संयन्त्र परिचालन गरेको जानकारी, केही अभाव हुन नदिने दावी। बाढ़ी पछिको उद्धारमा ढिलाइ भएको भन्दै कोशी प्रदेशसभा सदस्यहरूद्वारा संघीय सरकारप्रति आक्रोश व्यक्त, पूर्व सूचना प्रणाली विकास गर्न माग। संखुवासभाका किसानले भित्र्याउँछन् रुद्राक्षबाट वार्षिक कर्नौ रकम, अन्य खेती छोड़ी यसैतर्फ आकर्षित, यस वर्ष कारोबार शुरू। कंगोमा इबोला प्रकोप अझै नियन्त्रण बाहिर, 6,000 भन्दा बढ़ी संक्रमित, मृत्यु हुनेको संख्या 3,000 नजिक। र खेल र पर्यटन प्रवर्धनका लागि तापेजुङमा तिम्बुङ पोखरी अन्तर्राष्ट्रिय ट्रेल रनको आयोजना, भदौ 24 र 25 को तयारी तीव्र।

0: मा सम्पर्क गर्नुहोस्।
1: ग्लोबल जुनियर मेरो एप।
2: साँझको खबर परिक्रमाबाट म गोपाल झापालीको नमस्कार। खबर परिक्रमा रेडियो हिमशिखर 103.3 मेगाहर्जसँगै संखुवासभाको खाँदबारीमा रहेको रेडियो संखुवासभा 95.5 मेगाहर्ज, झापाको वृत्तमोडमा रहेको आँगन एफएम 89.6 मेगाहर्जसँगै कोशी प्रदेशका विभिन्न रेडियो स्टेशनहरू साथै हाम्रो पात्रो र नेपाली पात्रको एप्लिकेशनबाट एकैसाथ प्रसारण भइरहेको छ। अब खबर विस्तारमा। रसुवा बाढ़ीका कारण बेपत्ता भएका नागरिकका आफन्तहरूले छिटो खोजी कार्य गरिदिन आग्रह गरेका छन्। आफन्तको खोजीमा त्रिशोभी स्थित सैन्य तालिम केन्द्रमा ठूलो संख्यामा बेपत्ताका आफन्तहरू पुग्ने गरेका छन्। सेनाले उद्धार गरेर सैन्य तालिम केन्द्र ल्याउने भएकाले उनीहरू सोही स्थानमा पुगेर आफ्ना आफन्तबारे जानकारी गराउने गरेका छन्। बेपत्ता आफन्त भेटिने आशामा पुगेकाहरूले बाढ़ी प्रभावित रसुवाका माथिल्लो भेगमा उद्धारको प्रतीक्षामा रहेको हुन सक्ने भन्दै सबै स्थानमा छिटो खोजी कार्य गरिदिन आग्रह गरेका छन्। नेपाली नागरिक मात्र नभई बेपत्ता भएका विदेशी नागरिकहरू पनि फोटोसहित आफन्तको खोजीमा त्रिशुली सैन्य तालिम केन्द्र पुगेका छन्। विपद प्राधिकरणका अनुसार बाढ़ीका कारण 500 भन्दा बढ़ी विदेशी नागरिक सहित करिब 4000 व्यक्ति सम्पर्कविहीन छन्। हालसम्म 273 जना विदेशी सहित 11993 जनाको उद्धार गरिएको छ। रसुवाको भोटेकोशी बाढ़ीपछि उद्धार र राहत तथा पुनर्निर्माणबारे प्रधानमन्त्री बालेन्द्र शाहले संसदलाई जानकारी गराउनु भएको छ। त्यसक्रममा उहाँले बाढ़ी र विपद देशकै छातीमा परेको वज्रपात भएको भन्दै स्थानीय सरकारसँग समन्वय गरी उद्धारदेखि पुनर्निर्माणसम्म सरकार निरन्तर साथमा रहने बताउनुभयो।
3: प्रधानमन्त्री बालेन्द्र शाहले विपद प्रभावित नागरिकहरूसँग सरकार निरन्तर रहने प्रतिबद्धता जनाउनु भएको छ। बुधबार प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री शाहले रसुवाको भोटेकोशी बाढ़ीपछिको उद्धार लगायतका कार्यमा सरकार गम्भीर भएर लागेको भन्दै स्थानीय सरकारसँग समन्वय गर्दै विपद प्रभावित नागरिकसँग सरकार निरन्तर रहने प्रतिबद्धता जनाउनु भएको हो। उहाँले विपत्ति देशकै छातीमा वज्रपात भएकाले दृढ़ संकल्प र साहसका साथ विपत्तिमा लड्नुको विकल्प नरहेको समेत बताउनु भएको छ। प्रधानमन्त्री शाहले रसुवा बाढ़ीपछि तत्कालै बाढ़ी प्रभावित क्षेत्रमा उद्धार र राहतका कार्यहरू शुरू गरिएको जानकारी दिँदै पुनर्निर्माणका लागि सरकारले ठोस योजनाका साथ काम गरिरहेको बताउनुभयो। पृथ्वी राजमार्गको गल्छी, बैरेनी, जरीखेत, पोखरे, मुंगे र गलौनी खण्डमा लेदो पन्छाएर यातायात सुचारू गरिएको र मुंगलिङ नारायणगढ़ सड़कको कृष्णवीर खण्ड भरि महिनाभित्रै मरमत सम्पन्न गरी संचालनमा ल्याइने समेत उहाँले संसदमा जानकारी गराउनु भएको छ। प्रधानमन्त्री शाहले प्रभावित क्षेत्रका 31 मोटरेबल पुल बगेको, क्षतिग्रस्त भएकोमा दुई स्थानमा बेली ब्रिज प्रक्रिया शुरू भएको तथा गल्छी, देवीघाट, तादी देवीघाट र बेत्रावतीमा बेली ब्रिज राख्ने काम अघि बढ़ेको जनाउनु भएको छ भने थप 20 स्थानमा सम्भाव्यता अध्ययन भइरहेको जानकारी गराउनु भएको छ।
4: भदौ 10 गते रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढ़ीले क्षणभरमै हामीबाट हाम्रा आमा बुबा, दिदी बहिनी र दाजुभाइहरू खोसेर लग्यो। यस अकल्पनीय विपत्तिमा परेर ज्यान गुमाउनु हुने सम्पूर्ण मानिसहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु। आफ्नो मान्छे गुमाएर गहिरो शोकमा पर्नुभएका परिवारजनप्रति हृदयदेखि नै संवेदना व्यक्त गर्दछु। घाइते हुनुभएका सबै शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु अनि आफ्नो मान्छे अझै फेला नपरेर बाटो हेरिरहनुभएका नागरिकहरूको पीड़ामा म गहिरो महसुस गरेको कुरा व्यक्त गर्दछु। यो पीड़ा रसुवा, नुवाकोट वा धादिङको मात्र होइन, यो सिङ्गो नेपालको छातीमा परेको साझा वज्रपात हो। तर यति बेला हामीलाई शरीर थकित भयो भनेर विश्राम लिने छुट छैन। मन भक्कानीलाई पनि एक आपसमा विलय गर्ने समय छैन। संकटको यो घड़ीमा देशको नेतृत्वले आँसु होइन जनतालाई हिम्मत, आड, भरोसा दिनुपर्छ भन्ने यथार्थलाई हामीले स्वीकारेका छौं। त्यसैले दृढ संकल्प साहसका साथ यो विपत्तिमा लड्नुको हामीसँग अर्को विकल्प छैन।
3: विपद मानव सभ्यताकै अप्रत्याशित र पूर्वानुमान भन्दा बाहिरको घटना भएको प्रधानमन्त्री शाहले बताउनुभयो। उहाँले विपदपछि शुरूवाती दिनमै मित्र राष्ट्र चीन र भारतबाट प्राविधिक टोली झिकाई हवाईरेकी गरिएको भए पनि अत्याधिक हिलो, लेदो र हेलिकप्टर ल्याण्ड गर्ने ठाउँ नहुँदा तत्काल टोली ओर्लन नसकेको स्पष्ट पार्नुभयो। अनुकूल अवस्था बनेपछि मात्र प्राविधिक, एस्काभेटर र सुरक्षाकर्मी परिचालन गरिएको उहाँले जानकारी दिनुभएको छ। संसदमा प्रधानमन्त्री शाहले कठिन परिस्थितिमा खटिएका नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र राष्ट्र सेवकहरूलाई हतोत्साही नगरी हौसला प्रदान गर्न आग्रह गर्नुभएको छ।
2: रसुवा बाढ़ी प्रभावितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग जुट्ने क्रम बढ़दै गएको छ। प्रधानमन्त्री वीरेन्द्र शाहले प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्दै नेपाल सरकारले राहत कोषमा आर्थिक जुटाइरहेको र यसमा सहयोग आउने क्रम बढ़दै गएको जानकारी दिनुभयो। उहाँका अनुसार राहत कोषमा हालसम्म 7,88,57,217 रूपियाँ जम्मा भएको छ। मंगलबार मात्र यस कोषबाट राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई 1 अर्ब रूपियाँ निकासा भएको थियो। त्यसमध्ये 6,75,00,000 रसुवा, नुवाकोट, दादिङ, गोर्खा र तनहुँका बाढ़ी प्रभावित 15 पालिकामा निकासा भइसकेको छ। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा अहिले 6,88,57,217 रूपियाँ मौजदात रहेको जनाइएको छ। कोशी प्रदेशसभाको बैठकमा सांसदहरूले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढ़ी र त्यसले निम्ति आएको मानवीय तथा भौतिक संकटप्रति सरकारको ध्यान आकर्षण गराएका छन्। बाढ़ीका कारण जलविद्युत आयोजनामा फँसेका कर्मचारीको उद्धारमा भइरहेको ढिलाईप्रति उनीहरूले आक्रोश व्यक्त गरेका छन्। बैठकमा सांसद गोपाल तामाङले जलविद्युत आयोजनाको टनलभित्र संयुक्त कर्मचारी फँसेको बताउनुभयो। उहाँले झापा मेची नगरका 43 वर्षीय दीपक खरेल लगायत 753 जना भन्दा बढ़ी कर्मचारी टनेलमा फँसेको बताउँदै धेरै नागरिक जोखिममा परेको धारणा राख्नुभयो। यस्तै सांसद मीना श्रेष्ठले बाढ़ी आएको 6 दिन बितिसक्दा पनि उद्धार कार्य प्रभावकारी नभएको भन्दै आक्रोश व्यक्त गर्नुभयो भने सांसद शीला दीक्षित कार्कीले भोटेकोशी र रसुवा क्षेत्रमा आएको बाढ़ीलाई केवल एउटा घटनाको रूपमा मात्र नलिन आग्रह गर्नुभयो। उहाँले कोशी प्रदेशका अरूण, तमोर र दूधकोशी बेसिनमा रहेका जोखिमयुक्त हिमतालहरूको निमित्त वैज्ञानिक अनुगमन गर्न र तिब्बत सरकारसँग समन्वय गरेर पूर्व सूचना प्रणाली जडान गर्न सरकारलाई सुझाव दिनुभएको छ। सांसद जयप्रकाश चौधरीले भने बाढ़ी प्रभावितका साथै ग्रामथान जस्ता ऐतिहासिक क्षेत्रको संरक्षण र अतिक्रमण रोक्न सरकारको ध्यान आकर्षण गराउनु भएको छ भने पूर्व मुख्यमन्त्री समेत रहनुभएका केदार कार्की लगायत अन्य सांसदहरूले बाढ़ी प्रभावित परिवारलाई तत्काल खाद्यान्न, स्वास्थ्य उपचार र लत्ता कपड़ा जस्ता राहत सामग्री उपलब्ध गराउन र बेपत्ताहरूको खोजी कार्य तीव्र बनाउन सरकारसँग माग गर्नुभयो। यस्तै विशेष समय लिएर बोल्दै राप्रपाका सांसद गोपाल बहादुर विश्वकर्मा र नेपाली कम्युनिष्ट पार्टी संसदीय दलका उपनेता बाबुराम गौतमले बाढ़ी पीड़ितको उद्धार राहत पुनर्स्थापनामा संघीय सरकारले पर्याप्त ध्यान दिन नसकेको भन्दै आक्रोश व्यक्त गर्नुभयो। गत भदौ 10 गते चीनको तिब्बत क्षेत्रमा रहेको लेन्दे नदीमा हिमताल विस्फोट भएपछि रसुवा जिल्लाको भोटेको जलाधार क्षेत्रमा आएको विनाशकारी बाढ़ी तथा पहिरोले ठूलो धनजनको क्षति पुर्याएको घटनामा नेपालीहरूका लागि कहिले बिर्सन नसक्ने पीड़ादायी घाउ बनेको छ। विपत्तिमा परि ज्यान गुमाएकाहरूको सम्झना गर्दै देश तथा विदेशबाट आर्थिक, प्राविधिक तथा मानवीय सहयोग निरन्तर प्राप्त भइरहेको छ। यसबेला ज्यान गुमाएकाहरूको सम्झनामा दीप प्रज्वलन तथा श्रद्धांजलि सभा गर्ने क्रम समेत जारी छ। यसै क्रममा रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट 3292 अन्तर्गतका रोटरी क्लब अफ धरान, रोटरी क्लब अफ धरान गोपा, रोटरी क्लब अफ धरान फुटहिल्स, रोट्र्याक क्लब अफ धरान तथा रोट्र्याक क्लब अफ धरान घोपाको संयुक्त आयोजनामा धरान 2 स्थित भानुचोकमा बाढ़ी तथा पहिरोमा ज्यान गुमाउनेहरूको सम्झनामा दीप प्रज्वलन श्रद्धांजलि सभा गरिएको छ। कार्यक्रममा सहभागीहरूले सर्वसाधारणहरूले दीप प्रज्वलन गर्दै दिवंगतहरूप्रति श्रद्धांजलि व्यक्त गरेका थिए। खबर परिक्रमामा अब पालो ब्रेकको।
0: के तपाई ड्राइभिङ सिक्ने सोचमा हुनुहुन्छ? अब सही ठाउँ छान्नुहोस्, मेङबाङ ड्राइभिङ स्कूल दमक। यहाँ दक्ष प्रशिक्षकद्वारा कार, भेन, स्कूटर र मोटरसाइकल मापदण्ड अनुसारको ट्रायल सेन्टरमा सुरक्षित र भरपर्दो तरिकाले सिकाउनुका साथै लाइसेन्स बनाउन आवश्यक सम्पूर्ण सहयोग गरिन्छ। विदेश जानेहरूका लागि अटोमेटिक गाड़ी सिकाउने विशेष सुविधा समेत रहेको सहर्ष जानकारी गराउँछौ। नेङमाङ ड्राइभिङ स्कूलको सेवा आधुनिक एवं मापदण्ड अनुसारको ट्रायल सेन्टर जिल्जिलेमा समेत उपलब्ध रहेको जानकारी गराउँछौ। नजुक किन्नुहोस् है, बजारमा नेङमाङ नाम राखेर अन्य ड्राइभिङ सेन्टर पनि सञ्चालनमा छन्। तर आधिकारिक पुरानो र विश्वासिलो ड्राइभिङ सेन्टर भनेकै प्रोप्राइटर डिग बहादुर नेङमाङद्वारा सञ्चालित नेङमाङ ड्राइभिङ स्कूल हो। सम्पर्क प्रोप्राइटर डिग बहादुर नेङमाङ, पूर्व बस स्ट्यान्ड छिर्ने बाटोमा इटा कलरको घरको माथिल्लो तला। फोन नम्बर 9806022730, 9856070030। झिलझिले सम्पर्क 9703721494। नेङमाङ ड्राइभिङ स्कूल, सुरक्षित सिकाई, आत्मविश्वासी यात्रा।
5: दाँतका बिरामीहरूका लागि खुसी तपाईँ हाम्रै सुन्दर बजार अम्बरदहमा अत्याधुनिक सुविधा सम्पन्न नोबेल डेन्टल केयर प्रालीको उद्घाटन भएको सहर्ष जानकारी गराउँदछौ। डेन्टल उद्घाटनको अवसरमा दाँतको प्रत्येक उपचारमा लाग्ने रकममा 25% सम्म छुट सहित सेवा सञ्चालन भइरहेको हुँदा दाँत तथा मुख सम्बन्धी समस्या भएका बिरामीहरूले यथाशीघ्र सम्पर्क गरी मौकाको फाइदा उठाउनुहोस्। हाम्रा सेवाहरू निशुल्क ओपिडी सेवा, निशुल्क एक्सरे सेवा, दाँत तथा मुखको प्रत्येक उपचारमा लाग्ने रकममा 25% सम्म छुट। नोबेल मेडिकल कलेजबाट अनुभवी दन्त चिकित्सकहरू डाक्टर विवेक थर अनिश कार्कीको दैनिक सेवा। हाम्रा अन्य सेवाहरू नदुखाई दाँत खोल्ने, बाङ्गा टिङ्गा दाँत मिलाउने, दाँत लगाउने, दुखेको दाँतको जरेबाट उपचार गर्ने, दाँतको आरसिटी गर्ने लगायत दाँत तथा मुख सम्बन्धी सम्पूर्ण समस्याको 25% सम्म छुट सहित सफल उपचार गरिन्छ। नोबेल डेन्टल केयर प्राली, अम्बरदह बजार, पुरानो सिनेमा हल अगाडि। फोन नम्बर 9819085350, 97046073।
6: जनसेवा होमियो क्लिनिक सेन्टर अब तपाईँको सेवामा।
7: हाम्रा विशेषताहरू
6: ग्यास्ट्रिक, अल्सर, हेपाटाइटिस, जन्डिस, मुर्छा पर्ने, क्यान्सर, घाँटी दुख्ने,
7: टन्सिलाइटिस, नाक बन्द हुने, सर्दी लागिरहने, पिनास, कान पाक्ने, टाउको दुख्ने, केस झर्ने, मानसिक तनाव,
6: एलर्जी, दम, दाँत, नसा सम्बन्धी रोग, हर्निया, प्यारालाइसिस,
7: स्पेन्डोलाइटिस, साइटिका, पथरिया, प्रोस्टाइटिस, ट्युमर, पायरिया, पायस, प्रेसर, सुगर, चर्मरोग, मुसा, हिल, डन्डिफोर,
6: गुप्त रोग, महिला सम्बन्धी रोग, शरीर झमझमाउने, घोच्ने, पोल्ने, निदाउने,
7: तत्काल अपरेसन गर्नुपर्ने रोगहरू बाहेक सबै प्रकारका रोगहरूको सफल उपचार गरिन्छ।
6: डाक्टर प्रति सुवेदी, एमडी होमियोपेथिक।
8: सम्पर्क जनसेवा होमियो क्लिनिक सेन्टर प्राली, दमक सहर थाना अगाडि। फोन नम्बर 0235707552 र 0235812052, मोबाइल नम्बर 9856270552।
2: ब्रेकपछि बाँकी खबर। प्रतिनिधि सभाको बैठकले रसुवा बाढ़ीबारे विशेष प्रस्ताव पारित गरेको छ। बुधबार बसेको प्रतिनिधि सभा बैठकमा सभामुख डोल प्रसाद अर्यालले राख्नुभएको रसुवा बाढ़ी सम्बन्धी विशेष प्रस्तावलाई सर्वसम्मतिले पारित गरेको हो। विशेष प्रस्ताव प्रस्तुत गर्दै सभामुख अर्यालले रसुवा बाढ़ीको घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकहरूप्रति श्रद्धांजलि र परिवारजनमा समवेदना प्रकट गर्नुभयो। उहाँले प्रभावित नागरिकको मानसिक स्वास्थ्य र मनोसामाजिक अवस्थाप्रति संवेदनशील बन्दै महिला तथा बालबालिका को सुरक्षा, संरक्षण र आवश्यक सेवामा सहज पहुँच सुनिश्चित गर्न सरकारको ध्यान आकर्षण गराउनुभयो। राष्ट्रिय शोकको घड़ीमा तीनै तहका सरकार, सबै दल संयन्त्र परिचालन गरी बेपत्ताको खोजी, उद्धार, विस्थापितको पुनर्स्थापना र घाइतेको उचित उपचार प्रबन्ध मिलाउन उहाँले सरकारलाई निर्देशन समेत दिनुभएको छ। उहाँको यही निर्देशनात्मक भनाईलाई हामीले आजको बाइट अफ द डेमा समावेश गरेका छौं। प्रस्तुत छ आजको बाइट अफ द डे।
9: विपदबाट प्रभावित नागरिकको मानसिक स्वास्थ्य तथा मनोसामाजिक अवस्थाप्रति संवेदनशील हुँदै महिला तथा बालबालिकाको सुरक्षा, संरक्षण र आवश्यक सेवामा सहज पहुँच सुनिश्चित गर्न सरकार तथा सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराउँछु। समुदायप्रति गहिरो समवेदना र ऐक्यबद्धता व्यक्त गर्न चाहन्छु। राष्ट्रिय शोकको घड़ीमा ऐक्यबद्धता कायम राख्न र तीनवटै सरकारका तहका सरकार, सबै दल, नागरिक समाज र राज्यका सबै संयन्त्र परिचालन गरी खोज, उद्धार र विस्थापित नागरिकलाई पुनस्थापना गर्न तथा घाइतेको उचित उपचारको प्रबन्ध मिलाउन नेपाल सरकारलाई निर्देश गर्दछु।
2: संखुवासभा जिल्लामा सञ्चालित दुई ठूला बहुवर्षीय सड़क आयोजनाहरू वर्षौंदेखि अलपत्र परेपछि कोशी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय निर्माण कम्पनी विरूद्ध कड़ा रूपमा प्रस्तुत भएको छ। निर्माण व्यवसायीले पटक पटक म्याद थप गर्दा पनि काम सम्पन्न नगरेपछि भौतिक पूर्वाधार विकास मन्त्री जीवन आचार्यले तोकिएको समय सीमाभित्र प्रगति नदेखिए ठेक्का तोडेर कानूनी कार्यवाही गर्ने चेतावनी दिनुभएको हो। मन्त्रालयमा आयोजित विशेष छलफलमा मन्त्री आचार्यले आयोजनाहरूलाई क्रोनिकको संज्ञा दिँदै नहुने बताउनुभयो। उहाँले म्याद थप्ने परम्परा अन्त्य गर्दै गुफा पोखरी 12 विशेष सड़कको आगामी कार्तिक 24 सम्मको अन्तिम अवधि निर्धारण गरिएको र सो अवधिमा नतिजा नआए निर्माण कम्पनीको धरौटी जफत गरी ठेक्का रद्द गर्ने चेतावनी दिनुभयो। छलफलमा आर्थिक मामिला तथा योजना मन्त्री विदुर कुमार लिङथेपले सड़क निर्माणमा भएको लापरवाही र ढिलाइले जनतामा सरकार र संहिताप्रति नै वितृष्णा पैदा गरेको बताउनुभयो। झापाको कमल गाउँपालिकाका शिक्षकलाई कुष्ठरोग सम्बन्धी अभिमुखीकरण तालिम प्रदान गरिएको छ। गाउँपालिकाको सभाहलमा सम्पन्न कार्यक्रममा वड़ा नम्बर 1, 2, 3 र 4 रहेका संस्थागत विद्यालयका शिक्षक कर्मचारीलाई लक्षित गरेर कुष्ठरोग सम्बन्धी अभिमुखीकरण गरिएको हो। कमल गाउँपालिकाको आयोजना तथा नेपाल कुष्ठरोग संगतिको समन्वयमा आयोजित कार्यक्रममा विद्यालय तहबाटै कुष्ठरोगका सम्भावित लक्षणहरू पहिचान गर्ने, समयमै स्वास्थ्य संस्थामा परीक्षण तथा उपचारका लागि पठाउने र कुष्ठरोगका कारण हुन सक्ने जटिलता र अपाङ्गता रोकथाममा शिक्षकको भूमिका बारेमा जानकारी गराइएको हो। विद्यालयमा दैनिक रूपमा विद्यार्थीसँग प्रत्यक्ष सम्पर्कमा रहने शिक्षकहरूले विद्यार्थीको शरीरमा देखिने असामान्य दाग, छालामा संवेदनामा कमी वा अन्य शंकास्पद लक्षण पहिचान गरी समयमै स्वास्थ्य संस्थामा सम्पर्क गराउन सके कुष्ठरोगको प्रारम्भिक पहिचान र अपाङ्गता रोकथाममा महत्वपूर्ण योगदान पुर्याउने कार्यक्रममा बताइएको थियो। संखुवासभाको खाँदबारी, तुमलिङटार लगायतका मुख्य बजार क्षेत्रमा यस वर्षको रूद्राक्षको कारोबार शुरू भएको छ। जिल्लाको बेसी क्षेत्रमा उत्पादन भएका रूद्राक्षका दाना टिप्ने क्रमसँगै किसानले बिक्री पनि शुरू गरेका छन्। रूद्राक्ष खेती संखुवासभा र भोजपुरका किसानका लागि राम्रो आमदानीको स्रोत बन्दै गएको छ। रूद्राक्ष व्यवसायी राजीव श्रेष्ठका अनुसार गत वर्ष चीन र भारतमा संखुवासभाबाट करिब 1.5 अर्ब रूपियाँ बराबरको रूद्राक्षको कारोबार भएको थियो। जिल्लामा वार्षिक करिब 17 लाख किलो रूद्राक्ष उत्पादन हुने गरेको छ। राम्रो गुणस्तर र दुर्लभ मुख भएका रूद्राक्षका एउटै दानाबाट समेत किसानले लाखौं रूपियाँ आमदानी गर्ने गरेका छन्। कम मेहनतमा तुलनात्मक रूपमा राम्रो आमदानी लिन सकिने भएकाले रूद्राक्ष खेती किसानको पहिलो रोजाई बन्दै गएको छ। शेयर सदस्यको सुख दुःखमा साथ दिने प्रतिबद्धता अनुसार दमक स्थित डाँफे सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्ना दिवंगत शेयर सदस्य नेत्र प्रसाद दाहालको परिवारलाई बीमा तथा राहत रकम प्रदान गरेको छ। संस्थाको धरमपुर सेवा केन्द्र अन्तर्गतका शेयर सदस्य दाहालको गत भदौ 10 गते निधन भएपछि 7 औं दिनको पुण्यतिथिमा संस्थाले परिवारप्रति समवेदना व्यक्त गर्दै 80,000 रूपियाँ बराबर राहत उपलब्ध गराएको हो। दिवंगत दाहालकी श्रीमती तथा संस्थाकी शेयर सदस्य सृजना ढकाल दाहाललाई डाँफे बीमा बचत कार्यक्रम अन्तर्गत 75,000 रूपियाँ र जीवनसाथी राहत कार्यक्रम अन्तर्गत 5,000 रूपियाँ गरी कुल 80,000 रूपियाँ हस्तान्तरण गरिएको हो। राहत रकम संस्थाका अध्यक्ष तुलाराम नेउपानेले परिवारलाई हस्तान्तरण गर्नुभयो। कार्यक्रममा सल्लाहकार समितिका संयोजक विजय बराल, सचिव लीलानाथ खनाल, संचालक समितिका पदाधिकारी, धरमपुर सेवा केन्द्रका प्रमुख योगेश अधिकारी, धरमपुर सेवा केन्द्र उपसमिति तथा विभिन्न उपसमितिका पदाधिकारी तथा कर्मचारीहरूको उपस्थिति रहेको संस्थाले जनाएको छ। भोजपुरमा काठ तथा गैर काठ वन पैदावारको निकासीबाट 9 करोड़ रूपियाँ बराबरको राजस्व संकलन भएको छ। डिभिजन वन कार्यालयले आर्थिक वर्ष 82-83 वन क्षेत्रसँग सम्बन्धित विभिन्न गतिविधिबाट 9,69,63,950 रूपियाँ राजस्व संकलन गरेको हो। कार्यालयका अनुसार निजी वनबाट हुने काठ निकासी, जड़ीबुटी तथा गैर काष्ठ वन पैदावारको निकासी तथा विकास आयोजनाबाट सो राजस्व संकलन गरेको हो। अब सुन चाँदीको बजार भाव। नेपाली बजारमा बुधबार सुन चाँदीको मूल्य घटेको छ। गत मंगलबारदेखि घट्ने क्रममा रहेको सुनको मूल्यले बुधबार पनि निरन्तरता पाएको हो। मंगलबार प्रतितोला 5 रूपियाँले घटेको सुनको मूल्य बुधबार तोलामा 8,800 रूपियाँले घटेर सुन प्रतितोला 2,97,300 रूपियाँमा कारोबार भएको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। मंगलबार सुन प्रतितोला 3,06,100 रूपियाँमा कारोबार भएको थियो। यस्तै बुधबार चाँदीको मूल्य पनि घटेको छ। चाँदी मंगलबार प्रतितोला 4,765 रूपियाँमा कारोबार भएकोमा बुधबार तोलामा 4,580 रुपैयाँमा कारोबार भएको हो। खबर परिक्रमामा पुनः पालो ब्रेकको
10: के तपाईँको दाँतमा कुनै समस्या छ? अब चिन्ता नलिनुहोस्। नेपाल सरकारद्वारा मान्यता प्राप्त दमकको एकमात्र ओम शान्ति डेन्टल हस्पिटलमा विशेषज्ञ तथा अनुभवी डाक्टरहरू र आधुनिक उपकरणको सहायताले तपाईँको जुनसुकै दन्त समस्याको पनि समाधान हुनेछ। हाम्रा सेवाहरू:
11: दाँत तथा मुख सम्बन्धी सम्पूर्ण परीक्षण उपचार तथा परामर्श सेवा,
10: दाँत निकाल्ने, दाँत भर्ने, दाँतको जरैदेखि उपचार गर्ने, कृत्रिम दाँत राख्ने, दाँतको खोल राख्ने, दाँत नभएको ठाउँमा झिक्नु नपर्ने गरी दाँत राख्ने,
11: नमिलेको ठाउँमा बाङ्गा टिङ्गा दाँतमा तार बाँध्ने, अत्याधुनिक मेसिनले दाँत सफा गर्ने, गिजा सुन्निने श्वास गनाउने, गिजाबाट रगत आउने तथा पाइरियाको उपचार गर्ने,
10: इरल अल्सर तथा ओरल क्यान्सरको परामर्श, मुखको साधारण शल्यक्रिया सेवा, माइनर सर्जरी, मुखको जटिल शल्यक्रिया सेवा, मेजर सर्जरी,
11: दाँतको इम्प्लान्ट गर्ने, दाँतको ओपिडी सेवा।
10: सम्पर्क ओम शान्ति डेन्टल हस्पिटल, दमक 5 बेलडागी रोड, डिम्याक्स अगाडि। सम्पर्क नम्बर 023-575-906। ओम शान्ति डेन्टल, मुस्कान सधैँभरि।

0: ब्रेकपछि अन्तर्राष्ट्रिय खबर। कंगोका अधिकारीहरूले इबोलाको प्रकोपबाट संक्रमित हुनेको संख्या 6,000 नागेको जनाएका छन्। त्यहाँका सरकारी अधिकारीहरूले दिएको जानकारी अनुसार यस भाइरसबाट 2,911 जनाको मृत्यु भइसकेको छ। कंगोमा मे महिनाको दोस्रो साता इबोला महामारी घोषणा गरिएको थियो। अहिलेको महामारी इतिहासमै तीव्र गतिमा फैलिरहेको इबोला महामारी हो। भाइरसबाट 1,360 भन्दा बढ़ी मानिस निको भइसकेको त्यहाँका अधिकारीहरूले बताएका छन्। संकटबीच यति ठूलो संख्यामा मानिसहरू निको हुनु सकारात्मक रहेको उनीहरूले बताएका छन्। गत हप्ता यो भाइरस यस क्षेत्रका दुईवटा नयाँ स्वास्थ्य क्षेत्रमा पुगेको छ। विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले यो प्रकोप अझै नियन्त्रण बाहिर रहेको र यसअघिको सबैभन्दा घातक मानिएको सन् 2014-16 पश्चिम अफ्रिकाको इबोला प्रकोपलाई समेत यसले उछिन्न सक्ने बताएको छ। पूर्वी कंगोका क्षेत्रहरू यस प्रकोपसँगै असुरक्षा, विस्थापन, स्वास्थ्यकर्मीहरूको हड़ताल लगायतका समस्याबाट गुज्रिएका छन्। विस्थापित शिविरहरूमा यो नक्श जहाँ मानिसहरू पहिलेदेखि अत्यन्त कष्टकर जीवन बिताइरहेका छन्। र तापेजुङको सिदिङबा गाउँपालिकामा आयोजना हुन लागेको तिम्बुङ पोखरी अन्तर्राष्ट्रिय ट्रेल रन म्याराथन प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ। यही भदौ 25 गते आयोजना हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको हो। आयोजक तिम्बुङ पोखरी पर्यटन विकास समिति सिदिङबाले सदरमुकाम फुङलिनमा बुधबार पत्रकार सम्मेलन गरेर प्रतियोगिताका बारेमा जानकारी गराएको हो। आयोजक समितिका अध्यक्ष अमीर राईका अनुसार प्रतियोगिता भदौ 24 र 25 गते दुई दिन सञ्चालन हुनेछ। ट्रेल रन अर्थात म्याराथन प्रतियोगिता भदौ 25 गते हुने समिति अध्यक्ष राईले जानकारी दिनुभयो। जिल्लाका एक महत्वपूर्ण पर्यटकीय गन्तव्य तिम्बुङ क्षेत्रको पर्यटन प्रवर्धन, विकास तथा प्रचार प्रसार गर्ने उद्देश्यसहित तिम्बुङ पोखरी अन्तर्राष्ट्रिय ट्रेल रन आयोजना गर्न लागि जनाइएको छ। प्रतियोगिता आयोजना हुने निश्चित भएसँगै तयारीलाई तीव्र पारिएको हो।
1: This is Radio Sonkwasaba 95.5 MHz.

0: महेन्द्र बोलेरो पिकअप हो, तपाई जस्ता उद्यमशील नेपालीको घर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: होइन ए मास्टर नि नानी, अब तिमी त जान्ने बुझ्ने मान्छे, म त एउटा कुरा सोधौ भन्दैछु हो नानीलाई।
3: भन्नुहोस् न हजुर बुवा, के कुरा हो?
2: यो बुढेसकाल लागेपछि त नानी आँखा पनि राम्रोसँग देख्दिन, कान पनि राम्रोसँग सुन्दिन, कहाँ गएर पो राम्रो उपचार गर्नु होला नि नानी?
3: ए त्यसको लागि त हाम्रै खातबारीमा तेजरत नाखा तथा कान उपचार केन्द्र छ, त्यही जानुहोस् न हजुर बुवा। विगत 17 वर्षदेखि संखुवासभा जिल्लाको खाँदबारीमा सञ्चालित नेपाल नेत्र ज्योति संघ तेजरत नाखा तथा कानुपचार केन्द्रमा प्रदान गरिने सेवा तथा सुविधाहरू,
4: दक्ष तथा अनुभवी प्राविधिकहरूबाट आँखा सम्बन्धी सम्पूर्ण चेक जाँच गरिने,
3: अटो रिफ्याक्टोमिटरद्वारा आँखाको पावर जाँच गरिन्छ,
4: नन कन्ट्याक्ट टोनोमिटर र अप्लानेसन मिटरबाट आँखाको प्रेसर जाँच गरिन्छ,
3: नागरिकता वा परिचय पत्रको साथमा आएमा 60 वर्ष भन्दा माथिका बिरामीहरूलाई चस्मा खरिदमा 25% छुटको व्यवस्था गरिएको छ,
4: असहाय बिरामीहरूलाई निशुल्क उपचारको व्यवस्था गरिएको छ,
3: मोतियाबिन्द भएका बिरामीलाई छनौट गरी महिनामा एक दिन निशुल्क शल्यक्रिया गरिन्छ,
4: कान सम्बन्धी सम्पूर्ण चेक जाँच गरी कानको सुनवाई क्षमता जाँच गरिन्छ, साथै सुनवाई क्षमता अनुसारको कानको मेसिन सुपथ मूल्यमा उपलब्ध गराइन्छ,
3: प्रत्येक विद्यालयमा गएर विद्यार्थीको आँखा जाँच गर्ने र दृष्टि दोष भएका विद्यार्थीलाई निशुल्क चस्मा वितरण गरिन्छ,
4: र टेलिमेडिसिनबाट रोग सम्बन्धी विशेषज्ञ डाक्टरबाट सुझाव तथा परामर्श लिन सकिन्छ, साथै जिल्लाको मकालु गाउँपालिकाको नुम, चैनपुर नगरपालिकाको चैनपुर बजार र सिलिचोङ गाउँपालिकाको तामकुबाट पनि आँखा उपचार केन्द्रको स्थापना गरी सेवा प्रदान गरिरहेको छ।
3: थप जानकारीको लागि 0295-72-061,
4: 0295-75-315
3: र 98-520-60-177
4: नेपाल नेत्र ज्योति संघ तेज रत्न आँखा तथा कान उपचार केन्द्र खाँदबारी संखुवा सभा।
5: This is Radio Sankhuwa Sabha 95.5 MHz.
6: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
3: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
6: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
3: हाम्रा सेवाहरू
6: दाँत नदुखाइ खोल्ने,
3: दाँत भर्ने, दाँतको आसुति गर्ने,
6: दाँतको एक्सरे सुविधा,
3: बाङ्गा टिङ्गा नमिलेका दाँत मिलाउने,
6: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
3: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको, गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
6: ध्यान दिनै पर्ने कुरा,
3: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
6: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खाँदबारीमा एकमात्र डेन्टल
4: पाथीभरा डेन्टल, खाँदबारी नगरपालिका 1, हाटलाग्ने टुडी खेल छेउ, संखुवा सभा। फोन नम्बर 0295-62-320 र 98-420-50-541।
7: भोटेकोशी बाढीले निम्त्याएको विपदपछि संसदमा प्रधानमन्त्री शाहको सम्बोधन, संकटमा दृढ संकल्पसहित काम गर्नुपर्ने भनाई, राहत र उद्धार कार्य प्रभावकारी नभएको विपक्षी दलहरूको आरोप। चीनद्वारा केरुङसीमा नाका क्षेत्रमा बाढ़ीले बगाएको सड़क पुनः सञ्चालन, नेपाललाई मौसम पूर्वानुमान र पूर्व सूचना नियमित रूपमा उपलब्ध गराइएको चिनी अधिकारीको दावी। भोटेकोशी बाढ़ीपछि लेदो र माटोले भरिएका जल विद्युत आयोजनाका सड़कमा उद्धार गर्न कठिनाई, विद्युत आयोजना बन्द हुँदा बंगलादेशमा बिजुली निर्यात रोकियो। अमेरिका र इरानबीच फेरि तनाव चुलिँदै अमेरिकी सेनाको आक्रमणपछि इरानद्वारा अमेरिकी सैन्य अखडामा जवाफी हमला। र अस्ट्रेलिया भ्रमणमा रहेको नेपाली टोली अभ्यास म्याचमा तास्मानियासँग पराजित।

0: नमस्कार, कान्तिपुर डायरीमा दीपशिखा र नवीन समाचार अब विस्तारमा।
1: प्रधानमन्त्री बालेन्द्र शाहले भोटेको सी बाढ़ीले निम्त्याएको विपदपछि दृढ़ संकल्प सहित काम गर्नुपर्ने बताएका छन्। प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले बाढ़ीको सूचना आएदेखि नै सरकारले प्रभावकारी उद्धार र राहतमा काम गरिरहेको समेत बताएका छन्। संकटको समयमा आम नागरिकलाई आँट दिनुपर्ने भन्दै उनले भने,
2: भदौ 10 गते रसुवाको भोटे कोशी नदीमा आएको भीषण बाढ़ीले क्षणभरमै हामीबाट हाम्रा आमा बुबा दिदी बहिनी र दाजुभाइहरू खोसेर लग्यो। यस अकल्पनीय विपत्तिमा परेर ज्यान गुमाउनु हुने सम्पूर्ण मानिसहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु। आफ्नो मान्छे गुमाएर गहिरो शोकमा पर्नुभएका परिवारजनप्रति हृदयदेखि नै संवेदना व्यक्त गर्दछु। घाइते हुनुभएका सबै शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु अनि आफ्नो मान्छे अझै फेला नपरेर बाटो हेरिरहनुभएका नागरिकहरूको पीड़ामा म गहिरो महसुस गरेको कुरा व्यक्त गर्दछु। यो पीड़ा रसुवा नुवाकोट धार्मिकको मात्र होइन, यो सिंगो नेपालको छातीमा परेको साझा वज्रपात हो। तर यति बेला हामीलाई शरीर थकित भयो भनेर विश्राम दिने छुट छैन। मन भक्कानिँदा पनि एक आपसमा बिलौना गर्ने समय छैन। संकटको यो घड़ीमा देशको नेतृत्वले आँसु होइन जनतालाई हिम्मत आड भरोसा दिनुपर्छ भन्ने यथार्थलाई हामीले स्वीकारेका छौं। त्यसैले दृढ संकल्प साहसका साथ यो विपत्तिमा लड्नुको हामीसँग अर्को विकल्प छैन।
1: संसदमा सम्बोधनका क्रममा प्रधानमन्त्री शाहले विपत्तिको समयमा सरकारको कार्यशैलीलाई लिएर भइरहेका टिप्पणी र आलोचनाको जवाफ दिने प्रयास गरेका थिए। सब व्यवस्थापनको विषयप्रति उठेका सार्वजनिक चासोलाई सम्बोधन गर्दै उनले भने,
2: पहिचान हुन नसकेको सब कानून बमोजिम वैज्ञानिक प्रक्रिया पूरा गरी जमिन मुनि सुरक्षित रूपमा व्यवस्थापन गरिरहेका छौं। तर डीएनए लगायत अन्य पहिचानलाई सहयोग गर्ने आधारहरू सुरक्षित राखिएको छ। यी सब डीएनए म्याचिङ पश्चात सम्बन्धित परिवारलाई हस्तान्तरण गरिनेछ। पहिचान हुन सकेको सब परिवार र आफन्तलाई जिम्मा लगाइरहेको अवस्था छ।
1: प्रधानमन्त्री शाहले खोज र उद्धारका लागि नेपाली सेना सशस्त्र र नेपाल प्रहरी गरी 13,300 सुरक्षाकर्मी परिचालन भएको जानकारी दिएका छन्। यस्तै बाढ़ीले क्षतिग्रस्त बनाएका सड़कको पुननिर्माणमा काम अघि बढ़ाइएको उनको भनाई छ। पृथ्वी राजमार्ग कृष्णभीड सड़कको खण्ड भदौभित्र संचालनमा ल्याइने प्रधानमन्त्री शाहले बताए।
2: गल्छी बेत्रावती सड़कको गल्छी देवीघाट खण्डमा लेदो हटाई बेलीब्रिज निर्माण क्रममा छ। तादी देवीघाट बेलीब्रिज राख्ने तयारी भइरहेको छ। बेत्रावतीमा पनि हामीसँग उपलब्ध बेलीब्रिज राख्न सम्भव देखिएकोले काम शुरू भइसकेको छ। थप 20 ठाउँमा बेलीब्रिज राख्न सम्भाव्य अध्ययन भइरहेको छ। बाढ़ीका कारण क्षतिग्रस्तको कृष्णवीर खण्ड भदौ महिनाभित्रै मरमत सम्पन्न गरी सञ्चालनमा ल्याइनेछ।
1: विपत्तिपछि अन्तर्राष्ट्रिय क्षेत्रबाट पनि सहयोग र राहत प्राप्त भइरहेको प्रधानमन्त्री शाहले सदनलाई जानकारी गराएका छन्। जलवायु परिवर्तनले ल्याएको असरबारे अन्तर्राष्ट्रिय तहमा नेपालको धारणा राखिने उनले बताए।
2: विज्ञहरूले रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ी हिमालय क्षेत्रको हिउँ चट्टानले हिम पहिरोबाट सृजित र यस क्षेत्रकै ठूलो विपत्ति भएको बताएका छन्। यस घटनाले जलवायु परिवर्तनसँगै हिमालय क्षेत्रमा हामीले खेप्नु परेको जोखिम बढ़दै गएको गम्भीर संकेत गरेको छ। त्यसैले हामी त सचेत हुनैपर्छ। सँगसँगै हामीले जलवायु परिवर्तनका कारण भोग्नु परेको विपदबारे अन्तर्राष्ट्रिय समुदाय समक्ष बलियो गरी प्रस्तुत गर्नुपर्ने बेला आएको छ। जलवायु परिवर्तन विश्वव्यापी योगदान हो। यसको असर न्यूनीकरण तथा व्यवस्थापन विश्व समुदायको साझा जिम्मेवारी रहेको बुझिएको छ।
0: यसैबीच विपक्षी दलहरूले भोटेकोशी बाढ़ीपछि राहत र उद्धारको काम प्रभावकारी रूपमा नभएको बताएका छन्। प्रतिनिधि सभा बैठकमा बोल्दै विपक्षी दलका नेताहरूले राहत र उद्धारमा सरकार एक्लै अघि बढ़न खोजेको समेत जनाएका छन्। नेकपाका संयोजक एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले राहत र उद्धार प्रभावकारी नभएको गुनासो आएको बताए। उनले भने,
3: एउटा कुरा जे देखियो यो 7 दिनमा सरकार शुरूको दिनको तदारुकता र पछिल्लो चरणको उसको कार्यशैली काम गराईमा कन्ट्राडिक्सन देखियो। अहिले आम मानिसहरूले फिल्डमा जे भनेका छन् मैले हाम्रो दलले त्यहाँका जनप्रतिनिधिहरूले र आम नागरिकहरूले जे भनेका छन् सरकार उद्धार कार्यमा सफल होइन असफल भयो भन्ने जनगुनासो सबभन्दा बढी सुनिएको छ। हामी कसैले पनि ढाँटेर लुकाएर यो हुँदैन। जनपरिचालनको क्रममा र उद्धारमा चाहिँ सरकार असफल सिद्ध भयो।
0: प्रमुख विपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले विपदको समयमा साथ दिन आफूहरू तयार रहेको बताए। जलवायु वित्तको मुद्दालाई सशक्त ढंगमा उठाउनुपर्ने भन्दै उनले भने,
4: अन्तर्राष्ट्रिय जलवायु वित्त प्रविधि हस्तान्तरण अनुकूलन तथा क्षतिपूर्ति सम्बन्धमा विषयमा नेपालले अझ सशक्त कूटनीतिक पहल गर्नुपर्छ। सभा महोदय, पुनः स्पष्ट गर्न चाहन्छु, मैले यी सबै ध्यान आकर्षण सरकारलाई कमजोर बनाउनको निम्ति गरिरहेको होइन, सफल बनाउनकै निम्ति गरिरहेको छु। हामीले सरकारलाई पर्याप्त सहयोग गरिरहेका छौं, अझ सहयोग गर्न तयार छ, तर सहयोग गर्नु भनेको सरकारले गरेको हरेक कामको जय जयकार गर्नु मात्र होइन, साथमा हुनुको अर्थ मौन बस्नु पनि त होइन। त्यसैले सरकारले समयमै समीक्षा गरेर समन्वयमा काम गरोस्, परिणाम दिने काम गरोस्।
0: विपक्षी दल एमालेका संसदीय दलका नेता रामबहादुर थापाले राष्ट्रिय सहमतिबाट अहिलेको संकट समाधान गर्न सकिने बताए। उनले भने,
3: प्रधानमन्त्रीज्यूले आफ्नो एकाङ्गी शासन शैलीमा गुणात्मक परिवर्तन गर्नुपर्दछ, संसदप्रति पूर्णतः उत्तरदायी हुनुपर्दछ र संसदलाई सरकारको योजनाबारे निरन्तर जानकारी गराउनु पर्दछ। राष्ट्रिय सहमतिबाट नै विद्यमान संकटको सामना गर्न सकिन्छ। त्यसैले सरकारले राजनीतिक दल, नागरिक समाज तथा विज्ञहरूको स्वर पक्षीय संयन्त्रको निर्माण गर्न पहल गर्नुपर्दछ। सामूहिक र संगठित प्रयासले मात्रै हामीले यो संकटको सामना गर्न सक्दछौं।
1: यसैबीच संघीय संसदको तल्लो सदन प्रतिनिधि सभाले रसुवाको भुटेकोशी त्रिशुली नदीमा आएको बाढ़ीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गरेको छ। प्रतिनिधि सभाको आजको बैठकले विशेष प्रस्ताव पारित गर्दै रसुवाको टिमुरे, स्याफ्रुवेसी, बेत्रावती, नुवाकोटको त्रिशुली बजार र देवीघाट तथा धादिङ, चितवन र गोर्खा जिल्लाका त्रिशुली नदी तटीय क्षेत्रमा बाढ़ीबाट ठूलो जनधनको क्षति भएको प्रति दुःख व्यक्त गरेको हो। प्रस्तावमा बाढ़ीका कारण स्वदेशी तथा विदेशी नागरिक बेपत्ता हुनुका साथै ठूलो संख्यामा मानिसको मृत्यु र व्यापक भौतिक संरचनाको क्षति भएको उल्लेख छ। संसदले घरबार विहीन भएकाहरूको व्यवस्थापनका लागि आग्रह समेत गरेको छ।
0: चीनले केरूङ सीमा नाका क्षेत्रमा बाढ़ीले बगाएको सड़क पुनः सञ्चालनमा ल्याएको छ। चिनिया संचार माध्यम ग्लोबल टाइम्सका अनुसार नेपाली समयअनुसार आज बिहान 7:45 सड़क सञ्चालनमा आएको हो। सड़क सञ्चालन भएसँगै अब उद्धारकर्ता, राहत सामग्री, उपकरण र ठूला मेसिनरी साधन सड़क मार्गबाटै मुख्य विपदग्रस्त क्षेत्रमा पुर्याइने समाचारमा जनाइएको छ। यसबाट उद्धार कार्य थप तीव्र हुने अपेक्षा गरिएको छ। सीसीटीभी न्यूजका अनुसार राष्ट्रिय राजमार्गका विभिन्न खण्डमा सड़क सफा गर्ने काम भइरहेको छ। भदौ 10 गतेको बाढ़ीले केरूङ बन्दरगाह तथा चीन र नेपालको अध्यागमन कार्यालय पूर्ण रूपमा क्षतिग्रस्त बनाएको थियो।
1: यसैबीच चीनका मौसम सम्बन्धी अधिकारीले चीन नेपाल बीचको केरूङ रसुआ सीमा नाकामा गएको भीषण बाढ़ीपछि नेपाललाई मौसम अनुगमन, पूर्वानुमान, पूर्व सूचना तथा प्रभाव सम्बन्धी सेवा उपलब्ध गराउँदै आएको बताएका छन्। चीन मौसम विज्ञान प्रशासनका प्रवक्ता वाङ येईले आज आयोजित पत्रकार सम्मेलनमा विपद लगत्तै प्रशासनले नेपालको मौसम विभागसँग भिडियो मार्फत मौसम सम्बन्धी परामर्श गरेको र नेपालमा जारी उद्धार तथा राहत कार्यमा मौसम सम्बन्धी सहयोग उपलब्ध गराउँदै आएको बताए। प्रवक्ता वाङले चीनका मौसम सम्बन्धी निकायहरूले नेपाललाई समग्र मौसम सम्बन्धी सेवा सुनिश्चित गर्न पूर्ण प्रयास गर्ने तथा नेपालको आपतकालीन प्रतिकार र विपद व्यवस्थापनमा सहयोग पुर्याउने समेत बताएका छन्।
0: भोटेकोशी बाढ़ीपछि लेदो र माटोले भरिएका जलविद्युत आयोजनाका सुरुङमा उद्धार तथा खोजी गर्न कठिनाई भइरहेको नेपाली सेनाले जनाएको छ। सेनाका सहायक रथी उज्जवल विक्रम राणाका अनुसार 216 मेगावटको माथिल्लो त्रिशुली 1 आयोजनाको सुरुङमा 5 पटकसम्म प्रवेश गर्ने प्रयास गरिए पनि हिलो जमेका कारण भित्र पस्न नसकिएको उनले बताए। सुरुङभित्र जमेको लेदो हटाउन र उद्धार गर्न 3-4 महिनासम्म लाग्न सक्ने राणाको भनाइ छ। बाढ़ीले सड़क समेत बगाएकाले मेसिन तथा उपकरण लैजान समस्या भइरहेको उनले बताए। रसुवागढी आयोजनाको सुरुङमा खोजी कार्य रोकिएको छ भने चिलिमी आयोजनाको सुरुङमा खोजी कार्य जारी छ। लाङटाङको सुरुङमा 64 मिटरसम्म पुगेर खोजी गरिए पनि थप अघि बढ़न नसकिएको सेनाले जनाएको छ।
5: ओहो जेठा, बजार खरिद कि क्या हो?
6: जस्ता पाता किनौ कि भनेर नि काका।
5: कुन चाहिँ जस्ता पाता किन्छस् त जेठा?
6: यताउति जुन पाइन्छ त्यही किन्नु पर्ला नि।
5: काका, जुन पाइन्छ त्यही किन्छस्, पस्ताउनु पर्ला है पस्ताउनु।
6: उसो भए कुन किन्नेस् त काका?
5: जापानी प्रविधिबाट उत्पादन भएको उच्च गुणस्तरीय र सही तौल भएको अनि प्रत्येक पातामा बन्डलको तौल र जिङ्क कोटिङ उल्लेख गरिएको हुलासको गुडासका जस्ता पाता नै किन्ने नि लाका।
6: कहाँ काका, हुला संस्थाबाट किन सहरसम्म को जाओस्?
5: अरे शिव, तलाई थाहा छैन कि क्या हो?
7: उपभोक्ता तथा ग्राहकहरूको सुविधालाई ध्यानमा राखी हुला संस्थाबाटका बिक्री शाखाहरू नेपाल अझै राज्यभरि खोलिएको छ।
6: त्यसो भए त म हुला संस्थाबाट नै किन्छु नि काका।
5: लास भए अरू किन खोज्ने?

0: बम्परमा एकजना भाग्यशालीले लन्डन घुम्ने सुनौलो मौका पाउनुहुनेछ। ढिला नगर्नुहोस्, आजै ज्यास्मिन पेन्ट्स रोज्नुहोस् र लन्डन उड्ने तयारी गर्नुहोस्।
1: ब्रेकपछि कान्तिपुर डायरीमा अब कान्तिपुर सविस्तारको पालो।
2: कान्तिपुर सविस्तार।
1: एक साता अघि आएको भोटेकोशी बाढ़ीले व्यापक जनधनको क्षति गरेको छ र पछिल्ला तीन वर्षमा आएका तीन विनाशकारी बाढ़ीले सरकारको क्षमता परीक्षण गरेका छन्। तर अझै परीक्षण हुन बाँकी विषय हो। अघिल्ला विपदबाट सरकारले कति सिक्यो, अर्को विपद आउँदा सरकारको काम गर्ने शैलीमा कस्तो परिवर्तन ल्यायो। कान्तिपुर कर्मी अनुप काफ्रेले तयार पारेको सामग्री कान्तिपुर सविस्तारमा।
3: भदौ 10 गते भोटेकोशीमा आएको विनाशकारी बाढ़ीले यसअघि नै एकपटक बगाइसकेको सड़कलाई फेरि क्षतिग्रस्त बनायो। गत वर्ष असारमा आएको बाढ़ीले स्याफ्रुबेसेदेखि रसुवागढ़ी नाकासम्म जोड्ने सड़क खण्ड बगाउँदा नेपाल चीनलाई जोड्ने मितेरी पुलमा पनि क्षति पुग्यो। सो पुल पुननिर्माण गरी करिब एक महिनामै सञ्चालनमा ल्याइएको थियो। बाढ़ीमा कम्तीमा 8 जनाको मृत्यु भएको थियो। सड़कको पुननिर्माण तीव्र गतिमा भए पनि बाँकी पूर्वाधारको पुननिर्माण 13 महिनापछि पनि सम्पन्न भएको थिएन। त्यही अवस्थामा फेरि बाढ़ी आयो। यसपटक लाङटाङ लिरुङ हिमालको हिमचट्टान भाषिएसँगै ढुङ्गामुडा र गेग्रानसहितको भोटेकोशीमा आएको बाढ़ीले केही नामो निशान समेत बाँकी राखेन। मानिसहरू पोहोरकै दुःख बिर्सने क्रममा थिए। सबै सामान्य बन्दै गइरहेको थियो, तर एक्कासी यस्तो विपद आइलाग्यो। गोसाकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङ नुर्पु तामाङले कान्तिपुरसँग भनेका छन्। टिमोरेबाट 13 किलोमिटर दूरीमा रहेको गोसाईकुण्ड गाउँपालिकाका कार्यालय समेत बाढ़ीले बगायो। एकैछिनको बाढ़ीले 41 पुल र 42 किलोमिटर सड़क बगायो। अर्थमन्त्री सोडेम वाग्देले रोइटर्ससँगको कुराकानीमा पुननिर्माणका लागि 4 अर्बदेखि 5 अर्ब अमेरिकी डलर लाग्ने प्रारम्भिक अनुमान गरिएको बताएका छन्। उद्योगी विनोद चौधरीले पनि ब्लुमबर्गसँग पुननिर्माणमा 5 अर्ब अमेरिकी डलर लाग्ने बताएका थिए। दुवै अनुमान 2072 भूकम्पपछिको पुननिर्माण भन्दा कम हो। भूकम्पले दिएको धक्काबाट नेपाल उठ्दै थियो, त्यसमाथि 2081 बाढ़ी आयो। सो बाढ़ीले बागमती प्रदेशका काभ्रे, धादिङ र ललितपुरमा ठूलो मानवीय क्षति समेत पुग्यो। कोशी प्रदेशमा समेत गरी 300 भन्दा बढ़ी व्यक्तिको मृत्यु भयो। बाढ़ीले 46 अर्ब अमेरिकी डलर भन्दा बढ़ीको क्षति पुग्यो। गत वर्ष रसुवागढ़ीमा विपत्ति आयो। गत साता आएको बाढ़ी त्यसै श्रृंखलाको पछिल्लो घटना हो। पछिल्ला 3 वर्षका विपदका घटनामा प्रयोग गरिएका भाषा धेरैलाई आश्चर्यजनक रूपमा एउटै लाग्न सक्छ। गत साता भोटेकोशीमा आएको बाढ़ीलाई अधिकारीहरूले अकल्पनीय भने। 2082 बाढ़ीलाई पनि त्यही शब्दमा वर्णन गरिएको थियो। 2081 बाढ़ीका बेला भने सन् 1970 यताकै सबैभन्दा ठूलो वर्षा भएको बताइएको थियो। अब प्रश्न सोध्ने बेला आएको छ। हरेक वर्ष उस्तै घटनाका लागि उही शब्द प्रयोग गरिरहँदा त्यो शब्दले घटनालाई मात्र बयान गरिरहेको हुन्छ कि त्यसमाथिको हाम्रो दृष्टिकोण र सम्बन्धलाई पनि? परराष्ट्र मन्त्री शिशिर खनाललाई सरकारले यस्ता घटनामा कुनै निश्चित प्रवृत्ति देखिरहेको छ कि प्रत्येक बाढ़ीलाई छुट्टा छुट्टै विपदका रूपमा मात्र हेरिरहेको छ भनेर प्रश्न गरिएको थियो। उनले भने, विगतका तुलनामा यस्ता विपद अझ बढ़ी हुने सम्भावना रहेको हामीले पूर्वानुमान गर्नुपर्छ र त्यसका लागि तयार रहनुपर्छ। छिमेकी देश बंगलादेशको अनुभव यहाँ उपयोगी उदाहरण हुन सक्छ। कुनै समय बंगलादेश पनि अहिले नेपाल बाढ़ीको देश बने जस्तै चक्रवातको देश थियो, जहाँ एउटा मात्रै आँधीले कल्पना गर्नै कठिन हुने स्तरमा मानवीय क्षति निम्त्याउथ्यो। सन् 1970 भोला चक्रवातले 3 देखि 5 लाख मानिसको मृत्यु भएको थियो। यसलाई 20औं शताब्दीको सबैभन्दा विनाशकारी विपद मानिन्छ। त्यसपछि पनि बंगलादेशमा चक्रवात आउन रोकिएको छैन। त्यसै त त्यहाँ दर्जनौं चक्रवात आइसकेका छन्। तर बंगलादेशसँग एउटा प्रभावशाली प्रणाली छ। उनीहरूले देशभर पक्की सेल्टरको राष्ट्रिय सञ्जाल निर्माण गरेका छन्। गाउँ गाउँमा हजारौं मानिसहरूलाई सुरक्षित स्थानमा सार्न स्वयंसेवकलाई तालिम दिएका छन्। पूर्व सूचना प्रणालीलाई यही संरचनासँग समन्वय हुने गरी जोड़िएको छ कि अहिले त्यही स्तरको शक्तिशाली आँधीबाट ज्यान गुमाउनुको संख्या केही दर्जनमा सीमित हुन थालेको छ। तर यो तुलना गर्दा एउटा महत्वपूर्ण भिन्नता भने छ। चक्रवात मौसम सम्बन्धी घटना हो, जुन खुला समुद्रमै केही दिन अघि देखिन थाल्छ। जोखिममा रहेका मानिसहरू समथर र बाक्लो बस्ती भएको तटीय भूभाग डेल्टा क्षेत्रमा बस्ने भएकाले उनीहरूलाई सुरक्षित आश्रयस्थलमा सार्न सकिन्छ। तर गत साता भए जस्तो हिमचट्टान वा हिमनदी खस्ने घटना उच्च हिमाली

0: सुझाव प्रस्ताव पारेका छन्। उनले भनेका छन् यी अब आश्चर्य लाग्ने र अज्ञात जोखिमका क्षेत्र होइनन्, हाम्रा नयाँ वास्तविकता हुन्। पछिल्ला केही वर्षमा आएका हरेक बाढ़ीपछि प्रायः शून्यबाटै तत्कालीन व्यवस्था अनुसार प्रतिकारीय योजना तयार पार्नुपर्ने अवस्था देखिएको छ। बाढ़ी आएपछि मात्रै सेना परिचालन गर्ने, पानी घटिसकेपछि मात्रै ड्रोनबाट सर्वेक्षण गराउने र चेतावनी प्रणाली नै गलत जोखिमलाई लक्षित गरी बनाइएको रहेछ भन्ने घटना भइसकेपछि मात्रै थाहा हुने। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत धर्मराज उप्रेतीले आइतबार काठमाडौँ पोस्टसँग भने, सबैभन्दा माथि रहेको जलमापन केन्द्र बाढ़ीले बगाउनु नै हाम्रो लागि मुख्य चुनौती भयो। उनका अनुसार उक्त केन्द्र पुनर्स्थापना गर्न नेपाल र चीन दुवैको सहमति आवश्यक छ। यसका लागि विपदकै बीचमा कूटनीतिक प्रक्रिया अघि बढ़ाइएको छ। प्रधानमन्त्री बनेको 5 महिना पुग्दै गर्दा बालेन्द्र शाहले राज्य संयन्त्र पूर्ण क्षमतामा परिचालन गरिएको बताएका थिए। उनले क्षतिको अवस्था बुझ्न नुवाकोटको भ्रमण गरे, जुन उनका पूर्ववर्तीले 2082 बाढ़ीपछिको क्षतिको अवस्थाबारे जानकारी लिन रसुवा पुगेर गरेको भ्रमणसँग मिल्दोजुल्दो थियो। उनले पनि त्यही नदीको अर्को खण्ड अगाडि उभिएर अवलोकन गरे। नेपाल जस्तो देशमा यस्तो प्रवृत्ति देख्न र त्यसलाई सम्बोधन गर्न समेत कठिन हुनुको एउटा कारण हरेक बाढ़ीसँगै सरकारको राजनैतिक परीक्षाको घड़ी फेरिन शुरू हुनु हो। हरेक प्राकृतिक विपदलाई भूगोल वा मौसमको कारण भएको घटना मानिन्छ, जसलाई कुनै पनि सरकारले रोक्न सक्दैन। त्यसैले विपदपछिको सरकारी प्रतिक्रियाको मूल्याङ्कन पनि राहत कति छिटो र कति देखिने गरी पुर्याइयो भनेमा मात्रै हुने गर्दछ। प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत धर्मराज उप्रेतीका अनुसार भुटेकोशी बाढ़ीले केही नयाँ पाठ सिकाएको छ। बाढ़ीपछि अहिलेसम्म भनी संघीय सरकारबाट सम्बन्ध नभएको बताएका गोसाईकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङ नुर्फ तामाङले स्थानीय तहमा पनि यस्तै समस्या रहेको बताए। दीर्घकालीन योजना बनाउनु अघि कुन भूभाग कति सुरक्षित छ भने निर्धारण गर्न भूगर्भविदले क्षेत्रको अध्ययन गर्नुपर्ने उनको भनाइ छ। रसुवागढ़ीको पुननिर्माणका लागि अहिले घोषणा भइरहेको रकम पनि केन्द्रीकृत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष मार्फत परिचालन हुनेछ। त्यही कोषबाट 2082 बाढ़ीले पुर्याएको क्षतिको मर्मत सम्हारका लागि रकम वितरण भइरहेको बेला यो बाढ़ी आएको हो। परराष्ट्र मन्त्री खनालले बाढ़ी आउनुभन्दा 2 महिना अघि नै सीमापार जल तथा मौसम सम्बन्धी तथ्याङ्क आदान प्रदानका लागि नेपाल र चीनबीच द्विपक्षीय संयन्त्र बनाउन चिनिया समकक्षीसँग पहल गरिएको बताए। दुवै पक्षबीच समझदारीको प्रारूप तयार गर्न सक्रिय रूपमा संवाद भइरहेको सोमबार उनले जानकारी दिएका छन्। गत सातासम्म भने यस्तो संयन्त्र बनिसकेको थिएन। नेपाल चीन सीमाको उच्च हिमाली क्षेत्रमा सोही पहिरोका कारण बनेको सो नयाँ ताल अहिले विश्वभरका वैज्ञानिकहरूको चासोको विषय बनेको छ। वैज्ञानिकहरूले यसलाई अत्यन्तै चिन्ताजनक भनिरहेका छन्।
1: भटेकोशीमा आएको बाढ़ीका कारण जलविद्युत आयोजना बन्द हुँदा वर्षा हिममै निर्यात घटेको छ। औसत 1000 मेगावट निर्यात हुँदै आएको नेपालको बिजुली अहिले करिब 650 मेगावटमा सीमित भएको हो। भारतमा निर्यात भइरहे पनि बंगलादेशमा भने निर्यात ठप्प भएको छ। बंगलादेशमा निर्यात गर्न स्वीकृति पाएको 22.1 मेगावटको चिलिनी र 24 मेगावटको त्रिशुली जलविद्युत आयोजनामा भटेकोशीमा आएको बाढ़ीले क्षति पुर्याएपछि निर्यात रोकिएको हो। एकसाथ यता भारतमा समेत निर्यात स्वीकृत पाएका यी दुई आयोजनाको उत्पादन बन्द भएको छ। गत बुधबार भटेकोशीमा आएको बाढ़ीका कारण 6 दिन यता यी दुई आयोजनासहित 12 आयोजनाबाट उत्पादन बन्द भएको छ। प्राधिकरणका निमित्त कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले बंगलादेश जाने दुवै आयोजनामा क्षति पुगेकाले विकल्पमा अर्को आयोजनाको बिजुली पठाउनका लागि भारतलाई स्वीकृति दिन आग्रह गरिएको बताए।
2: दैनिकको 197 रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम सूर्य ज्योति सही प्लान
3: सूर्य ज्योति लाइफ इन्सुरेन्स जीवनको लागि।
4: ओहो जेठा, बजार हिँड कि क्या हो?
5: जस्ता पाता किनौ कि भनेर नि काका।
4: कुन चाहिँ जस्ता पाता किन्छस् त जेठा?
5: यताउति जुन पाइन्छ त्यही किन्नु पर्ला नि।
4: लाटा, जुन पाइन्छ त्यही किन्छस्, पस्ताउनु पर्ला है पस्ताउनु।
5: उसो भए कुन किन्ने त काका?
4: जापानी प्रविधिबाट उत्पादन भएको उच्च गुणस्तरीय र सही तौल भएको अनि प्रत्येक पातामा बण्डलको तौल र जिङ कोटिङ उल्लेख गरेको हुलाको गुडा जस्ता पाता नि किन्ने नि लाटा।
5: कहाँ काका, हुला जस्ता पाता किन सहरसम्म को जाओस्?
4: अरे शिव, तलाई थाहा छैन कि क्या हो?
2: उपभोक्ता तथा ग्राहकहरूको सुविधालाई ध्यानमा राखी हुला जस्ता पाताका बिक्री शाखाहरू नेपाल अझ राज्यभरि खोलिएको छ।
5: त्यसो भए त म हुला जस्ता पाता नै किन्छु नि काका।
4: हुलास भए अरू किन खोज्ने?
6: ब्रेकपछि कान्तिपुर डायरीमा अब आर्थिक प्रसंग। भोटेकोशी बाढ़ी प्रभावितको राहत उद्धार र पुनस्थापनाका लागि

विभिन्न संस्था तथा परिवारले 5,62,00,000 रूपियाँ भन्दा बढ़ी सहयोग गरेका छन्। कर्मचारी संजय कोषले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 2,50,00,000 रूपियाँ सहयोग गरेको छ। यस्तै केडिया परिवारले 1,00,00,000 र ज्योति विकास बैंकले 1,00,00,000 रूपियाँ सहयोग गर्ने जनाएको छ। रेड्डी सिद्धी सिमेन्ट्सले 51,00,000 र चौरे सिमेन्ट्सले 50,00,000 रूपियाँ उद्धार कोषमा जम्मा गर्ने जनाएका छन्। यसै गरी एटीपेन्ट्स नेपालले बाढ़ी प्रभावितको खोजी उद्धार तथा राहतका लागि 11,11,111 रूपियाँ सहयोग गरेको छ। सहयोग गर्ने संस्था तथा परिवारले तत्कालीन राहतसँगै प्रभावित क्षेत्रमा पुननिर्माण र पुनस्थापनामा समेत सहयोग गर्ने बताएका छन्।

0: पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईका लागि नियमित अन्तर्राष्ट्रिय उडान शुरू हुन लागेपछि पोखरा महानगरपालिका र फ्लाई दुबई बीच उडान प्रवर्धनका लागि समझदारी भएको छ। समझदारी अनुसार महानगरले सार्वजनिक तथा नगरपालिका स्वामित्वका प्रचार स्थलमा फ्लाई दुबईका प्रचार सामग्री राख्न 15 दिनसम्म निशुल्क स्थान उपलब्ध गराउनेछ। महानगरले आफ्ना डिजिटल प्लेटफर्म र सामाजिक सञ्जाल मार्फत पनि उडानको प्रचार गर्नेछ। प्रचार सामग्रीको उत्पादन, ढुवानी, जडान र हटाउने खर्च भने फ्लाई दुबईले बेहोर्नेछ। पोखरा दुबई नियमित हवाई सेवा आगामी सेप्टेम्बर 23 शुरू हुने जनाइएको छ। महानगरले यसबाट पोखरालाई अन्तर्राष्ट्रिय गन्तव्यसँग जोड्नेछ। पर्यटन प्रवर्धन गर्न तथा व्यापारिक गतिविधि बढ़ाउन पनि सहयोग पुग्ने अपेक्षा गरिएको छ।
1: कान्तिपुर डायरीमा अन्तर्राष्ट्रिय प्रसंग। अमेरिकी सेनाले आफ्नो दक्षिणी क्षेत्रमा आक्रमण गरेपछि इरानले मध्य पूर्वका विभिन्न अमेरिकी सैन्य अखडामा मिसाइल र ड्रोनबाट जवाफी हमला गरेको छ। अमेरिकी सेनाका अनुसार इरानका रिभोल्युसनरी गार्डका हवाई प्रतिरक्षा रडार संचार केन्द्र र समुद्री संरचनालाई निशाना बनाइएको छ। जवाफमा इरानले बहराइन, जोर्डन, कुवेत र इराकमा रहेका अमेरिकी सैन्य संरचनामा आक्रमण गरेको दावी गरेको छ। इरानमा भएको अमेरिकी हमलामा कम्तीमा 12 जनाको मृत्यु भएको बताइएको छ। सिरिक क्षेत्रमा विवाह समारोह भइरहेको को घरमा समेत हमला हुँदा 5 जनाको मृत्यु र दर्जनौ घाइते भएको इरानको दावी छ। यस्तै हर्मुज जलमार्गका क्षेत्रमा 2 तेल ट्याङ्करमा क्षति पुगेको र 2 चालक दलका सदस्यको मृत्यु भएको बताइएको छ। पछिल्लो सैन्य कार्यवाहीसँगै विश्व बजारमा समेत असर परेको छ। एसिया र युरोपका शेयर बजार ओह्रालो लागेका छन् भने तेलको मूल्य जुलाई यताकै उच्च स्तरमा पुगेको छ।
0: विश्व तापक्रम पूर्व औद्योगिक

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शंकर सभा 95.5 मेगाहर्ज
1: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने कसले पो राम्रो लगाइदिन्छ होला
2: त्यसको लागि चिन्तै नगर्नुहोस् हाम्रै खाँदबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि हजुर गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खादबारी एक खादबारी नगरपालिकाको गेट अगाडि यहाँ किचन डेकोरेशनका सामान फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर प्रोप्राइटर रोग बहादुर खत्री गणेश स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर सम्पर्क नम्बर 9852029047 9800900062
3: होइन यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन् तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त
2: ए ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न भने जस्तो पार्लरको सामान पाइहालिन्छ रे
3: प्रतीक्षा ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर खादबारी नगरपालिका एक प्रगति टोल
2: विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रतीक्षा ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ हाइड्रोफेसियल माइक्रो सेटिङ नेल एक्सटेन्सन ल्यासेस एक्सटेन्सन कानको लोदी टाल्ने इयर ल्याब सुपथ मूल्यमा गरिन्छ साथै पाँचजनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% छुटको व्यवस्था छ
3: प्रोप्राइटर प्रतीक्षा दाहाल
2: सम्पर्क नम्बर 9816655553
3: र 9843180049
4: नमस्कार है सर टाढै लाग्नु भयो निकै अतारमा हुनुहुन्छ त
5: नमस्कार भाइ तुमलिङतिर पो हिँडेको हौ म त
4: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर
5: होइन भाइ म त रबिन टेलर्सतिर पो हिँडेको हौ छोराको बिहे पनि आउन लाग्यो सुट पनि सिलाउनु पर्नेछ मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ
4: ओहो सर त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो सँगै जाउँ न त सर
5: ए ल ल सँगै जाउँ न भाइ
3: हामी कहाँ सटिङ सुटिङका कपडा अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ
5: रबिन टेलर्स खापबारी नगरपालिका 9 तुमलिङ टार राधाकृष्ण मन्दिर अगाडि
3: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल
5: सम्पर्क नम्बर 9860946000
3: र 9919327375
6: खुसीको खबर नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टारमा प्रत्येक दुई हप्तामा शनिबारको दिन वरिष्ठ नेत्र रोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोती बिन्दु तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ अपरेशन हुने मितिहरू 2083 भदौ 20 गते शनिबार 2083 असोज 3 गते शनिबार 2083 असोज 17 गते शनिबार समय बिहान 10 बजेदेखि 12 बजेसम्म स्थान नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टार फोन नम्बर 0929575267 मोबाइल नम्बर 9865546460 यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ
7: तिमी उठ्ने बेला भएन भनेको तिमी त टाइल मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो
2: ए अब त जानै पर्ने भएन नि हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोरेन सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल मार्बल ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि
7: हाम्रो सेवाहरू
2: टाइल मार्बल ग्रेनाइट पाइप फिटिङ धाराहरू सेनेटरी आइटम रेडीमेड ढोकाको साथै ढुङ्गा गिटी बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 029560580, 99520160580 र 99421-08181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्स, हातबारी 1, सङ्खुवा सभा।
0: नेपाल नेत्र ज्योति संघ तेजरत्न आँखा तथा कान उपचार केन्द्रको आँखा शिविर बस्ने सूचना। नेपाल नेत्र ज्योति संघ तेजरत्न आँखा तथा कान उपचार केन्द्रको आयोजनामा तथा विराटनगर आँखा अस्पताल रानीको प्राविधिक सहयोगमा खादबारीमा मिति 2083 असोज 2 गते शुक्रबार मोतीबिन्दु शल्यक्रिया शिविर सञ्चालन हुने सम्पूर्ण महानुभावहरूलाई जानकारी गराउँदछौं। फेकु प्रविधिबाट शल्यक्रिया गराउनेहरूका लागि विशेष छुटको व्यवस्था गरिएको छ। प्राविधिक सहयोग विराटनगर आँखा अस्पताल, विराटनगर, मोरङ। आयोजन नेपाल नेत्र ज्योति संघ, तेजरत्न आँखा तथा कान उपचार केन्द्र, खादबारी, सङ्खुवा सभा।

0: वडा अध्यक्षज्यू
1: नमस्ते नमस्ते के भन्दै आउनु भयो त
0: भन्नु त के थियो र तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको
1: भन्नुहोस् के कुरा थियो कुन्नी
0: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको साह्रै राम्रो सुहाएको छ तपाईँलाई
1: यो मेरो सुर त हाम्रै सकुवा सभाको नबुदा एक मात्रै विश्वासी लो अरू पूर्वकै चर्चित दिशा चेलोस खातबारी भन्दै सिलाएको त भनी तपाईँहरू पनि हेर्छ भन्ने विचार छ भने आजदेखि नै सुर सिलाउन दिशा चेलोसमा जानु होला
0: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु
2: बुवा मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल
3: नाइ के बाबा मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है
4: हुन्छ बाबा हुन्छ छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि होइन र
5: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ
6: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल
4: सम्पर्क नम्बर 029560679 र मोबाइल नम्बर 98422776
7: नयाँ नेपालमा नयाँ नाम निशान टेलर स्थान खादारी एक बुद्ध चुकबाट दूरसञ्चार जाने बाटो

0: मध्ये 69 जनाको मात्रै पहिचान खुल्यो।
1: अहिले पनि तपाईँको चाहिँ सम्पर्कविहीन मान्छेहरू हुनुहुन्छ विभिन्न ठाउँमा, र त्यसमध्ये सबभन्दा धेरै बढी चाहिँ सम्पर्कविहीन भनेको नुवाकोटका 1558 जना हुनुहुन्छ भने रसुवाका चाहिँ 865 जना चाहिँ अहिले पनि मिसिङ हुनुहुन्छ।
0: नेपालका 47 हिमताल उच्च जोखिममा रहेको अध्ययन प्रतिवेदन, कोशी प्रदेशका 1,63,000 घर विपदको उच्च जोखिममा, बाढ़ी प्रभावित क्षेत्रमा खानेपानीको अभाव बढ्दै
2: एक घण्टा लाग्छ त्यहाँ जानलाई
3: पानी लिनलाई,
2: तारी खोलाको छेउमा आधी घण्टा जान आधी घण्टा आउनु।
0: र नेपाल एक क्रिकेट टोली तास्मानियासँगको एक दिवसीय खेलमा पराजित, शुक्रबार साउथ अस्ट्रेलिया र आइतबार न्यूजील्याण्ड ए सँग खेल्ने।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: हिमाली क्षेत्रको विपद सम्बोधनका लागि नेपाल, चीन र भारतबीच प्राविधिक र वैज्ञानिक सहकार्य हुनु अनिवार्य भइसकेको छ। कोशी नदी बेसिन चीन, तिब्बत, नेपाल र भारत तीनवटै देशसँग जोड़िएकाले माथिल्लो तटीय क्षेत्रमा हुने हिमताल विस्फोट वा पहिरोले तल्लो तटीय क्षेत्रहरूमा श्रृंखलाबद्ध विनाश ल्याउँछ भन्ने वैज्ञानिकहरूको भनाईलाई प्राथमिकता दिएरै तीनै देशले योजनाबद्ध तरिकाले काम गर्नुपर्दछ।
5: पुटुकुसी बाढ़ी व्यवस्थापन बारे प्रधानमन्त्रीले संसदमा सरकारको बचाव गरे पनि उद्धार र राहत प्रभावकारी नभएको प्रश्न अझै कायमी छ। विपक्षी संघीय सत्तापक्षका नेताहरूले समेत समन्वयको कमी र सरकारी कार्यशैलीप्रति असन्तुष्टि जनाएका छन्। सरकारका लागि मुख्य चुनौती दावी भन्दा परिणाम देखाउँदै पीड़ितको उद्धार, राहत र पुनस्थापना प्रभावकारी बनाउनु रहेको सांसदहरूले बताएका छन्।
6: प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभामा भोटेकोशी बाढ़ी व्यवस्थापनमा सरकारमाथि उठेका प्रश्नको जवाब दिँदै यस विषयमा सरकार गम्भीर रहेको बताउनु भएको छ। उहाँले अन्तर्राष्ट्रिय सहयोग पहिलो दिनदेखि नै लिइरहेको सूचना प्रभावका लागि 11,00,000 एसएमएस पठाइएको र प्रदेश तथा स्थानीय सरकारसँग निरन्तर समन्वय भइरहेको बताउनुभयो। सब व्यवस्थापन वैज्ञानिक र कानूनी प्रक्रिया अनुसार गरिएको भन्दै प्रधानमन्त्री शाहले पहिचान नभएका सबको डीएनए परीक्षण गरी पछि पहिचान गर्न सकिने बताउनु भएको छ। सुरुङमा फँसेकाहरूको उद्धार कठिन र प्राविधिक विषय भएकाले राज्यका सबै पक्षले प्रयास गरिरहेको समेत उहाँले बताउनुभयो।
7: यो बाढ़ीभित्र पसेर बाढ़ी सहित सँगसँगै हिलो माटोहरूले पूरै कम्प्लिटली पूर्ण रूपमा थुनिएका टनेलहरू हुन्। यस सम्बन्धी काम गर्नलाई एकदमै ठूलो एक्सपर्टिज कुनै देशहरूसँग पनि थिएन, हामीसँग पनि एकदमै तत्कालै गर्न सकिने टेक्नोलोजी अहिलेसम्म कोहीसँग पनि छैन। विभिन्न राष्ट्रहरूमा जति उद्धार भएका थिए त्यो भन्दा यो एकदमै बिल्कुलै फरक किसिमको अवस्था हो, र त्यसको लागि जुन बेलामा पाएक पर्छ, जति बेला मौसमले साथ दिन्छ, जति बेला त्यो हिलो थोरै सुक्छ, जति बेला त्यहाँनिर अड्डिने ठाउँ हुन्छ र मान्छेहरू पस्न सक्ने त्यसलाई ब्रेक गर्न सक्ने ठाउँहरू हुन्छ त्यो बेला मात्रै गर्न सकिन्छ। र एउटा टनेलमा एकैचोटि 4-5 वटा 20 वटा एक्सकाभेटर किन लाइएन भन्ने जस्तो पनि कुरा आएको थियो, त्यो एउटा टनेलमा एकचोटिमा एउटा दुईटा भन्दा धेरै एक्सकाभेटरले काम पनि गर्न सक्दैन।
6: तर भोटेकोशी बाढ़ी प्रभावित क्षेत्रमा उद्धार र राहत प्रभावकारी नभएको भन्दै सरकारको आलोचना बढ़ेको छ। विपक्षी दलसँगै सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका नेताहरूले पनि सरकारको कार्यशैलीप्रति असन्तुष्ट व्यक्त गरेका छन्। आज प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले प्रदेश र स्थानीय सरकारसँग समन्वय गरेर उद्धार तथा राहतको काम भइरहेको जानकारी दिनुभयो। तर विपक्षी दलका नेताहरूले सरकार फील्डमा भन्दा सामाजिक सञ्जाल र प्रचारमा बढ़ी देखिएको आरोप लगाएका थिए। पूर्व प्रधानमन्त्री तथा नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सरकारले विपक्षी मात्रै होइन आफ्नै सांसदलाई समेत विश्वासमा लिन नसकेको बताउनुभयो।
8: अरूलाई पनि विश्वासमा लिनुपर्छ, अरूका अनुभव पनि महत्वपूर्ण हुन सक्छन् भन्नेतिर उहाँको ध्यान नजानु। संसदलाई विश्वास लिने भनेको खालि प्रतिपक्षका सांसदलाई मात्रै होइन, कार्यशैलीले के देखाउँछ भने आफ्नै दलका सांसदलाई विश्वासमा लिने मेहनत पनि गरेको मैले चाहिँ देख्दिन। उहाँ आउनुहुन्छ कसैको अनुहार नहेरी जानुहुन्छ, यो के तरिका हो? यस्तो त हुँदैन। प्रधानमन्त्री त हामी सबैको प्रधानमन्त्री हो नि, जति बेला हामी सबैले भनेका छौँ तपाईँलाई सहयोग गर्छौँ भनिराखेका छौँ, भन्दा भन्दै पनि कसैको पनि अनुहार हेर्न नपर्ने के हो त्यो तरिका?
6: प्रमुख प्रतिपक्षीय दलका नेता भीष्म राज आङदेम्बेले संघीय सरकारले प्रदेश र स्थानीय तहसँग पर्याप्त समन्वय नगरेको आरोप लगाउनु भएको छ।
9: हामीले मौनता साध्यौं, खबरदारी गरेनौं र प्रश्न गरेनौं भने हामी जिम्मेवारी र कर्तव्यबाट विमुख रहेको ठहर्छ। त्यसैले यो पूर्वाग्रह होइन, प्रश्न हो। केही विषयमा ध्यान आकर्षण गर्नै पर्ने अवस्था भएर म यी विषय राख्न गएको छु। राख्न लागिरहेको छु। हामी सरकारलाई कमजोर होइन प्रभावकारी प्रश्न गरिरहेका छौं। म सभामुख महोदय मार्फत सम्माननीय सरकार र सत्तासीन साथीहरूलाई विनम्रतापूर्वक आग्रह गर्न चाहन्छु, यो प्रचार होइन, प्राण बचाउने समय हो।
6: बैठकमा विपक्षी दल नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापाले रसुवामा आएको भयानक बाढ़ी प्रकृति सृजित विध्वंस हो वा मानव निर्मित दुर्घटना भनी गम्भीर समीक्षा गर्नुपर्ने बताउनु भएको छ। उहाँले प्रत्येक वर्ष बाढ़ीको कहर बेहोर्नुपर्ने भएकाले यसको विषयमा गम्भीर भएर समीक्षा गर्नुपर्ने बताउनु भएको हो।
3: अचानक घटित यो विस्मयकारी विध्वंसमा हजारौं ज्ञात अज्ञात नेपाली तथा विदेशी नागरिकहरूको ज्यान गुमाएका छन्, हजारौं अझै बेपत्ता छन्, सयौं घाइते भएका छन्, खरबौंको भौतिक क्षति भएको छ। सिंगो देश शोकमग्न तथा सारा संसार स्तब्ध छ। सम्मान्य सभामुख महोदय, निश्चय पनि यो भयंकर दुर्घटनामा घाइते भएकाहरूको उपचार हुन सक्दछ, निश्चय पनि बेपत्ताहरूको पत्ता लाग्न सक्छ, खरबौंको भौतिक क्षति पनि पूर्ति हुन सक्दछ।
6: सत्तारूढ रासोपाका सांसद गणेश पराजुलीले पनि उपलब्ध स्रोत साधन मात्र परिचालन गरेर जिम्मेवारी पूरा भएको ठान्न नहुने बताउनु भयो। उहाँले आवश्यक परे विज्ञ निजी क्षेत्र नागरिक समाज र मित्र राष्ट्रको सहयोग लिन सरकारलाई सुझाव समेत दिनुभयो।
10: संकटको समयमा नेतृत्वको भूमिका स्वयं सबै काम गर्न दौड़िने मात्र होइन, सही ठाउँमा सही निर्णय र व्यक्तिलाई परिचालन गर्ने आवश्यक निर्णय तत्काल गर्ने, अवरोध हटाउने र सम्पूर्ण संयन्त्रलाई एउटै उद्देश्य नागरिकको जीवन रक्षामा केन्द्रित गराउने हो।
6: भोटेकोशी बाढ़ीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा र तनहुँका 15 स्थानीय तह प्रभावित भएका छन्। खोजी उद्धार र राहतमा ढिलाइ भएको भन्दै प्रभावित क्षेत्रमा सरकारमाथि जनआक्रोश पनि बढ़दै गएको छ।
11: भोटेकोशीमा विनाशकारी बाढ़ी आएको आठौं दिन पनि प्रभावित क्षेत्रमा खोजी उद्धार राहत वितरण र सब व्यवस्थापनको काम जारी छ। बाढ़ीका कारण रसुवा, नुवाकोट र धादिङका कैयौं स्थान अझै सड़क सम्पर्कबाट बाहिर छन्। नेपाल प्रहरीका अनुसार आज बेलुका 5 बजेको तथ्याङ्क अनुसार 1204 जनाको शव भेटिएको छ, 6541 जनाको उद्धार गरिएको र 4858 जना अझै सम्पर्कविहीन रहेका छन्। खोजी तथा उद्धारका लागि मात्रै 7912 प्रहरी परिचालन गरिएको छ। बाढ़ीमा ज्यान गुमाएका मध्ये 69 जनाको पहिचान खुलिएको छ। प्रभावित जिल्लाका प्रहरी कार्यालय तथा अस्पतालबाट प्राप्त विवरणका आधारमा 69 जनाको नाम खुलेको हो। ठूलो संख्यामा शव फेला परे पनि पहिचान भने निकै कमको मात्र हुन सकेको छ। रसुवामा विभिन्न स्थानबाट 133 शव संकलन गरिएको छ। टिमुरेबाट 104, स्याफ्रोबेसी र रोंगाबाट 18 तथा बेत्रावतीबाट 11 शव संकलन गरिएको प्रहरीले जनाएको छ। शवहरू गन्हाउन थालेपछि हेलिकप्टर मार्फत नुवाकोटको विदुर लैजाने काम भइरहेको छ। बाढ़ीले बगाएर भारत पुगेका 9 शव पनि नेपाल ल्याइएको छ। तीमध्ये 4 महिला, 4 पुरूष र 1 बालिकाको शव रहेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव राम बहादुर केसीले सीआईएनलाई जानकारी दिनुभयो।
1: रसुवा भोलिपछि बाढ़ीको कारण हालसम्म चाहिँ भएको जनधनको क्षतिको स्थिति हामीले चाहिँ निरन्तर प्रकाशित गरिराखेका छौँ र खोज उद्धार राहत व्यवस्थापनको कार्य निरन्तर रूपमा भइराखेको पनि छ र हालसम्मको विवरण अनुसार शव फेला परेको संख्या 1204 जना रहेको छ। यो चाहिँ 5 बजेसम्मको डाटा हो। अहिले पनि तपाईँको चाहिँ सम्पर्कविहीन मान्छेहरू हुनुहुन्छ विभिन्न ठाउँमा र त्यसमध्ये सबभन्दा धेरै बढी चाहिँ सम्पर्कविहीन भनेको नुवाकोटका 1558 जना हुनुहुन्छ भने रसुवाका चाहिँ 865 जना चाहिँ अहिले पनि मिसिङ हुनुहुन्छ। त्यसै गरी अर्को ठुलो भनेको जलविद्युत आयोजनाका करिब चाहिँ 639 जना चाहिँ अहिले पनि मिसिङ हुनुहुन्छ भने नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, भन्सार कर्म कार्यालय, त्यस्तै अध्याक्रमण कार्यालय लगायतका चाहिँ कर्मचारीहरू पनि मिसिङ हुनुहुन्छ। रसुवा जिल्लाका पनि करिब 865 जना पनि मिसिङ हुनुहुन्छ भने अब अहिलेसम्म चाहिँ घाइतेको संख्या 292 रहेको छ। त्यो मध्ये अब केही जिसाच पनि भइसक्नु भएको छ र अहिलेसम्म चाहिँ सनाकत भई बुझिरहेको शब्दको संख्या जम्मा 68 मात्रै रहेको छ।
11: आवश्यक प्रक्रिया पूरा गरी शवहरू बुटवल स्थित लुम्बिनी प्रादेशिक अस्पताल पठाइएको छ। गोर्खामा पनि 72 जना अझै सम्पर्कविहीन रहेका छन्। यसैबीच पूर्वी नवलप्रासीको देवचुलीमा शव व्यवस्थापन गरिएको क्षेत्रमा जंगली जनावरले शव उत्खनन गर्न सक्ने जोखिम भएपछि स्थानीय तहको सहयोगमा तार जाली लगाइएको छ। बाढ़ीबाट कतिजनाको मृत्यु भयो, कति घाइते छन् र कति अझै सम्पर्कविहीन छन् भन्ने एकीकृत विवरण अझै स्पष्ट हुन सकेको छैन। सेनासहित सुरक्षाकर्मी, स्वयंसेवक र स्थानीयवासी खोजी तथा उद्धारमा खटिएका छन्। प्रभावित क्षेत्रमा सड़क तथा संचार सम्पर्क पुनस्थापना गर्नु पनि सरकारका लागि ठूलो चुनौती बनेको छ। होल्डिङ सेन्टरमा राखिएका महिला, किशोरी र बालबालिका बाल बालिकाको सुरक्षा जोखिम बढ़ेको छ। कतिपय सेन्टरमा उनीहरूलाई पुरूष तथा अन्य व्यक्तिहरूसँगै खुला स्थानमा सुत्ने व्यवस्था गरिएको छ। महिला तथा किशोरीका लागि छुट्टै सुरक्षित बस्ने ठाउँ, पर्याप्त गोपनीयता र सुरक्षाको व्यवस्था नहुँदा उनीहरू थप जोखिममा परेका छन्। कतिपय स्थानमा होल्डिङ सेन्टरमा किशोरीहरू प्यासेजमै सुत्नुपर्ने अवस्था रहेको र राति असुरक्षित तथा डर लाग्ने रहेको एक किशोरीले सीआईएनसँग बताउनुभयो।
12: अब राति के कोही अब चोर सुगाएर केही गरिदियो भने नि अब हुन्छ नि त गेट त लाग्छ के त लाग्छ त्यत्रो मान्छे अब कस्तो के भयो क्षमा।
11: एसीबी सभामुख डोलप्रसाद अरालले बाढ़ीबाट प्रभावित महिला तथा बाल बालिकाको सुरक्षा र आवश्यक सेवामा सहज पहुँच सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गराउनु भएको छ। प्रतिनिधि सभामा विशेष सम्बोधन गर्दै वहाँले विपदका बेला मानसिक स्वास्थ्यप्रति संवेदनशील हुनु र विस्थापित नागरिकको सुरक्षित पुनस्थापना गर्न आग्रह समेत गर्नुभयो।
13: विपदबाट प्रभावित नागरिकको मानसिक स्वास्थ्य तथा मनोसामाजिक अवस्थाप्रति संवेदनशील हुँदै महिला तथा बालबालिकाको सुरक्षा संरक्षण र आवश्यक सेवामा सहज पहुँच सुनिश्चित गर्न सरकार तथा सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराउँछु। विगत केही दशकदेखि जलवायु परिवर्तनको प्रभावबारे निरन्तर चर्चा गर्दै आएका छौं। जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा तापक्रम वृद्धि भइरहेको छ, हिमनदी र हिमतालमा परिवर्तन भइरहेको छ, हिम पहिरोको जोखिम बढ़िरहेको छ र असामान्य वर्षाका घटना पनि देखिन थालेका छन्।
11: साझा खबरमा अब खेल खबर। नेपाल एक क्रिकेट टोली तास्मानियासँगको एक दिवसीय खेलमा पराजित भएको छ। आज भएको रोमाञ्च खेलमा नेपाल तास्मानियासँग दुई विकेटले पराजित भएको हो। नेपालले दिएको 193 रनको लक्ष्य तास्मानियाले अन्तिम ओभरमा 8 विकेटको क्षतिमा पूरा गर्यो। नेपालले यसअघि टप एण्ड T20 सिरिजमा पनि प्रतिस्पर्धा गरेको थियो, जहाँ 6 मध्ये 2 खेल मात्र जितेको थियो। नेपालले यसपछि शुक्रबार साउथ अस्ट्रेलियासँग तथा आइतबार न्यूजील्याण्ड एसँग एक दिवसीय खेल खेल्नेछ।
14: बाढ़ीपछि प्रभावितहरूका लागि खानेपानीको व्यवस्था कसरी भइरहेको छ?
15: ट्याङ्कर र दमकलहरू मार्फत ती होल्डिङ सेन्टरमा नियमित पानीको आपूर्ति गरिरहेका छौं।
14: मरेका जनावरका शव व्यवस्थापन नहुँदा स्वास्थ्य जोखिम बढ़ला। विज्ञको जानकारीसँगै बाढ़ी प्रभावित क्षेत्रमा बढ़दो खानेपानी समस्या समाधानका लागि सरकारले गरिरहेको पहल लगायतका खबर बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला। विपद जुनसुकै बेला आउन सक्छ। बाढ़ी, पहिरो वा अन्य विपदको समयमा खाना र पानीको अभाव हुन सक्छ। तर यस्तो कठिन अवस्थामा पनि बाल बालिका, गर्भवती महिला र स्तनपान गराइरहेका आमाको पोषणमा विशेष ध्यान दिनु आवश्यक छ।
16: सबैभन्दा महत्वपूर्ण कुरा, 6 महिनासम्मका शिशुलाई आमाको दूध मात्र दिनुहोस्। यो विपदको समयमा पनि स्तनपान निरन्तर गराउनुहोस्। आमालाई आराम गर्ने, पर्याप्त खाना र सुरक्षित पानी पिउने वातावरण बनाऊ।
14: 6 महिनापछि बाल बालिकालाई उमेर अनुसार नरम, राम्ररी पकाएको र पोषिलो खाना दिन शुरू गरौं। थोरै थोरै मात्रामा दिनमा पटक पटक खुवाऊ। सम्भव भएसम्म दाल, अण्डा, दूधजन्य पदार्थ, साग सब्जी, फलफूल र अन्य स्थानीय पोषिलो खानेकुरा समावेश गरौं।
16: गर्भवती र स्तनपान गराइरहेका आमालाई पनि पर्याप्त खाना आवश्यक हुन्छ। विपदको समयमा अरूलाई खुवाएर आमाले आफू कम खाने अवस्था नबनाऊ। परिवारमा उपलब्ध पोषिलो खाना पहिले बाल बालिका र आमाका लागि पनि छुट्याऊ।
17: विपदमा राहत बाँड्दा पोषणमा ख्याल राखौं। चाउचाउ र जंक फूड भन्दा पोषिलो खानेकुरा बाँडौं।
14: वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र सीआईएन।
18: तीन महिना तिर्नुहोस्, सात महिना चलाउनुहोस्। क्लासिक टेकको 200 MBPS इन्टरनेट सात महिनाको लागि मात्र रु 5,700 मा। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200+ एचडी र एसडी टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र आइपिटिभी अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
19: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
14: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब मिलीजुली नेपाली साथी दीपक आचार्यबाट।
20: साझा खबरमा अब मिलीजुली नेपालीमा महत्वपूर्ण जानकारी र सूचना। विनाशकारी बाढ़ीपछि नुवाकोटको सदरमुकाम सहितका बस्तीहरूमा ल्याइएका खानेपानीका पाइपलाइनहरू टुटेका छन्। हामीले विदुर नगरपालिकाका उपप्रमुख प्रभा बोगटीलाई बाढ़ीपछि प्रभावितहरूका लागि खानेपानी व्यवस्था कसरी भइरहेको छ भनेर सोधेका थियौं।
21: पहिलो र दोस्रो दिन चाहिँ हाम्रो काठमाडौँ उपत्यका खानेपानीबाट पनि ट्याङ्करहरू पठाउनु भएको थियो। पछि हामीले होल्डिङ सेन्टर जहाँ बत्ती आइसकेपछि हाम्रै नगरपालिकाको ट्याङ्कर र दमकलहरू मार्फत ती होल्डिङ सेन्टरमा नियमित पानीको आपूर्ति गरिरहेका छौं। प्रभावितहरू मात्रै नभएर खानेपानीको सन्दर्भमा यो बाढीले चाहिँ हाम्रा खानेपानी आयोजनाहरू उपभोक्ताहरूले चलाइराख्नु भएका खानेपानी आयोजनाहरू प्रभावित हुँदा बाढी प्रभावितहरूलाई मात्रै होइन आम नागरिकहरूलाई पनि पानीको आवश्यकता परिसकेको छ र त्यसमा ट्याङ्करहरूबाट व्यवस्थापन पनि गरिरहेको छ। केही काठमाडौँबाट पनि मगाइसकेका छन्। बत्ती आइसकेको सन्दर्भमा लिखु गाउँपालिकादेखि लगाएर आसपासका पालिकाहरूबाट पनि पानी केन्द्रित गरेर चाहिँ हामीले वितरण गरिरहेका छौँ।
20: भीषण बाढीले पक्की पुल बगाएपछि नुवाकोटको त्रिशुली नदीमा तुइन राख्न थालिएको छ। यो विपदमा राहत, स्वास्थ्य सामग्री तथा आवश्यक सेवा तत्काल पुर्याउन र आवत जावतलाई केही सहज बनाउन तुइनले सहयोग पुग्ने पूर्वाधार विकास कार्यालय नुवाकोटका प्रमुख सुजन थापाले बताउनुभयो।
22: तुइन तर्दाखेरि चाहिँ अब हाम्रो चाहिँ बास्केट त फलामको छ, मजबुतै छ, त्यही पनि अब त्यसमा मुभमेन्टहरू गर्नु भएन र तान्ने पनि जनशक्ति दुई साइडमै तान्ने जनशक्ति पनि हुन्छ। त्यसमा अलिकति हामीले चाहिँ हतार नगरिकन चाहिँ गर्यौँ भने अरू त्यस्तो कम्प्लेक्स चिज त यसमा केही पनि हुँदैन। 150 केजीसम्म लान सकिन्छ भनेको छ। त्यो भएपछि अब वेट हेरेर दुईजनासम्म व्यक्ति नभए त्यही 150 केजी अथवा तपाईँको लगभग 200 सम्म चाहिँ खाद्यान्न सामग्रीहरू चाहिँ हामी त्यो वेटको लिमिट अनुसार चाहिँ वारपार गराउन सक्छौँ। र अब जनताले पनि अलिकति त्यहाँ चाहिँ प्रभावित क्षेत्रमा चाहिँ संयमित भएर लाइन बसेर चाहिँ होडबाजी नगरिकन अब बनिसकेको छ भने चाहिँ अब टाइम लाग्ला तर सबैको पालो आउँछ। त्यसरी पालो पालो गरेर गऱ्यो भने चाहिँ समस्या हुँदैन भन्ने मलाई लाग्छ। अहिले हामीले प्लानिङ गरेको चाहिँ

0: डाक्टर पुनका अनुसार सामान्य अवस्थामा मरेका पशु चौपाएको शवबाट सिधै कुनै पनि रोग सर्दैन। स्वस्थ पशु वस्तुहरू बाढ़ीमा बगेको अवस्थामा त्यस्ता मृत शरीरबाट प्रत्यक्ष रूपमा रोग नसर्ने चिकित्सकहरूको भनाई छ। तर पशु चौपाएका शवहरू राम्रोसँग गाडिएन वा राम्रोसँग व्यवस्थापन गरिएन भने त्यसबाट पानी वा खानेपानी प्रदूषित हुन्छन् र नजिक दुर्गन्ध फैलिँदा मानिसमा समस्या हुन्छ। यसरी दुर्गन्धित पशु वस्तुहरू खानेपानी वा खानेकुरा र मानिसको नजिक रहेमा त्यसबाट भने रोग सर्न सक्छ। त्यसैले पिउने पानीलाई शुद्ध बनाएर मात्र प्रयोग गर्न चिकित्सकहरूले सुझाव दिएका छन्। पानी उमालेर वा शुद्धिकरण गरेर खान योग्य बनाउन सकिन्छ।
1: साझा खबरमा अब बाँकी खबर। कोशी प्रदेशका 1,63,299 घर प्राकृतिक विपदको जोखिममा रहेको प्रदेश सरकारको प्रतिवेदनले देखाएको छ। तीमध्ये 17,337 घरलाई तत्काल सुरक्षित स्थानमा सार्नुपर्ने अवस्था छ। प्रदेशको मनसून पूर्व तयारी तथा प्रतिकार्य योजना अनुसार बाढ़ी पहिरो र हिमताल विस्फोटबाट हुने बाढ़ी प्रदेशका 14 जिल्लाका घरहरू जोखिममा रहेका छन्। सबैभन्दा ठूलो जोखिम बाढ़ीबाट देखिएको छ। बाढ़ीका कारण मात्रै 1,10,421 घर प्रभावित हुन सक्ने अनुमान गरिएको छ। तीमध्ये 15,060 घर तत्काल स्थानान्तरण गर्नुपर्ने अवस्थामा छन्। त्यस्तै पहिरोका कारण 23,931 घर जोखिममा छन्। तीमध्ये 2,227 घरलाई सुरक्षित स्थानमा सार्नुपर्ने देखिएको छ। पहिरोको जोखिम पहाड़ी जिल्लामा बढ़ी छ। हिमताल विस्फोटबाट आउन सक्ने बाढ़ीको जोखिम पनि 11,610 घरमा रहेको छ। यस्तै नेपालका कोशी गण्डकी र कर्णाली नदी प्रणालीमा जोड़िएका 47 हिमताल तथा हिमनदी उच्च जोखिममा रहेको अध्ययनले देखाएको छ। जोखिममा रहेका हिमताल मध्ये 42 कोशी 3 गण्डकी र 2 कर्णाली बेसिनमा छन्। तीमध्ये 25 तिब्बत 21 नेपाल र 1 भारतमा रहेका छन्। अध्ययन अनुसार यी हिमताल जुनसुकै बेला फुट्न सक्ने र ठूलो बाढ़ी निम्ताउन सक्ने जोखिम छ। नेपालतर्फ दूधकोशी बेसिनमा इम्जा लुमदिङ चामलाङ होंगु लगायतका हिमताल उच्च जोखिममा छन्। विशेषज्ञहरूले हिमतालको नियमित अनुगमनसँगै नेपाल चीन बीच सूचना आदान प्रदान र पूर्व सूचना प्रणालीलाई प्रभावकारी बनाउनु पर्नेमा जोड़ दिएका छन्। तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। बाढ़ी प्रभावित क्षेत्रमा कतिपय स्थानीय कुवाको धमिलो पानी खान बाध्य।
2: कोही बेला बाढीहरू पस्यो भनेदेखि हामीले चाहिँ पन्साउँछ हातले कपडाहरूमा सुतीको कपडाहरूमा सानो कपडाहरू छानेर
1: खानेपानीको पाइप जोहो गर्दै सरकार प्रभावित जिल्लामा छिट्टै समस्या समाधान हुने सरकारको दावी लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
3: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
4: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
3: किशोर अवस्थामा आकर्षण मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो। तर हाम्रो समाजमा यसलाई लुकाउने दबाउने वा सजाय दिने विषय बनाइन्छ।
4: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
3: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
4: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउ र कानूनको प्रभावकारी कार्यान्वयन गरौ।
3: बाल विवाह रोकौ, छोरा छोरीको सपना जोगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौ। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
5: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
6: सामाजिक रूपान्तरणका लागि यो हो

0: सामुदायिक सूचना नेटवर्क CIN
1: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। बाढ़ीपछि प्रभावित क्षेत्रमा खानेपानीको समस्या झन गम्भीर बन्दै गएको छ। धारा पाइपलाइन र पानीका मुहानमा क्षति पुग्दा धेरै परिवार दूषित वा असुरक्षित पानी प्रयोग गर्न बाध्य छन्। स्वच्छ खानेपानीको अभावले रोग संक्रमणको जोखिम समेत बढ़दै गएको बाढ़ी प्रभावित क्षेत्रका स्थानीय भीम बहादुर कुमालले बताउनु भएको छ।
2: तपाईँको बारी त उर्लिएर आएर चाहिँ यस्तो बुटाहरू त झर्याप झुरुप हानेको हजुर, तर झुरुप के नै राख्यो गाँसेपछि घरहरू त ऊ त्यो खम्बा च्याम्मा चाहिँ एउटा चाहिँ तपाईँको रासन पानी चिया खुवाउनु पानी चाहिँ एकचोटि हान्दा यस्तो फरक फर्क्यो, अर्कोचोटि फरक फर्क्यो, अर्को फेर स्वाटै लग्यो त्यस्तो हानेर त त्यो घुमाएर पो लाँदो रहेछ।
3: अत्तालिनु होला है?
2: नराम्रो छ अत्तालियो हजुर। फरक कसरी हाने देखिएका पनि अर्को घर हान्न हान्छ अग्लो घर थियो स्वाट हानेर त स्वाट हाने त छक्कै पानीको मन फुट्यो।
3: अब पानी त छैन र
2: त्यो के अरे हेम्पार थियो अहिले भर्खर यता कता कता होला यता हालेको थियो त्यो पार फुट्यो घर अनि अहिले जोड्ने त चलन त भएन। अब सबै यस्तो व्यस्तमा छौँ हामीले चाहिँ लागि परेको छैन त्यस कारणले असुविधा छ हजुर।
3: पानी छैन
2: पानी छैन
3: खाने पानी मात्रै कि
2: पिउने खाने पानी नै छैन परेको पानी पनि छैन साह्रै गाह्रो छ हजुर।
3: के गर्नु पानीको
2: पानीको अब चाहिँ हामीले अब तल कुवा छ सानो सानो ढब्लुको जस्तो कुवामा घर ल्याएर खाने गरिरहेको छ।
3: त्यो पानी चाहिँ कसरी खाइरहनु भएको छ?
2: हामीले पहिले पुर्खेदेखिको चाहिँ कुवाको पानी चाहिँ खान्थ्यौँ त्यही पानीमा हामीले खाइरहेछौँ
3: पानी। पानी अहिले अब त यत्रो बाढी आयो त्यो कुवाको पानी दूषित हुन सक्छ फोहोर हुन सक्छ।
2: एक घन्टा लाग्छ त्यहाँ जानलाई
3: पानी लिनलाई?
2: ताजी खोलाको छेउमा आधी घन्टा जानु आधी घन्टा आउनु
3: एक घन्टा तल गएर पानी लिएर आएर खाने
2: खानी अहिले गाग्रो बल्ल बल्ल
3: अनि मुहान त फोहोर भएको छैन?
2: मन त सानो भुल्ला आउने कुवा हो त्यति फोहोर कोही बेला बाढीहरू पस्यो भनेदेखि हामीले चाहिँ पन्साउँछ हातले हजुर
3: अनि त्यही ल्याएर खाने अनि त्यो पानी सिधै खाने कि उमालेर खानुहुन्छ?
2: हामीले त त्यतिकै खान्छ हजुर कपडाहरूमा सुतीको कपडाहरूमा सानो सानो कपडाहरू छानेर।
3: अनि अब यो पानीको मुहान बनेन भने त पानी त आपत पर्छ होला
2: है? हामीले चाहिँ पहिलेको जस्तो खाएको पहिलेको निर्वाह गरेको त्यसरी ल्याउनु पर्छ
3: तल
2: एक घन्टा गएर तारिख ला।
3: अब के भइदियोस् भन्ने चाहनुहुन्छ त पानीको बारेमा चाहिँ स्थानीय सरकार छ प्रशासन छ के गरिदियोस् भन्ने चाहना छ त तपाईँको?
2: अब हाम्रो यहाँ पानी ल्याइदियो भनेदेखि धेरै सुविधा हुन्छ सुविधा हुन्छ खाना लाउन चाहिँ पानीले गर्दा लडर सबैले खाना लाउन पुग्छ हजुर पानीकै आवश्यकता छ हजुर।
1: सरकारले बाढ़ी प्रभावित 8 जिल्लामा खानेपानीको व्यवस्था कसरी मिलाउँदैछ? सीआईएनसँग कुरा गर्दै खानेपानी तथा ढल व्यवस्थापन विभागका प्रवक्ता रत्न प्रसाद लामिछानेले भन्नुभयो
4: खानेपानी सञ्चालनको लागि एउटा कार्यदलको बैठक बसिसकेको थियो। हामीले तिनै जिल्लामा धादिङ रसुवा र नगरकोटमा तीनजनामा एक एक एउटाजना हाम्रो एकजना सिनियर डिभिजनल इन्जिनियरको नेतृत्वमा टोली चाहिँ परिचालन गर्ने गरेका छौँ भनेका छौँ र अहिलेसम्म चाहिँ तथ्याङ्क लिइसकेका छौँ। केही ठाउँमा त हामीले तत्काल व्यवस्था गरेका छौँ। अब के मोबिलिटी जान नसक्ने अवस्था भएको ठाउँहरूमा त्यस्तो समस्या होला नत्र हामी धादिङको केही बस्तीहरूमा पनि पुगेँ म आफै पनि पुगेको थिएँ त्यहाँ यसो हेर्दाखेरि अब केही ठाउँमा व्यवस्था भएको छ केही ठाउँमा हाम्रो पाइप प्रकुरमेन्टको कामहरू भइरहेको छ। आज भोलिसम्ममा पाइप आयो भने हामी पाइप सप्लाई गर्छौँ। अहिले केही ठाउँमा हामीले पम्पहरू पनि पठाइरहेका छौँ सकुवा हाम्रो तर्फबाट छिटोभन्दा छिटो नै त्यसहरू चाहिँ सेवा सञ्चालनको लागि हामी लागिरहेका छौँ। हाम्रो टोली चाहिँ भोलिदेखि नै सबै ठाउँमा आज पनि त्यो टोली फिल्डमा नै छ के माध्यमबाट झासामा ढुवानी गर्न सकिन्छ त्यसको लागि पनि तयारी गरिरहेका छौँ हामी।
5: अहिले स्थानीयलाई वैकल्पिक रूपमा खानेपानीको व्यवस्था कसरी गरिएको छ?
4: अहिले चाहिँ एक हिसाबले चाहिँ अब पुराना मूलहरू पुराना ठुला स्रोतहरू चाहिँ क्षति पूर्ण रूपमा क्षति भएको छ। अहिले हामीले चाहिँ बर्खामा पलाउने मूलहरूबाट पनि पानी चाहिँ थोरै थोरै पानी ल्याएर साना साना पाइपहरूबाट पनि ल्याएर
1: विपद व्यवस्थापनमा सरकारको भूमिकामाथि प्रश्न सत्तापक्षमै असन्तुष्टि देखिएको छ। होल्डिङ सेन्टरमा महिला तथा किशोरीको सुरक्षा जोखिम बढ़दै गएको छ। सुरक्षित बास र स्थानको व्यवस्थापन गर्न सभामुखको सरकारलाई ध्यानाकर्षण छ। भोटेको सी विपदको आज 8 दिन खोजी उद्धार कार्य अझै जारी छ। हालसम्म 1200 भन्दा बढ़ी शव फेला परेको छ भने मृत्यु भएका मध्ये 69 जनाको मात्रै पहिचान खुलेको छ। नेपालका 47 हिमताल उच्च जोखिममा रहेको अध्ययन प्रतिवेदन छ। कोशी प्रदेशका 1,63,000 घर विपदको उच्च जोखिममा रहेको अध्ययन प्रतिवेदनले देखाएको छ। बाढ़ी प्रभावित क्षेत्रमा भने खानेपानीको अभाव बढ़दै गएको छ। अब छिट्टै समस्या समाधान हुने सरकारको दावी छ र नेपाल एक क्रिकेट टोली तास्मानियासँगको एक दिवसीय खेलमा पराजित भएको छ। शुक्रबार साउथ अस्ट्रेलिया र आइतबार न्यूजील्याण्ड एसँग खेल्ने तालिका छ। हवस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि भदौ 18 गते
6: रेडियो संखुवा सभा समय सूचक अहिले रातिको 8 बज्यो।

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्कर सभा 95.5 मेगाहर्ज।
1: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
2: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अङ्कित पोखरेलले हाम्रै सुन्दर नगर यहाँ बारीमा सेवा दिइरहनु भएको छ।
1: शङ्कर सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
2: हाम्रा सेवाहरू
1: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
2: दाँत खोल्ने, दाँत सफा गर्ने,
1: दाँतको एक्सरे गर्ने,
2: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
1: झिक्न मिल्ने आरपीडी लगाइने,
2: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
1: बाङ्गोटिङको दाँत मिलाइने,
2: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
1: मनकामना डेन्टल क्लिनिक, खाँदरी नगरपालिका 1 प्रहरी गेट, सेउ शङ्खुवा सभा हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
2: सम्पर्क नम्बर 029-590-667 र 98-420-22-667।
3: ठुली, यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
4: किन र काका?
3: अब हेर न, छोराले विदेशबाट आइएमए मा पैसा पठाएछ, काकीले पनि एउटा तिलहरी रहर गर्दैछिन्।
4: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिजन एन्ड सम्राट सुन चाँदी उद्योग छ, त्यहाँ नै अहिले त आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
3: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
4: हजुर, जुनसुकै ठाउँबाट आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
2: सिर्जन एन्ड सम्राट सुनसादी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, शङ्खुवा सभा।
4: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै 1 नम्बरी काँचो सुन पनि पाइन्छ
2: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
4: पुनश हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड बिल लिए आएमा 1 तोला चाँदी उपहार दिइनेछ।
2: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपैयाँ छुट दिइनेछ
4: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
2: सिर्जन एन्ड सम्राट सुन चाँदी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, शङ्खुवा सभा।
4: प्रोप्राइटर सुनु एन भीम कदाइली।
2: सम्पर्क 029-140-0084 र 98-040-45-827।
4: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
5: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
4: प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खाँदरी नगरपालिका 1 प्रगति टोल,
5: विगत 1 दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रो फेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% छुटको व्यवस्था छ।
4: प्रोप्राइटर प्रतीक्षा दाहाल।
5: सम्पर्क नम्बर 98-163-55-553
4: र 98-423-18-049।
6: नमस्कार है वडाध्यक्षज्यू।
7: नमस्ते नमस्ते, के भन्न आउनु भएछ?
6: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
7: भन्नुहोस् न त, त्यस्तो के कुरा थियो कुन्नी?
6: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
7: यो मेरो सुट त हाम्रै सखुवा सभाको नमुना एक मात्रै विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा टेलर्स खादबारीमा नै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्धी विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला।
6: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
8: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल।
4: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है।
3: हुन्छ बाबा, हुन्छ। छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
4: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
9: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल।
3: सम्पर्क नम्बर 0295606979 र मोबाइल नम्बर 9842827776।
10: नयाँ नेपालमा नयाँ नाम निशान टेलर। स्थान खादारी 1 बुद्धचोकबाट दूरसञ्चार जाने बाटो।
11: ओहो लु नमस्कार है सर।
12: ओहो लु नमस्कार है सर। नमस्कार। अनि के हो आज चक्क सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
11: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
12: त्यसो भए सर, म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
13: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल ठटाल टेलर्सले संसार सभाको खातबारीमा लेटेस्ट 1 नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
11: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने ठटाल टेलर्सलाई नै सम्झिनुहोला।
13: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
11: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कुल कलेजको युनिफर्महरू पनि पाइन्छ।
13: होटल टेलरिङ सेन्टर खादारी 1 बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
11: डिजाइनर सुमन ठटाल 9865349444
13: र 0295901155।
14: मोर स्टाइल मोर डिजाइन ठटाल टेलर्स।
15: आयो सबको घर घरमा।
16: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस हरेक घर घरमा।
17: नमस्कार, तपाईले सुन्दै हुनुहुन्छ रेडियो संख्या सभा 95.5 मेगाहर्ज।
16: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 9842597841 र 0295626666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईको आवाज जनताको साथ।
18: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
19: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन नि?
20: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
21: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 9852557768 9852557768।
22: साथै 9852557768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
23: नेपाल नेत्र ज्योति संघ तेजरत्न आँखा तथा कान उपचार केन्द्रको आँखा शिविर बस्ने सूचना। नेपाल नेत्र ज्योति संघ तेजरत्न आँखा तथा कान उपचार केन्द्रको आयोजना तथा विराटनगर आँखा अस्पताल रानीको प्राविधिक सहयोगमा खादबारीमा मिति 2083 असोज 2 गते शुक्रबार मोतीबिन्दु शल्यक्रिया शिविर सञ्चालन हुने सम्पूर्ण महानुभावहरूलाई जानकारी गराउँदछौ। फेकु प्रविधिबाट शल्यक्रिया गराउनेहरूका लागि विशेष छुटको व्यवस्था गरिएको छ। प्राविधिक सहयोग विराटनगर आँखा अस्पताल, विराटनगर मोरङ। आयोजक नेपाल नेत्रज्योति संघ, तीज रत्न आँखा तथा कान उपचार केन्द्र, खादबारी सङ्खुवा।

0: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
1: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खाँदबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खादबारी एक खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800900062।
2: यसको घर घरको आँगन पुग्छ फेरो फेरो।
3: Celebrating the history and future of Sankhu Aspa, Radio Sankhu Aspa 95.5.

0: बीबीसी नेपाली सेवाको साझा पक्षबाट शरद केसीको नमस्कार। आज कार्यक्रममा होटे कोशी बाढ़ीका प्रभावितहरूलाई प्रधानमन्त्रीको आश्वासन, विपक्षीहरूद्वारा सरकारको आलोचना।
1: यो सिंगो नेपालको छातीमा परेको साझा वज्रपात हो। सरकार हिजो पनि तपाईँहरूसँग थियो, आज पनि छ र भोलि पनि रहनेछ।
2: सरकार परिणाम दिन र प्राण जोगाउन भन्दा प्रचार मिलाउन लाग्यो।
0: बाढ़ी प्रभावित क्षेत्रबाट हाम्रा संवाददाता भन्छन्,
3: विपदको दोस्रो दिन हामी यहाँ आउँदाखेरि चाहिँ त्यो ब्यारेक बाहिर धेरै आफन्तहरू केही खबर पाइन्छ कि भन्ने आशा देखिन्थे। आज चाहिँ लगभग हामी पुग्दा रित्तो थियो, तर त्यहाँ धेरै तस्विरहरू टाँसेको देखियो।
0: र उद्धारमा शुरूदेखि संलग्न एक हेलिकप्टर चालकको अनुभव। तर सबभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
4: गनी अनुसारीबाट समाचार सुन्नुहोस्। नेपालमा गत बुधबारको विनाशकारी बाढ़ीमा परिज्यान गुमाउने मानिसहरूको संख्या 1100 नाघेको प्रहरीले जनाएको छ। अझै 4000 आसपास संख्यामा मानिसहरू हराइरहेका छन्। जल विद्युत आयोजनाका सुरुङभित्र फँसेका मानिसहरूको उद्धार प्रयास जारी रहेको अधिकारीहरूले बताएका छन्। सरकारले गरिरहेका प्रयासबारे संसदलाई आज जानकारी गराउँदै प्रधानमन्त्री बालेन्द्र शाहले भने,
5: सम्पर्कविहीन हुनुभएका नागरिकको खोजी जारी छ, घाइतेको उपचार जारी रहनेछ, घरबारविहीन हुनुभएकाहरूका लागि तत्कालका लागि अस्थायी र दीर्घकालीन पुनस्थापना सरकारले गर्ने नै छ, कोही कतै छुट्नु हुने छैन।
4: प्रधानमन्त्री बालेन्द्र शाह बाढ़ीमा हराएका केही मानिसका परिवारजनले उनीहरू जीवित नभएको निष्कर्ष निकाल्दै कोषको प्रतिकृति बनाएर दाह संस्कार र काजक्रिया गर्न थालेका छन्। अमेरिकाले तेहरान विरूद्ध हवाई हमला तीव्र पारेको जवाफ स्वरूप मध्यपूर्वमा रहेका अमेरिकी निशानाहरूमाथि आक्रमणको लहर शुरू गरेको इरानले जनाएको छ। कुवेतका अनुसार इरानी ड्रोन एउटा आवासीय कम्प्लेक्समा खस्दा आगो लागेको भए पनि कुनै मानवीय क्षति भएको छैन। बहारेन सरकारले आफूहरू कहाँ पनि हमला भएको जनाएको छ। जोर्डनमा इरानको हमला घातक रहेको भन्ने दावी अमेरिकी सेनाले अस्वीकार गरेको छ। होर्मुज जलमार्गमा दुईवटा तेल ट्याङ्कर धरापमा पर्दा आगो लागेको इरानी सेनाले जनाएको छ। युरोपेली संघ ईयूकी विदेश नीति प्रमुखले गत महिना जर्मनीको लेप्सिक विमानस्थलमा प्रयास गरिएको ड्रोन हमला राज्यद्वारा प्रायोजित आतंकवादको नमूना भएको बताएकी छन्। जर्मनीले उक्त हमला प्रयास रूसले गरेको बताउँदै आएको छ। ईयूकी विदेश नीति प्रमुख काजा कालासले सो घटनाबारे रूसी राजदूतलाई बोलाइएको बताइन्। ड्रोन हमलाका लागि रूस जिम्मेवार रहेको निष्कर्षमा आफूहरू पुगेको जर्मन सरकारले मंगलबार बताएको थियो। रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले मस्कोलाई दोषी देखाउन झूठो प्रमाण खड़ा गरिएको आरोप लगाएका छन्। दक्षिण कोरियाको एक अदालतले गम्भीर अपाङ्गता भएका मानिसहरू बस्ने एउटा केयर होमका पूर्व प्रमुखलाई यौन दुर्व्यवहारको अभियोगमा दोषी ठहर गर्दै 15 वर्ष जेल सजाय सुनाएको छ। किम नाम गरेका ती व्यक्तिले इन्चोन स्थित केयर होमका 3 महिलामाथि यौन दुर्व्यवहार गरेको ठहर गएको हो। उक्त घटनापछि दक्षिण कोरियाभरि रहेका 1500 भन्दा बढ़ी त्यस्ता केयर होमहरूको निरीक्षण गरिँदा दुर्व्यवहारका दर्जनौं सन्दिग्ध घटनाहरू भएको पाइएको थियो। र विश्व तापमान वृद्धि नियन्त्रण सम्बन्धी लक्ष्य, बढ़दो तापक्रम वृद्धिको असरलाई मानवताले कसरी न्यूनीकरण गर्न सक्छ भन्नेमा केन्द्रित हुनुपर्ने संयुक्त राष्ट्रसंघको एउटा अध्ययन प्रतिवेदनले औल्याएको छ। सरकारहरूले निर्धारण गरिएको तापक्रम भन्दा बढ़ी हुन नदिनेतर्फ ध्यान दिनुको सट्टा अझ चरम जलवायु परिवर्तनको सामना गर्ने उपायबारे विचार गर्नुपर्नेमा राष्ट्रसंघको वातावरण कार्यक्रमले जोड़ दिएको छ। एकजना जलवायु वैज्ञानिक बिल हेलले उक्त प्रतिवेदनले कदम चाल्न आह्वान गर्नुको सट्टा उदासीन हुन सघाउने जोखिम रहेको टिप्पणी गरेका छन्। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा तपाईलाई स्वागत छ। प्रधानमन्त्री बालेन्द्र शाह बालेनले रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढ़ीबाट प्रभावितहरूलाई सरकारको अभाव खड्किन नदिने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले प्रतिनिधि सभाको आजको बैठकमा बाढ़ी, त्यसको प्रभाव र उद्धार तथा राहतबारे जानकारी दिँदै त्यस्तो बताएका हुन्। तर विपक्षी पार्टीका नेताहरूले सरकारको कड़ा शब्दमा आलोचना गरेका छन्। प्रस्तुत छ एक रिपोर्ट। आज साँझसम्म बाढ़ीमा परेर ज्यान गुमाएका 1200 भन्दा धेरै शव फेला परेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। उसका अनुसार 4000 भन्दा धेरै मानिस अझै पनि सम्पर्कविहीन छन्। प्रतिनिधि सभामा बोल्दै प्रधानमन्त्री बालेनले भने,
1: सम्पर्कविहीन हुनुभएका नागरिकको खोजी जारी छ, घाइतेको उपचार जारी रहनेछ, यो पीड़ा

0: सँगै हिमालय क्षेत्रमा हामीले खेप्नु परेको जोखिम बढ्दै गएको गम्भीर संकेत गरेको छ। त्यसैले हामी त सचेत हुनै पर्छ। सँगसँगै हामीले जलवायु परिवर्तनका कारण भोग्नु परेको विपदबारे अन्तर्राष्ट्रिय समुदाय समक्ष बलियो गरी प्रस्तुत गर्नुपर्ने बेला आएको छ। जलवायु परिवर्तन विश्वव्यापी योगदान हो। यसको असर न्यूनीकरण तथा व्यवस्थापन विश्व समुदायको साझा जिम्मेवारी रहेको बुझिएको छ।
1: त्यसमा विपक्षी पार्टीका नेताहरूले समर्थन जनाए, तर खोज उद्धार र राहतलाई लिएर सरकारको उनीहरूले कड़ा शब्दमा आलोचना गरे। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता भीष्मराज आङदिङले
2: स्थलगत अवलोकन र उद्धारको पर्खाईमा पीड़ित परिवारका क्रन्दन सुनेपछि आज यो सदनमा भन्न बाध्य भएको छु। सरकार सामाजिक सञ्जालमा अल्झियो, जोखिम समुदायमा समयमा पुग्न सकेन। सरकार परिणाम दिन र प्राण जोगाउन भन्दा प्रचार मिलाउन लाग्यो, फिल्डमा भन्दा फेसबुकमा धेरै भयो हल्लामा लाग्यो। महोदय,
1: नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक तथा पूर्व प्रधानमन्त्री प्रचण्डले पनि विपदको शुरूमा सरकारको सक्रियता प्रशंसा लायक रहेको उल्लेख गरे, तर अहिले आलोचनाको बिन्दुमा आइपुगेको उनले बताए।
3: जनपरिचालन र उद्धारमा चाहिँ सरकार असफल सिद्ध भयो। सरकारले घमण्ड गर्न हुँदैन, बरु त्यो असफलताबाट शिक्षा लिएर राहत, तत्कालको पुनस्थापना र दीर्घकालीन पुनर्निर्माणको क्रममा सरकार गम्भीर बनोस्।
1: नेकपा एमालेका नेता रामबहादुर थापाले पनि प्रधानमन्त्रीको शैली एकांकी भएको टिप्पणी गर्दै त्यसमा परिवर्तन गरिनुपर्ने धारणा व्यक्त गरेका छन्।
4: प्रधानमन्त्रीज्यूले आफ्नो एकांगी शासन शैलीमा गुणात्मक परिवर्तन गर्नुपर्दछ। संसदप्रति पूर्णतः उत्तरदायी हुनुपर्दछ र संसदलाई सरकारको योजनाबारे निरन्तर जानकारी गराउनुपर्दछ।
1: आलोचनाका बीच पनि विपक्षी पार्टीका नेताहरूले विपदको बेला सरकारलाई सधैँ सहयोग गर्न आफूहरू तयार रहेको वचन समेत दिएका छन्। अबलागो बाढ़ी प्रभावित जिल्ला नुवाकोट, जहाँबाट पछिल्लो अवस्थाबारे जानकारी दिँदैछन् हाम्रा संवाददाता फणेन्द्र दहाल।
5: हामी अपरान्ह 4 बजे नुवाकोटमा रहेको बटारमा आउँदा एकदमै ठूलो पानी परिरहेको थियो। सेनाको र निजी क्षेत्रको केही हेलिकप्टरहरू थोरै संख्यामा थिए, तर खासै उडानहरू भइरहेका थिएनन्। विपदको दोस्रो दिन हामी यहाँ आउँदाखेरि चाहिँ त्यो ब्यारेक बाहिर धेरै आफन्तहरू केही खबर पाइन्छ कि भन्ने आशमा देखिन्थे। आज चाहिँ लगभग हामी पुग्दा पानी परेर पनि हुन सक्छ, रित्तो थियो, तर त्यहाँ धेरैजना आफन्तहरूको फोन नम्बरहरू, तस्विरहरू पीड़ितहरूको राखेको र अनि आफन्तहरूको फोन नम्बर राखेर चाहिँ सानो फोटो पम्पलेटहरू पत्रहरू त्यहाँ टाँसेको देखियो।
1: अनि फणेन्द्रजी, त्यो क्षेत्रमा जुन जलविद्युत आयोजनाहरू छन् र त्यहाँ कैयौं मानिसहरू फँसेको भन्ने विवरणहरू थियो, उनीहरूको उद्धारको निम्ति के प्रयास भएको देखियो आज?
5: अधिकारीहरूले अहिले पनि सबै ठाउँमा सुरुङहरूमा काम भइरहेछ। एक्सकाभेटरहरू पुर्याइएको, जेनेरेटर पुर्याइएको, त्यहाँ हावा प्रवाह गर्ने कोशिशहरू भइरहेको भनेका छन्, तर कुनै पनि ब्रेक थ्रू चाहिँ भइसकेको छैन भन्ने उनीहरूको भनाइ छ। हामी आएको केही बेरमै चिलिमे हाइड्रो पावरमा भएका केही प्राविधिक जनशक्ति जसले त्यहाँ सुरुङमा फँसेका मान्छेहरूलाई उद्धार गर्न प्रयास गरिरहेका थिए, उनीहरू फर्केको दृश्य हामीले देख्न पायौं। खास गरी लेदो माटो जुन भीषण बाढ़ीसँगै आयो गत हप्ता, त्यसको कारण चाहिँ धेरै नै अप्ठ्यारो भइरहेछ खोज तथा उद्धार कार्यमा। अनि मौसम पनि चुनौतीपूर्ण छ, बेला बेलामा पानी परिरहन्छ, भूगोल पनि यो एरियाको चुनौतीपूर्ण हो भन्ने खालको कुरो उनीहरूको छ।
1: उनी थिए अहिले नुवाकोटमा रहेका हाम्रा संवाददाता फणेन्द्र दहाल। विपदको यस समयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकायहरू राहत, उद्धार र खोजीमा सक्रिय छन्। त्यसमा विगतका विपदहरूमा जस्तै राष्ट्रसंघीय निकायहरू पनि क्रियाशील देखिन्छन्। त्यसैमध्ये एक हो विश्व खाद्य कार्यक्रम WFP। बाढ़ी प्रभावित क्षेत्रमा अहिले देखा परेको सहयोगको आवश्यकताबारे WFP नेपालका प्रमुख रियाज लोधी भन्छन्, त्यहाँ विभिन्न खालका आवश्यकताहरू छन्। स्वास्थ्य सहायता, मनोसामाजिक परामर्श, आश्रय र खानेकुराको खाँचो छ। ती आवश्यकता पूरा गर्ने प्रयास सरकारले गरिरहेको छ, किनकि यसमा सरकारको अगुवाई छ र WFP सहित राष्ट्रसंघीय निकायहरूले सरकारको उक्त प्रयासमा सहयोग गरिरहेका छन्। उनी एक दशक अघिको भूकम्पका बेला मानवीय सहायता परिचालनको निम्ति नेपालमा खटिएका थिए। साथी संजय ढकालले उस बेला र अहिलेको अवस्थाको तुलनात्मक जटिलताबारे जिज्ञासा राख्दा WFP का नेपाल प्रमुख लोधीले उद्धार, राहत र पहुँचको दृष्टिले उस बेलाको तुलनामा यो विपद धेरै नै जटिल रहेको बताए। भूइँचालोमा घरहरू भत्किएका थिए, परिवारहरू त्यसमा फँसेका थिए, उद्धारकर्ताहरूलाई खोजी गर्ने ठाउँ थाहा थियो। अहिले बाढ़ीले मानिसका घर, बजार र गाउँ बस्ती बगाएर लगेको छ, त्यसमाथि पहुँच सीमित हुँदा उद्धार कार्य निकै कठिन छ। करिब 40 किलोमिटर बाटो बगेको छ अनि कैयौं पुलहरू बगे, ती छैनन्। त्यसैले कैयौं ठाउँमा हेलिकप्टर सेवा मात्र विकल्प छ, जुन निकै महँगो हुन्छ। उनी थिए विश्व खाद्य कार्यक्रम WFP का नेपाल प्रमुख रियाज लोधी। तपाई बीबीसी नेपाली सेवाको साँझ पख सुनिरहनु भएको छ। हामीले विपदसँग सम्बन्धित विभिन्न सामग्री सहितको

0: पेज पनि सञ्चालन गरिरहेका छौं। तपाईँ हाम्रो वेबसाइट bbcnepali.com का साथै हाम्रो फेसबुक पेज, युट्यूब र इन्स्टाग्राममा पनि विभिन्न सामग्री पढ्न, सुन्न र हेर्न सक्नुहुन्छ। अन्तिम विषय, सरकारले सम्पूर्ण शक्ति लगाएको भनिरहेको र विपक्षीले आलोचना गरिरहेको खोज उद्धार र राहतमा शुरूदेखि संलग्न थिए हेलिकप्टरका क्याप्टेन विवेक खड्का। साथी कमल परियारले यसक्रममा उनले संगालेको अनुभव सुनाइदिन आग्रह गरेका थिए।
1: विभिन्न परिवारबाट चाहिँ हामीले वाट्सएपमा चाहिँ फोटो पठाइदिएर हाम्रो मान्छे खोजिदिनु न भन्नुहुन्छ होइन। धेरैजनाको धेरै कथाहरू छ, कसैको छोराछोरी छैन, कसैको बुवा छैन, कसैको आफ्नो दाजुभाइ छैन, कसैको साथीभाइ छैन होइन। तर त्यो इलाकामा अब लासहरू देख्दाखेरि ब्याक अफ द माइन्ड चाहिँ त्यो परिवारहरूको चिचाट होइन, त्यो परिवारहरूको चाहिँ त्यो रोदन माइन्डमा खेलिरहेको हुन्छ। साथसाथै अगाडि त्यो लासहरू देख्दाखेरि कतै उहाँहरूले चाहिँ खोजिदिनु भनेको मान्छे यही पो हो कि भन्ने जस्तो पनि मनमा भइरहेको हुन्छ। त्यसले गर्दाखेरि चाहिँ एकदम दुःख लाग्छ। आफ्नो हातमा नभएको कुरामा त अब हामीले के गर्न पनि सक्दैनौँ, तर गर्न सक्ने कुराहरूमा चाहिँ हामीले हेल्प गर्ने कुरामा हामीले चाहिँ काहीँ पनि कम्प्रोमाइज चाहिँ गरेको छैन।
2: तपाईँ त्यो क्षेत्रमा पहिलेदेखि पनि धेरै ठाउँमा कभर गर्नु भएको छ होइन, विगतमा अब त्यो प्राकृतिक रूपमा पनि एकदमै राम्रो देखिने ठाउँहरू मध्ये त्यो क्षेत्र जानेर अहिले एकदम डरलाग्दो भ्यू देखिन्छ होइन। पहिला ती ठाउँ कस्तो थियो देखिन्थ्यो र अहिले कस्तो देखिन्छ
1: पहिला त अब ग्रिनेरी होइन, खोला तल बगिरहेको कलकलावट त्यो साउन्डहरू सुनेर चाहिँ त्यही एरियामा सुतेको माथिबाट हेर्दाखेरि चाहिँ सबै त्यो बजारहरू दायाँ बायाँ देखिएको बाटोघाटोमा चाहिँ गाडीहरू गुडिरहेको हरियाली भएको माथि रसगढीको बेल्टहरूमा तिमुरी एरियामा चाहिँ नयाँ इभीको गाडीहरू टन्नै ओरोदोरो गरेका कार्गोका ठुल्ठुला ट्रकहरू ओरोदोरो गरेका अहिले चाहिँ केही पनि छैन। पुरै होल एरिया नै स्वाइप आउट भएको छ। घरहरू केही पनि बाँकी छैन। माथि माथिको घरहरू के बाँकी छ होइन। बाटोघाटोहरू त लगभग थोरै ठाउँहरूमा अलिअलि देखिन्छ, नत्र त सबै ध्वस्त भएको छ होइन। बोर्डर एरियामा जहाँ ठुल्ठुलो भवनहरू थिए चाइना साइडमा, नेपाल साइडमा, तिमुरे र घट्टखोलाको एरियामा अलिअलि गाडीहरू भित्तातिर देखिन्छ, जुन चाहिँ पल्टिएका, कुचिएका, ठोकिएका यस्तो नजारा भए केही पनि छैन। त्यसले गर्दा पुरानो सिचुएसन र अहिले सिचुएसनमा त अहिले त एकदम खाली लाग्दो नै छ।
2: यसपालि चाहिँ अहिले त एकैचोटि धेरै हेलिकप्टरहरू अपरेसनमा थियो है, जहाँबाट तपाईँहरू पुग्नु पर्थ्यो, एकदमै न्यारो नै छ नि त होइन। त्यो कसरी म्यानेजमेन्ट गर्नुभयो, गाह्रो के थियो एक्ज्याक्टली?
1: फ्लाइङमा जहिले पनि के भन्छ भने जमिन छोडेदेखि जमिन ल्यान्ड नहुन्जेलसम्म त जहिले पनि संवेदनशील टाइम हुन्छ, सेफली गर्नुपर्ने हुन्छ होइन। त्यहाँमाथि पनि अहिलेको सिचुएसनमा 5-6 आर्मीको हेलिकप्टर, 8-10 चाहिँ सिभिलियन हेलिकप्टर एकै ठाउँमा एउटै भ्यालीमा कहिलेकाहीँ चाहिँ एउटै डेस्टिनेसनमा पनि उड्नुपर्ने स्थिति आउँछ। त्यसले गर्दाखेरि च्यालेन्जेसहरू त पाइलटहरूमा थियो नै, तर डिसिप्लिन मेन्टेन गरेर रेडियो फ्रिक्वेन्सीमा एकअर्कामा बोलेर ट्राफिक सेपरेसन आफै गर्थ्यौँ हामीले। ल्यान्डिङ स्पट एउटै पर्यो र दुई तिनवटा ट्राफिक छ भने बिचमा होल्ड गरेर कुरेर बस्नुपर्ने स्थिति पनि थियो। अलिक च्यालेन्ज भनेको चाहिँ मनसुन पिरियड भएको भएर अलिकति साँझ पख र कहिलेकाहीँ दिउँसो चाहिँ अब रेनहरू आउने, सर्च एन्ड रेस्क्यु गर्न माथितिर गएको छ, फर्किने बेलामा एकदम हेभी रेनमा पर्यो, त्यस्तो खालको सिचुएसनमा चाहिँ अलिकति मौसमको चाहिँ च्यालेन्जहरू थियो। कहिलेकाहीँ अब पाइलटहरू डेस्टिनेसन पुग्दा नपुग्दै पनि डाइभर्ट गरेर आउनुपर्ने स्थिति नै आयो। त्यो बाहेक अर्को च्यालेन्ज चाहिँ त्यो विभिन्न इलाकाहरूमा चाहिँ बगाएको माटोको थुप्रो घरमा ल्यान्ड गर्नुपर्ने स्थिति पनि थियो। अहिले इभन त्यो टिमुरे, घट्टेखोला र त्यो माथिको त्यो गढी इलाकामा कहीँ ल्यान्ड गर्नु पर्यो भने त्यो माटोको ऊ बाहेक केही पनि देखिँदैन।
0: उनी थिए खोज उद्धार र राहतमा शुरूदेखि संलग्न हेलिकप्टरका क्याप्टेन विवेक खड्का, हाम्रा साथी कमल परियार कुरा गर्दै। हवस् त, यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही सकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुने नै छौ। त्यतिन्जेलसम्मका निम्ति हामी सबैलाई बिदा दिनुहोस्, नमस्कार।
3: Details of all our services are at bbcworldservice.com.

0: दावी गलत भएको विज्ञहरूको भनाई, विपद व्यवस्थापनमा सरकार असफल भएको विपक्षी दलको निष्कर्ष, सत्तापक्ष पनि देखिँदैन सन्तुष्ट, सर्दैछ बढ्दै दुर्गन्ध, प्रधानमन्त्री भन्छन् यस क्षेत्रकै ठूलो विपत्ति, बाढ़ीमा फँसिएको सरकार लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले माछा संरक्षणमा जोड़ दिँदै स्थानीय सरकार शीर्षकको शुभ समाचार।
1: बागलुङको जैमिनी नगरपालिकाले असला माछा संरक्षणमा जोड़ दिएको छ। पछिल्लो समय कालीगण्डकी नदी सहित स्थानीय ठेउले खोलामा करेन्ट र विषादी प्रयोग गरेर माछा मार्न थालेपछि नगरपालिकाले कड़ाई गरेको हो। स्थानीय खोलामा पाइने रैथाने असला माछा हराउने चुनौती बढ़ेपछि बागलुङमा एक पछि अर्को स्थानीय पालिकाले माछा मार्न कड़ाई गर्न थालेका छन्। बागलुङको गलकोट नगरपालिकाले तीन वर्ष यता प्रजनन समयमा माछा मार्न प्रतिबन्ध लगाउँदै आएको छ। गलकोटको दरम खोलामा पाइने असला माछा देशभरमै प्रसिद्ध छ।
2: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
3: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
4: तपाईँ च्याउहरूको राजा राजा च्याउ खोज्दै हुनुहुन्छ?
5: काठमाडौँको कालीमाटी तरकारी बजारको आफ्नै स्टल नम्बर 16 देशभरका भातभटेनी, बिग मार्ट र अन्य डिपार्टमेन्टल स्टोरहरूका साथै पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न थोक विक्रेताहरूकोमा राजा च्याउ उपलब्ध छ।
4: स्वादिलो, पोसिलो र अर्गानिक च्याउ भनेकै राजा च्याउ, एनसीए ग्रुपको उत्पादन।
6: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
0: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। बाढ़ीसँगै हिलो माटोले थुनिएका सुरुङमा फँसेका मानिसहरूको उद्धार गर्ने विशेषज्ञता विश्वभर नै नभएको भन्ने प्रधानमन्त्री बालेन्द्र शाहको दावी गलत रहेको विज्ञहरूले बताएका छन्। प्रतिनिधि सभामा बोल्दै प्रधानमन्त्रीले सुरुङ उद्धारको विशेषज्ञताबारे टिप्पणी गरेका थिए, जसबारे विज्ञहरूले चासो राखेका हुन्। हिलो जमेको सुरुङबाट उद्धार गर्ने काम समय लाग्ने खालको भए पनि विश्वका अन्य मुलुकसँग विशेषज्ञता नै नभएको भन्नु गलत हुने उनीहरू बताउँछन्। यसअघि भारत, चीन, पेरू, चिल्ली लगायत मुलुकमा जटिल किसिमले सुरुङमा फँसेका मानिसहरूको उद्धार भएको र ती देशहरूमा विशेषज्ञता र यसका लागि चाहिने आधुनिक प्रविधि पनि भएको विज्ञहरूको भनाई छ। प्रधानमन्त्रीले भनेका थिए यो टनेल आएको विपत्ति विशेष किसिमको छ। विश्वभरि पाइने एक्सपर्टहरू चाहिँ टनेलमा आउने पहिरोलाई पन्छाएर उद्धार गर्ने खालका हुन्। यस्तो एक्सपर्टिज चाहिँ विश्वभरि नै छ, तर यो चाहिँ फरक किसिमको किन हो भन्दा यो पहिरोले थुनिएको टनेल होइन। यो यी बाढ़ीभित्र पसेर सँगसँगै हिलो माटोहरूले पूरै थुनिएका टनेलहरू हुन्। यस सम्बन्धी काम गर्नलाई एकदमै ठूलो एक्सपर्टिज कुनै देशहरूसँग थिएन, हामीसँग पनि छैन। तत्कालै गर्न सकिने टेक्नोलोजी अहिलेसम्म कोहीसँग पनि छैन। विभिन्न राष्ट्रहरूमा जति उद्धार भएका थिए त्योभन्दा यो एकदमै बिल्कुलै फरक किसिमको अवस्था हो, प्रधानमन्त्री बालेन शाहले भनेका थिए। लामो समयदेखि नेपालको जलविद्युत क्षेत्रमा काम गरिरहेका इन्जिनियरिङ जियोलोजिस्ट सुभाष चन्द्र सुनवार ढुङ्गा तथा हिलोले थुनेको सुरुङबाट उद्धार गर्ने काम अलि ढिलो हुने भन्ने प्रधानमन्त्रीको भनाई ठिक भए पनि विदेशमा हाम्रो भन्दा उन्नत प्रविधि र विशेषज्ञता नभएको भन्ने भनाई चाहिँ सही नभएको बताउँछन्। खास गरी चिलिमे र माथिल्लो त्रिशुली थ्रेडको सुरुङ हेर्दा हिलो चमेको देखिन्छ, त्यसलाई हटाउँदै अघि बढ़नुपर्छ, त्यसमा समय लाग्ने नै भयो, ढुङ्गाले पनि बाटो छेकेको छ, एकैपटक स्वाट्टै जान मिल्दैन उनले भनेका छन्। तर त्यसको विकल्पमा विश्वमा अन्य प्राविधिक पनि विकास भएका छन्, त्यो प्रयोग गरेर उद्धार भएको समेत उनले बताएका छन्। त्यस्तै भारतमै पनि तपोवन जलविद्युत र सुल्क्यारा जलविद्युतको टनेलमा हिमताल विस्फोटबाट आएको बाढ़ीले पुरेपछि माथिबाट भर्टिकल सुरुङ खनी फँसेकाहरूको उद्धारको समेत उनले दृष्टान्त प्रेस गरेका छन्। विज्ञ भन्छन् सुरुङ उद्धारबारे प्रधानमन्त्रीको दावी गलत शीर्षकमा यो खबर छ।
1: यता नागरिक दैनिकले यस क्षेत्रकै ठूलो विपत्ति प्रधानमन्त्री शीर्षकमा खबर छापेको छ। प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोशी र त्रिशुली नदीमा बाढ़ी आएको एक सातापछि यसबाट भएको क्षति र उद्धारबारे बुधबार प्रतिनिधि सभालाई जानकारी गराएका थिए। उनले विनाशकारी बाढ़ी उच्च हिमाली क्षेत्रमा गएको हिमचट्टान पहिरोबाट सिर्जित यस क्षेत्रकै ठूलो विपत्ति र पूर्वानुमान भन्दा बाहिरको घटना भएको बताए। प्रधानमन्त्री शाहले बाढ़ी प्रभावित 11,993 जनाको उद्धार भइसकेको, 3,916 जना अझै सम्पर्कविहीन रहेको, फेला परेका 1,114 शवमध्ये 95 शनाखत भई परिवारलाई हस्तान्तरण गरेको जानकारी प्रतिनिधि सभालाई गराए। उनले खोज र उद्धार जारी रहेको र यसका लागि 13,295 सुरक्षाकर्मी र हेलिकप्टर परिचालित भएको बताएका थिए।
0: भोटेकोशी बाढ़ी प्रभावित क्षेत्रमा सरकारको उपस्थिति र सांसदहरूका गतिविधिलाई लिएर संसदमा गम्भीर चासो व्यक्त भएको छ। भदौ 10 गति बिहान नेपाल चीन सीमा स्थित भोटेकोशी लेहेन्देमा आएको विनाशकारी बाढ़ीका कारण रसुवा, नुवाकोट, धादिङ, गोर्खा, तनहु जिल्लाका 15 स्थानीय तहमा जनधनको ठूलो क्षति भएको छ। बाढ़ी प्रभावित क्षेत्रमा फँसेका नागरिकको खोजी, उद्धार र राहत वितरणमा सरकारको भूमिका प्रभावकारी नदेखिएकोमा प्रतिपक्ष दलहरू मात्र होइन सत्तापक्षकी नेताहरूले समेत प्रश्न उठाउन थालेका छन्। संवेदनशील विषयमा बढ़ी जिम्मेवार हुनुपर्ने सत्ताधारी दलकै सांसदहरू पीड़ितलाई राहत दिनभन्दा पनि प्रभावित क्षेत्रमा अनावश्यक भीड़भाड़ गर्ने, मीडिया ट्रायल गर्ने, स्टन्टबाजी गर्ने जस्ता गतिविधिमा संलग्न देखिएपछि विपक्षी दलहरूले गम्भीर हुन सरकारलाई संसदबाटै सुझाव दिएका छन्। बाढ़ी आएको 7 दिनपछि बुधबार बसेको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले सरकारले खोजी, उद्धार र राहत वितरण सम्बन्धमा गरेका कामको टाइमलाइन ब्रिफिङ गरेका थिए। प्रधानमन्त्री शाहले प्रदेशका स्थानीय सरकारसँग निरन्तर संवाद नै रहेर उद्धार र राहतको काम भइरहेको जानकारी दिएका थिए। बैठकमा पूर्व प्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सरकार सामाजिक सञ्जालमा देखिएको तर पीड़ितहरूको उद्धार र राहत वितरणमा नदेखिएको आरोप लगाएका छन्। विपदको बेला सबै सहयोग नलिएमा समयले नपर्खिने उनले चेतावनी दिएका छन्। उनले भनेका छन्, तपाईंको नेता प्रधानमन्त्रीजी हामी सबैको प्रधानमन्त्री हो, गम्भीर भएर सबैको विश्वास जित्न सक्नु भएन भने समयले उहाँलाई पनि नपर्खिन सक्छ। यदि ध्यान रहोस् भन्दै उनले गम्भीर चेतावनी समेत दिएका थिए। त्यस्तै प्रमुख प्रतिपक्ष दलका नेता विष्णुराज आङदिम्बेले पनि संविधानले 3 तहको सरकारको व्यवस्था गरे पनि संघीय सरकारले स्थानीय र प्रदेश सरकारसँग कुनै समन्वय नगरेको आरोप लगाएका छन्। आङदिम्बेले बाढ़ी र आएको एक साता बितिसक्दा पनि सरकारको कार्यशैली प्रभावकारी नभएको बताएका छन्। त्यस्तै विपदको बेला प्रचार गर्ने समय नभई पीड़ितहरूको प्राण बचाउने समय भएकोतर्फ समेत उनले ध्यानाकर्षण गराएका थिए। त्यस्तै सरकारका केही मन्त्री र राज्यसभाका सांसदहरूको गतिविधिलाई लिएर सामाजिक सञ्जालमा समेत अहिले टिप्पणी भइरहेका छन्। विपद व्यवस्थापनमा सरकारको भूमिकालाई लिएर विपक्षी दलहरूले सरकारको आलोचना गरिरहँदा